0: भएको आगजनीका कारण नष्ट भएपछि सर्वोच्चले मुद्दाको स्थिति समेतको आधारमा नयाँ आदेश तयार पारेको जनाएको छ भन्दै अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।
1: जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरूमध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्यूलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने प्लाई भी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातामै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मधेस प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। जेई संक्रमणबाट हुने मृत्यु दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप्ने सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सम्पूर्ण जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा विभागको भनाइ छ। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 को जेई संक्रमणबाट मृत्यु भइसकेको छ भने अन्य 37 जना संक्रमित अस्पताल भर्ना छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू पाइएका छन्। एक महिनामै जापानिज इन्सेफलाइटिसबाट 9 को मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा गोर्खापत्र दैनिक खबर लेख्छ। करोड़ौं रूपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उड़ान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड़ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उड़ान नहुँदा राज्यको करोड़ौं रूपियाँ लगानी प्रयोग विहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कर्णालीमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगल बहादुर साईले 13 दिनदेखि एक्लै सरकार चलाइरहेका छन्। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता साई 12 सम्म मुख्यमन्त्री नियुक्त भएका थिए। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय छन्। एमाले 4 मन्त्रालयमा दावी गरेको छ।
2: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ। मन्त्रालयका अनुसार मासु जाँच प्रणालीलाई व्यवस्थित बनाउन पहिलो चरणमा काठमाडौँ उपत्यका 3 जिल्लाबाट मासु निरीक्षक नियुक्ति शुरू गरिनेछ।
1: एमाले बागमती प्रदेशसभा संसदीय दल नेता जगन्नाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अन्यल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित निवासमा गत शनिबार मुख्यमन्त्रीबारे छलफल भइरहेका बेला थपलिया बिरामी भएका थिए।
2: यात्रुको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ। आगामी असोज 2 देखि जापानसम्मको नियमित उडान हप्ताको 4 पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार रहेको निगमले जनाएको छ।
1: गत आर्थिक वर्ष धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। जिल्लामा कुल 5,978 हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले 1 लिटर दूधमा 5 रूपियाँ किसानलाई अनुदान उपलब्ध गराएको छ। यहाँको भिरकोट नगरपालिका 1 को भिरकोट दुग्ध उत्पादकलाई 1,26,029 लिटर दूधको 6,30,145 रूपियाँ र चापाकोट नगरपालिका 5 क्वामीको रत्नपुर साना किसान सहकारीलाई 70,817 लिटर दूधको 5 रूपियाँका दरले अनुदान दिएको हो।
1: निर्माण शुरू भएको झण्डै 7 वर्षपछि निकै शास्ति दिएको नारायणगढ़ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढ़बाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्र लाग्ने गरेको छ। कतिपय निजी सवारी चालकले भने 1 घण्टा 30 मिनटमै यो सड़क पार गरेको बताएका छन्। गत वर्ष दाउनिएको सड़कका कारण कतिपयले यही सड़कमै रात बिताउनु परेको थियो। वर्षायाम र चाडपर्वका बेला पूर्व पश्चिम यात्रा गर्नुपर्ने धेरैले खर्जान समेत नपाएको पीड़ा भोगेका थिएन।

0: एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क हो खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
1: नेपाली खबरमा अब विदेशका खबर जापानले सन् 1945 आणविक बम आक्रमणको स्मृतिमा कार्यक्रम गरिरहेका बेला लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियार सम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ। जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ। जापानले दशकौंदेखि आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रन नदिने तीन गैर आणविक सिद्धान्त पालना गर्दै आएको छ।
2: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल 2026 दशैं लगत्तै हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएल तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो। क्यानले सार्वजनिक गरेको मिति अनुसार आगामी कार्तिक 9 मंगिर 5 एनपीएलको तेस्रो संस्करण हुनेछ। एनपीएल 2026 आगामी अक्टोबर 26 नोभेम्बर 21 हुने जनाइएको छ।
1: अब विचार विश्लेषणको पालो। बीपीको जुत्तामा कसको खुट्टा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। कंग्रेसमा यो बेला चलेको शक्ति संघर्ष, नेतृत्वको वैधानिकताको भन्दा बढ़ी राजनीतिक विरासतको योग्यता कोसँग छ भन्ने हो। कंग्रेसमा हरेक विमर्श बीपीबाट शुरू भएर बीपीमै अन्त हुन्छ। कंग्रेसीहरू उनलाई महामानव भन्छन्। गगनले त हालसालै बीपीसँग आफ्नो सम्बन्ध भगवान र भक्त बीचको जस्तै हो भनेछन्। तर के बीपीको व्यक्ति पूजा गरेर मात्रै राजनीतिक वैतरणी तरिन्छ? निश्चय पनि बीपी राजनीतिक सम्पदा नै हुन्। कंग्रेसले मात्रै होइन बीपीलाई आइडल अरू विचारधाराबाट प्रेरित नेताहरूले पनि मान्दै आएका छन्। आफ्नो समयमा बीपीले नेपाली प्रजातान्त्रिक राजनीतिमा अनेक भाषीहरू निर्माण गरे। तर के अहिलै बीपी ब्राण्ड भजाएर मात्रै राजनीतिको रोटी सेक्नु उचित हो? इतिहासमा बीपी सम्मानित पात्र हुन्, तर आज कंग्रेसलाई अथवा नेपाली राजनीतिलाई चाहिएको तीनै बीपी होइनन्। उनी जस्तै स्वप्नद्रष्टा नयाँ बीपी चाहिएको हो।
2: महँगीको जोखिम विरूद्ध रणनीति शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्र दैनिकमा छ। महँगीको मारमा आन्तरिक कारण मात्र छैन, बाह्य कारण पनि छन्। अमेरिका र इजरायलले इरान विरूद्ध गरेको युद्धले इन्धन आपूर्तिमा विश्वव्यापी असर परिरहेको छ। दक्षिण एसियामा यो असर अझ बढ़ी पर्न गयो। नेपाल अछुतो रहन सकेन। महँगी विरूद्ध लड्न आन्तरिक ऊर्जाको अधिकतम उत्पादन र उपयोग अर्को रणनीति हुन सक्छ। बहुआयामिक रणनीतिबाट मात्र महँगीको सामना गर्न सकिन्छ भने प्रभावकारी अनुगमन र नियमन आवश्यक छ। आयात प्रतिस्थापन गर्न सक्ने गरी आन्तरिक उत्पादन बढ़ाउन आवश्यक छ भने आपूर्ति श्रृंखलामा सुधार, विप्रेषण उत्पादनमूलक लगानीमा रूपान्तरण गर्न सकिन्छ।
1: कंग्रेसमा वैधानिकताको प्रश्न शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीहरूबाट हुने छैन। यदि त्यसो भयो भने नेपाली कंग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन। अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कंग्रेसी जनमा रहेको छ। त्यो भएन र फेरि आफ्नालाई मात्र काफी च्याप्ने काम भयो भने आम कंग्रेसीमा शेरबहादुर देउवामा सुधार आएन भन्ने बुझ्नलाई कुनै कठिन हुने छैन। अभिभावक बन्नुहोला, गुटको प्रतिनिधि बन्ने बेला होइन। नेपाली कंग्रेस इतिहासको कठिन मोड़मा छ। पार्टीमा पलाएको आशालाई युवाहरूले जलसिंचन गरिरहेका छन्। नेपाली कंग्रेसको हुर्कन लागेको रूखलाई निमोट्ने काम पक्कै पनि हुने छैन। होला पूर्व सभापतिज्यू, तपाईँभन्दा वरिष्ठ पार्टीमा कोही पनि छैन। अबको नेपाल बसाएको भूमिका अभिभावकीय हो। नेतृत्वको लालसा पक्कै पनि छैन होला। अभिभावक खोजेको छ कंग्रेसले, त्यो अभिभावकीय खुबी पूर्व सभापतिमा रहोस् भन्ने कामना सहित।
2: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
3: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
3: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्तर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल साउन 25 गते सोमबार, अगस्त 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको द्वादशी तिथि, सामुदायिक वन दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना। सुस्ता क्षेत्रमा बाढ़ी र कटान रोक्न लुम्बिनी प्रदेश सरकारले पर्याप्त बजेट दिने।
1: प्रधानमन्त्री र रासुपा सभापति लामिछाने बीच बालुवाटारमा सम्वाद। प्रतिनिधि सभाको आजको बैठकमा 4 विधेयक प्रस्तुत गरिँदै दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर।
0: हरेक वर्ष 2,00,000 नेपाली विदेश भ्रमणमा। स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा सेवाको गुणस्तर सुधारिँदै बाल बालिकालाई बर्खाको समयमा झाडा पखालाको जोखिम।
1: क्षेत्रीय सहकार्यका लागि साउदी, टर्की र पाकिस्तानको बीच सम्झौता। साउदीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको हुती विद्रोहीको दावी। इण्डोनेसियाको पूर्वी क्षेत्रको राष्ट्रिय निकुञ्जमा डरेलो नियन्त्रण बाहिर।
0: र चीनमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण सहित 15 पदक। सुदूरपश्चिम क्रिकेट टोलीमा इंग्ल्याण्डका जैब अनुबन्धित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: आज खबरको सबैभन्दा शुरूमा आजको प्रतिनिधि सभाको बैठकको काम कार्यवाहीको योजनाको प्रसंग।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा 4 विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले CIN सँग बताउनुभयो।
3: परराष्ट्र मन्त्रालयको सन्दर्भमा 2 प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत दर्ता भएर बसेका 3 विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता 3 विधेयकमा चाहिँ कर्मचारी संघीय कोष दोस्रो संशोधन विधेयक 2083 छ। त्यसले गर्दा मेल मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा। त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
1: बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले थप 2 प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश भएको छ। प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। त्यसैले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश सहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक रूपमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी पश्चिमेती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का पानी परिराखेको छ। आज देशभर साधारणतया बादल लाग्ने अनुमान गरिए पनि देशको हिमाली भूभागका केही स्थानमा मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यम खालको पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाड़ी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसै अनुसारको सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। पछिल्लो एक घण्टाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने सबभन्दा धेरै पानी गण्डकी र लुम्बिनी क्षेत्रको सिमाना क्षेत्रमा परेको छ र त्यहाँ अर्चले क्षेत्रमा 25.4 मिलिमिटर पानी परेको छ भने अरू प्रदेशमा पनि फाटाफुट पानी परिरहेको देखिन्छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको हिजो स्थलगत रूपमा अनुगमन पछि प्रतिबद्धता जनाउनुभयो।
4: सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मांग अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्नेछ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौं।
0: त्यस क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण गराएका थिए। त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग आज छुट्टा छुट्टै भेटघाट गर्दै हुनुहुन्छ। शुरूआतमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङसँग भेट्ने र त्यसपछि अमेरिकाका राजदूतसँग भेट्ने कार्यक्रम तय भएको छ। चैत्र 13 गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले समय माग गर्नुभएको थियो। यद्यपि कसैलाई नभेटी चैत्र 25 गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गर्नुभएको थियो। सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया, बेलायत, कतार, स्विजरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियुक्त प्रमुखहरू उपस्थित हुनुभएको थियो।
0: सरकार र पार्टीबीच बढ़दो आशंका र तिक्ततावीच प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच हिजो साँझ सम्वाद भएको छ। प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पछिल्लो पटक फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछानेले असन्तुष्टि जनाएको पनि स्रोतहरूले बताएका छन्। केही राजनैतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका उपेक्षा बारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको बुझिएको छ। उच्च स्रोतका अनुसार राजदूतहरूको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिका बारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ। बालेन प्रधानमन्त्री बने यता लामिछाने दोस्रो पटक बालुवाटार निवास पुग्नु भएको हो। बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्राय कुनै पनि भेटघाट नगर्ने गर्दै आउनु भएको छ। यसअघि भेटमा भने लामिछाने बालिनसँग कुमारबेन लगायतका उच्च तहका केही नेता सामेल रहेको सुरक्षा स्रोतले पुष्टि गरेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई बर्खाको समयमा झाडा पखालाको जोखिम
5: एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो
1: हरेक वर्ष 2,00,000 नेपाली विदेश भ्रमणमा स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा सेवाको गुणस्तर सुधारिँदै लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो मानवता नै सबै धर्मको मूल मर्म हो आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ
8: मतभेद भए संवादबाट समाधान खोजौ सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
10: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
9: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौ वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ
9: बाल विवाह रोकौ छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
11: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
12: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर संघीयता स्तरमा सिंहदरबारको काम कारवाहीमा परिवर्तन गर्न खोजी जस्तै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ त्यस मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहनुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनुपर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ
13: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़ झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ,
14: अहिले यताउति दौड़िनु पर्ने त एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टमले गरेर त्यहाँबाट त्यहाँ जानु भने बाबुआमाको छोटो छोटो मागदियो।
13: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल,
15: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिजुलीहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
13: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाइफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,
16: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी
13: बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,
16: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा

0: प्रभावलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संवैधानिक आयोगका सिफारिश कार्यान्वयनमा सरकारको उदासीनता, तीन वर्षमा मानव अधिकार आयोगका 4598 सिफारिश 645 मात्रै कार्यान्वयन शीर्षकमा टेकराज थामीले खबर लेख्नु भएको छ। संवैधानिक आयोगले राज्यलाई मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषयमा निगरानी गर्न र जवाबदेही बनाउन, उजुरी दिने, अनुसन्धान गर्ने तथा आवश्यक कार्यवाही र नीतिगत सुधारका लागि सरकारलाई सिफारिश गर्दछ। तर सरकार भने कार्यान्वयन गर्नुको सट्टा पछ्याउने गरिरहेको छ। आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार कति बाध्यकारी शीर्षकमा पनि अर्को खबर छ। राष्ट्रिय मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार बाध्यकारी देखिन्छ। राष्ट्रिय मानव अधिकार आयोग ऐन 2068 दफा 17 उपदफा 10 गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आयोगले मुद्दा चलाउन गरेको सिफारिश कार्यान्वयनमा प्रत्यक्ष अवरोध सृजना गरेको थियो। उक्त प्रावधान अनुसार महान्यायाधिवक्ताले मुद्दा चलाउन नमिल्ने गरेको निर्णय गरेमा त्यसको कारण सहित आयोगलाई जानकारी गराए पुग्ने व्यवस्था गरिएको थियो। अर्थात आएको सिफारिश कार्यान्वयन गर्नुपर्ने बाध्यकारी अवस्था भने थिएन। मन्त्रीहरूमाथि लगाम लगाउँदै रासुपा, महिनाको एकपटक पार्टी कार्यालयमा 2 घण्टा अनिवार्य उपस्थिति शीर्षकमा अर्को खबर प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा रहेर हरेक मन्त्रीलाई महिनाको एकपटक 2 घण्टा अनिवार्य सहभागी गराएर राष्ट्रपतिले त्यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। यता पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोके ओलीले, अन्यलमा कार्यदल र सचिवालय बैठक शीर्षकमा अर्को खबर प्रकाशित छ भने 16 वर्षीय बालिकाको डिम्ब कारोबार प्रकरण स्पष्टीकरण चित्त बुझ्दो नआएपछि डाक्टर शर्मालाई बोलाएर सोधपूछ गर्ने मेडिकल काउन्सिलको तयारी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति थापाको ब्रिफिङ, रासोपा नेतृत्वको सरकारको गति र मति मिलेन शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा पीपीए रोकिँदा सस्तोमा ऋण पाउने अवसरबाट वञ्चित हुँदै विद्युत आयोजना शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले 25 जेठ 2082 ग्रेड कनेक्सन सम्झौता गरेका करिब 5000 मेगावाटका 54 परियोजनालाई विद्युत खरिद बिक्रीका लागि आवश्यक कागजात 4 दिनभित्र बुझाउन सूचना जारी गरेको थियो। त्यस्तै विवादित बुक बिलिङ गतिविधि विधिलाई सुधार गर्ने सेवनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
2: हरेक वर्ष 2 लाख नेपाली विदेश भ्रमणमा जाने गरेको बारेमा पनि खबर प्रकाशित छ। सुदूरपश्चिम प्रदेश सभाको खर्च 14 करोड़ तर विधेयक पारित न बजेट शीर्षकमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको खबर पनि छ। कान्तिपुर दैनिकमा सरकारले आर्थिक वर्ष 2082-83 2 पूर्ण विधेयक र 3 संशोधन विधेयक मात्र प्रदेशसभामा दर्ता गराएको थियो। 2 संशोधन विधेयक मात्र पारित भएका छन्। अर्को खबर अब अन्तर विश्वविद्यालय क्रेडिट ट्रान्सफर गर्न पाइने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छाड्नु परेर वा अन्य कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेको थिएन। भित्री पन्नामा अर्को खबर छापिएको छ। नाई एक्सपोमा राखिँदैछन् 20 लाखदेखि 3.5 करोड़सम्मका विद्युतीय सवारी शीर्षकमा भागवण्डा नमिल्दा कर्णालीमा भएन मन्त्री परिषद विस्तार शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको छ। बागमतीमा सरकार पुनर्गठन अनिश्चित बनेको बारेमा गंगा विसीले लेख्नु भएको छ। सर्वोच्चको न्यायाधीशमा जो चर्चामा छन् शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कोशी प्रदेशमा छ, मधेसमा दुई र लुम्बिनीमा एकको जेई संक्रमणबाट मृत्यु भएको छ। अन्य 37 संक्रमित अस्पतालमा भर्ना भएका छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू रहेको पाइएको छ। सर्वोच्चमा कानून व्यवसायीलाई बार शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ।

0: परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायीलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायीलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एकजना सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भएको जानकारी दिएका छन्। आर्थिक कारोबार दैनिकमा ग्यास व्यवस्थापन गर्न चुकेको निगम शीर्षकमा खबर छापिएको छ भने जल विद्युतमा 17.5 अर्बको आईपीओ स्वीकृतिको प्रतीक्षामा शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा केशवराज भट्टले बासुलिङ बैतडीबाट लेख्नु भएको छ। नागरिकसँग संवाद गरिँदै शीर्षकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारमा रहेका मन्त्रीहरूलाई नागरिकका दैनिक समस्या गुनासा र सुझावसँग प्रत्यक्ष जोड्दै नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने बारेको खबर छापिएको छ। शासकीय सुधार हट्यो फाइल अटकाउने प्रवृत्ति शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ भने भारतसँग थप 5,000 मेट्रिक टन ग्यास माग सादा पोशाकमा प्रहरी परिचालन शीर्षकमा छुट्टा छुट्टै खबर छापिएको छ। अनि खुम्चियो औद्योगिक निर्यात शीर्षकमा हेटौडाबाट लेखिएको खबर पनि छापिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी र अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरिएको छ। टर्कीको विदेश मन्त्रालयले इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार बन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। साउदी अरबको लाल सागर तट स्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनको हुती विद्रोहीले दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै हुती समूहले सो आक्रमण आफूहरूले गरेको दावी गरेको हो। र इण्डोनेसियाको पूर्वी जाभामा रहेको राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ, जसले गर्दा निकुञ्जमा पर्यटनको आवागमनलाई बन्द समेत गरिएको छ। माउन्ट ब्रो नजिकै रहेको उक्त राष्ट्रिय निकुञ्जमा एक सातादेखि लागेको डढेलोले हालसम्म करिब 176 हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सीले जनाएको छ।
0: साझा खबरमा अब खेल खबर। चीनको नान्जिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग फाइनल्समा नेपाली खेलाड़ीले विभिन्न चार स्पर्धामा 4 स्वर्ण, 5 रजत र 6 काँस्य गरी 15 पदक जितेका छन्। स्वर्ण जित्नेमा उनिका पौडेल, आदिश विष्ट, प्रिसा गेवाली र अफशेष खत्री रहेको काठमाडौँ जिल्ला तेक्वान्डो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभयो। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पार्नुभयो। बम महत्रा, सव्यम महतरा, प्रिन्सा गेवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले काँस्य पदक जित्नु भएको थियो। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएल 2026 लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेश खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो। र नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि आज भारतको गुवाहाटी जाने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली आज त्यसतर्फ जान लागेको हो।
1: बालबालिकालाई बर्खाको समयमा झाडा पखलाको जोखिमबाट बचाउन अभिभावकले अप्नाउनु पर्ने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बर्खामा बालबालिकालाई झाडा पखलाबाट बचाउने उपाय। बर्खामा बालबालिकामा विभिन्न संक्रमण मध्ये झाडा पखलाको पनि उच्च जोखिम हुने उत्तिकै सम्भावना हुन्छ। यस्तो अवस्थामा बालबालिकालाई कसरी जोगाउने? साथी सुशीला श्रेष्ठले वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुविधिसँग कुराकानी गर्नुभएको छ।
4: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने सकुबल होइन ताजा खाने बासी सडेगलेको नखाने फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने पानीमै पखाल्नु पर्यो एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ नि त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाल्या हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
5: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
4: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छौँ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीच बीचमा चाहिँ जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने सादा पानी र त्यो बीच बीचमा गरेर खुवाउन सकिन्छ।
5: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दै हाल्नुपर्छ?
4: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिसा गरेर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
5: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
4: त्यो अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
5: पचाउन सक्दैन भनेर चाहिँ खाना
4: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ आफैले पकाएर राम्रोसँग पकाएर, अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्र त धेरै प्रोटिन नै हुँदैन,
5: छोक्रा
4: राखेर खुवाउनु पर्छ दाल।
0: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: देशभर मनसुनी वायुको प्रभाव, कोशी बागमती गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना, सुस्ता क्षेत्रमा बाढ़ी र कटान रोक्न लुम्बिनी प्रदेश सरकारले पर्याप्त बजेट दिने,
0: प्रधानमन्त्री र राष्ट्रपा सभापति लामिछाने बीच बालुवाटारमा सम्वाद, प्रतिनिधि सभा आजको बैठकमा 4 विधेयक प्रस्तुत गरिँदै 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर,
1: हरेक वर्ष 2 लाख नेपाली विदेश भ्रमणमा, स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वयमा सेवाको गुणस्तर सुधारिँदै बालबालिकालाई वर्खाको समयमा झाडा पखालाको जोखिम,
0: क्षेत्रीय सहकार्यका लागि साउदी टर्की र पाकिस्तान बीच सम्झौता, साउदीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको हुती विद्रोहीको दावी, इण्डोनेसियाको पूर्वी क्षेत्रको राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण बाहिर,
1: र चीनमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण सहित 15 पदक, सुदूरपश्चिम क्रिकेट टोलीमा इंग्ल्याण्डका जैव अनुमन्दित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छब्बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ उपभोक्ताहरूले ग्यास नपाएको अवस्था, ग्यास नपाइएपछि सिलिण्डर उपभोक्ताहरूले बेच्न थालेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ। एउटा सड़क किनारमा घर छ र त्यही किनार नजिकै त्यही घरको नजिकैबाट एकजना व्यक्ति सड़कमा सिलिण्डर लगायतका सामग्रीलाई पछाडिपट्टि साइकलमा बाँधेर कतै जाँदै गरेको जस्तो देखाइएको छ। ती व्यक्ति केही भन्दैछन्, तल यस्तो लेखिएको छ, खाली सिलिण्डर पुराना कागज।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आँखा नाक कान र घाँटी उपचार का लागी अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 048-45-562 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
3: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
3: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
3: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
3: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
7: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

காற்றே.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946 98692965998।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलुञ्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभञ्ज्याङ सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
3: अहिले बिहानको 7 बजे।

0: आदरणीय श्रोता नमस्कार, म राजन महतारा छेत्री रामसाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz 17 वर्ष पूरा गरेर 18 वर्षमा प्रवेश गरेको छ। हजुरको आवाज हजुरको साथ भन्ने नारालाई मूल मन्त्र बनाएर 2066 साल श्रावण 29 गतेदेखि नियमित रूपमा प्रसारण हुँदै आएको रेडियोले श्रोता लक्षित सूचना समाचार र कार्यक्रमहरूलाई प्राथमिकता दिइआएको छ। रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिका वडा नम्बर 8 रामेछाप बजारमा स्टुडियो रहेको रेडियोले 17 वर्षदेखि सूचनामूलक मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीहरूलाई समेटेर कार्यक्रमहरू उत्पादन र प्रसारण गर्दै आएको छ। हजुरको रेडियोले विगतको वर्षहरूदेखि नै विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ। यसै सन्दर्भमा रहेर आज हामी रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का दिनेशसँग विशेष कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला। तपाईँको कार्यकालमा गोकुलगंगा गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू के हुन्?
1: प्रश्नको लागि धन्यवाद। यो चाहिँ अब हामीले पहिलो कुरा त सुशासन र सेवा प्रवाहलाई नै प्राथमिकता दिएर काम गर्नुपर्छ भन्ने मानसिकताले विकास भन्ने चिज चाहिँ क्रमागत रूपमा हुने कुरा हो। त्यो कुरालाई चाहिँ हामीले कार्यालयमा चाहिँ अब आउने जिल्ला सुस्तीलाई चाहिँ अब अलि प्रभावकारी ढङ्गले छिटो छरिटो ढङ्गले चाहिँ काम गर्ने होइन र के अरे चाहिँ अब आर्थिक पारदर्शिताका कुराहरूलाई चाहिँ पहिलो प्राथमिकता राखेर हामीले काम गरेका छौँ। त्यस्तै अब त्यसभित्र अब विकास निर्माणका सबै कुराहरू भौतिक शिक्षा स्वास्थ्य सबै कुरामा अब अलि बढी शिक्षालाई फोकस गरिएको छ। त्यस कारण भौतिक पूर्वाधार विकास निर्माणको कुरा त स्वाभाविक रूपमा सबै अब स्थानीय जनस्तरबाट पनि माग आउने होइन अब त्यहाँको आवश्यकताको चाहिँ ऊ हुने भएको हुनाले त्यहाँ पनि गर्न सक्ने सम्बोधनहरू हामीले गरेर अगाडि बढेका छौँ।
0: अब स्थानीय तह गोकुलगंगा गाउँपालिका र रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सम्बन्ध चाहिँ कस्तो छ? हजुरले चाहिँ कसरी यो सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अत्यन्त यो चाहिँ अब पहिलो कुरा चाहिँ यो 18 वर्षसम्म चाहिँ रामेछाप जस्तो पहाडी भेगमा अब सुरुवातदेखि नै आजसम्म यो अवस्थासम्म चाहिँ यहाँका नागरिकका चाहिँ जसका आवाज तिनीहरूका चाहिँ आवाज उठाएर होइन जो कमजोर अवस्थामा लुकेका यहाँ केही कुराहरूको चाहिँ पहिचान त्यसलाई सार्वजनिक गरेर अब तपाईँहरूले चाहिँ यहाँको विकास निर्माणमा यहाँका नागरिकहरूको चेतनामा यहाँको चाहिँ जनप्रतिनिधिहरूको चाहिँ राम्रा अथवा नराम्रा कामको प्रशंसा अथवा चाहिँ आलोचना के अरे चाहिँ सुझाव अथवा चाहिँ त्यसको लागि तपाईँहरूको चाहिँ अब जे जति तपाईँहरूले दिन सक्नु भएको छ त्यसको लागि विशेष गरी धन्यवाद व्यक्त गर्न चाहन्छु होइन सम्पर्कको तर्फबाट। र अन्य कुरा चाहिँ अब अहिलेसम्म हामीलाई सकारात्मक एउटा चाहिँ ऊर्जा नै यो रेडियो मार्फत चाहिँ हामीलाई त्यस्तो चाहिँ एउटा काम गर्न हौसला दिने खालकै प्रेरणा सल्लाह सुझाव नै बढी प्राप्त गरेका छौँ र हामी सन्तुष्ट पनि छौँ।
0: हजुर, त्यो स्थानीय सरकारका योजना कार्यक्रम र सूचनाहरू नागरिकसम्म पुर्याउन रेडियोले कस्तो भूमिका खेलेको छ?
1: यहाँबाट हामीबाट प्राप्त भए अनुसार अथवा उहाँ त्यहाँ रेडियोका कर्मचारी साथीहरूले सुनेका कुराहरूलाई चाहिँ मागेर जे जति कुराहरू सार्वजनिक गर्नुपर्ने होइन अब जनता बिचमा पुर्याउनु पर्ने कुराहरू छन् ती कुराहरूलाई चाहिँ अब सम्बन्धे दुई पक्षको सम्बन्धे गरेर त्यो बढीभन्दा बढी जनता सामक्ष पुर्याउने काम उहाँहरूले गर्नुभएको छ।
0: अब तपाईँको पालिकाको कुनै महत्वपूर्ण अभियान वा कार्यक्रममा रेडियोले उल्लेखनीय योगदान दिएको त्यस्तो केही अनुभव छ हजुरसँग?
1: होइन, अब हामीले चाहिँ कुनै कार्यक्रमहरूलाई चाहिँ सार्वजनिक रूपमा चाहिँ अब सूचना प्रवाह गर्नलाई असहज हुन्छ त्यो कुरालाई चाहिँ उहाँहरूले अब कार्यक्रम भनेको प्राथमिकता भनेको सबै कार्यक्रम उत्तिकै प्राथमिकता हुन्छन् अब सबै कार्यक्रम नै महत्व नै ठानेर कार्यक्रमहरू चाहिँ समावेश गरिन्छ बजेट नियोजन गरिन्छ र ती सबै खालका कार्यक्रमहरूमा उहाँहरूले चाहिँ अब जनताको सहभागिता के अरे चाहिँ जनता बिचमा पुर्याउने सन्देश अब जानकारीकालाई चाहिँ गर्ने एउटा सूचनाहरू जे जति गर्नुपर्ने हो त्यो कुराहरू सबै कुराहरू रेडियोले गरेको अहिलेसम्म हामीले भेटेका छौँ।
0: हजुर, अब समग्र रामेछाप जिल्लाको विकासमा चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो छ जस्तो लाग्छ हजुरलाई?
1: होइन, हुनु पनि पर्छ र छ पनि। एउटा चाहिँ जस्तो यो नितान्त पत्रकारिता रेडियो, एउटा रेडियो भनेको चाहिँ एउटा कुनै व्यक्ति एउटा जम्मा चाहिँ साध्य मात्रै हो, होइन साधन मात्रै हो। त्यसको चाहिँ अब सबै कुरा रेडियोले चाहिँ गर्नुपर्ने अथवा चाहिँ सञ्चारकर्मीहरूले गर्नुपर्ने, पत्रकार साथीहरूले गर्नुपर्ने जिम्मेवारी भूमिकाहरू चाहिँ अत्यन्त रामेछापको विकास निर्माणमा चाहिँ महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। र जहाँ चाहिँ जनप्रतिनिधिहरूको आँखा नपुगेको, जहाँका कर्मचारीहरूको चाहिँ आँखा नपुगेको, जहाँ चाहिँ धेरै चाहिँ तपाईँको प्रदेश स्थानीय अब स्थानीय तहको त अब प्राय जस्तो ठाउँमा भूमिका सबै ठाउँमा चाहिँ थाहा हुन्छ, र उहाँहरूसँग भएको स्रोत साधनको कमीले पनि अब थाहा नपाए जस्तो गर्नुपर्ने परिस्थिति पनि हुनसक्छ। त्यस कारण सङ्घ प्रदेश सरकारलाई समेत सजग गराउने, जानकारी गराउने, यहाँ यो ठाउँ चाहिँ यो अवस्थामा छ भन्ने खालको, त्यहाँका विकास निर्माणमा त्यहाँका नागरिकको आवश्यकता सबै खालका चाहिँ एउटा महत्वपूर्ण त्यहाँको सन्देश दिने, एउटा चाहिँ अब त्यहाँको जानकारी गराउने एउटा ठुलो भूमिका निर्वाह गरेका छ, र त्योले ठुलो विकास निर्माणमा चाहिँ ठुलो टेवा पुग्छ भन्ने मलाई लाग्छ।
0: स्थानीय समस्या उजागर गर्ने र समाधानका लागि सरकारवाला जिम्मेवार बनाउने कार्यमा चाहिँ सञ्चार माध्यम कत्तिको प्रभावकारी छन्?
1: त्यो त सधैँभरि प्रभावकारी नै हुन्छ, होइन? त्यस कारण अब तपाईँहरूको मैले भने नि, अब जे कमजोरीहरू, राम्रा कुराहरू भन्दा पनि कमजोरी कुराहरू पनि अब भनिदिने मान्छे पनि चाहिन्छ। त्यस कारण त्यो चाहिँ अब सञ्चार माध्यमहरूले पनि गर्नुभएको छ, र त्यसलाई चाहिँ हामीले सकारात्मक रूपमा पनि लिनुपर्छ, र नागरिकलाई चाहिँ अब सबै एउटा चेतनाका कुराहरू, जानकारीका कुराहरू, नागरिकसम्म त्यो चाहिँ थाहा पाउने जुन अधिकार छ नागरिकको, कस्ता स्थानीय सरकारले, प्रदेश सरकारले, सङ्घीय सरकारले, विकासीय अड्डा कार्यालयहरूले, अब के अरे चाहिँ सेवा प्रवाह गर्ने कार्यालयहरूले चाहिँ जिल्लामा बसेका सेवा प्रवाहका कार्यालयहरूले जे जस्ता कामहरू गर्नुपर्ने हो, ती कुराहरू सबै कुराहरू चाहिँ नागरिकले यो काम चाहिँ सहज रूपमा हुनुपर्ने भन्ने खालको कुरा सबै कुरा चाहिँ नागरिकहरूले जानकारी हुन आवश्यक छ, र त्यो खालको काम चाहिँ सञ्चार माध्यमहरूले गरेको देखिन्छ।
0: हजुर, अब विकास निर्माणको विषयमा सञ्चार माध्यमबाट तपाईँको अपेक्षा चाहिँ के कस्ता छन्?
1: विकास निर्माण चाहिँ एउटा अब त्यस्तो चिज हो जहाँ पूर्ण कहिले पनि हुन्न, त्यस कारण अब जहाँ जे खालको आवश्यकता छ त्यसको तथ्यमा र जे कुराहरू सम्भावना छन्, अब पर्यटनका हिसाबले, कृषिका हिसाबले जे कुराको चाहिँ सम्भावना छ हिसाबमा, र जुन एउटा समुदायहरूमा चाहिँ त्यस्तो समुदाय पनि हुनसक्छ, के अरे चाहिँ हामी र आँखा नपुगेका, सङ्घ सरकारहरूको आँखा नपुगेका, कुनै कार्यालयको आँखा नपुगेका कुनै एउटा व्यक्ति हुनसक्छ, कुनै एउटा बच्चा हुनसक्छ, बालक हुनसक्छ, त्यो खालका सबै कुराहरूमा सधैँभरि पत्रकारिता भनेको खोज हो, होइन? एउटा खोजको अभियान हो, त्यो खोजको अभियानमा जे जति तपाईँहरूले भेट्नुहुन्छ कुरालाई चाहिँ अब सार्वजनिक रूपमा हामीलाई ल्याएर जोड्नुपर्छ भन्ने हाम्रो अपेक्षा छ, आशा।
0: हजुर, अब आगामी दिनमा गोगलुङ्गा गाउँपालिका र हजुरको रेडियो बीचको सहकार्यलाई अझ कसरी प्रभावकारी बनाउन सकिएला?
1: त्यो चाहिँ एक किसिमको तपाईँ हामी बीचमा समन्वय गरेर अब हाम्रो हामीले सार्वजनिक गर्नुपर्ने कुराहरू, हामीसँग भएका कुराहरूलाई तपाईँहरूबाट सार्वजनिक गर्ने, सूचना प्रवाह गर्ने, तपाईँहरूलाई त्यस बीचमा पनि हामीले गर्नुपर्ने सहयोग पनि हामीले पनि गर्ने, र हाम्रो पालिकाभित्रका सबै नागरिकहरूको स्तर, नागरिकहरूको आवश्यकता, विकास निर्माणका चाहिँ समस्या भएका, विकास निर्माण हुन बाँकी विकास निर्माणका सबै खालका कुराहरू तपाईँहरूले पनि एउटा अध्ययन अनुसन्धान गरेर तथ्यमा आधारित हाम्रा कमजोरी अथवा चाहिँ हामीले गरेका राम्रा पक्ष अथवा नराम्रा पक्ष सबै कुराहरूको सुझावको चाहिँ सधैँभरि हाम्रो तपाईँहरूसँग अपेक्षा, त्यही खालको सुझावको अपेक्षा हामी राख्दछौँ।
0: जस्तै जनचेतना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा महिला सशक्तिकरण लगायतको क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ हजुरले?
1: त्यो सम्भावना अब चाहिँ हामी त्यो प्रबल सम्भावनाहरू छन्, किनभने अब शिक्षा स्वास्थ्य चाहिँ तपाईँहरू हामी त्यहाँ चाहिँ सार्वजनिक रूपमा चाहिँ मिडिया कर्मी साथीहरूसँग हामी जोडिनै पर्छ, कारण त्यो खालको समझदारी गरेर एक किसिमको समझदारी गरेर तपाईँहरूको चाहिँ अब हामीले कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ।
0: सामुदायिक रेडियोलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले चाहिँ कस्तो खालको सहयोग गर्न सक्छ दशजी?
1: अब हामीले सक्ने अब त्यहाँ आर्थिक भौतिक सल्लाह सुझाव अब रेडियोसँग हरेक कार्यक्रमहरूसँग जोडिने रेडियोलाई प्रभावकारी बनाउने होइन अब खालका कार्यक्रमहरू चाहिँ रामेछापको खास पहिचान के बाट हुन्छ त्यो खालका चाहिँ तपाईँहरूलाई सल्लाह सुझाव दिने रामेछापको चाहिँ आवश्यकता के हो खालका चाहिँ ड्युटीले प्रवाह गर्नुपर्ने सल्लाह सुझावहरू दिने अब केही सहयोगहरू आर्थिक भौतिक सबै खालका सहयोगहरू जुन समय परिस्थिति अनुसार जे जस्ता सहयोगहरू गर्नुपर्ने हो त्यो खालको सहयोग गर्न हामी तयार छौँ।
0: अब आगामी 5 वर्षका लागि तपाईँको पालिकाको विकासको मुख्य प्राथमिकता के हो र ती प्राथमिकता हासिल गर्न चाहिँ स्थानीय सञ्चार माध्यमले कस्तो खालको भूमिका खेल्न सक्छन्?
1: अब यो चाहिँ हाम्रो पालिका सधैँभरि यहाँको प्रत्यक्ष नागरिकसँग जोडिएको एउटा संस्था हो, यो सरकार हो गाउँपालिका भनेको। अब यहाँ दैनिकी नागरिकका हरेक दैनिक का समस्याहरूसँग चाहिँ यहाँ गाउँपालिका स्थानीय तह जोडिन्छ। त्यस कारण तपाईँको चाहिँ अब यहाँको शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार कृषि उत्पादन नै यहाँका प्रमुख यहाँका चाहिँ विकास निर्माणको अथवा परिवर्तनको एउटा स्रोत हो। त्यस कारण यहाँको चाहिँ हामीले सामुदायिक विद्यालयहरूलाई चाहिँ अब अलिकति प्रतिस्पर्धात्मक रूपमा विद्यार्थीहरू उत्पादन गर्नु पहिलो हाम्रो दायित्व हो, किनकि संसारमा मानव जाति नै परिवर्तनको सम्भाव शक्ति हो। त्यो शक्ति चाहिँ एउटा मानव जातिलाई नै हामीले दक्ष बनाउन सकेनौँ भने चाहिँ तपाईँको चाहिँ हरेक हाम्रा विकास निर्माणमा जति सडकहरू राम्रा भौतिक पूर्वाधारहरू हामीले जति राम्रा भवनहरू जति राम्रा बनाए पनि जति योजनाहरू ल्याए पनि बनाए पनि ती कार्यान्वयन हुन सक्दैनन्, किनभने त्यो चेतना भएन भने त्यो कुनै पनि कार्यक्रम सफल हुन सक्दैन। कार्यक्रम कार्यक्रमको लागि मात्रै राखेर पनि हुन्न। त्यस कारण चाहिँ यहाँको पहिलो चाहिँ भौतिक पूर्वाधारमा सडक नै हो प्राथमिकता र हाम्रो चाहिँ शिक्षा स्वास्थ्य नै हो। अब मेन चाहिँ स्वास्थ्य चाहिँ अब यसो हेर्दा नेपालको अहिलेको अवस्था राज्यकै अवस्था हेर्दा पनि राम्रोसँग उपचार पाउने अवस्था काठमाडौँको ठुल्ठुला मेडिकल कलेज ठुल्ठुला अस्पतालहरूमा पनि त्यो अवस्था छैन। त्यस कारण हामीले सामान्यतया ट्रिटमेन्ट चाहिँ दिन सक्नुपर्छ, दिने काम हामीले गरेका छौँ भने शिक्षामा चाहिँ आमूल परिवर्तन गर्नुपर्छ। शिक्षामा चाहिँ सबै खालका सबै विद्यालयबाट उत्पादन भएर आउने विद्यार्थीसँग चाहिँ हाम्रो विद्यार्थीले पनि प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ भनेर हामी लागेका छौँ। र भौतिक पूर्वाधारमा पनि बढीभन्दा बढी सडकको पहुँच चाहिँ नागरिकसँग जोड्ने प्रत्येक दिन जोडिने नागरिकले प्रयोग गर्ने चाहिँ एउटा भौतिक पूर्वाधार भनेको मेन सडक हो। त्यो सडकलाई चाहिँ प्राथमिकता दिएर काम गरेका छौँ र कृषिमा उत्पादनसँग चाहिँ जोडिएर कृषकहरूसँग जोडिएर कृषक खास कृषकको पहिचान गरेर उहाँहरूका आवश्यकतालाई साना साना आवश्यकताहरू हुन्छन् ती आवश्यकताको पूर्ति गर्ने खालका कार्यक्रमहरू समावेश गर्दै अगाडि बढेका छौँ।
0: रामेछापका नागरिक हजुरको रेडियो 102.1 MHz श्रोता तथा 18 स्पारिकाका पाठकहरूलाई तपाईँको सन्देश के छ?
1: सबै यो रेडियो सुन्नुहुने सुनेर प्रतिक्रिया जनाउनुहुने र सल्लाह सुझाव व्यक्त गर्नुहुने यो चाहिँ आलोचनाले पनि मान्छेलाई चाहिँ एउटा सद्बुद्धितिर लान सक्छ। त्यस कारण तपाईँको विवेकले प्रशंसा अथवा आलोचना जे जस्ता सुझावहरू तपाईँहरूले दिन सक्नुहुन्छ त्यसको लागि चाहिँ विशेष गरी धन्यवाद व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण रामेछापवासी आम नागरिक आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र यो रेडियो सुनेर सुन्नुहुने सम्पूर्ण महानुभावहरू रेडियोको पहुँचमा रहनुभएका चेतनशील सम्पूर्ण नागरिकहरू के अरे चाहिँ तपाईँ रेडियो परिवार लगायत सम्पूर्णलाई गाउँपालिकाको तर्फबाट विशेष विशेष गरी धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।
2: हजुरको रेडियो 102.1 MHz
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको।
5: सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई

0: लामी मगर, मनिका फुलामी मगर, सम्पर्क नम्बर 9869-2245-44
1: 9840-3778-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 कार्यालय ग्वालटार सिन्धुली।
5: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692065998।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली।
1: रामेछाप नगरपालिकाको अनुरोध:
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ज
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तमाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।

0: बिहान को 5 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: ज्योति राणा भाट र सरकारी वार्ता टोली बीच 19 बुधे सहमति भएको छ। देशभरका निजी अस्पताल तथा शिक्षण संस्थाका समस्या सम्बोधन हुनुपर्ने माग राखी भएको आन्दोलनलाई सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्सहरूले पनि ऐक्यबद्धता जनाएको आन्दोलन पछिल्लो समय सहमतिमा टुंगिएको हो। सहमति भए पनि कार्यान्वयन के होला भन्ने संशय भने अझै नहटेको नर्सहरू बताउँछन्। सरकारले निर्णय गर्ने, वार्ता गर्ने र सहमति गर्ने, तर केही समयपछि फेरि उही माग लिएर नर्सहरू आन्दोलनमा उत्रिनु पर्ने अवस्था बारम्बार किन सृजना हुन्छन् त? आज कार्यक्रममा हामी यिनै विषयमा नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपायका बारेमा 4 दशक नर्सिङ पेसामा आबद्ध हुनुभएका पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठसँग कुराकानी गर्छौं। नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
3: नमस्कार, यो उज्यालो रेडियो नेटवर्कलाई अनि सम्झनाजीलाई पनि।
2: विशेष गरेर हामीले नर्सको जुन यो आन्दोलन भर्खर स्थगित पनि भयो होइन, पटक पटक नर्सहरूको यो आन्दोलन जुन हुन्छ, नर्सहरू आन्दोलनमा उत्रिनु पर्ने अवस्था चाहिँ किन आउँछ?
3: प्रश्नको लागि धन्यवाद। यो नर्सहरूको आन्दोलन पटक पटक भइरहेको छ, हामीले देखिरहेको कुरा पनि हो होइन। किन भन्दाखेरि सबभन्दा पहिला त नर्सहरू भनेको एउटा चाहिँ स्वास्थ्य क्षेत्रको एउटा मेरुदण्डको रूपमा काम गर्ने एउटा पेसागत पेसाकर्मीहरू भनौँ न, स्वास्थ्य कर्मीहरू हो। तर त्यो त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो, नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् सबभन्दा संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने ऊ चाहिँ छैन, वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि, अनि एउटा चाहिँ काम गर्ने जुन नर्सहरू भनेको एउटा चाहिँ कसैले अर्डर गरेको कुरालाई हामीले त्यसलाई कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। त्यसपछि अध्ययनको कुराहरू, आफ्नो पेसालाई अगाडि बनाउनको लागि, वर्कलाई चाहिँ सुरक्षित बनाउनको लागि आफ्नो जति पनि कामहरू गर्दै गर्दाखेरि हामीलाई चाहिने जति पनि एक प्रकारको पारिश्रमिकदेखि लिएर सबै सुविधा कुराहरू, सुविधाका कुराहरू यिनीहरू चाहिँ नभएको कुराहरू भयो, यो सम्पूर्ण कुराले गर्दाखेरि यो चाहिँ बारम्बार आन्दोलन भइरहेछ। तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ, अहिले पनि जुन सम्झौता मात्रै गर्यो 17 सूत्रीय 15 सूत्रीय माग राखेर आन्दोलन गर्यो, तर 17 सूत्रीय 19 सूत्रीय ऊ अनुसार चाहिँ के अरे अनसन बसेको नर्स बहिनीलाई अनसन तोडाएको छ, तर त्यो चाहिँ कार्यान्वयन साँच्चीकै हुन्छ कि हुने भन्ने डर हुन्न भन्ने डर चाहिँ एउटा कागजमा मात्रै भयो क्या, होइन, कागजमा मात्रै भयो, तर साँच्ची कार्यान्वयन गर्छ कि गर्दैन भन्ने चाहिँ शंकाकै घेरामा छ अहिले।
2: जस्तो यो पटक पछिल्लो आन्दोलन पनि 19 बुधे सहमतिमा चाहिँ टुङ्गिएको पनि छ, हुन त गएको वर्ष पनि हामीले यसरी नै नर्सहरूको आन्दोलन भएको थियो, त्यो बेला पनि हामीले उठायौं। भनेपछि यो पटक पटक जुन आन्दोलनमा चाहिँ मुख्य राख्ने मागहरू चाहिँ के हुन्, खासमा नर्सलाई आउने समस्या तलबको विषयवस्तु मात्रै हो कि अरू पनि छन्?
3: अब भन्ने बेलामा पब्लिकले के भन्छ भन्दाखेरि यो नर्सहरूले आफ्नो सेवा सुविधाको लागि मात्रै, आफ्नो तलब बढाउनको लागि मात्रै, आफ्नो स्वार्थको लागि मात्रै यो आन्दोलन गरेको भन्ने कुराहरू चाहिँ बजारमा सुनिन्छ। त्योहरू त्यो खासमा त्यो होइन, किनभने एउटा नर्स जिउनको लागि तलबको त कुरा अपरिहार्य पनि छ, तर त्यो आन्दोलन गर्ने बेलामा तलबको कुरा मात्रै होइन, यो चाहिँ एउटा आन्दोलन भनेको एउटा नर्सको सेवा सुविधा उनीहरूको स्वास्थ्यको लागि मात्रै होइन कि, एउटा चाहिँ बिरामीको सेक्युरिटीको लागि सेफ्टीको लागि बिरामीलाई हामीले यदि एउटा नर्स चाहिँ बलियो रूपमा उनीहरू चाहिँ उनीहरूको कर्मक्षेत्र राम्रो भयो भने उनीहरूले काम राम्रोसँग गर्न सक्यो भने उनीहरूलाई राम्रोसँग फेसिलिटिजहरू पायो भने एउटा बिरामीलाई दिनुपर्ने जुन केयर हुनुहुन्छ नि उनीहरूको सेफ्टी पेसेन्ट सेफ्टीको कुराहरूमा पनि एकदमै बलियो रूपमा चाहिँ धारणाहरू बन्छ उनीहरूले गर्न सक्ने कुराहरू हुन्छ वास्तवमा त्यो सेवा सुविधाको लागि मात्रै तलबको लागि मात्रै होइन
2: जस्तो अहिले प्रमुख मागलाई हामीले फोकस गर्नु पर्यो भने चाहिँ के मागहरू चाहिँ प्रमुख मागहरू छन् यतिखेर चाहिँ
3: यो प्रमुख मागहरूमा उनीहरूले 15 सूत्रीय माग लिएर यो चाहिँ आन्दोलनमा उमिएका हुन् श्रावणको 14 गतेदेखि जुन 5 दिनको अनसन बस्यो एउटा नर्स बहिनी त्यो बस्दाखेरि त्यो 15 सूत्रीय मागहरू छन् त्यो 15 सूत्रीय माग अहिले तुरन्तै पूरा हुन पनि सक्ने कुराहरू त्यसमध्ये छन् त भने कुनै चाहिँ कुनै पनि कानूनी प्रक्रियागत रूपमा गएर होइन अलि लामो समयसम्म यो लङ्गिट्युडिनल एउटा चाहिँ उद्देश्यको रूपमा त्यसरी लिएर जान सक्ने कुराहरू उनीहरू चाहिँ अहिले तुरन्तै पूरा नहुन सक्ने कुराहरू पनि छन् होइन
2: जस्तो अहिले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू चाहिँ नर्सको के हो त अहिले
3: नर्सको तत्काल सम्बोधन गर्नुपर्ने मागहरू भनेको मागहरू भन्दा पनि गर्नुपर्ने कुराहरू भनेको चाहिँ सबभन्दा पहिला त उनीहरू काम गर्दै गर्दाखेरि उचित पारिश्रमिकको कुरा भयो उनीहरूको कार्य काम गर्ने वातावरण चाहिँ एकदमै स्वस्थ रूपमा हुनु पर्यो उनीहरूको काम गर्दाखेरि जुन स्किल उनीहरूको चाहिँ के अरे स्किलहरू डेभलप गर्ने कुराहरू भयो उनीहरूको पढ्नको लागि स्कलरसिपको व्यवस्थापनहरू भयो होइन कुनै पनि कामहरू गर्दाखेरि इभिडेन्स बेस्ड उनीहरूले अध्ययनमूलक कामहरू गर्नु पाउने अनुसन्धानात्मक कामहरू अहिलेको अवस्थामा भन्दाखेरि चाहिँ होइन यो एकाडेमिक साइडमा मात्रै अनुसन्धान गर्ने जुन क्लिनिकल बेसमा काम गर्ने नर्सहरूले चाहिँ गर्न नपर्ने भन्ने कुराहरू छ यो चाहिँ गलत कुराहरू हो किन भन्दाखेरि क्लिनिकल साइडमा काम गर्ने नर्सहरूले पनि इभिडेन्स बेस्ड अनुसन्धानहरू गर्यो भने बिरामीहरूलाई के कुराहरू चाहिँ गर्दाखेरि के इभिडेन्सहरू पायो त्यो इभिडेन्स बेस अनुसार चाहिँ हामीले अनुसन्धान गर्यो भने त्यो अनुसार चाहिँ बिरामीहरूलाई राम्रो केयर पेसेन्ट सेफ्टीको कुराहरू हामीले सुनिश्चित गर्न सक्छौ त्यही कारणले गर्दाखेरि यो
2: ती मागहरू
3: चाहिँ एकदमै पूरा हुनुपर्छ
2: हजुर जस्तो ऐनका कुराहरू केही ऐनहरू कार्यान्वयन गर्नुपर्ने र केही ऐन चाहिँ संशोधन गर्नुपर्ने कुराहरू पनि आएको छ होइन नर्सकै विषयलाई लिएर अनि मिडवाइफरीको विषयहरू पनि छन् होइन जस्तो ऐन नै परिमार्जन गर्नुपर्ने स्थितिहरू के चाहिँ देखिन्छ अहिलेलाई चाहिँ
3: अब ऐन परिमार्जनको कुराहरू गर्नुपर्दाखेरि धेरै कुराहरू गर्दाखेरि यो नर्सहरू आफ्नो स्किलहरू आफ्नो दक्षता बढाउनको लागि उनीहरू पढ्दै गर्दाखेरि आफ्नो प्रोफेसनलाई अगाडि बढाउनको लागि उनीहरूले आफ्नो प्रमोसनको कुराहरू होइन अब मैले आफूले अनुभव गरेको कुरा हाम्रो म गरेको जुन ठाउँ 40 वर्ष मैले काम गरे त्यो ठाउँमा पहिला नर्सहरूको चाहिँ 11 लेभलसम्मको थियो है कुनै कार्य उसमा गएर चाहिँ 9 खसम्म मात्रै सीमित गराइयो होइन जबकि त्यति बेला 11 बाट 9 झार्दाखेरि त्यति बेला चाहिँ तिमीहरूको मास्टर लेभलको स्नातकोत्तर चाहिँ ऊ तपाईँहरूको एकाडेमिक अब चाहिँ थिएन भन्ने कुराहरू गरेर रोक्यो भन्दाखेरि तर अहिले आएर हामी त सक्षम भइसक्यौँ नि त होइन स्नातकोत्तर पनि हामीले स्पेसियालिटीहरू पाइसकेका छ कोही चाहिँ के अरे चाइल्ड हेल्थ नर्सिङमा कोही एडल्टमा कोही मिडवाइफरीमा होइन कोही साइकियाट्रिकमा सबैले पाइसक्यो तर अझै पनि हामी 9 खमै हामी रह्यौं भनेपछि हामी अगाडि बढ्नुको लागि मोटिभेसन खोइ त मोटिभेसनको कुराहरू पनि पर्यो यही कारणले गर्दाखेरि
2: केही ऐन कानूनहरू परिमार्जन नहुँदा चाहिँ जति काम गरे पनि एउटा तहमा सीमित भएर बस्नुपर्ने त्यहाँभन्दा माथि जाने चाहिँ तह चाहिँ नभेटिने र एउटा प्रमोसन हुने चाहिँ मा चाहिँ रोकिएको अवस्थाहरू पनि यहाँले भन्नुभयो होइन यो ऐन कानून पनि परिमार्जन गर्नुपर्ने कुराहरू पनि उठेको छ विशेष गरेर यो अहिले त्यो सँगसँगै चाहिँ जुन नर्सहरूको कार्यबोझ होइन काम गर्ने समय अब जुन बिरामीहरूलाई हेर्नुपर्ने जुन अनुपात छ नि बिरामीलाई नर्सले हेर्नुपर्ने त्यो अनुपात पनि नमिलेको त्यस्ता कुराहरू पनि छन् जस्तो यी यस्ता कार्यबोझ काम गर्ने समय यो र बिरामीलाई हेर्ने अनुपातको अवस्था चाहिँ यसले चाहिँ सेवाको गुणस्तरमा चाहिँ कस्तो खालको प्रभाव पारिरहेको छ?
3: यो पक्कै पनि यो जुन नर्स पेसेन्ट रेसियो भन्छौ हामी यो एमएसएस भन्छौ, एमएसएसको अनुसार चाहिँ 1:6 भन्छौ कि जेनरल पेसेन्टहरू है। अनि त्यसपछि अब क्रिटिकल केयरतिर हो भने भेन्टिलेटेड पेसेन्ट छ भने 1:1 भन्छौ, एउटा नर्सले एउटा बिरामी हेर्ने भन्छौ। अब बच्चाहरूको हिसाबले भन्दाखेरि 1:5 भन्छौ होइन। अब यो विभिन्न क्षेत्रमा विभिन्न किसिमको नर्स पेसेन्ट रेसियोहरू छन्, किनभने पेसेन्टहरू एकजना हामीले सुन्दै आएको देख्दै आएको कुराहरू भन्दाखेरि विशेष गरेर नेपाल सरकारको प्राइभेटमा बिरामीहरूको नर्सको रेसियो चाहिँ एकदमै हाई छ। एकजना नर्सले 20-30-40 जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ भने तपाईँ विचार गर्नुहोस् न होइन। त्यो बिरामीले पाउनुपर्ने न्यूनतम सेवा होइन हेरचाह त्यो नर्सले दिन सक्छ कि सक्दैन, कतिको वर्कलोड भयो त त्यो नर्स कतिको थकान हुन्छ त, फेटिग हुने कुराहरू तिनीहरूले कसरी गर्छ त, उनीहरूको त्यो मेन्टली मानसिक अवस्था पनि उनीहरूलाई एकदमै गाह्रो हुन्छ। त्यही कारण गर्दा
2: सम्झिनु पनि चालिसजना
3: भनेपछि यो एकदमै गाह्रो त्यो भयो।
2: अहिले पनि त्यही सिचुएसन छ सरकारी अस्पतालहरूमा?
3: सरकारी अस्पतालहरूमा अहिले पनि त्यस्तै अवस्थाहरू छन् होइन, 20-30-40 जना बिरामीहरू हुनुपर्ने अनि लो स्यालेरीहरू पाउनुपर्ने, कम्तीमा पनि सरकारी संस्थाहरूमा त ल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउँछ भनौँ, प्राइभेट सेक्टरमा त यति धेरै आन्दोलनहरू भइसक्यो। अब लास्ट इयरको उसमा पनि तलब चाहिँ अब पारिश्रमिक सरकारी नियम अनुसार पाउने भनेर कागजमा त लेखेको थियो नि, कागजको खस्तामा मात्रै रहनु भएन होइन, त्यो त कार्यान्वयनमा ल्याउनु पर्ने, एक वर्ष बढी भइसक्यो फेरि अर्को आन्दोलन चर्काउनु पर्ने अवस्थासम्म आयो भनेपछि अनि बारम्बारी
2: गएको वर्ष जुन आन्दोलन गरेर राखेका मागहरू पनि यो वर्षसम्म पूरा
3: भएको छैन कुनै कुनै ठाउँमा भयो, कुनै कुनै ठाउँमा। हिजो मात्रै मैले कतिपय मेरो प्राइभेट सेक्टरमा काम गर्ने साथीहरू भेटे, उनीहरू चाहिँ मैले क्लिनिकल क्षेत्रमा काम गर्ने साथीहरू त भेटिनँ, उनीहरू चाहिँ टिचिङमा काम गर्नेहरू, तर कतिजनाले राम्रो छ तर पहिला आन्दोलन भइसकेपछि अलि राम्रो चाहिँ हाम्रो व्यवस्थापन भएको छ, कतिपयले हामीलाई एकदमै मेन्टली टर्चर चाहिँ छ, धेरै प्रेसर चाहिँ छ भन्ने कुरा।
2: श्रम शोषण विशेष गरेर नर्सहरूमा चाहिँ यो निजीमा बढी छ कि सरकारीमा छ?
3: श्रम शोषणको कुरा गर्ने हो भने सबै ठाउँमा छन्, कुनै ठाउँमा धेरै छन् कुनै ठाउँमा थोरै छन् होला, तर नर्सहरूलाई चाहिँ श्रम शोषण छ, मानसिक रूपमा पनि उनीहरू शोषणमै छन् जुनै ठाउँमा पनि।
2: जस्तो मानसिक रूपमा समस्याको कुरा गर्दाखेरि चाहिँ डाक्टरले भने अनुसार उनीहरूले गर्नुपर्ने होइन, कतिपय कुराहरू नर्सले आफ्नो हिसाबले त्यो जुन उसले जानेको हिसाबले काम गर्न नपाउनु, उसलाई एउटा भनौँ न नर्सलाई एउटा फ्रीली चाहिँ काम गर्न नपाएको, त्यो कतिको हुन्छ? चिकित्सकको दबावमा काम गर्नुपर्ने स्थिति चाहिँ कतिको हुँदो रहेछ?
3: जुन हाम्रो अवस्थामा त्यति बेला 40 वर्ष अगाडिदेखि हामीले काम गर्दै आउँदाखेरि त्यति बेला एउटा चाहिँ नर्स भनेको कसैले अराएको काम चाहिँ कार्यान्वयनमा ल्याउने मात्रै भन्ने कुराहरू छ भने अहिले चाहिँ त्यस्तो कुराहरू चाहिँ बिस्तारै परिमार्जन हुँदै गएको छ, परिवर्तन हुँदै गएको छ। उनीहरूको एजुकेसनको कुरा होस्, उनीहरूले क्लिनिकल क्षेत्रमा काम गर्दै गर्दाखेरि डिसिजन मेकिङको पावरहरू होस् होइन, इम्पावरमेन्टको कुराहरू होस्, बिरामीलाई केयर गर्दाखेरि अब सबैजना डक्टरहरू पनि एकदमै सक्षम हुन्छ भन्ने छैन, उनीहरू सिकारुहरू पनि आएको हुन्छ, ट्रेनिङमा आएकोहरू हुनुहुन्छ, उहाँहरूलाई सिकाउने नै नर्सहरू हुन्छ होइन। नर्सहरूले यति उसमा अहिले त रिसर्चहरू अनुसार मैले अघि पनि उठाएँ, एभिडेन्स बेस्ड रिसर्चहरू गरेर उनीहरूले विभिन्न कुराहरू विषयवस्तुमा गरिसकेपछि त्यो चाहिँ फेरि कार्यान्वयनमा ल्याउनुको लागि पनि उनीहरूले कोसिस गर्दैछन् है। हामीले पनि गर्यौं, पहिला हामीसँग त्यहाँ हाम्रो म गर्ने ठाउँमा नर्सहरूले यो उसमा एकाडेमी साइडमा चाहिँ थियो नै, उनीहरू प्रमोसनको लागि उनीहरूको क्राइटेरियामै पर्छ, 90 नहुँदैन यो चाहिँ म्यान्डेटरी भयो, तर हामी क्लिनिकल क्षेत्रमा हामीलाई त्यो चाहिँ प्रमोसनको लागि चाहिँदैन तर चाहिँ हामीले गर्नुपर्छ है भनेर जनरल क्लब राखेर हामीले चाहिँ त्यो गर्न लगायौँ। चारवटा झन्डै तीनटा चाहिँ हामीले पिआई भएरै मैले उ गरिसकेको छु, अरूलाई पनि मैले इन्करेज गरेको छु होइन, जनरल क्लब पनि खोलेछ। भनेपछि यो सबै गर्दै गइसकेपछि अहिले चाहिँ इम्पावरमेन्ट चाहिँ भएको छ, सशक्तिकरण, नर्सहरूको सशक्तिकरण, आफूहरूलाई थाहा भएको कुराहरूलाई चाहिँ एकदमै बिना हिचकिचाहट भन्ने ऊ छ, तर कम मात्रै मान्छेले बोल्न सक्छ नर्सहरूले, अझै पनि उनीहरू सकिरहेको छैन।
2: अब नर्सलाई एउटा सेवा गर्ने पेसा भनेर मात्र हेर्दा उनीहरूको जुन श्रम पेसागत अधिकारहरू चाहिँ यो कतिको ओझेलमा परेको छ त?
3: नर्सिङको जुन नर्सलाई चाहिँ एउटा सेवा गर्ने मात्रै पेसा भन्दै गर्दाखेरि हामी व्यक्तिगत उसमा पनि भर पर्छ। हामी नर्सहरू पनि नर्सहरूले म गर्छु, मैले गर्नुपर्छ, मेरो चाहिँ भित्री इन्साइट चाहिँ मैले हुनुपर्छ भन्ने खालको उनीहरूले आफ्नो लिनुपर्छ। त्यो नलिकन सक्दैन, किनभने मलाई यो दिएन, मैले माग्दा पनि दिएन भन्ने कुराहरू गर्छ नि, त्यो मागेर पाउने कुरा होइन कि। आफूले आफ्नो स्किलहरू देखाउनु पर्यो, आफ्नो पेसाहरू चाहिँ पेसागत रूपमा आफूले काम गर्नु पर्यो, मेरो बिरामीलाई मैले गर्नुपर्छ, उनीहरूको चाहिँ इभिडेन्स बेस्ड चाहिँ उनीहरूलाई चाहिने केयरहरू मैले केयर प्लानहरू गरेर मैले गर्नुपर्छ भन्ने कुराहरू आफूहरूले नै इनिसिएसन लिएर गर्दै गयो भने कसैले हामीलाई एउटा नोकरको रूपमा एउटा चाहिँ सेवकको रूपमा चाहिँ राख्न सक्दैन। त्यही कारणले गर्दाखेरि मैले नर्सहरूलाई यही अनुरोध गरेँ कि जुनियर होस् सिनियर होस् हामी युनाइट हुन सिकौं, सबैजना एकदमै एकजुट हुन सिकौं। एकजुट भइसकेपछि कसैले एउटा लट्ठीलाई भाँच्नलाई सजिलो छ, एक मुठा लट्ठीलाई राख्नु त त्यो भाँच्नलाई कतिचोटि ट्राई गर्नुपर्छ, सक्दैन नि गरेर मैले गर्नुपर्छ भन्ने कुराहरू आफूहरूले नै इनिसिएसन लिएर गर्दै गयो भने कसैले हामीलाई एउटा नोकरको रूपमा एउटा चाहिँ सेवकको रूपमा चाहिँ राख्न सक्दैन। त्यही कारणले गर्दाखेरि

0: गर्नलाई अगाडि बढाउने. त्यो गर्दाखेरि कसैले पनि नोकरको रूपमा कसैलाई काम गर्ने एउटा उसको रूपमा मात्रै लिन सक्दैन.
1: भनेको त्यो त्यसको लागि चाहिँ काम गर्ने वातावरण पनि हुनु पर्यो र जुन वातावरणमा काम गरिरहेका छौं त्यहाँ चाहिँ एकजुट हुने त्यो पनि जान्नु पर्यो होइन. कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी नर्स सेवा र यसको रोजगारीमा जुन समस्याहरू आइरहेछ यसको समाधान गर्नको लागि दीर्घकालीन प्रयासहरू के गर्नुपर्छ भनेर चाहिँ कुराकानी गरिरहेका छौं पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठज्यूसँग. म फेरि पनि यो यही विषयमा चर्चा गर्न चाहन्छु. जस्तो अहिले अवस्था विशेष गरेर नर्सहरूको यो अवस्था चाहिँ के छ, हुन त चार दशकदेखि तपाईँ यो क्षेत्रमा हुनुहुन्छ होइन, अहिलेको अवस्था चाहिँ के पाउनु भएको छ नर्सहरूको?
0: मैले अघि पनि मैले फेरि जोडेको थिएँ यो पहिलाको नर्सिङमा भनेको एउटा चाहिँ कसैले दिएको कामलाई कार्यान्वयन गर्ने, उसको कामलाई मान्ने होइन, एउटा सेवकको रूपमा एउटा उसको रूपमा मात्रै काम गरिन्थ्यो भने अहिले आफ्नो औकातले भ्याएसम्म आफ्नो स्किल बढाउने, आफ्नो एजुकेशन क्षेत्रमा हुने लिडरसिपमा काम गर्ने होइन, आफै एउटा इम्पावर भएर काम गरिसकेपछि कुनै चिज राइट छ भने राइट, रङ छ भने रङ भन्न सक्ने एउटा चाहिँ क्षमतावान भएको चाहिँ नर्सहरू अहिले चाहिँ डेभलप भएको छ. अनि विभिन्न क्षेत्रहरूमा जुन जुन क्षेत्रमा के कुराहरू चाहिँ फाइन्ड आउट भयो त, के फिल भयो त, इभिडेन्स बेस्ड फिल भयो त, त्यो अनुसार ट्रेनिङ चलाउने कि वर्कसपहरू चलाउने कि अथवा सेमिनारहरू चलाउने कि अथवा त्यसको चाहिँ अनुसन्धानत्मक कामहरू गरेर त्यसको जुन जुन रिजल्टहरू आयो त्यो रिजल्ट अनुसार चाहिँ त्यो चाहिँ कार्यान्वयनमा ल्याउने त्यो कामहरू गर्ने कुराहरू पनि अहिलेको अवस्थामा त्यो एकदमै राम्रो हो.
1: हजुर, भनेपछि विगतका तुलनामा चाहिँ अहिले एउटा नेतृत्व तहमा पनि छन् नर्सिङ पेसामा भएकाहरू होइन, र क्षमता विकास गर्नुका साथसाथै विभिन्न रिसर्च बेस्ड कामहरू अनुसन्धानात्मक कार्यक्रमहरूमा पनि उहाँहरू त्यसरी लागि पर्नु भएको छ.
0: अहिले त्यो मात्रै पनि होइन पोलिसी मेकिङ डिसिजन मेकिङ ठाउँमा पनि
1: उहाँहरू
0: विभिन्न ठाउँहरू पुगेछ. अहिले मेक भन्छौँ हामी होइन, चिकित्सा शिक्षा आयोगको उसमा त्यहाँ पनि ठुलै उसमा चाहिँ पोजिसनमा हुनुहुन्छ होइन,
1: स्वास्थ्य मन्त्री नै
0: उसमा छ, सांसदहरू अहिले नर्सहरू हुनुहुन्छ चारजना होइन, भनेपछि ठाउँ ठाउँमा पुगेको छ. त्यो ठाउँमा पुगेपछि कसैले खेलाउनेको एउटा खेलौना भउनु भएन क्या. त्यो ठाउँमा पुगेपछि हामीहरू जुन ठाउँमा पुगेको छ त्यो चाहिँ रेस्पोन्सिबल भएर अकाउन्टेबल भएर हामीले काम गर्न सक्नु पर्यो. टिम वर्कमा हामी काम गर्दाखेरि अरूको कुराहरू सजेसनहरू पनि हामीले लिनुपर्छ, हामीले सजेसन लिनुपर्छ, हामीले त्यसलाई चाहिँ ठिक हो भने हामीले लिने, होइन भने त किन हामी उसमा दबावमा बस्छ.
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा नर्स सेवा तथा रोजगारीका समस्या तथा समाधानमा दीर्घकालीन प्रयासका बारेमा आज हामी कुराकानी गरिरहेका छौं. कुराकानीमा आज हामीसँग हुनुहुन्छ पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठज्यू. जस्तो यहाँले कुरा उठाइहाल्नुभयो, नर्स पेसा गरेकाहरू नै अहिले नीतिगत तहमा हुनुहुन्छ, उहाँहरू नीतिगत तहमा आइसकेपछि पनि नर्सहरूका समस्या समाधान गर्नको लागि कतिको यसले चाहिँ सहज भएको छ अथवा नर्सहरूको समस्या चाहिँ जिउका तिउँ छन्?
0: पहिला जस्तो थियो त्यस्तै त सफल मिल्दैन. आवाजहरू उठाइरहेका छन् नेतृत्वमा पुग्ने नेतृत्वदायी नर्सहरूले पनि होइन, तर चाहिँ जति पुग्नुपर्ने हो नि त्यति चाहिँ पुगेको छैन. त्यसको लागि सरकारलाई मात्रै नेतृत्वलाई मात्रै हामीले दोष दिएर पनि भएन. हामी जुन ठाउँमा एउटा स्टेक होल्डरको रूपमा हामी काम गर्दैछौ नि, जुन जुन क्षेत्रमा स्वास्थ्यकर्मीको रूपमा काम गरिरहेकाहरू नर्सहरू नै किन नहोस्, स्टाफ नर्सहरू नै किन नहोस्, सबैजनाले उहाँहरूलाई शक्ति प्रदान गराउनको लागि, उहाँहरूलाई काम गर्नको लागि सजिलो बनाउनको लागि एउटा टेवा पुर्याउने काम चाहिँ हामीले पनि गर्नुपर्छ. हामी त्यही भएर मैले एकजुट हुनुपर्छ भन्ने कुरा त्यही हो.
1: यहाँनिर मैले अलि जोड्न खोजेँ, अघि अवस्थाको कुरा गर्दाखेरि विदेश पलायन हुने अवस्था चाहिँ धेरै छ, नर्स पढ्ने र नर्स पढिसकेपछि चाहिँ विदेशै जाने, यो चाहिँ पहिलेदेखिको हो. अहिले यसमा अलिकति कमी भएको छ कि अझ बढ्दैछ? यो
0: ट्रेन रेन्टको कुरा गर्नुभयो तपाईँले होइन, पहिला नै थियो हाम्रै अवस्था बेलाको पालि पनि धेरै जस्तो युकेतिर चाहिँ एकदमै युकेतिर जान्थ्यो, लन्डनतिर होइन, युकेतिर जान्थ्यो, युनाइटेड किङडमतिर. त्यति बेला थोरै थियो बरु होइन, अहिले त झन् एन्क्लेस गर्ने त्यसपछि अमेरिका जाने भन्ने जुन

0: ब्रेनडेन को कुराहरू गरे नि हामीले यति धेरै 88,000 नर्सेसहरू हाम्रो नर्सिङ काउन्सिलमा रजिस्टर भइसकेको नर्सहरू छन् तर त्यसमा मैले अलिकति रिसर्चहरूतिर हेर्दाखेरि पनि झन्डै 50% जस्तै तिनीहरू चाहिँ ब्रेन भएको चाहिँ देखिन्छ। मैले गरेको ठाउँमा पनि जुन प्याटर्न हस्पिटलमा मैले गर्दै गर्दाखेरि महिनाको एउटा दुईटा त आइरहेको हुन्छ रिजिग्नेसन के को कारणले भन्दाखेरि त्यही अब्रोड जाने होइन त्यहाँ काम गर्ने
1: महिनाको एक दुईवटा
0: त आइरहेको हुन्छ होइन अनि सर्टेज स्टाफ वर्कको सर्टेज भएको कारण त्यही कारणले गर्दाखेरि किन भन्दाखेरि अघि पनि हामीले भन्यौँ नि पारिश्रमिक हो न्यूनतम पारिश्रमिक नै पाउँदैन इन्भाइरोमेन्ट छैन हेल्दी इन्भाइरोमेन्ट हुनु पर्यो नि त होइन त्यहाँनिर त्यसपछि अब एउटा फेसिलिटिजको कुराहरू स्कलरसिपबाट पढ्ने त्यहाँनिर जति पनि आफ्नो पर्सनल सँगसँगै प्रोफेसनली डेभलप हुने ग्रोथ एण्ड डेभलपमेन्टको लागि जुन चान्सेसहरू छैन जसको कारण गर्दाखेरि उनीहरू चाहिँ विदेशमा परिरहेको छ अहिले पनि छ झन् बढ्दो क्रममा छ भन्छु म
1: भनेपछि यतिखेर चाहिँ विदेश पलायन चाहिँ पहिलाको तुलनामा बढ्दो क्रममा छ सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ यतिखेर
0: यो तलब बढाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी किनभने त्यो मात्रै मुख्य कुरा होइन नि प्रमुख कुरा होइन नि यदि तलब चाहिँ बढी दियो अरे ल एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ नभएको होइन नि हेल्थ सेक्टरमा भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले त्यो सक्दैन नि त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो कानुनमा साँच्चीको रूपमा कागजी रूपमा होइन कि साँच्चीको कानुनमै राखेर पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्रै होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि होइन पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ होइन भने हामीले स्यालेरी मात्रै बढाएर चाहिँ त्यो बढाउन सकिन्छ
1: भनेपछि एकातिर नर्सहरू उत्पादन त भइरहने तर विदेश पलायन पनि त्यही मात्रामा बढ्दो क्रममा भएपछि अझ यो भएका नर्सलाई पनि कार्यबोझ बढ्ने र बिरामीले पनि उचित स्याहार समार चाहिँ नपाउने यो समस्या चाहिँ के हो अहिलेको अवस्थामा चाहिँ
0: सबभन्दा पहिला ब्रेन ड्रेन हुनुलाई चाहिँ एउटा ब्रेन ड्रेन मात्रै यो स्किल स्टाफ मात्रै गएको भनेर भन्नु हुँदैन किनभने विभिन्न क्षेत्रहरूमा भन्ने हो भने ब्रेन ड्रेन स्टाफ नर्सहरू मात्रै गएको छैन च पदमा बस्ने व्यक्तित्वहरू पनि बाहिरै जानुपर्छ बाहिर गयो भने मेरो सन्तानलाई चाहिँ मैले डेभलप गर्न सक्छु मैले उनीहरूको लागि पनि म जानुपर्छ भनेर गएकोहरू छन् त्यो अवस्थामा हामीलाई उहाँहरूलाई त हामीले रोक्न सक्दैनौँ किनभने उहाँहरूको मनस्थिति नै त्यही भएर बसिरहेको हुन्छ कम्प्लिट रूपमा त हामीले रोक्न सक्दै सक्दैनौ
1: तैपनि सामान्यतया न्यूनतम यस्ता विकास गर्न सकेमा चाहिँ नर्सहरूलाई विदेश पलायनबाट रोक्न सक्छौ भन्ने केही छ
0: त्यसमा अब स्यालेरीको त हामीले धेरैचोटि ऊ गरिसक्यौं उनीहरूलाई व्यक्तिगत र प्रोफेसनल ग्रोथको लागि चाहिने जुन पूर्वाधारहरू छन् उनीहरूलाई कार्यक्षेत्रमा काम गर्नको लागि एउटा सुरक्षित वातावरण चाहियो अस्ति आन्दोलनमा पनि थुप्रै कुराहरू उनीहरूले राख्यो नि हजार्डको कुराहरू अलाउन्सको कुराहरू यिनीहरू विभिन्न नाइट अलाउन्सको कुराहरू त्यो नाइट अलाउन्स या हजार अलाउन्स भनेको थोरै मात्राको कुराहरू पर्यो तर चाहिँ सम्पूर्ण पहिला त प्रोफेसनल ग्रोथ डेभलपमेन्ट त्यसमा चाहिँ पढाइको कुराहरू आउला त्यो पढेर आइसकेपछि स्पेसियालिटी हामीले लिएर आइसकेपछि त्यही अनुसार हामी डिप्लोय हुनु पर्यो नि त जुन मैले चाइल्ड हेल्थ गरेको छ भने मैले चाइल्ड हेल्थ सेक्टरमै मैले काम गरेँ भने मैले राम्रो इनपुट दिन सक्छु नि त त्यहाँ होइन मैले चाहिँ चाइल्ड हेल्थ गरेको छु म अर्को ठाउँमा लगेर राखेको छ अरे
1: भनेको विशेषज्ञता र पढाई अनुसार चाहिँ उसले काम चाहिँ त्यस क्षेत्रमा आफ्नो क्षमतालाई चाहिँ प्रयोग गर्न
0: सकिन्छ।
1: जस्तो उत्पादन बढाउने अब विगतका कुराहरूमा त धेरै नर्स उत्पादन गर्ने संघ संस्थाहरू चाहिँ धेरै बढे च्याउ जस्तो अब भएका नर्सहरूले काम पाइरहेका छैनन्, त्यसमाथि विदेश पलायन यो एक अर्कासँग जोडिएका छन्। यो भनेको यसमा केही कानूनै ल्याएर ऐनै ल्याएर केही यहाँनिर केही बन्देज गर्नुपर्ने स्थिति छ कि छैन?
0: हुन त यो नर्सिङ स्टाफहरूको रजिस्टर्ड नर्सहरूको भनौँ न स्टाफ नर्सहरूको ट्रेनिङको लागि अथवा कलेजहरू एकदमै धेरै आइरहेको छ। त्यसमा सरकारले नगरेको पनि होइन, स्वास्थ्य मन्त्रालयले पनि स्वे बेड भएको हस्पिटल आफ्नै हुनुपर्छ भन्ने कुराहरू गरिरहेछ, तर त्यो चाहिँ एकदमै हेल्दी उसमा चाहिँ यो कानुन भइरहेको छैन है। अनि एउटा कागजको रूपमा तयार गर्यो, त्यो पेस गर्यो, मोनिटरिङहरू जान्छ नर्सिङ काउन्सिलबाट जान्छ, अहिले त मेकबाट जान्छ होइन, विभिन्न संघ संस्थाहरूबाट जान्छ, नर्सिङ काउन्सिलहरूबाट जान्छ, अहिले नर्सिङ एसोसिएसनबाट पनि जाने गरेको छ होइन। पहिला म उपाध्यक्ष थिएँ, पहिला प्रमिला दिदी अध्यक्ष हुँदाखेरि म उपाध्यक्ष थिएँ, त्यति बेलादेखि नै हामीले प्रयास त गरेको। तर कस्तो छ भन्दाखेरि जुन मोनिटरिङमा हामी गयौं, जुन हामी उसमा जान्छौं, तर त्यति बेला के हुन्छ एउटा उत्पादन गरेर क्या शिक्षकहरू पनि होइन सामग्रीहरू पनि त्यहाँनिर शिक्षक शैक्षिक सामग्रीदेखि लिएर सबै स्ट्रक्चरहरू नै चेन्ज गरेर ठक्क रातारात चेन्ज गर्ने हामी गयो। अनि खडे बाबाको शिक्षकहरू शिक्षिकाहरू राख्ने जब हामी फर्किन्छौ नि त्यति बेला हामी फर्किने उसमा नै
1: परिवर्तन भइसक्छ,
0: उहाँहरू सँगसँगै निस्किरहेको हुन्छ, हामी सँगसँगै फर्किरहेको हुन्छ है। भनेपछि कतिसम्मको हाम्रो नेपालको जुन कानूनी रूपमा जति पनि गरे पनि त्यो हामीले सबैजनाले म भन्न सक्नुपर्छ क्या, हामीले यस्तो गर्नु हुँदैन। यो गर्यो भने यो त पेसालाई मात्रै होइन नि, इन्स्टिच्युटलाई मात्रै होइन नि, यो त सिङ्गो पब्लिकलाई नै असर पर्ने कुरा हो। बिरामीहरूलाई कस्तो खालको सेवा दिन्छ त, यो कुराहरूलाई चाहिँ याद गर्नुपर्छ हामीले।
1: जुन यहाँले कुराहरू उठाइराख्नु भएको छ, विशेष गरेर नर्सहरूको जुन समस्या समाधान गर्नको लागि एकातिर कानूनले चाहिँ नर्सहरूको समस्या समाधान गर्न सहयोग गरिरहेको छ भने अर्कोतिर त्यसलाई चाहिँ भनौ न त्यो कानून कार्यान्वयन गरे जस्तो गरे पनि नगर्ने स्थितिहरू पनि धेरै भइरहेका छन् होइन। अलिकति नर्सहरूको जुन अघि यहाँले भन्नुभयो नि दबाव होइन, उनीहरूलाई एकदमै बर्न आउट हुने होइन, कामले गर्दा जुन बोझले गर्दाखेरि स्वास्थ्य यस्ता कुराहरूलाई चाहिँ स्वास्थ्य संस्थाले चाहिँ गम्भीरतापूर्वक लिन सकेका छैनन्।
0: स्वास्थ्य संस्था सबैलाई त भन्न सकिँदैन होइन, किनभने प्राइभेट सेक्टरको पनि आफ्नै आफ्नै किसिमको सबैको एउटै समस्या हुँदैन, एउटै कुराहरू हुँदैन कसैको पनि। गभर्मेन्टमा पनि त्यही हो होइन, पब्लिक चिजहरूमा पनि त्यही हो। तर गम्भीरतापूर्वक लिँदा लिँदै पनि कोही कोही बेला थाहा नभइकन कोही कुराहरू चाहिँ ऊ गरिरहेको हुन्छ। तर गभर्मेन्टतिर पनि यो उपत्यकाभित्र यिनीहरूमा चाहिँ एकदमै राम्रो फेसिलिटिजहरू पाइरहेको हुन्छ, उनीहरूलाई सम्बोधन पनि गरिरहेको हुन्छ। तर बाहिर रिमोटतिर हेर्नुहोस् त, त्यहाँ त कसरी दाना काँडा ऊ गरेर उनीहरूले काम गर्नु पर्यो हुन्छ, साधन केही पनि स्रोत साधनहरू केही नभएको ठाउँमा काम गर्नुपर्छ, ह्युमन रिसोर्सको एकदमै कमी भइरहेको हुन्छ, बिरामीहरूलाई चाहिने सेवाको लागि हामीले केही गर्न सकिरहेको हुँदैन होइन। त्यस्तो अवस्थामा काम गर्नु पर्दाखेरि भनेपछि सबै ठाउँमा सबै चिज राम्रो छैन, तर हामीले चाहिँ सरकारलाई मात्रै पनि होइन स्वास्थ्य संस्थामा पनि बजेटको कुराहरू होला विभिन्न कारणहरूले गर्दाखेरि यो चाहिँ गर्न नसकिरहेको हुन्छ। तर त्यो त हामी सबैजना मैले भने नि हामी सबै मिल्नुपर्छ, सरकारलाई टेवा पुर्याउने काम हामीले गर्ने हो।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ। नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोर श्रेष्ठसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छारसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्री धाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बद्लिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा नर्स सेवामा रोजगारीको समस्या र समाधानका उपाय बारेमा पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धन्यवाद।
2: थुप्रै हामीले समस्याहरूको कुरा गर्यौं होइन, समस्या समाधानको लागि पनि हामी अब अलिकति चर्चा गरौं, नीतिगत रूपमा अलिकति कुराकानी गरौं न। सरकारले चाहिँ यो बेला जस्तो अस्ति 19 बुधे सहमति पनि गर्यो होइन, यस्ता सहमति त वर्षै पछि भइ नै रहन्छ, वर्षै पछि आन्दोलन हुन्छ, वर्षै पछि सहमति हुन्छ, कार्यान्वयन चाहिँ कतिको भएको पाइन्छ?
3: कार्यान्वयन यो वर्षै पछि यो सहमति हुँदै गर्दाखेरि हामीले वास्तविक रूपमा जुन सहमति गरेको अनुसार कार्यान्वयन गर्नुपर्ने त्यो चाहिँ भइरहेको छैन। अब नत्र किन फेरि अस्ति भर्खरै फेरि आन्दोलन किन गर्नु पर्यो त होइन? आन्दोलन गर्नुलाई जुन उचित पारिश्रमिकको कुरा गर्यो, नेपाल सरकारको न्यूनतम पारिश्रमिक दिने भनेर ऊ गरेको त धेरै भइसक्यो नि। लास्ट इयर मात्रै होइन, त्योभन्दा अगाडि अगाडि पनि भएको हो, तर त्यो चाहिँ सबै ठाउँमा भइरहेको छैन। अनि त्यसपछि सुरक्षित कार्यस्थल चाहिँ निर्माण गर्न सकिरहेको छैन। एउटा शिशुको आमा त्यहाँ काम गर्छ भने उसको लागि स्तनपानको कक्ष समेत हामीले प्रदान गर्न सकिरहेको छैन। अस्पतालहरूमै भएको छ, एकदमै गाह्रो छ होइन। उनीहरूलाई आफ्नो प्रोफेसनल डेभलपमेन्टको लागि, आफ्नो पर्सनल उसको लागि चाहिने जुन शिक्षाहरू एजुकेसन स्तरमा भयो होइन, अनुसन्धानात्मक कामहरू भयो होइन, यिनीहरू हामी उनीहरूलाई गर्न लगाउन सकिरहेको छैन विभिन्न कारणवश है। त्यो त संस्थाले गर्नु पर्यो, तर संस्थालाई पनि बजेटको कुराहरू होला, तर सरकारले, शिक्षा मन्त्रालयले, स्वास्थ्य मन्त्रालयले त्यसलाई चाहिँ गर्न लगाउनको लागि चाहिँ बजेटहरूको व्यवस्थापन गर्ने कामहरू पनि उहाँहरूले पनि गर्नुपर्छ।
2: जस्तो यसका लागि स्वास्थ्य मन्त्रालय अनि यो अस्पताल प्रशासन, नर्सिङ परिषद भयो, नर्सिङ संघ, यी बीच चाहिँ कतिको समन्वय भइरहेको चाहिँ छ त, प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्?
3: अब स्वास्थ्य मन्त्रालय अहिलेको जुन परिस्थितिमा भन्यो भने, आजको उसमा सिचुएसनमा भन्यो भने चाहिँ हेल्थ सेक्टरबाट अथवा इन्स्टिच्युटबाट, त्यसपछि नर्सिङ काउन्सिलबाट समन्वय त पहिला पनि भएको तर प्रभावकारी रूपमा आउन सकेको थिएन, तर अहिले पनि गर्ने कोसिस गरिरहेछ। भर्खरै अहिले नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष, रजिस्ट्रार होइन, उहाँहरू चाहिँ नियुक्ति भइसकेको छ। अब उहाँहरूले आफ्नो आसन पनि ग्रहण गरिसक्नु भएको छ, काम त गर्नु होला, हेर्नै बाँकी छ।
2: तर यो यहीमा जसो भन नयाँ सरकार आउँछ, नयाँ सरकार आएपछि पदाधिकारीहरू परिवर्तन हुन्छन् होइन, हरेक यो यी विभिन्न निकायमा, अनि उहाँहरूले अलि जुन रियलाइज गरेर त्यो विषयवस्तुमा काम गरौं भनेर अगाडि बढ्न पनि पाएको हुँदैन, त्यहाँ फेरि परिवर्तन भइसक्छ भनेपछि यहाँ कमजोरी चाहिँ के हो?
3: कमजोरी भन्ने के भन्ने, एउटा हामीले चाहिँ सुधार गर्नुपर्ने पक्ष भनौँ न, यो चाहिँ होइन, यो चाहिँ कमजोरीको रूपमा हामी नलिउँ, एउटा सुधार गर्नुपर्ने पक्ष। मैले अघि पनि भने युनाइटको कुराहरू मैले अघि पनि भने, यो चाहिँ राजनैतिकरण मैले पहिला पनि एउटा उसमा यही उज्यालो नेटवर्क मार्फत मैले ऊ गरेका थिएँ, राजनीतिकरणले गर्दाखेरि यो एकदमै ऊ भयो। हामीले रेस्पोन्सिबल भएर, अकाउन्टेबल भएर प्रत्येक प्रोफेसनलिस्टहरूले गर्नुपर्ने कामहरू अरूको प्रेसरमा होइन, दबावमा आएर होइन कि हामी आफै गर्नुपर्छ है। यो पेसेन्ट सेफ्टीको कुराहरू, नर्सिङ स्टुडेन्टहरूलाई ग्रेजुएट गर्नुको लागि पनि के को लागि त, पेसेन्ट सेफ्टीको लागि हो नि त होइन। जुनै क्षेत्र, डक्टर नै किन नहोस्, जुनै पनि क्षेत्रबाट आओस्, जुनै पनि पब्लिक हेल्थको स्टुडेन्टहरू चाहिँ ग्रेजुएट किन नहोस्, उनीहरू पेसेन्टकै लागि, सेक्टरको लागि हो नि त। त्यो गर्नको लागि सबैजना मिल्नु पर्यो, सबैजनाले मैले काम गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो, हाम्रो हामी सबै एकजुट भएर काम गर्नुपर्छ भन्ने कुराहरू गर्यो भने त्यो एउटा मात्रै भएन भने
2: पदाधिकारीहरूको स्थायित्व पनि जरुरी छ।
3: स्थायित्व एकदमै स्थायित्व चाहिन्छ, स्थायित्व घरिघरि निकाल्ने अनि अर्कोलाई रिप्लेस गरेर, उसले काम गर्नै पाएको छैन बाबा, उसलाई भन्यो नि हामीले हस्पिटलमा नर्सको कार्यक्षेत्र चाहिँ स्वस्थ हुनुपर्छ भने जस्तै, जुन ठाउँमा एलोकेट गरेका छ नि उनीहरूलाई पनि त स्थायित्व दिएर काम गर्ने एउटा वातावरणमय सुखमय बनाइदियो भने एउटा टिम वर्क चाहिँ राम्रो बनाइदियो भने उनीहरूले काम गर्न सक्छ नसक्ने होइन
2: जस्तो नर्सिङ पेसाको अब यो तत्काल समस्या समाधान गर्न चाहिँ धेरै हेरिन्छ होइन दीर्घकालीन समाधान गर्नको लागि पनि केही राष्ट्रिय रणनीतिहरू केही यसको लागि दीर्घकालीन सोचहरू चाहिँ जरुरी छ कि छैन
3: विभिन्न कुराहरूमा दीर्घकालीन सोचहरू छ मैले अघि मेरो संस्थाको कुरा मैले गर्दै गर्दाखेरि सरकारी उसमा पनि नर्सिङको 12 लेभल थियो स्वास्थ्य मन्त्रालयमा पहिला हाम्रो म्याम हुनुहुन्थ्यो एकजना है विजया केसी म्याम उहाँ 12 लेभलमा त्यसपछि 12 लेभलमा अरू कोही पनि छैन अहिलेसम्म आइपुगेको छैन भनेपछि भएको लेभललाई किन हटाउने नर्सिङ क्षेत्रलाई पनि त्यो लेभलसम्म मेन्टेन गरौँ न बरु क्राइटेरियाहरू राख्नु के गर्नुपर्छ कुराहरू उनीहरूको रेस्पोन्सिबिलिटिजहरू के हो जेडीहरू जब डिस्क्रिप्सनहरू राखिदिनु पर्यो कामहरूलाई झन् मोटिभेसन दिनुपर्ने जुन कुराहरू छ नि त्यसलाई झन्झन डाउन गर्दै गइसकेपछि कसरी काम गर्छ त त्यही कारण गर्दाखेरि काम गर्ने मान्छेले पनि पेसेन्ट सेफ्टीलाई ध्यान दिएर काम गर्ने एजुकेसन सेक्टरमा भएकोहरूले एजुकेसन सेक्टरलाई राम्रो काम गर्नुको लागि ध्यान दिने गर्दै गर्दाखेरि सरकारले पनि यो कुराहरूलाई ध्यान दिएर सबै कामहरू चाहिँ जुन बजेटदेखि लिएर उनीहरूको करियर प्रोग्रेसनदेखि लिएर रिसर्चको कुराहरूदेखि लिएर जुन जुन क्षेत्रमा उनीहरू सशक्त छन् तिनीहरूलाई त्यही त्यही क्षेत्रमा लगाइदियो भने त्यो चाहिँ सम्भव छ
2: चार दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ होइन विशेष गरेर अब पाटन अस्पतालमा यहाँको भोगाई यहाँको अनुभवहरू फरक खालको होला निजी र सरकारी भन्दा पाटनमा चाहिँ होइन यहाँले सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझावहरू दिन चाहनुहुन्छ के गर्नुपर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ
3: सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर उनीहरू एउटा मेरुदण्ड हो यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ एउटा चाहिँ यिनीहरू चाहिँ एउटा काम गर्ने एउटा शक्ति मात्रै हो यिनीहरू भन्ने कुराहरू चाहिँ उ गर्नु भएन त्यसपछि उनीहरूको जति पनि नर्सिङ जनशक्तिहरू छ अघि पनि भन्यो विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो जसको कारण गर्दाखेरि एकदमै राम्रो काम गर्न सकोस् इनपुट दिन सकोस् जसको कारण गर्दाखेरि नेपालको पब्लिक अथवा बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस् स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्
2: अहिले हामीले समग्रमा नर्सको समस्याहरूको चर्चा गर्दाखेरि नर्सको समस्या समाधान नहुँदाखेरि चाहिँ यसले प्रत्यक्ष असर पर्ने भनेको बिरामीलाई नै हो होइन नर्सका के कस्ता भनौँ न समस्या समाधान गर्न सकेमा चाहिँ बिरामीको स्वास्थ्यमा पनि हामीले सुधार गर्न सक्छौँ होला
3: हामीले अघि कुरा गरेको जस्तै नै आउँछ सबभन्दा पहिला त नर्सलाई यो सोसाइटीमा बाँच्नु छ आफ्नो पारिवारिक शाखा सन्तानलाई आफ्नो सन्तानहरूलाई अगाडि बढाउनु छ त्यो भनेको न्यूनतम पारिश्रमिक अथवा आकर्षक तलबको कुराहरू स्यालेरीको कुराहरू आयो अर्को चाहिँ प्रोफेसनल डेभलपमेन्टको लागि शिक्षाको कुराहरू लिडरसिपको कुराहरू उसको सक्ने ऊ चाहिँ आफ्नो क्षमता अनुसार उसलाई प्रमोसनको कुराहरू यदि प्रमोसन नै भएन तलब चाहिँ बढाइदियो 4-5 वर्षपछि मेरो भविष्य के हुन्छ अनिश्चित कालमा रह्यो भने उसले कसरी काम गर्छ त त्यो पनि गर्न सक्दैन अनि विभिन्न अनुसन्धानात्मक उसमा पनि क्लिनिकल क्षेत्रको सँगसँगै अरू नर्सहरूलाई पनि इन्भल्भ गराउने स्टाफ नर्स हो यो जुनियर हो यिनीहरूलाई हामीले गराउनु हुँदैन त्यो होइन कि सबै क्षेत्रलाई चङ्गालेर सँगसँगै एउटा टिमवर्क रूपमा पोलिसी मेकिङमा उनीहरूलाई काम गर्न लगाउनु पर्यो होइन त्यो क्षेत्रमा पनि पुर्याउनु पर्यो नि त कुनै कुनै ठाउँमा अहिलेसम्म हेल्थ सेक्टरको इन्स्टिच्युटहरूमा चाहिँ नर्सहरूलाई अगाडि पढाउनु हुँदैन भन्ने सोचाइ हो कि डक्टरहरू मात्रै पुग्ने क्या चिकित्सकहरू मात्रै हामीले पनि भोगेको कुरा हो नि त देखेको कुरा हो नि त भनेपछि त्यो नर्सलाई पनि त्यो ठाउँमा पुर्याओस् न उसको पनि आफ्नो इनपुट दिन्छ नि होइन त्यो क्षमता दिने जुन हेल्थ सेक्टर अथवा जुन इन्स्टिच्युट छ त्यो ठाउँमा त्यसरी दियो भने चान्सहरू दियो भने अपर्च्युनिटी दिइदियो भने त्यो च्यालेन्जलाई उसले काम गर्दै जान्छ जसको कारण गर्दाखेरि बिरामीको केयरमा पेसेन्ट सेफ्टीको कुराहरू उनीहरूको चाहिँ क्वालिटी एस्योरेन्सको कुराहरू यिनीहरू सबै मेन्टेन हुन जान्छ।
2: जस्तो यही पालि यहाँले भने जस्तै नर्स पेसामा भएकाहरू नै ठाउँ ठाउँमा हुनुहुन्छ र स्वास्थ्य मन्त्री आफै नर्सिङ पेसाबाट नै हुनुहुन्छ होइन, उहाँले चाहिँ नर्सका समस्या समाधान गर्न कतिको प्रतिबद्ध भएर लाग्नु भएको जस्तो लाग्यो त यसपालि चाहिँ।
3: स्वास्थ्य मन्त्री ज्यू अहिले निशा मेहताजी हुनुहुन्छ, उहाँ नर्सिङको क्षेत्रबाटै जानुभएको हो। उहाँले नर्सको समस्या मात्रै हेर्ने भन्ने कुरा आउँदैन होइन,
2: तर जुन उहाँले
3: समग्र रूपमा हेर्नुपर्ने अवस्था हो। तर अहिलेको जुन आन्दोलन भयो नि, अनसनको कुराहरू भयो होइन, त्यो कुराहरूमा चाहिँ त्यसको लागि अस्ति भर्खरै एउटा चाहिँ त्यो अनसन बस्ने बहिनीले सानो कुरा लेखेको मैले देखेँ। त्यहाँ के थियो भन्दाखेरि, भागी भागी मलाई भेट्न आउनुभयो, तपाईँलाई धन्यवाद स्वास्थ्य मन्त्रीज्यू भनेर लेखेको छ क्या। भनेपछि उहाँले पक्कै पनि गरेको छ, विभिन्न ठाउँमा इन्स्टिच्युटहरूमा भ्रमण गर्नुभयो, अनुगमन गर्नुभयो, सल्लाह सुझावहरू पनि दिनुभएको छ। भनेपछि उहाँले कोसिस गर्दै हुनुहुन्छ, तर उहाँलाई चाहिँ टेवा पुर्याउनुको लागि हामी सबैजनाले पनि हेल्प गर्नुपर्छ भन्ने लाग्छ।
2: अब यो समग्रमा नर्सिङ शिक्षा रोजगारी सेवा सुविधा र विदेश पलायनलाई चाहिँ भनौ न यी प्रणाली एउटै प्रणालीमा जोडेर चाहिँ विशेष दीर्घकालीन मानव स्रोत नीति बनाउनको लागि चाहिँ कस्तो सुझाव दिनुहुन्छ यहाँले चाहिँ।
3: ब्रेन ड्रेन भनेको यो नर्सहरूको उसको लागि मात्रै यिनीहरूको सोचाइ यस्तो भनेर चाहिँ हामीले सोच्नु भएन होइन। हामी गभर्मेन्ट मात्र होइन, नेपाल सरकार मात्र होइन, विभिन्न इन्स्टिच्युटमा काम गर्ने स्टेक होल्डरहरू, उहाँहरूको लिडरसिपमा बस्नेहरू, लिडरहरू होइन, हामी जस्तो भूतपूर्व हुनु न, त्यो स्टाफहरू हुन्छ, अरू कुराहरू एनजिओ आइएनजिओजहरू हुनसक्छ होइन, इन्टरनेसनल एजेन्टहरू हुनसक्छ, उनीहरू सबैजनाले के गर्नु पर्यो भन्दाखेरि एउटा सिस्टममा के हेर्नु, बजेट चाहिँ सबभन्दा बजेट चाहिन्छ, बजेट बिना त केही पनि गर्नु सक्दैन, फाइनेन्सियल स्टेटमेन्टको कुरा आउँछ। त्यसपछि नर्सेसहरूको एजुकेसनलाई कसरी इम्प्रुभ गर्न सक्छ त, कुन कुन ठाउँमा हुन्छ नि, अब पार्सियालिटी गर्यो भन्ने कुराहरू सबै ठाउँमा छ। इन्स्टिच्युटहरूमा हो भने त्यो नर्सेसहरूलाई स्वस्थ वातावरण बनाउनुको साथै त्यसमा इभ्यालुएसनहरू गर्छ नि, कार्य सम्पादन मूल्याङ्कनहरू स्वस्थ रूपमा गर्नु पर्यो, मलाई यो मान्छे मनपर्छ, यसलाई म धेरै मार्क्स दिन्छु, यसलाई अगाडि बढाउँछु, त्यो गर्नु हुँदैन। म जहिले पनि त्यसको विरोधी हुँ, त्यो विरोधीले गर्दाखेरि कहिलेकाहीँ मैले गाह्रोपन मैले महसुस गरिरहेको छु, त्यो आफ्नो ठाउँमा काम गर्दाखेरि नेतृत्वमा बस्दाखेरिको कुरा हो है। त्यही कारण गर्दाखेरि कार्य सम्पादन मूल्याङ्कन एकदमै स्वस्थ रूपमा हुनु पर्यो, तलबको कुरा आयो त्यसपछि उसको प्रोग्रेसनको कुराहरूलाई पनि ध्यान दिनु पर्यो, यो सबै चिजहरू चाहिँ एकै ठाउँमा राखेर स्वस्थ रूपमा ब्रेन ड्रेनलाई बाहिर नपठाउनको लागि कसरी हामीले यहाँ चाहिँ रिटेन गर्ने त त्यो स्टाफहरूलाई जो उसमा काम गर्न सक्षम छ, उनीहरूलाई जे ठाउँमा सकिन्छ त्यो ठाउँमा राखेर रा, चित्त बुझ्दो 100% त हामी चित्त बुझाउन सक्दैनौँ, कुनै पनि जस्तोसुकै गर्छु भन्ने मान्छेले पनि सक्दैनौँ, तर हामीले म्याक्सिमम ऊ चाहिँ इनिसिएसन लिने हो, त्यो गर्यो भने चाहिँ यो ब्रेन ड्रेन पनि हामीले केही हदसम्म रोक्न सक्छौँ, हाम्रो स्किल्ड म्यान पावर स्किल उसलाई चाहिँ हामीले हाम्रो ठाउँमा राख्न सक्छौँ, पेसेन्टले सेफ्टीको कुराहरू पनि उनीहरूको क्वालिटी एस्योरेन्सको कुराहरू पनि हामीले मेन्टेन गर्न सक्छौँ।
2: अब पटक पटक आन्दोलन गरिराख्नुपर्ने स्थितिहरू आइरहेको छ होइन, एउटा आन्दोलन सकेर त्यसको भनौँ न कार्यान्वयन हुन नपाउँदै अर्को आन्दोलन गर्नुपर्ने स्थितिहरू चाहिँ निम्तिरहेको छ र त्यही क्रममा पनि हामी यतिखेर चर्चा कुराकानी गरिरहेका पनि छौं। विशेष गरेर आन्दोलन नगरी आफ्नो मागहरू राख्न सक्ने र आन्दोलनै गर्न नपर्ने अवस्था बनाउन चाहिँ सरकार अस्पताल र नर्सिङ क्षेत्रले के चाहिँ परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई चाहिँ।
3: आन्दोलन बारम्बार नगर्नको लागि त सबभन्दा पहिला त हामी एकजुट भएर टेबल टक गर्नु पर्यो क्या, के कुराहरू आइरहेछ, यो बारम्बार भइरहेको किन हो, रिजनहरू खोज्नु पर्यो, त्यो रिजनहरू खोजिसकेपछि त्यसलाई चाहिँ अब कसरी कार्यान्वयन, स्वस्थ वातावरण छलफल गर्नु पर्यो, त्यो छलफल गरिसके एउटा निचोड हामीले हेल्दी निचोड निकाल्नु पर्यो, त्यो निचोडलाई हामीले कार्यान्वयनमा ल्याउनको लागि हामीले स्ट्रेटेजिक प्लानहरू बनाउनु पर्यो, कोही चाहिँ सर्ट टर्ममा गर्न सकौंला, कोही चाहिँ लङ टर्ममा गर्न सक्नुहुन्न होइन. त्यो सबै सबै त्यो नर्सिङ क्षेत्रको लिडरसिप हुनसक्छ, स्वास्थ्य मन्त्रालय हुनसक्छ, अथवा गभर्मेन्टको सेक्टर हुनसक्छ, अथवा अरू स्टेक होल्डरहरू हुनसक्छ. सबैजनाको एउटा केन्द्रबिन्दु एउटा निचोड भनेको हामी टेबल टक गर्ने, सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलमा र जे निचोड आउँछ राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौँ भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौँ. सबै हुन्छ भन्न त हामी भन्न सक्दैनौँ, सबैजनालाई 100% हामी चित्त बुझाउन सक्दैनौँ, तर चाहिँ त्यो चाहिँ हामी गर्न सक्छौँ.
2: अब यहाँले चाहिँ व्यक्तिगत सुझावै दिनु पर्दाखेरि चाहिँ नर्सहरूलाई जस्तो उहाँहरूले चाहिँ विभिन्न भोगाई अघि यहाँले भनिसक्नुभयो विभिन्न भोगाई समस्या र बाध्यात्मक परिस्थितिको बावजुद पनि आफ्ना कामलाई चाहिँ अगाडि बढाइ चाहिँ रहनु भएको छ, तर कठिनाईहरू चाहिँ छँदैछ. चार दशक त्यो क्षेत्रमा बिताउँदाखेरिका आफ्ना अनुभवहरू सँगसँगै चाहिँ सुझाव दिनुपर्दा नर्सहरूलाई के सुझाव दिनुहुन्छ?
3: म यसमा के भन्छु भन्दाखेरि भर्खर आएको हाम्रो स्टाफ नर्सहरू हुनुहुन्छ होइन, सम्पूर्ण नर्सिङ विधालाई म के भन्छु भने म 40 वर्ष अगाडि 2043 असार 12 मैले एउटा स्टाफ नर्सको रूपमा मैले काम गर्न थालेको हो. म एउटा बेसाइड नर्सिङदेखि लिडरसिपबाट एजुकेसन प्राप्त गरेर त्यहाँबाट चाहिँ अहिले अवकाशसम्मको अवस्थामा आइपुगेँ, तर धेरै अपर्च्युनिटी पनि पाएँ, धेरै च्यालेन्जहरू पनि मैले होइन
2: भोगेँ.
3: तर हामी आत्तिनु हुँदैन, एकैचोटि मैले सबै अपर्च्युनिटी मैले पाउनुपर्छ भन्ने हामीले सोच्ने होइन. होइन, हामीले आन्दोलन गर्दै गर्दाखेरि एउटा हाम्रो उसमा रेस्पोन्सिबिलिटी पनि छ है, मेरो अकाउन्टेबल पनि यो चिजहरू छ, मेरो बिरामीहरूलाई म के गर्ने त होइन, मेरो बिरामीहरूलाई स्याहार सुसार कसले गर्छ त, मैले काम गर्ने क्षेत्र मैले छोडेर बाहिर गएर आन्दोलन गर्छु भनेपछि मेरो विचार बिरामी मेरो अस्पतालमा काम बस्दै गरेको बिरामीहरूलाई मैले के गर्ने होइन, भर्ना भएको पनि हुनसक्छ, ओपिडीमा बसेको बिरामी पनि हुनसक्छ, उहाँहरूलाई हामी हेरचाह गरेर नगरिकन छोड्नु त मिलेन होइन. त्यो भनेको मतलब चाहिँ नर्सहरूको व्यवस्था गरौँ भनेर भनेको होइन, आफ्नो उसको लागि हक अधिकारको लागि हामी लड्नुपर्छ, नलड्ने होइन लड्ने, तर त्यो बिरामीहरूलाई हामी पालो पालो हामी चाहिँ हाम्रो इन्स्टिच्युटमा मैले काम गर्दाखेरि मैले पालो पालो सबै एकैचोटि मैले पठाइनँ, आन्दोलन गर्न मैले भाग लिन पठाइदिएँ, तर प्रत्येक क्षेत्रबाट मैले पालो पालो, तर इमर्जेन्सी आइसियू होइन अपरेसन थिएटर यिनीहरूबाट मैले पठाइनँ, किनभने त्यो क्रिटिकल एरियाजहरू हो, क्रिटिकल एरियाजहरूमा त्यो बिरामीहरू सबै हामीसँग डिपेन्डेन्ट हुन्छ, उहाँहरूको आफन्तहरूले पनि नसक्ने, उहाँहरू जानु मिल्दैन, जसको कारण गर्दाखेरि हामीले सबभन्दा पहिला आन्दोलन गर्दाखेरि त्यो बिरामीहरूलाई केयर गर्नुपर्छ, मेरो रेस्पोन्सिबिलिटी हो भनेर बुझ्नु पर्यो, त्यसपछि त्यो सँगसँगै हामीले आन्दोलन त केयर गर्दै आन्दोलन पनि हामी अगाडि बढायो भने हामीलाई पब्लिकको समर्थन पनि पाउँछौ होइन, त्यसपछि पब्लिकको समर्थन सँगसँगै बिरामीहरूलाई पनि बिरामीहरूले पनि उहाँहरू त्यस्तो अवस्थामा हुँदाहुँदै पनि हामीलाई केयर गर्नु छोड्नु भएको छैन, इन्स्टिच्युटले पनि यो इन्स्टिच्युटको सिस्टमलाई बिगारेको छैन है यो नर्सहरूले भन्ने कुराहरू उहाँहरूले पनि उहाँहरू चाहिँ सोच्न बाध्य हुन्छ. त्यही कारणले गर्दाखेरि मैले सबैलाई के अनुरोध गरेँ भने हामी आफ्नो अधिकार खोज्दै गर्दाखेरि इन्स्टिच्युटमा आउने बिरामीहरू हेल्थ सेक्टरमा आउने बिरामीहरूलाई पनि याद गर्नुपर्छ है भन्ने कुरा म अहिले मात्र होइन म अहिले पनि भन्छु भविष्यमा पनि भन्छु. म नर्सिङ डाइरेक्टर हुँदाखेरि मैले त्यही भनेको थिएँ, आन्दोलन गर्नलाई मैले समर्थन नगरेको पनि छैन, सबैजनालाई पठाउँथेँ तर चाहिँ पार्ट पार्ट गरेर यो क्षेत्रबाट यतिजना है,
2: तर क्रिटिकल क्षेत्रकोहरूलाई चाहिँ पठाउनु हुन्नथ्यो, त्यहाँकोलाई चाहिँ विशेष प्राथमिकता हुन्थ्यो.
3: उहाँहरू चाहिँ इन्ट्रेस्ट के गर्थ्यो भन्दाखेरि हामी खाजा खान जाँदाखेरि हाम्रो खाजा टाइममा जान्छौँ भन्थ्यो, हुन्छ भनेर भनिदिन्थ्यो, जानुहुन्थ्यो उहाँहरू, तर बिरामी सेवालाई चाहिँ कहिले पनि उहाँहरूले रोकेन. म त्यही अनुरोध गर्छु सबै नेपालभरिको सम्पूर्ण नर्सिङ समुदायलाई, म के भन्छु भने हामी आफ्नो प्रोफेसनल र पर्सनल समस्याहरू हामीसँग छँदैछ, त्यो समस्याहरू कहीँ पनि हामीले सुधार्नुपर्छ. यो कसरी समस्या सुधार्ने, टेबल टक गरेर, टेबल टक नगरिकन के अरे विभिन्न स्टेक होल्डरसँग हुन सक्छ, नर्सिङ काउन्सिलसँग हुन सक्छ, स्वास्थ्य मन्त्रालयसँग हुन सक्छ, विभिन्न विधाहरूसँग हुन सक्छ, आफ्नै इन्स्टिच्युटसँग हुन्छ। एकदम शान्तिपूर्ण वातावरणमा हामी वार्तालाप गरौँ, जसले गर्दाखेरि राम्रो निचोड निस्किन्छ, हेल्दी वातावरण निस्किन्छ, जसको कारण गर्दाखेरि हाम्रो समस्या, नर्सेसको समस्या सुल्झिन्छ, जसले गर्दाखेरि हाम्रो सम्पूर्ण कुराहरू चाहिँ हामी अगाडि बढाउन सक्छौ, बिरामीहरूको केयरमा पनि हामी यथावत हामीले राम्रो गर्न सक्छौ।
2: धेरै धन्यवाद दिन चाहन्छु आजको यस कार्यक्रममा, विशेष गरेर नर्सको समस्या, रोजगारी र समस्या समाधानको लागि के कस्ता प्रयास गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भएकोमा म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
3: के हो भन्दाखेरि मैले फेरि पनि सम्झनाजीलाई के भन्छु, उज्यालो रेडियो नेटवर्कमा मलाई बोलाइदिनु भयो, मेरो आफ्नो कुराहरू मैले राख्नु पाएँ। विशेष गरेर पब्लिकमा काम गर्नेहरू हामी काम चाहिँ गर्छौं, तर अगाडि आएर पब्लिकलाई आफ्नो कुराहरू हामीले राख्न पाइरह हुँदैनौं होइन, जसको कारण गर्दाखेरि आज त्यो मौका दिनुभयो। मैले आफ्नो नर्सेसहरूलाई केही आह्वान पनि गर्न पाएँ, उहाँलाई अनुरोध गर्न पाएँ, हामीले आफ्नो बिरामी, आफ्नो कर्तव्य, आफ्नो चाहिँ उत्तरदायित्व चाहिँ कहिले पनि भुल्नु हुँदैन भन्ने कुराहरू अझै पनि मैले भन्दै म बिदा हुन्छु। हस् नमस्कार, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोर श्रेष्ठ। उहाँसँग नर्स सेवामा रोजगारीका समस्या र समाधानका उपाय बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनसादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनसादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुनसादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
2: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
6: अहिले बिहानको 9 बज्यो।
7: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग आज एक्लै भेटवार्ता गर्ने, भ्रष्टाचार मुद्दामा दोषी ठहर, पूर्व मन्त्री जोशी जेल बस्न नपर्ने, विशेष अदालतले दियो सबै कैद छुट। लेदो सहितको पहिरो हटाएपछि बीपी राजमार्ग दुई तर्फी नै खुल्यो, चितवनमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु। चीनमा समुद्री आँधीको जोखिम, 1600 उडान रद्द, 5 लाख नागरिकलाई सुरक्षित स्थानमा सारियो। र चीनमा सम्पन्न ताइक्वान्डो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्, फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। श्रावणको चौथो सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिर से देशभरका शिवालयमा दर्शनार्थीहरूको गुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि आज बिहानैदेखि पशुपतिनाथ मन्दिरको चारै ढोका खोलिएको जनाएको छ। साथै बुलबम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ। मन्दिरमा प्रवेश 4 लामको व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डुवलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्कन महादेव लगायत राजधानीका ठूला साना सबै शिव मन्दिरसँगै देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको भीड़ छ। प्रधानमन्त्री राजेन्द्र शाहले भारत र चीनका राजदूतहरूसँग आज एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चिनिया राजदूत झाङ माओविङसँग भेटवार्ता गर्ने तालिका रहेको छ। यसअघि प्रधानमन्त्री शाहले चैत्र 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनैतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसियाली मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोडसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। आज विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ। पूर्व निर्धारित कार्यसूची अनुसार पूर्वाधार विकास समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको छ। बिहान 10 बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय गौरवको आयोजना अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान 9 बजे बस्दैछ। सो समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 को सम्बन्धमा छलफल हुनेछ। बिहान 10:30 बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति 2083 को कार्यान्वयनको सम्बन्धमा छलफल हुने कार्यक्रम छ। यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा समितिको बैठक सञ्चालन कार्यविधिको सम्बन्धमा छलफल हुनेछ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा 2 मन्त्रीहरूले मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ। यसैगरी कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। मन्त्री गौतमले नै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि पनि छलफल गरियोस् भन्ने प्रस्ताव मन्त्री गौतमबाटै प्रस्तुत हुनेछ। यस्तै नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव पनि मन्त्री गौतमले नै प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व मन्त्री गोविन्द राज जोशीको सबै कैद छूट भएको छ। विशेष अदालतका 3 न्यायाधीशहरूको इजलासमा बहुमतबाट जोशीले जेल बस्न नपर्ने आदेश भएको छ। सर्वोच्च अदालतबाट समेत 2 वर्ष पहिले नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका भएर कैद र जरिवाना तोकिएका जोशी अब जेल बस्न नपर्ने भएको छ। ज्येष्ठ नागरिकले पाउने कैद छूटको माग सहित उनले असार 24 गते निवेदन दिएका थिए। सो निवेदनमा शुक्रबार न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनवाई भएको थियो। 75 वर्षमाथिका ज्येष्ठ नागरिकले 75% कैद छूट पाउने कानूनी व्यवस्था छ। अख्तियारको अनुसन्धानको क्रममा पहिले 3 महिना 17 दिन थुनामा बसिसकेका र बाँकी कैद छूटको माग गर्दै उनले निवेदन दिएका थिए। न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छूटको सुविधा पाउन सक्ने राय दिएपछि बहुमतबाट निर्णय भएको हो। काठमाडौँ उपत्यका सहित बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ। गैरातीदेखि नै देशका विभिन्न ठाउँमा मध्यदेखि ठूलो वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति सबै प्रदेशको धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा बढ़ी दार्चुलामा 77.2 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै मकवानपुर, भोजपुर, कास्के लगायतका ठाउँहरूमा पनि ठूलो पानी परेको छ। सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने केही कम वर्षा भएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भेगको थोरै ठाउँहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लगातार वर्षा भइरहेको बेला खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदहरूको आग्रह छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले गुलभेडा ठूलो नेपाली प्रति किलो 60, गुलभेडा ठूलो भारतीय प्रति किलो 80, गुलभेडा सानो लोकल प्रति किलो 40, गुलभेडा सानो टनेल प्रति किलो 58, आलु रातो लाम्चो प्रति किलो 51, आलु रातो गोलो प्रति किलो 52, आलु रातो मुडेको प्रति किलो 52, आलु रातो भारतीय प्रति किलो 37, आलु सेतो प्रति किलो 36 र प्याज सुकेको भारतीय प्रति किलो 57 रूपियाँ कायम गरिएको जनाइएको छ। यसै गरी गाजर लोकल प्रति किलो 120, गाजर तराईको प्रति किलो 80, बन्दा प्रति किलो 35, काउली स्थानीय प्रति किलो 120, रातो मूला प्रति किलो 30, सेतो मूला हाइब्रिड प्रति किलो 30, भण्डा लाम्चो प्रति किलो 50 र भण्डा डल्लो प्रति किलो 70 रूपियाँ कायम गरिएको बताइएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
5: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
6: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
7: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904660, 98692599998।
4: हजुरको रेडियो 102.1 MHz।
0: हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 9 पिन्थली र नार्खेमा वर्षाको कारण लेदो सहितको पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी नै सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन्द्र विष्टका अनुसार लेदो सहितको पहिरो हटाएपछि 8 बजेबाटै बीपी राजमार्ग पुनः दुईतर्फी नै सञ्चालनमा आएको उहाँले जानकारी दिनुभएको छ। बिहान करिब 4 बजे माथिबाट लेदो सहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोको कारण केही समय उक्त सड़क खण्डमा सवारी साधनहरूको आवतजावत ठप्प भएको थियो। बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा सड़कको अवस्था बुझेरै मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ। नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा डाक्टर सूरज बहादुर थापा नेपाली स्वास्थ्यकर्मी अफ द इयर 2026 अवार्डबाट सम्मानित हुनुभएको छ। स्विजरल्याण्डको जेनेभामा हिजो आयोजित सोसाइटी अफ नेपलेज हेल्थ केयर प्रोफेशनल्स इन युरोपको दोस्रो स्वास्थ्य सम्मेलनको क्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको छ। सोसाइटीका अध्यक्ष डाक्टर विनय श्रेष्ठ, स्विजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी र नेपलेज डाक्टर्स एसोसिएशन युकेकी अध्यक्ष डाक्टर आरती थापाले संयुक्त रूपमा प्रा डाक्टर थापालाई ताम्रपत्र र दौशाला सहित सम्मान गर्नुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरेनी नगरपालिका एक साई चोकमा आज बिहान बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बाप र 03001-2728 नम्बरको बसले आज बिहान 2:30 बजेतिर नामथर नखुलेको अन्दाजी 30-35 वर्षीय पुरूषलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान 3:15 बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस चालक धादिङको नीलकण्ठ नगरपालिका 14 बस्ने 44 वर्षीय जितेन्द्र बहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। टाइफुन डल्फिनका कारण चीनले पूर्वी तटीय क्षेत्रमा रेड अलर्ट जारी गर्दै 1600 भन्दा बढ़ी उडान रद्द गरेको छ। पूर्वी तटीय क्षेत्रमा अघि बढ़िरहेको टाइफुन डल्फिनका कारण भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि चीनले आँधी सम्बन्धी हाई अलर्ट जारी गरेको छ। झेजियाङ र फुजियान प्रान्ततर्फ शक्तिशाली समुद्री आँधीको प्रभाव बढ़ेकोले धेरै मानिसहरूलाई दक्षिण स्थानमा सार्नुको साथै यातायातमा प्रतिबन्ध लगाउन थालिएको छ। बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुका साथै यातायात तथा जलयात्रामा कड़ाई गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाँजा सम्बन्धी 15 बुधे शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाँजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतन्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। सार्नुका साथै यातायात तथा जलयात्रामा कड़ाई गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको

गाजामा हमास र अन्य शस्त्र समूहको पुनः निशस्त्रीकरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैनिक कार्यवाही अन्त्य गरी आफ्नो सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। र अन्त्यमा खेल समाचार। नेपाली खेलाड़ीले चीनको नान्जियाङमा भएको टेक्वान्डो ग्राण्ड स्लाम युथ लीग ग्लोबल फाइनलमा विभिन्न स्पर्धामा 4 स्वर्ण 5 रजत र 86 पदक गरी 15 पदक जितेका छन्। उनीका पौडेल, आदेश विष्ट, प्रिसा ग्याओली र अफेश खत्रीले स्वर्ण पदक जितेका हुन्। लोचेनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतारा, सव्यम महतारा, प्रिसा ग्यावली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले काश्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहनु भएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा समाचार जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग आज एक्लै एक्लै भेटवार्ता गर्ने। भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्व मन्त्री जोशी जेल बस्न नपर्ने। विशेष अदालतले दियो सबै कैद छुट। लेदो सहितको पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी नै खुल्यो। चितवनमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु। चीनमा समुद्री आँधीको जोखिम, 1600 उडान रद्द, 5 लाख नागरिकलाई सुरक्षित स्थानमा सारियो। र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको

0: पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभगाहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभगाहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
3: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोप्राइटर जय मानन्दर फोन 0848-540-239 0848-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
7: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
8: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
7: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
8: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
7: आउनुहोस् मुहान जोगाउ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने फसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकसलेको साथमा उपस्थित भइसकेको छु म तपाईँको साथी सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आज सोमबारको अवस्था आजको अवस्थामा तपाईँलाई मनपर्ने लोकगीत तपाईँले रोजाईमा पार्न सक्नुहुनेछ रोजाईको गीत मार्फत तपाईँले एकजना साथीलाई भत्रै सम्झना सन्देश राख्नुपर्ने हुन्छ र फटाफट कार्यक्रममा सहभागिता जनाउनुहोला र आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्नुहोला पनि भन्न चाहन्छु यो बिहानको समय छ कतै पानी परिरहेको होला कतै धुम्म भइरहेको होला मन्द मन्द घाम लागिरहेको छ होला र यो समयमा पनि उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ जहाँ हुनुहुन्छ स्वस्थ अवस्थामा हुनुहुन्छ स्वस्थ विश्वमा रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने पनि आशा लिएका छौं सुनेर साथ दिनुहोला कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव दिनुपर्नेछ भने पनि तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ कार्यक्रम अवधिभरि आज तपाईँको रोजाएको गीत बज्नेछ मात्र तपाईँले एकजना साथीलाई चाहिँ सम्झना सन्देश राख्न पाउनुहुनेछ र भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत के भनौ हजुर, मन्दिरलाई हजुर एकदमै मिठो गीत रहेको थियो। आवाजमा मेलिना राई शुक्रदेव अधिकारी रहेको छ भने लय संगीतमा रहेको छ विमल अधिकारी रहेको छ। एकदमै मिठो गीत हामीले कार्यक्रममा राखिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 0024 फोन गरेर आफूलाई मनपर्ने लोकगीत तपाईँले रसाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ 0848 40 0024 तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यो समय साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार हजुर, एकदमै आवाज मैले सानो सुने भन्नुपर्छ है त।
1: नमस्ते, म सिन्धुलीबाट प्रदीप राणा बोल्दैछु है त।
0: ल, अहिले चाहिँ हामीले प्रष्ट आवाज सुने, हाम्रो प्रदीपजी सिन्धुलीदेखि हुनुहुन्छ। अहिले मन्थली आउनु भएको छैन र?
1: छैन दी, आज आउने भनेको तर अलिक कुरो मिलेन, अब दुई दिनमा आइज भन्नुभएको छ है त।
0: केमा कुरो मिलेन त हाम्रो प्रदीपजीको? ठिकै छ, अब छोराको माया लाग्यो होला नि त, त्यही भएर होला। ल ठिक छ, मम्मी बाबाले घर पऱ्यो, आफूभन्दा ठुलो मान्छेले भनेको पनि मान्नु पर्छ। मौसम पनि यस्तो छ होइन, पानी पर्ला जस्तो भएको छ, त्यता चाहिँ कस्तो छ?
1: मौसमको कुरा गर्नुपर्दाखेरि रातभरि पानी परिरहेको थियो, अझै धुम्म धुम्म छ, गर्मी हल्का छ भन्नुपर्छ। अनि हजुर लगायत रामेछापतिर के छ?
0: म लगायत हाम्रो रामेछापतिर पनि रातभरि चाहिँ पानी नै पर्यो भन्नुपर्छ है। अहिले चाहिँ उक्रेको छ, अलि धुम्मै छ भन्नुपर्छ, मौसम एकदम शीतल शीतलै छ भन्नुपर्छ। अनि खाना लिनु भयो कि बाँकी छ प्रदीपजी?
1: मेरो बाँकी छ दिदी, हजुरले लिनुभयो त?
0: हजुर, मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ र ठिकै छ। कार्यक्रममा आउनुभयो, सुन्दै हुनुहुन्छ कार्यक्रम पनि, सुनेर साथ दिनुहोस्। कार्यक्रममा के सल्लाह सुझाव दिनु मन लागेको छ? ठिकै छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौ। आज हाम्रो प्रदीपजीलाई कुन गीत सुन्न मन छ?
1: बत्ती बालेको बोलको गीत दिनुहोस् न दाइ।
0: कुन भन्नुभयो?
1: पानसमा बत्ती बालेको।
0: पानसमा बत्ती बालेको भन्ने गीत चाहिँ सुन्न मन छ, एकदमै पुरानो है।
1: हजुर हजुर,
0: ल ठिक छ, हामी कार्यक्रममा राख्छौ साथी सङ्गी एकजनालाई मात्रै तपाईँले सम्झनु पर्ने हुन्छ है आजको बसाइमा।
1: ओके, यति मिठो स्वर्ग धानी दिदी हजुरको लागि भन्न चाहे, अनि हाम्रो मित्रको लागि भन्न चाहे, साथीहरूको नाम लिनु पर्दाखेरि बिमला रामदेवको लागि भन्ने इच्छा दिन्छु त। हस् त नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो प्रदीप राणा सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ र उहाँको रोजाइको गीत बस्नेछ र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि पठाउनुभएका सन्देशहरू वाचन गर्नेछौ। पौडेल संगीता कार्कीजी हुनुहुन्छ, म पनि सुन्दैछु है शिष भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई। र त्यसै गरी देवेन किशोर रञ्जनजी हुनुहुन्छ, जय नेपाल दर्शन, नमस्ते, तातो तातो मौसमको चिसो अभिवादनको साथमा चिसो चिसो आइसक्रिम र जुसको चुस्कीसँगै रमनुहोस् रमाउनुहोस् हाँसी खुसी साथमा यो जीवनलाई खुसी बनाउनुहोस्। जिन्दगी यस्तै हो, दौड्दा दौड्दै कहाँ पुगेर अन्त्य हुने हो, समयले कहिलेसम्म साथ दिने होला, र हाँसखेल गर्ने भनेकै बासुन्जेल मात्र हो, यो जिन्दगी आज हो कि भोलि कसलाई के थाहा छ। देवेन किशोर रञ्जन दोहाका तारबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीताजी बोल्नुभयो, के छ गीताजी हजुरको खबर?
2: मेरो खबर ठिकै छ, मौसमको कुरा गर्ने बेला चाहिँ शीतल भइरहेछ, बेलुका देखेर पानी परे परेछ भन्नुभएको छ है दिदी हजुरको। के छ
0: अब त्यता र यताको मौसम? लगभग उस्तै उस्तै छ होइन, खबर पनि अब यस्तै छ, खासै त्यस्तो नयाँ नौलो केही छैन भन्नुपर्छ। भयो भने पक्कै पनि हामी हजुरहरूलाई जानकारी गराइहाल्छौँ होइन। यो समय चाहिँ खाना खानु भयो कि बाँकी नै छ त?
2: मेरो खाना बाँकी नै छ दिदी हजुरले खानुभयो त?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ।
2: कहाँले सुनेको छैन डाँडातिर घुम्न आएको थिएँ अन्त गरेको कार्यक्रम 10 बजीदेखि गरेर लाग्दै लागेन बल्ल बल्ल लागे सुन्छु भनेर
0: ठिक छ कहिलेकाहीँ यस्तै हुन्छ प्रयास गर्नुभयो फोन पनि लागेको छ जसँग हामीले कुराकानी गर्दैछौ सुनेर साथ दिनुहोस् समयले साथ दिएसम्म कार्यक्रममा पनि सहभागिता जनाउने प्रयास गर्नुहोस् आज चाहिँ सोमबारको बसाई गीत रोजाइमा पार्नु पर्ने हुन्थ्यो र साथी अघिल्लो साथी हाम्रो प्रदीपजीले गीत रोजाइमा पारिसक्नु भएको छ हजुरले सोही गीत मार्फत आफ्ना आफन्तजन एकजना जो स्पेसल हुनुहुन्छ उहाँलाई सम्झन सक्नुहुनेछ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो गीता गदारजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला हामी प्रदीपको रोजाइको गीत पार्नसमा बत्ती बालेको छ कि त हामी कार्यक्रममा राख्छौ त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत पानस मावती बालेको भन्ने गीत रहेको थियो। प्रदीपजीले रचना पार्नुभएको थियो। सङ्गीतमा आवाज रहेको छ विमल डाङ्गी र विमा कुमारी दुराको आवाज रहेको छ। सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौँ र अब भने पालो तपाईँको रहेको छ 0848 40 40 24 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो,
1: नमस्कार दिदी, सुन्नु भएन?
0: ल, मैले सुनेन, अहिले चाहिँ सुने भन्नुपर्छ है, त अगाडि चाहिँ सुनेको थिएन। अनि हाम्रो रमिलाजी बोल्नुभयो। ल, के छ नि, अलि सन्चो भएको छ कि? अलिअलि सन्चो भएको छ है। ल, खास हुन चाहिँ के भएको हाम्रो रमिलाजीलाई? भन्नुहोस् न, टोकेको है? यस्तै छ। ल, के गर्नु, आफ्नो अलि ध्यान दिएर बाटो हिँड्दा पनि ध्यान दिनुपर्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, शीघ्र स्वास्थ्य लाभको कामना छ फेरि पनि हाम्रो प्यारी मान्छेलाई। अनि खाना लिनु भयो कि बाँकी छ त?
1: मेरो खाना भइसक्यो दिदी।
0: खाना भइसक्यो है। लास्ट कार्यक्रम त सुन्दै हुनुहुन्छ? ल, खाँदैछु भन्नुभयो कि के भन्नुभयो?
1: सुन्दैछु क्या, कार्यक्रम
0: कार्यक्रम सुन्दैछु भन्नुभयो। मलाई रुगा लागेको, अहिले चाहिँ अलिक कम हुँदैछ, धेरै दिन भइसक्यो मलाई पनि रुगा लागेको। यस्तै छ मौसम होइन,
1: मलाई थाहा त थियो कि तै पनि नसोधिकन चुपो लागेर बस्यो, तपाईँ भन्नु भएन, त्यही भएर मैले हिजो चाहिँ तपाईँलाई न
0: कहिले काहीँ यस्तो हुन्छ कि सामान्य कुरा हो होइन, अब यसरी ठुलो कुरा मान्नु हुँदैन, तर केयरलेस चाहिँ गर्नु हुँदैन, हामीले केयर गर्नुपर्छ। ठिक छ, म एकदमै खुसी छु पनि भन्नुपर्छ, त्यस्तो खासै केही अप्ठ्यारो गाह्रो भएको छैन। हजुरसँग यसरी मिठा कुराकानी गर्न उपस्थित भइराखेकै छु है। ल, अरू के छ त नयाँ नौलो खबर? अनि त्यता पानी कतिको परिरहेछ त अहिले, परेको छ कि छैन?
1: पानी अघि बिहान रातिदेखि नै परेको छ।
0: ला, यता
1: नत्र हिजो अस्तितिर

0: अहिले चाहिँ दिने रहेछ है घरमै.
1: के भन्नुभयो?
0: नेटवर्क पानी पर्यो भने दिँदैन थियो, आज चाहिँ दियो घरमै भने.
1: आज चाहिँ घरमै बसेर पनि नेटवर्क दिएको छ है.
0: अनलाइनमा भएको अब वाइफाईबाट फोन गर्नु त नम्बरमा त नेटवर्क चाहिन्छ, त्यही भएर
1: तपाईँलाई. ठिक छ, अब जस्तै जे भए पनि हाम्रो रमिलाजीसँग हामीले कुराकानी गर्न पाएको छ. अरूको मतलब भएन होइन, कति छु भन्नुपर्छ. आफ्नो स्वास्थ्यको चाहिँ धेरै केयर गर्नु होला है, कति ठुलो समस्या पो रहेछ यो भयो भने त, धेरै समस्या भएको छ है. आफ्नो केयर गर्नु होला.
0: के अरे, म त अनि दुई दुईवटा गोठ कुकुरले अनि लडेर रगत जाँदा त कति गयो गयो नि. म त
1: कस्तो अलि अरू नै के भएर चाहिँ सन्चो बिग्रेको हो कि होला भने जस्तो लागेको थियो कि, त्यस्तो भएको रहेछ. अब त्यस्तो भएपछि रुँदैन त, धन्न के भएर छ. आफ्नो केयर गर्नु होला है, अझै पनि धेरै समय फेरि छ. अब फेरि सानो बाबुहरू पनि छ, उसको पनि केयर गर्नुपर्ने हुन्छ. धेरै समस्या भएको छ
0: नि त.
1: ल केयर गर्नु होला. अब यस्तै हो, के गर्ने, एक अर्कामा दुःख अब लिएर पनि सकिँदैन होइन. यस्तो मनको कुरा भन्ने मात्रै हो है, पीडा भने आफूलाई नै हुन्छ. हामीले त यस्तो सान्त्वना दिने मात्रै हो. धेरै केयर गर्नु होला रमिलाजी भन्ने हामी कार्यक्रमतर्फ लाग्यौँ है त.
0: मलाई के अरे आऊ न मेरो छेउ तिम्रो बर्को अन्न ल्याऊ भनेर राख्नु नि दिदी. आऊ न मेरो छेउ भन्ने,
1: आऊ न मेरो छेउ भन्ने गीत है.
0: हजुर
1: ल हामी राख्छौँ. एकजना साथीलाई सम्झनुहोस्.
0: होइन तपाईँहरूलाई नि सम्झिनु पर्यो नि, तपाईँलाई प्राविधिक दाईलाई अनि हुनुहुन्छ होला. मेरो मम्मीलाई नि धेरै धेरै सम्झिराख्छु मम्मी भन्ने सोचिन्छ ल. नमस्ते.
1: हवस् नमस्कार. उहाँ हुनुहुन्थ्यो शङ्कर सभादेखि हुनुहुन्थ्यो रमिला तामाङ. एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ. सो गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौ. आउनुहोला रामजी घिमिरेजी हुनुहुन्छ. नमस्कार बागमती प्रदेश तिनबाट सम्झना छ सबैमा भन्दै हुनुहुन्छ. र त्यसै गरी हुनुहुन्छ सुरेन्द्र बानियाजी हुनुहुन्छ. गुड मर्निङ हजुर, म पनि हृदय सुन्दैछु नेपालगंज बाँकी हाल चाहिँ भक्तपुरको चितवनको मिलन चोकदेखि. सबै मित्रमा मिठो माया सम्झना छ. मैले जमदारा अग्लो छ भने गीत चाहिँ बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ. आज साथीको रोजाइको गीत अर्को बसाइमा राख्नेछौ है सुरेन्द्रजी. हजुरको रोजाइको गीत भन्न चाहन्छु. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार.
2: हजुर दिदी नमस्ते. नमस्कार.
1: नमस्ते. नमस्कार हजुर, शुभ नाम.
2: हजुर अनिता तामाङ सिन्धुली सिन्धुलीबाट.
1: अनिता भन्नु है.
2: हजुर
1: के छ अनिताजीको खबर? आरामै हुनुहुन्छ नि?
2: हजुर एकदम आराम कुशलै छौँ भन्नुपर्छ. अब नयाँ नौलो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी. अब रातभरि पानी परेको थियो, अब बिहानसम्म परेको थियो, अहिले चाहिँ छैन, उक्रिया छ. अब यति बेलाको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै खाना पकाउँदै बसिरहेको छु भन्नुपर्छ है. अनि लगायत रामसा डाँडातिर के छ?
1: म लगायत हाम्रो रामेछाप डाँडातिरको पनि खबर एकदमै ठिक छ. अरू समग्रमा तपाईँले भन्नुभएको सबै ठिक छ. र म चाहिँ अहिले खाना बनाउँदै छैन, तपाईँसँग बोल्दैछु, यति मात्रै फरक छ. अरू सबै ठिकठाक छ, तपाईँले भनेको जस्तै सेम टु सेम उस्तै छ भन्नुपर्छ है ताको मौसम.
2: हजुर हजुर.
1: ल अनि अब हामी कार्यक्रमतर्फ लाग्ने हो कि अरू केही कुराहरू जोड्नु बाँकी छ?
2: अरू कुरा अब जस्तै अब केही पनि छैन, अब यस्तै हो. अब सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी अहिलेसम्म चाहिँ भन्नुपर्छ है.
1: ल त्यसो भए हामी मिठो गीत सुन्नुपर्छ. साथीले गीत रोजाइमा पार्नु भएको छ. हजुरलाई पनि यसै गीतमा हामी समर्थन जनाउनेछौ. हजुरले एकजना साथीलाई सम्झनुहोस् है त.
2: ए हस् हुन्छ. अब फर्स्ट अफ अल चाहिँ तिमी शर्मा कार्यक्रम सञ्चालन गर्न सदस्य गरेर दिदी हजुरकै लागि भन्न चाहन्छु. अनि प्राविधिक बस्नुहुने अब प्राविधिक मित्रको लागि भन्न चाहन्छु, हजुरको रेडियो होल परिवारको लागि. एकजना साथी सम्झिनु पर्दाखेरि चाहिँ सङ्गीता ठकुरीको लागि भन्दै
1: हवस् त. नमस्कार. उहाँ हुनुहुन्थ्यो अनिता तामाङ हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद. यति बेला भने हाम्रो रमिलाजीले रोजाइमा पार्नुभएको गीत छ आउ न मेरो छेउ भने. सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौ. विश्राम पछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वास लिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544 44,
7: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे? खै नेपालमा केही भएन?
11: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
9: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने लेस पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
11: ए हो र भन्यो अनि फाइदा होला र है
9: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
11: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
9: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540-40239
11: कति रे 98540 अनि
9: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
11: 048-540-239
12: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौँ
11: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
12: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
9: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
0: विराज किसानको साथी
13: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
14: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98480087828 98-27-27-22 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
15: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
16: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
15: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
16: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
15: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
16: सम्पर्क नम्बर 048-540-143 98-63-022

0: कार्यक्रम एकदमै मिठो गीत हाम्रो रमिला आजले रोजाइमा पार्नु भएको थियो, आउन मेरो छेउ भन्ने आवाजमा रहेको छ आयुष पाठक पार्वती कार्कीको रहेको छ भने, लय र संगीतमा रहेको छ भोजराज काफ्रे, डिरेक्टरमा पनि भोजराज काफ्रे हुनुहुन्छ काफ्रे, र त्यसै गरी हुनुहुन्छ आर्टिस्टमा आयुष पाठक र सुरभी कार्की, अजित अधिकारी, संगीता कार्की, कविता पाठक जी हुनुहुन्छ। संगीत हामीले कार्यक्रममा राखिसकेका छौ। अब भने पालो तपाईँको रहेको छ 0840400026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीदेखि सन्देश तोलाङ्गी बोल्दैछु दिदी। हजुर,
0: सन्देश बोल्नुभयो?
1: हजुर।
0: के छ सन्देशको खबर?
1: मेरो इच्छा नि दिदी हजुरको के छ नि?
0: मेरो पनि एकदम खबर ठिक छ भन्नुपर्छ होइन, यता रामेछापतिर हिजो बेलुका भरि पानी पर्यो, अहिले बिहान चाहिँ उफ्रेको छ, भन्दा भन्दा घाम लागेको जस्तो भइरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि हाम्रो सन्देशको खाना भयो बाँकी छ, त्यताको मौसम पनि कस्तो छ सुनाउनुहोस् न।
1: हाम्रोतिर नि हल्का धुमधाम घाममा हल्का हल्का लागेको छ भन्नुपर्छ है दिदी। दिदी हजुर बसेकोतिर त हल्का कुहिरो पनि लागिरहेको छ, मैले देखिरहेको छु भन्नुपर्छ है दिदी हजुर।
0: कुहिरो पनि लागिरहेको छ, भन्दा भन्दा घाम पनि लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है। कतिपय ठाउँमा यस्तो पार्ट पार्ट छुटेर लागिरहेको छ क्या, अलि हामीभन्दा अलिक पर साइडमा धुम्ब भइरहेको छ, बादल लागिरहेको छ, अनि यता हामी ठ्याक्कै हाम्रो हजुरको रेडियोतिर चाहिँ भन्दा भन्दा घाम लागिरहेको छ भन्नुपर्छ है।
1: हजुर हजुर, अलिक दुईतिर हजुरहरू बिचमा बस्नु भएको छ, दुईतिर लागेको छ भन्नुपर्छ है दिदी हजुर।
0: हेर्दै हुनुहुन्छ है?
1: हजुर, मैले एकदम हेर्दैछु भन्नुपर्छ।
0: वरिपरि धुम्ब बादल लागेको छ, यता चाहिँ अलि मनाउँदा घाम लागिरहेको छ भन्नुपर्छ। अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ नि?
1: आज दिदी खास मैले सुन्न पाएको छैन, म यात्रामा थिएँ त्यही भएर खासै सुन्न पाएको छैन भन्नुपर्छ है दिदी हजुर।
0: सुन्न पाएको पाउनु भएको छैन, तर के गर्नुपर्छ आजको व्यवसायमा भन्ने कुरा चाहिँ थाहा छ है।
1: हजुर, तपाईँले बोल्दा बोल्दै मैले सुनिसके भन्नुपर्छ है दिदी हजुर।
0: ठिक छ, कुन गीत चाहिँ सुन्न मन छ हजुरलाई?
1: हजुरलाई हजुरको रोजाईको गीत बजाइदिनुहोस् भन्न चाहन्छु है दिदी हजुर।
0: हाम्रो रोजाईको?
1: हजुर,
0: हाम्रो रोजाईको अन्य दिनमा पनि बजिराखेको हुन्छ, प्राय आज तपाईँहरूकै रोजाईको गीत बज्नुपर्नेछ। ठिक छ, हजुरलाई आज गीत रोज्न मन छैन भने अर्को साथीलाई रोजाउँछौ, र एकजना साथीलाई चाहिँ सम्झनु पर्ने हुन्छ है।
1: कुन गीत रोज्न पाइन्छ दिदी हजुर?
0: आज चाहिँ लोकगीत रोज्नु पाइन्छ है भन्नुपर्छ।
1: मैले त कस्तो कस्तो सुन्न मन थियो,
0: कस्तो सुन्न मन थियो हाम्रो सन्देशलाई?
1: हेर्दै जाऊ मेरो यादमा रुने बनाउँछु भन्ने जस्तो सुन्न मन थियो दिदी हजुर।
0: ल हेर्दै जाऊ मेरो यादमा रुने बनाउँछु भन्ने लोकगीत हो र?
1: लोकगीतै जस्तो लाग्छ दिदी हजुर, कस्तो कस्तो भन्ने अब दिदी हजुरलाई।
0: खै ल ठिक छ, हामी लोकगीत रहेछ भने चाहिँ बजाउने प्रयास गर्छौ होइन, अनि पर्यो भने चाहिँ राख्न अर्को साथीले रोजाउँछौ है त।
1: हस् हुन्छ दिदी, हस्त नमस्ते, बाई बाई।
0: हवस् त नमस्कार, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ। सन्देश तोलाङ्गीजी हुनुहुन्थ्यो, हेर्दै जाऊ भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ। हामी राख्ने प्रयास चाहिँ गर्दैछौ, यति बेला कोही साथीहरू हुन्छ, स्वागत गर्छु। नमस्कार।
2: गुड मर्निङ। नमस्ते।
0: गुड मर्निङ। नमस्ते हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: काठमाडौँबाट भूमिका राई।
0: भूमिकाजी बोल्नुभयो?
2: हजुर हजुर।
0: के छ हाम्रो भूमिकाजीको खबर?
2: मेरो एकदम ठिक छ, म ड्युटीतिर छु, तपाईँहरूलाई पनि कल ट्राई गर्दा गर्दा गर्दा झन्नै एक घन्टा बसी पो लाग्यो त।
0: एक घन्टा बस्दै लाग्यो?
2: एक घन्टामा झन्नै झन्नै बिपी सर बल्ल लाग्यो भन्नुपर्छ है त, सुरुदेखि नै कल ट्राई गर्दै
0: थिएँ,
2: अन्तिमतिर पो आइपुगेँ त बल्ल।
0: अन्तिममा भए पनि कुराकानी गर्न पायो, एकदमै खुसी छु भन्नुपर्छ है त।
2: हजुर हजुर।
0: अनि सुनाउनुहोस् त्यतातिरको खबर के छ?
2: काठमाडौँतिर दिउँसो अहिले चाहिँ मन्द मन्द घाम लागिरहेछ, अझै पानी परिरहेको थियो, अहिले चाहिँ त्यस्तो छ। अनि हजुरको के छ खबर?
0: मेरो पनि खबर एकदम ठिक छ भन्नुपर्छ। यता पनि मन्द मन्द घाम लागिरहेको छ, कतै कोही ठाउँमा दुम्मो भइरहेको छ, यस्तै छ मौसमको कुरा गर्नुपर्दा भन्नुपर्छ। अनि हाम्रो साथीको खाना भयो कि बाँकी छ?
2: मेरो खाना भइसक्यो, खाएर नि जस ड्युटीतिरै छु।
0: ड्युटीतिरै हुनुहुन्छ?
2: हजुर।
0: ठिक छ, हाम्रो साथीले त्यो गीत रोजाइमा पार्नु भएको थियो, उहाँको गीत हामी राख्न सक्दैनौँ, अन्य पढेको छ। हजुरलाई कुन गीत सुन्न मन छ?
2: मलाई यो समुदायको यो मिल्छ भने चाहिँ बेनी बेलैमा भनेर राखिदिनु न ल।
0: के भन्नुभयो?
2: बेनी बेलैमा भन्ने के समुदायको कुरा?
0: बेनी बेलैमा भन्ने?
2: हजुर
0: ल, हामी राख्छौ। साथी तिमीलाई सम्झनु छ है त?
2: फर्स्ट अफ अल त हजुरलाई नै सम्झना गर्न चाहे, सबै दिन पनि भन्न चाहे। अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष नयन बस्ने, बरु शिरिष मगर, लक्ष्मी छेत्री, एक्सन विराट, प्रवीण मगर, निना शेर्पा, भरिन सन्तले, ढकाल दास, अनि पलपल राई, सरिता राई लगायत सबैको लागि भन्दै छुट्टिन्छु। बाई बाई।
0: हवस् त नमस्कार, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको उसमा एकजना साथीलाई मात्रै सम्झना सन्देश राख्नु पर्ने हुन्छ। मलाई विशेष धन्यवाद यति बेला भने अब चाहिँ हामी फोन मार्फत पनि कुराकानी गर्न सक्दैनौँ र उहाँ अन्तिममा हाम्रो भूमिकाजीले रोजाइमा पार्नुभएको गीत हामी कार्यक्रममा राख्दै बिदा हुनेछु। यति बेला धेरै साथीहरूले पनि सन्देश पठाउनु भएको छ, उहाँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला लाग्छ तपाईँले पठाउनु भएको सन्देश वाचन गर्ने तर्फ नै हुनुहुन्छ साथी। यति बेला हामीलाई कमेन्ट्री पठाउनु भएको छ, धेरै साथीहरूले कमेन्ट पठाउनु भएको छ। टेकु छेत्रीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ सागर गिरीजी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु फेसबुक लाइभ मार्फत भन्दै हुनुहुन्छ। अर्जुन तारा थापा भन्नुभएको छ, अर्जुन धारा झापाबाट चाहिँ भन्दै हुनुहुन्छ उहाँले, सागरगिरी हो हजुरको खबर के छ भने म पनि हेर्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ उहाँले साथीहरूलाई पनि सम्झना राख्नु भएको छ, मनको साथी गीता राई, म अस्मिता बान्तवा राई, त्यसै गरी तुलसा सोनवार, करुणा चामलिङ, कला लिम्बु, शर्मिला चिन्जुङ, गीता भण्डारी, अस्मी सोताङ लगायत सम्पूर्ण साथीलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी धर्मराज हुनुहुन्छ, म नमस्ते है, म ढकाल धर्मराज तामोट झापा घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउन 25 गते जन्मदिन मनाउने झापाको साथी क्षितिज मिङहाङबोलाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना भन्दै आफन्तजन घर परिवार लगायत मलाई सुन्नुहुने सम्पूर्ण साथीलाई शुभ दिनको कामना भन्दै छुट्टिन्छु भन्नुभएको छ, मलाई विशेष धन्यवाद। त्यसै गरी संगीता लामा संगीतजी हुनुहुन्थ्यो, गुड मर्निङ नमस्ते नमस्कार दिदी भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार। त्यसै गरी मनोज सुन्दासीहरू छ, हेलो मिस नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको? म पनि सुनिरहेको छु सिन्धुली सागरली राखबाट बजारबाट, सबैलाई निकोमा सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अन्जान थुलुङ जी हुनुहुन्छ, नमस्ते म अन्जान थुलुङ, युएबाट चाहिँ सबैलाई मिठो माया सम्झना छ। साथी हुनुहुन्छ डियर विष्णु मगर्ने, हिर्सो सामलिङ राई, पवित्र राई, अल्सना कुलुङ राई, सोना कन्दङबा छोरी सामलिङ, अम्बिका राई, रमिला कुलुङ हुनुहुन्छ, त्यसै गरी सामलिङ्गी जुनिता राई, सिम्पल सरेना भागे, निकिता शिवा हाङ भन्नुभएको छ, बोजुको युमा रेणु भन्नुभएको छ, त्यसै गरी यसोदा रमदम भन्नुभएको छ, कल्पना साम्पाङ, सुशीला विश्वकर्मा, प्रतीक्षा राई, जीवन भावेन, सपना राई, सम्पूर्णको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी निशा तोकरजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी केशव कार्कीजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, खाना खानुभयो त? म सिन्धुली पितेश्वरबाट चाहिँ केशव कार्की हो, अब बस्ने गीत मार्फत सम्झनु पर्दा दिदी हजुरको लागि, टेक्निसियन को लागि, र त्यस्तै गरी साथीहरूमा सम्झनु पर्दा उद मगर, केशव थापा मगर, त्यसै गरी श्याम मगर हुनुहुन्छ र भरत मगरको लागि भन्दै छुटिन्छ चाहन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अङ्का मिजी हुनुहुन्छ, हेलो हजुर नमस्ते नमस्कार, म पनि सुन्दैछु हजुरको प्रोग्राम एकदम राम्रो रमाइलो लाग्छ। श्री समय यता फण्डका लिखु गाउँपालिका फोकलीबाट चाहिँ अङ्का मिज शेर्पा भन्नुपर्छ। सब बस्ने गीत हजुरको लागि मेरो घर परिवार साथीसँगलाई सबैजनालाई मिठो माया सम्झना भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी पूर्वेली सन्देशी हुनुहुन्छ, सबैलाई मिठो माया सम्झना छ, म यता पाँच खपन्नबाट चाहिँ हो भन्दै हुनुहुन्छ। वीरेन्द्र वीरज ह्याङ लिम्बुजी हुनुहुन्छ, हेलो सेवा र हजुर, म केही साथीहरूलाई चाहिँ अब बस्ने गीत मार्फत सुनाउनु पर्दा हुनुहुन्छ विनोद केन्द्र आसन लिम्बु तारा शङ्करलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छ भन्नुभएको छ। विनोद चेन्जोङजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, मन कुमारी कान्छीजीले पनि सुन्दैछु है शङ्कर सभादेखि भन्दै हुनुहुन्छ। मिडिया प्रेमी राई अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ। पेमा किङजीले पनि हेलो सिस नमस्ते म पनि सुन्दैछु है मुस्ताङबाट भन्दै हुनुहुन्छ। दुर्गा साईजी हुनुहुन्छ, उहाँलाई पनि नमस्ते दिदी, म दुबईबाट चाहिँ दुर्गा साई रामेश्वर पाठ भव्य खर्ग घर भई फेसबुक लाइभ मार्फत चाहिँ कार्यक्रम सुन्दैछु। अब बसेसँग मेरो घर परिवार लगायत मलाई सुन्ने सबैको लागि चाहिँ सुनाउन चाहन्छु भन्नुभएको छ। त्यसै गरी तो बहादुर पुलामीजी हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ, गुड मर्निङ हजुरलाई पनि। बुद्ध बस सारेजी हुनुहुन्छ, नमस्ते सम्झना म्याम भन्नुभएको छ, नमस्ते नमस्कार छ बुद्ध सर हजुरलाई पनि। त्यसै गरी एमुना वाइबाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। त्यसै गरी सरिका छेत्रीजी हुनुहुन्छ, गुड मर्निङ दिदी, के छ खबर, मिस यु अल भन्नुभएको छ, मलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, सृजना भुटियाजी हुनुहुन्छ, गुड मर्निङ अल भन्नुभएको छ। धनु कसुमेरजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, धनुजीलाई पनि नमस्ते नमस्कार छ है। त्यसै गरी अनिल केसीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, उहाँलाई पनि नमस्ते नमस्कार भन्दै अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। आजको बसाइमा हामीले छजना साथीसँग कुराकानी गर्न सफल भयौं। भूमिकाजीले रोजाइमा पार्नुभएको छ एकदमै मिठो गीत रहेको छ, स्वागत हामी कार्यक्रममा राख्दैछौ सम्भू राईको आवाजमा रहेको छ। यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, तपाईँ सम्पूर्ण साथीहरूलाई घनिष्ठमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मिठा र माइला लोकगीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिचरबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज भट्टलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो भूमिकाजीले रोजाइमा पार्नुभएको गीत छोड्दै आजको बसाई लोकश्रीबाट म तपाईँको साथी सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज अपरान्ह 1 बजे पूर्ण बस्ने भएको छ। ललितपुरको सानेपा स्थित बीपी स्मृति भवनमा आइतबार शुरू भएको बैठकमा सबै विषय टुङ्गिन नसकेपछि आजका लागि पुनः तय गरिएको आइतबार बसेको बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनैतिक परिस्थितिसम्मका विषयमा छलफल शुरू भएको थियो। पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनैतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराउनु भएको थियो। त्यसै गरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा 15 महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अध्यावधिक र वितरणका साथै मध्ये महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठन लगायत विषयलाई छलफलका लागि अघि सारिएको थियो। राष्ट्रिय दलित आयोगले जातीय भेदभाव तथा छुवाछुत विरूद्ध एवं दलित समुदायको हक हित सम्बन्धी खोजमूलक पुस्तक प्रकाशन गर्न लागेको छ। चालू आर्थिक वर्ष 2083-84 उक्त पुस्तक प्रकाशन गर्ने आयोगले जनाएको छ। आयोगले सोमबार सूचना जारी गर्दै पुस्तकमा लेख रचना प्रकाशन गर्न इच्छुक व्यक्तिहरूलाई आफ्नो सिर्जना पठाउन आग्रह गरेको छ। तोकिएको आधारभूत शर्तहरूको अधीनमा रही तयार पारिएका लेख रचना 2083 असोज 15 गते भित्र आयोगको इमेल ठेगाना info@ndc.gov.nbmा सफ्ट कपी प्राप्त हुने गरी उपलब्ध गराउनु पर्नेछ। यस सम्बन्धी सूचनाको विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइट www.ndc.gov.npमा हेर्न सकिने आयोगले जनाएको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले अनुगमन तीव्र पारेको छ। मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्नेहरू विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बाँकेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगंज 11 रहेको शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखिएको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको हो। त्यस्तै भक्तपुरको चाङ्गु नारायण नगरपालिका 2 दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। शंखसभाको खाँदबारीमा पनि थोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। रसुवाको धुन्से बजारमा पनि ग्यास लुकाएर बढ़ी मूल्यमा बिक्री भइरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढ़ेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन शुरू गरेका छन्। बागलुङमा सड़कबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलर मार्फत नै वितरण गर्ने निर्णय गरिएको छ। यसैबीच पर्याप्त ग्यास आयात भइरहेको भन्दा ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर संचित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले समयमित हुन आग्रह गरेको छ। सरकारले उपभोक्ताले आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्र ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
सरकारले चालू आर्थिक वर्षको तीन महिना अर्थात साउन भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब र विकास ऋण मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको, त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण पत्र मार्फत 40 अर्ब, नागरिक बचत मार्फत 2 अर्ब 50 करोड र रोजगार बचत पत्र मार्फत 50 करोड रूपियाँ ऋण उठाइने सरकारको योजना छ। भुटानको दिक्तेल टुपाकोट मजुवागढी नगरपालिका 2 सोलमाका 31 वर्षीय पंकी राई रोशनलाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन। त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किनुभयो। विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले 10 महिना नबितै फर्कनुभएका उहाँमा नेपालका पर्यटकीय स्थल घुमेर फोटो भिडियो मार्फत अरूलाई घुमाउने शोक जागृत भयो। विदेशबाट फर्किए लगत्तै आफ्नो शोक अनुसार पर्यटकीय स्थलको फोटो तथा भिडियो कैद गर्न क्यामेरा र ट्राइपोर्ट सहित बन्दोबस्तीका सामग्री बोकेर पंकी नेपालका कुना कन्दराका नियमित यात्री बन्नुभयो। हरेक जिल्ला यात्राको क्रममा बटुलेको सुख दुःख तथा पर्यटकीय सम्भावनाका क्षेत्रको फोटो तथा भिडियो पंकीले आफ्नो पंकी राई ब्लग तथा युट्युबमा राख्नु भएको छ। पछिल्लो समय नेपालका धार्मिक तथा पर्यटकीय स्थलको प्रबन्धनमा दिलो ज्यान दिएर लाग्नुभएका उहाँले यही साउन 22 गते विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय फोटोग्राफी प्रतियोगितामा पहिलो उपाधि जित्नु भएको छ। कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा 37 जना फोटोग्राफरलाई उछिन्दै उहाँले उपाधि जित्नु भएको हो। पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडा स्थित भित्री कच्ची सडक खण्डमा जीप दुर्घटना हुँदा चालक सहित 10 जना घाइते भएका छन्। झुम्सा सत्यवती धम सिंहा दशमी घा सडक खण्डमा माझगढी गाउँपालिका 5 भसिङ डाँडामा टबुटोलतर्फ जाँदै गरेको लु 1Z2237 नम्बरको मुस्ताङ पिकअप जीप सोमबार बिहान करिब 7 बजे अनियन्त्रित भई दुर्घटना भएको हो। घाइते सड़कबाट करिब 110 मिटर तल खसेको जीप दुर्घटना खबर प्राप्त हुनसाथ प्रहरी चौकी दोबान पाल्पाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा जीपका चालक देव कुमार घरती सहित अन्य 10 जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर र 9 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। काठमाडौँको वनस्थली क्षेत्रमा लुटपाटको आतंक मचाएको आरोपमा 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा उदयपुरको उदयपुरगढ़ी गाउँपालिका 5 का 31 वर्षीय चुरन मगर, तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 का 33 वर्षीय राजकुमार गुरूङ, महोत्तरीको बर्दिवास नगरपालिका 3 का 33 वर्षीय प्रशान्त जंगसाई र रामेछाप नगरपालिका 5 का 31 वर्षीय विजय बाबु घिसिङ छन्। प्रवृत्त बालाजीबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको, पक्राउ परेकाहरू विरूद्ध 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढ़ाइएको काठमाडौँ परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभएको छ। उनीहरूबाट प्रहरीले 57,096 रूपियाँ तालचा ह्याक्सो ब्लेड पनि बरामद गरेको छ। रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनका आवरमा लागू औषध गाजाको कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका 6 का 34 वर्षीय शुभनारायण शाह छन्। उनले गौर नगरपालिका 3 स्थित काजल स्टील रेलिङ नामक खाजा घर सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शाहले खाजा घरमा सानो पुरिया बनाएर गाँजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले उक्त खाजा घरमा खानतलासी गरेको थियो। प्रहरी टोलीले खाजा घरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको गाँजा बरामद गरेको छ।
र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर. इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ. इरानी पक्षले युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, प्रतिबन्ध हटाउने, विदेशमा रोका गरिएका सम्पत्ति फुका गर्ने तथा इरान र उसका सहयोगी विरूद्धका सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ. इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोल घाद्रले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको थियो. त्यसमा इरानसँग लेबनान, प्यालेस्टाइन, यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ. इरानी रिभोल्युसनरी गार्डसले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रु पक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ. यसैबीच इरानी विदेश मन्त्री अब्बास अराघाचीले ओमानसँग हर्मुज जल डम्बरो मध्यमा यातायात र व्यवस्थापन सम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताउनु भएको छ. तर हर्मुज खोल्ने विषय अन्य शर्त तथा सम्झौता उल्लंघनबाट भएको क्षतिको क्षतिपूर्तिसँग जोडिएको उहाँको भनाइ छ. हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो. हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनेछ. त्यतिसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु. नमस्कार.

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40892 र 048-45385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात, खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 समाजका 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 9896699998।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। पेट दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपअप टिपअपमा आवाजमा म श्रीराज महचु साथमा तपाईँ हुनुहुन्छ। बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा मैले लिएको छु। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप टिपअप। हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजीसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनु भएको म्यासेज अनि साथसाथै तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौँ। सुन्दै हुनुहुन्छ बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz अनि तामाको एफएम 95 MHzको अडियो फ्रिक्वेन्सी होइन बाट त्यस्तो गरेर अर्को भनेको अब अनलाइनका माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ भन्ने आशा छ। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ नम्बर 0440 40 00 26 को माध्यम आउन सक्नुहुन्छ। 0440 40 00 26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। साथमा मिठा रमाइला कुराकानी हुने नै छन् सुन्दै गर्नुहोला पनि भन्न चाहन्छु। कतै यात्रा गर्ने सोच बनाइराख्नु भएको छ भने मौसमको बारेमा बाटोको बारेमा मात्र जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। मिठा रमाइला कुराकानी गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला। कहाँ हुनुहुन्छ, के गर्दिनुहुन्छ, जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला भने फेरि पनि दोहोऱ्याए कुराहरू दोहोऱ्याइरहेको छु मैले, ताकि अब सुन्नुहुन्छ होला भनेर आश गरेको छु मैले। यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छु तपाईँको माझमा वाङदेन शेर्पा अनि सुशान्त घिमिरेको आवाजमा गीत राखेर फिचरिङ मिलिन राईको पनि आवाज रहेको छ। यति बेला तपाईँको माझमा गीत राख्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला।

0: यो मिठी गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्रीराजमा छु, प्राविधिक पाटोमा हुनुहुन्छ सम्झनाजी, हुनुहुन्छ उहाँको साथ रहेको छ। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 मेगा हर्ड्स सुन्नुहुन्छ, तामाको साथमा 95 मेगा हर्ड्सबाट पनि हामीलाई सुन्नुहुन्छ। अनलाइनका अन्य माध्यम छँदैछन्, यति बेला कोही हुनुहुन्छ होइन उहाँसँग म कुराकानी गरिहाल्छु सर्टन सुटमा, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। हुनुहुन्थ्यो, बाहिरिसक्नु भएको छ, उहाँलाई मनैदेखि धन्यवाद दिन चाहन्छु। जोस प्रयास गरिदिनु भयो, आइदिनु भयो, यो नै ठुलो कुरा हो पनि भन्न चाहन्छु। बोल्नै पर्छ भन्ने पनि छैन होइन, अब जोस सुनिदिएर साथ दिए भने पुग्छ हो मलाई है। त्यहाँबाट पनि नम्बर 0448 40 0026 त्यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार। नमस्ते नमस्कार हजुर, आवाज सानो आयो हजुरको, भर्खर सुने हजुर, भर्खर भर्खर भर्खर मात्र सुने। रमिला के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ, अनि मोबाइल छ, बिन्दास छ, झकास छ, तपाईँलाई कस्तो छ? राम्रो छ, रमाइलो हुनु पर्यो पनि हुन चाहे। खाना भयो? भइसक्यो त, खाना खाएर उपस्थित भएको नि, अघि बिहान बिहान एक दुई थाल लडाइदिएको,
1: त्यही भएर आज भोलि साह्रै मस्किनु भएको रहेछ है।
0: खाना लडाइदिएपछि चाहिँ मस्किन्छन् भनेको?
1: मैले कहिले काहीँ चाहिँ विरक्त गरी चलाउनु छ, कहिले काहीँ के साह्रो मस्किनु
0: भयो। यो कुन चाहिँ दिन रहेछ विरक्त भएर चलाएको मैले भनेको? म छैन, म चलाएँ भने विरक्त भनेको यस्तै स्वरलाई, आज कसैले पो धोका दिए जस्तो लाग्यो मलाई, त्यही भएर मुठो दुखेको जस्तो। यसलाई विरक्त भन्छ त भनेको? के भनेको, म सधैँ हाँसिरहेको हुन्छु, मेरो ओठ खालि त्यो निच्च परेको गरेको गरे हुन्छ, खुलेको खुले अनि त्यस्तो गर्दा गर्दै पनि भोइस उसले मलाई छाडेर गएपछि आजकल म अनि जाँदो रहेछ अनि के छ अरू के छ अरू के छ भन्नुहोस् न, मौसम कस्तो छ? यता गर्मी छ, बिहानसम्म पानी परेको थियो क्या, अहिले चाहिँ गर्मी भइसक्यो, खै एकैछिनमा के भएको अनि तपाईँलाई पनि यस्तो भन्न मन लाग्छ, सुन्न मन लाग्छ,
1: कस्तो
0: यस्तो उसले मलाई छाडेर गएपछि यो मुटु चिया चिया चिया चिया भएको छ के गर्ने यस्तै
1: रहेछ,
0: बिरामी हुँदाखेरि फुक्ने
1: बहिनी र म तल घरको बहिनी र म के अरे जान्छु त हामी एकदम नभन्दा हामी दुईले सँगै जान्छु, फेरि एउटा हाँसेपछि दुईजनै हाँस्यो कि यिनीहरू नि कमिनी भएछ
0: भन्नु
1: झन् सात बोलाउँदै त घम्रा हाँसो छ नि,
0: सात बोलाउने कसरी त्यस्तै गर्नु जस्तो लाग्थ्यो कि कसो ल म रमिलाजीको साथ बोलाइहाल्छु है, कान यता लिएर आउनुहोस्। होइन उहाँले लानुभयो क्या था, तपाईँलाई पनि आजकल सन्चो छैन भन्ने सुनेको छु न, उहाँले लानुभयो कि के था? कुकुरले के, कुकुरले कसरी लान्छ? ठिक हो, अनि के हान्नु भएन?
1: हान्यो भने जान्नु, उसको जोडी भएपछि त मान्छेलाई ढलाएपछि के गर्नु,
0: गाह्रो पारेछ है। ठिक छ, शीघ्र स्वास्थ्य लाभको कामना। ठिक छ, हाँसो मजा ख्याल ठट्टा आआफ्नो ठाउँमा छ, ख्याल गर्नुपर्छ पनि हुन चाहन्छ। होइन सातो बोलाउनु हो भने यसो कान ल्याइदिनुहोस्, म बोलाइहाल्छु भन्न खोजेको थिएँ मैले। ठिकै छ,
1: तातो जाँदैन क्या, ज्वरो जाँछ अलिअलि हो.
0: ठिक छ, ओके, मिठो रमाइलो कुराकानी भयो. एउटा गीत राख्छ 1978 हिँड्दा हिँड्दै त्यो बाटोमा साथी आफन्तलाई सम्झिनुहोस् न, केही भन्न मन लागेको छ, केही भन्दै हुनुहुन्थ्यो?
1: होइन छैन छैन,
0: हस् धन्यवाद, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे. नम्बर 0848 40 0026 रहेको छ, 0848 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ. विश्वास हो, मान्छेको आफ्नो विश्वास हुन्छ. कहिले काहीँ के हुन्छ अरे भन्दाखेरिमा, होइन, औषधि उपचार नभइरहेको बेलामा विश्वास गरेर जाँदा, विश्वास भन्छ नि सबै चिज, विश्वास म ठिक छु भन्नु र यसै बस्नुभयो भने पनि कहिले काहीँ आफै ठिक हुन्छ अरे, तर म एकदम स्वस्थ हुनुहुन्छ तर पनि म कमजोर छु भनेर बस्यो भने झन् कमजोर हुन्छ अरे भन्छ. विश्वास पनि हो हामी झाँक्री भनेको, होइन, जस्तो लाग्छ. ठिक छ, स्वास्थ्यको ख्याल गर्नुपर्छ पनि हुन चाहे. आउन सक्नुहुन्छ, नम्बर 0848 40 0026 रहेको छ, 0848 40 0026 मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर, नमस्कार. नमस्ते, नमस्कार हजुर, शुभ नाम. अनिता तामाङ. अनिता, के छ खबर?
2: हजुर, खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ र हजुर. अब बिहान चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ. हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु
0: भन्नुपर्छ.
2: हजुर लगातार
0: मेरो त बबाल छ बिन्दास झकास छ, हेर्नुहोस् है. अब रामेछापको पनि अब म बबाल बिन्दास झकास भइसकेपछि रामेछाप यसै पनि बबाल बिन्दास झकास हुनुपर्छ. ठिक छ, खाना भयो?
2: हजुर, मेरो खाना भइसक्यो. अनि हजुरले खानु भयो?
0: मेरो पनि भइसक्यो. अहिले बिहान बिहानै अब कति भोक लागेन भनेर बस्नु भनेर 2-3 थाल लडाइदिएको. ठिक छ, अनि तपाईँको स्वर कति मिठो, तपाईँको आवाजमा गीत सुन्न मन थियो मलाई, धेरै कुराकानी गर्न मन थियो, के गर्न अब हुँदैन. कस्तो सुरिलो पाराले, सुरिलो पाराले यस्तो यस्तो मायालु पारामा भन न, के भन्न मन लागेको रे भन्दा हजुर त्यो के भनेर सुरिलो पाराले आउँछ नि. त्यस्तो लागिरहेको छ मलाई, किन हो किन, अलिकति त्यो लजाए जस्तोको भाव, अलिकति त्यो मुसुक्क मुस्कार मुस्कुराएको त्यो होइन लवाज बोली, त्यसको चाहिँ सुरिलो सर र त्यो टोन किन हो किन खै. यस्तोमा लेख रचना गीत सुन्न त कति मजा आउँदो. अनि हाम्रो सरलाई सुनाउने गर्नु भएको छ कि छैन यस्तो बेला बेलामा गीत? अब सर भनौ न, अब यसो उडबी भन्छन् कि हस्बेन्ड भन्छन् कि के भन्छन्?
2: अब सरै छैन हो मेरो त अहिलेसम्म, अब भएछ भने हजुरलाई सुनाउला नि त.
0: यही जान्न खोजेको थिएँ मैले पनि, नछन् नछैन भनेर हुन पनि सक्छन् कि हुन्न हुन पनि सक्छन् भनेर फेरि यसो हल्का फ्लटिङ त गर्यो होइन, तारिफहरू त गर्यो. सर हुनु भने त फेरि मलाई बडो त्यो खतराको घन्टी सङ्केत बजिहाल्छ, टेन्सन हुन्छ हो के अरे मेरो मिसेससँग जिस्किने ह के अरे ह भन्नुभयो भने त मलाई टेन्सन हुन्छ. त्यसो पनि गर्नु भएन भने सोधिहाल्यो है क्या,
2: त्यस्तो चाहिँ अब भयो भने पनि गर्नुहुन्न होला हो.
0: दुधारमा पार्नुभयो त भयो भने पनि गर्नु होला हो, हुन्न होला भन्नु पनि नछन् कि क्या तरिका. ठिक छ, नत्र त म आह्वान गरिसकेको थिएँ, यति मिठो सुमधुर स्वर कि धनी बत्तीस लक्षणयुक्त के भन्छ यो बनाउन आउँदैन फेरि मलाई तारिफ गर्न. ठिक छ, जे होस्
2: तारिफ गर्न आउनु हुँदैन, त्यति साह्रै नै तारिफ गरिरहनु भइरहेको छ.
0: होइन जस राम्रो छ, रमाइलो हुनुहुन्छ, हँसिलो रसिलो हुनुहुन्छ जस्तो लाग्छ, होइन देखेको त छैन, जस महसुस गर्दाखेरि जस मुसुक्क मुस्कुराएर त्यो लजालु भावले बोल्नुहुन्छ जस्तो लागिरहेको छ। एउटा गीत राख्छौ
2: मलाई नदेखे त पनि हजुरलाई चाहिँ मैले देखेको नि त
0: देखेपछि बोलाउनु पर्दैन भनेको
2: होइन, अब मान्छे नै रेली त देखेँ होइन, तर अब यसो फोटोमा र भिडियो देखेको नि त
0: हजुरलाई, फोटो भिडियो पनि देखे पनि बोलाउनु पर्छ के हो कसो भन्नुपर्छ, यो बानी नराम्रो हो, देखेपछि त बोलाइहाल्ने हो, चिनेपछि त चिनेको छैन भन्ने त नबोलाउने होइन खासै, तर बोलाइहाल्नुपर्छ। ओके ठिक छ, 1974 गीत राख्छौ, हिँड्दा हिँड्दै दु बाटोमा गीत राख्छ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: हुन्छ, अब फर्स्ट अफ अल त अब यति टिचरमा अब एकदमै हाँस्दै हाँदै कार्यक्रम चलाउनुहुन्छ, विशेष गरेर त हजुरकै लागि भन्न चाहन्छु
0: धन्यवाद।
2: सुन्दरी चारजना बस्नु हुने चारदेश मित्रको लागि भन्न चाहन्छु, हजुरले रेडी होस् परिवारको लागि, मेरो घर परिवारमा हुनुहुने मम्मीको लागि र दाइ भाइहरूको लागि भन्छु, अनि त्यसपछि उतामा हुने शिव भाइको लागि, सङ्गीता बहिनीको लागि भन्न चाहन्छु, अनि उता कोरातिर हुने मेरो एकदम प्यारो बुहारीलाई सम्झिरहेको छु भन्न चाहन्छु, अनि त्यसै गरी साथीहरू भन्नु पर्दाखेरि चाहिँ निशा श्रेष्ठ, विनित तामाङ, अञ्जना सुनारलाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, सङ्गीता ठगीलाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि त्यसै गरी अनिल थापालाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि त्यसै गरी प्रेम श्रेष्ठको लागि, स्वास श्रेष्ठको लागि, अनि त्यसै गरी मनोज सुन्दासको लागि भन्न चाहन्छु। साथीहरू त अब धेरै त हुनुहुन्न, थोरै हुनुहुन्छ, अब जति साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरूले सबै सबैको साथीहरूलाई एकदम
0: विशेष रूपमा धन्यवाद दिन चाहन्छु। तपाईँलाई हामी गीततर्फ लाग्छौँ, धेरै कुराकानी भयो जस्तो लाग्यो, 1974 ब्याङ्कको गीत रहेको छ, हिँड्दा हिँड्दै त्यो बाटोमा।

0: यो सर्टेन सिट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपअपमा आवाज नमस्ती राज महाचु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। फोन गर्नुहोस् नम्बर 0440 40 0026 रहेको छ 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार। नमस्कार हजुर शुभ नाम ठिक छ राम्रो छ रमाइलो छ चलाएको छ होइन अब यस्तै त हो नि के भन्नु र खै अनि खाना खानुभयो मेरो त भइसक्यो त हो अघि नै खाइदिएको मैले झ्याम्मै छोड्नुहुन्न भनेर अनि त्यो यसो हेरेको कुकरतिर गएर हेरेको खानाले मलाई हेरेको जस्तो लाग्यो खाइदिए कति
1: होइन तपाईँले आज खाना त कसौडीमा पकाउनु भएको थियो भने सुनेको थिएँ मैले
0: कसौडीमा त पहिला पकाइन्थ्यो आजकल त कुकरमा यसो चामल हाल भित्र पानी हाल्दै सकियो एकैछिनमा पाक्दो रहेछ कहाँ थियो के गर्नु कसौडीमा पकाएको खाना त छुट्टै मिठै हुन्थ्यो नि ठिकै छ अब यस्तै हो धेरै कुरा नगरौँ अनि के छ मौसम कस्तो छ
1: दाइ मौसमको कुरा गर्दा चाहिँ होइन बिहान पानी परेको थियो अहिले एकछिन यसो स्वास्थ्य घाम लाग जस्तो भएको थियो फेरि पनि बादल लागेको छ होइन पानी पर्ला जस्तो भएको छ त्यहाँनिर एकदम ठिकै छ राम्रो छ रमाइलो छ बरु सुनाउनुहोस् न दाइ हजुर लगायत रामेछापको के कस्तो छ मौसमको कुरा पनि गरिदिनुहोस् त एकचोटि
0: रामेछापको ठिक छ राम्रो छ रमाइलो छ यस्तो त्यो होइन मन परे कि मायालुलाई फकाउन लागेको जस्तो हुन्छ नि मौसम यस्तो बेला बेलामा होइन मौसम त्यस्तो त्यस्तै भएको छ न फकिन्छ न फकिन्न खालको त्यो अब न होइन त्यस्तै त्यस्तै भएर बसेको छ घाम पनि लाग्ने होइन यसो झुल्के झुल्के जस्तो गर्छ न साँच्चैको यस्तो इसारा हो मैले मन पराउँछु भनेर सङ्केत दिन खोजेको न होइन भन्ने रिसाउँछु भन्ने खालकै बुझ्न सकेको छैन गाह्रो गाह्रो मलाई जति गाह्रो कसलाई हराएर गाँठे
1: बिचरा मेरो दाई
0: जस्तो छ ठिक छ अनि के हो माया मार्नु भयो आजकल माया मार्दैछन् हो मेरा मुटुका टुक्रा टुक्रीहरूले किन हो पनि
1: बिचरा दाई मैले माया मारे भएदेखि स्टोरी यसो हाँस्दै हाँसी सम्झिँदै सम्झिँदा भए त दाइले मलाई मुटुमै राख्नु भएको होइन त कस्तो मुटुका टुक्रा टुक्री भन्नुभयो मलाई त दाया कि बाया कि
0: बल्ल बल्ल आउनुहोस् है अनि त्यसमाथि पनि तपाईँले माया गर्नुहुन्न कि क्या हो कता राख्नु भएको छैन क्या भनेर मलाई भन्नु छ यस्तो तरिकाले पनि कहीँ हुन्छ गाँठे म भने दिन रात सम्झिने तपाईँ भने बल्ल बल्ल बल्ल बल्ल आएर अनि यसरी अर्काले भन्न पाउँछ ठिक छ ठिक छ जो सम्झिदिनु पर्यो भन्न चाहे सम्झौता गर्न यसो समयलाई साथ दिएसम्म माया गर्दै गर्नु पनि भन्न चाहन्छु यस्तै हो कुराकानी भनेको जति लम्बियो त्यति लम्बिन्छ अब के गर्नु एउटा गीत राख्छौ साथीको आफन्तलाई सम्झिदिनुहोस् न
1: म त एउटा गीत बजाउँछु नाच्नु न भन्नुहुन्छ भने ठिक ठाक परेको साथी पो सम्झिनु भन्नुभयो
0: तपाईँ जसरी पनि साथी नै सम्झिनु अब नाच्नु भन्दा मैले देख्दिनँ देख्ने भएको भए पनि ल नाच्नुहोस् म साथीलाई सम्झिन्छु भनिहाल्नुहुन्छ नभन्ने हो भने त ल ठिक छ नाच्नुहोस् भन्थे अरे
1: ल हुन्छ दाई धेरै दिन पछि बोल्न पाइरहेको छु स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ एकदमै काली काली दाईलाई मिठो माया अनि मिठो सम्झना भन्ने त म भन्दिनँ हेन्सम दाई हजुरलाई भन्न चाहिँ मन नदुखाउनु होला भन्न चाहन्छु टेक्निसियनमा को हुनुहुन्छ दाई आज भन्दिनु न मेरो दुइटा प्यारी दिदीहरू कता जानुभयो के
0: कोही हुनुहुन्न यहाँ म मात्र छु यसै लडीबल्टी गरेर खेलिरहेको छु कोही छँदै छैन उहाँ बिहारलाई भेट्न गएका छन् के भनेको अहिलेदेखि चिच्याइरहेको छु मैले हुन त के दिदीहरू उहाँ चटपटी भनेपछि उहाँ परैदेखि देख्दादेखि वरैदेखि उहाँ थुकुम गर्दै आउनुहुन्छ तपाईँ के भएको गाठो अहिलेदेखि भन्नु आएको छु सम्झना जी हुनुहुन्छ प्राविधिक पाटोमा
1: ए मलाई झुट नबोल्नु त हेर्नु त मलाई दिदीले के भन्नुभयो होला हुन्छ चेकलिङ सन प्यारीलाई पनि मिठो माया अनि मिठो सम्झना छ है दिदी, बिर्सेको छैन मैले भन्न चाहन्छु। अनि त्यसपछि हुनुहुन्छ हाम्रा दिदी हुनुहुन्छ ललिता आयो, दिदीलाई पनि मिठो माया अनि मिठो सम्झना है दिदी, माया मारेको छैन भन्न चाहन्छु। मेरो भव्य अनि सम्पूर्णको लागि भन्न चाहन्छु। काठमाडौँ भक्तपुरतिर हुनुहुन्छ भाइको लागि मिठो माया मिठो सम्झना बाबु भन्न चाहन्छु। दिदी हुनुहुन्छ दुबईतिर, दिदीलाई पनि मिठो माया मिठो सम्झना है। यो कार्यक्रम सुन्नु भएको छ कि नै, 10 बजे त सुन्छु भन्नुभएको थियो होइन। सबैलाई पनि राशिला दिदी भन्न चाहन्छु, प्लस दिदीहरूको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, बुनोरितिका तामाङ प्लस उहाँहरूको घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु। त्यसपछि हुनुहुन्छ दिदी धनु कश्मीर दिदी श्री बस्नेत लाई पनि मिठो माया अनि मिठो सम्झना है भन्न चाहन्छु। दिदी सरस्वती सुनवारलाई पनि सम्झना छ दिदी, बिर्सेको छैन भन्न चाहन्छु। बुनुहरू हुनुहुन्छ मन्जु परिवारलाई पनि सम्झिरहेको छु ल, बुनाया मारेको छैन तिमीले तिमीलाई भन्न चाहन्छु। त्यसपछि बुनु सङ्गीता रम्तेल, बुनु शर्मिला आयो, बुनु शर्मिला रम्तेलको लागि पनि मिठो माया अनि मिठो सम्झना है भन्न चाहन्छु। दाई देवमाझी, दाई ध्रुव पाण्डेको लागि, वासुदेव मगरको लागि, भाउजू सबिनाको लागि पनि भन्न चाहन्छु। जतिले पनि मलाई सिन्धुली हिर्दिन गरिआयो कि मैले चिनेन नचिने माया गर्ने गिरा गर्ने सम्झनाको लागि, दाईले मलाई साथी सम्झिँदैन कि उसम्म बोल्दिनु भयो कस्तो मनै दुख्यो भने हेर्ने दसले पनि मलाई होइन सुनमुन ए मेरो बुनु भन्ने पनि हुनुहुन्छ मिठो माया मिठो सम्झनाई भन्न चाहन्छु। विशेष गरेर मेरो यता रामी छापतिर हुनु रामी सब बेफर्कातिर हुनुहुन्छ प्यारी साथी निशा श्रेष्ठलाई चाहिँ उति नै सम्झना उति नै माया माया मारेको छैन भन्दै भन्दै जतिले पनि मलाई रिया भने चिन्ने नचिन्ने माया गर्ने घिना गर्ने सम्पूर्णलाई भन्दै भन्दै फेरि पनि फोन लागेको छ भने अनेक बच्चा साथ गर्दै आजलाई भएर नमस्ते चिन्छु दाई नमस्ते
0: हस् धन्यवाद हरियो हुनुहुन्थ्यो मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विचार आयो रेडियो कुल हो क्या जेपिटी बोलेको यार भन्नुहुन्छ सुजन भुजेल खोटाङ्गे भाइले हाँस्दै हुनुहुन्छ। अब यस्तै हो सुजन भुजेल खोटाङ्गे भाइ है नै कुराकानी नगरौँ लगभग कार्यक्रमको समावेश सकिसकेको छ, 11 बजेर 52 मिनट भइसकेको छ कार्यक्रम। रेडियो भन्दा पनि अब रेडियोको थम्नेल यस्तो होइन हेर्नुभयो भने पनि ठ्याक्क लगाएर तपाईँले देख्न सक्नुहुन्छ हजुरको रेडियो भनेर त्यहाँ लेखिरहेको छ सुजन भुजेलजी खोटाङ्गे भाइजी है। अनि अब हाम्रो उद्देश्य अथवा मेरो उद्देश्य भन्नु यसो चटपटे कुराकानी गरेर त्यो एकछिन भए पनि त्यो प्यार हुन लागेको मुडलाई होइन मुड अफ भन्छ नि मुड अफलाई मुड अन गर्न खोजेको मात्र हुँ होइन। ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरको रेडियो सुन्दै हुनुहुन्छ यस्ता चटपटी कुराकानीहरू हुन्छन् है खोटाङ्गे भाइजी। आज रातको कार्यक्रम सुन्नुहोस् हजुरको रेडियोको रात्रिकालीन कार्यक्रम रहेको छ आसानास देहोरी मिठा रमाइला माया प्रेमका कुराकानीहरू बवाल बवाल किसिमका हुन्छन् है। सुन्नुहोस् बिहानदेखि 4 बजे भनौँ न बिहान 4 बजेदेखि हामी राति 11 बजेसम्म राति 11 बजेसम्म आउने हो कार्यक्रम। खासमा 11:15-20 गइरहेको हुन्छ जस्तो छ यो जानकारी हजुरलाई गराउन चाहे पनि भन्न चाहन्छु। सत्यकला इशारा हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, बाबुराम मगरले सुन्दैछु भन्नुहुन्छ, ओखलढुङ्गा पोखली घर भइहाल्छ साउदी अरेबियाको रियादबाट, सम्झना सबैमा घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे केशव गुरुङ हुनुहुन्छ उहाँले पनि सम्झना सबैमा भन्नुहुन्छ सम्झि राख्नु भएको छ। जनक रजाली मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ गुड मर्निङ एन्ड मिस यु अल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अर्जुन आखा हुनुहुन्छ कार्यक्रम सुन्दैछु शङ्खुवा सभा धर्मदेवी 2 तामपोखबाट भन्नुहुन्छ अर्जुन आखा हो। सम्झनु पर्दा मिडिया प्रेमी राय अनिसा रोज छेत्री हरपल रोशनी अञ्जी तामाला ठकुरी छेत्री राजवियोगी गुरुङ त्यस्तै राज घले मगर अर्जुन जिमे ललित जिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हेलो नमस्ते नमस्कार भाइ कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ निशा ठकुरजीले पनि उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे भन्दै अब छुट्टिनुपर्छ तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनु मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम कस्तो लाग्दैछ जस्तो लाग्यो त्यस्तो भनिदिनुहोस् म होइन निर्धक्कसँग म मेरा कुराहरू पनि राखिरहेको हुन्छु तपाईँहरूले पठाउनु भएका मेसेजहरू पनि वास्तव जस्तो पठाउनु भएको छ त्यस्तो भाषण गर्छु मलाई त्यो तोडमोड गरेर यताउति गरेर भाषण गर्नुपर्ने लुकाउनु पर्ने कुनै खास कुरा छ जस्तो लाग्दैन सो त्यही भइसकेपछि सरसल्लाह सुझाव चाहिँ त्यसो भइसकेपछि सरसल्लाह सुझाव चाहिँ यस्तो दिनुहोस् तपाईँले दिएको सरसल्लाह सुझाव अनुसार हामी अगाडि चल्ने कोसिस गर्छौँ पनि भन्न चाहे भन्दै प्राविधिक पाटामा रहेर साथ दिनु सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु एउटा महत्वपूर्ण कुरा नानी बाबुहरू कहाँ छन् के गर्दैछन् कता जाँदैछन् कोसँग खेल्दैछन् यी कुरालाई चाहिँ विशेष होइन ध्यान दिनुहोला पनि भन्न चाहन्छु बर्खाको समय छ पनि भन्न चाहन्छु अनि पानी उमालेर पिउने बानी बसाल्नुहोस् तातो पानी मात्र पिउने बानी बसाल्नुहोस् पनि भन्न चाहन्छु भने यात्रामा निस्कनु हुन् अगाडि होइन बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु होला पनि भन्न चाहन्छु भन्दै फोन गरेर साथ दिनु मेसेज गरेर साथ दिनु विशेष रूपमा फेरि पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत तपाईँकै मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम छिटो भन्नै बिर्सिएछु मैले त होइन ओहो गाँठे राति होइन अब एसएमएस दोहोरी कार्यक्रममा भेट्ने बाजा छ है राति 10 बजेपछि आउँछ कार्यक्रममा एसएमएस दोहोरी सुन्न नबिर्सिनुहोस् माया प्रेमका कुराकानी हुन्छन् है मनपर्छ भने होइन बिछोटका कुराकानी त म औधि गर्छु बिछोटका कुराकानी सुन्न मन छ भने होइन यसले त्यस्तो पनि गर्नु भएन भन्ने भन्ने सोच तपाईँले बनाउनु भएको छ भने समय सान्दर्भिक कुराकानीहरू पनि हुन्छन् सो यी कुराहरू सुन्नको लागि राति 10 बजेपछि आउँछ कार्यक्रम एसएमएस दोहोरी त्यसमा भेट्ने बाचासहित अहिलेको लागि चाहिँ म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्याउँछु नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो
2: टेस्ट
1: थुप्लो एक मेगा
3: धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता शुरू, आज चिनिया राजदूतसँग पनि भेट गर्दै सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो। सुन तोलाको 3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज 40 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार ससाना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ीको जोखिम छ। आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, शंखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, भगवानपुर, गोर्खा, लमजुङ, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीमा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज भोलि र पर्सी प्रमुख नदीहरूमा जलसतह बढ़ने पूर्वानुमान छ। विशेष गरी वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण लेदो सहितको बाढ़ीले खोटाङको दिक्तेल, रूपाकोट, माझुवागढ़ी नगरपालिका 12, बाँझोगरामा 10 परिवारको धान खेत पुरेको छ। 137 मुरी धान फल्ने खेत बगरमा परिणत भएपछि किसान चिन्तित बनेका छन्। दिक्तेल, जाल्पा, फेदी, ऐसुलु खर्क सड़क अन्तर्गत जापलाको खारीबारीबाट बाँझोगरातर्फ झरेको लेदो सहितको बाढ़ीले खेतमा गेग्रान र बालुवा थुपारेको हो। जालपाका वडा अध्यक्ष दानबहादुर राईका अनुसार रोवाखोलाका बीरबहादुर श्रेष्ठको 30 मुरी, रत्नकुमार श्रेष्ठको 13 मुरी, गोपाल राईको 8 मुरी, सुब्बा राईको 12 मुरी, डाकमान राईको 11 मुरी र भाइकाजी राईको 10 मुरी धान फल्ने खेत बाढ़ीले बगतमा परिणत गरेको छ। यसै गरी ऐसेलुखर्क गाउँपालिका 7, माकपाका गोपाल कुमार राईको 30 मुरी, पदम बहादुर कार्कीको 5 मुरी, सरमुरी राईको 8 मुरी तथा ऐसेलुखर्क गाउँपालिका 3 मानबहादुर राज भण्डारीको 10 मुरी धान फल्ने खेत पनि लेदो सहितको बाढ़ीले पुरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतसँगको भेटवार्ता शुरू गर्नुभएको छ। आज उहाँले एक्लै एक्लै भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटवार्ता शुरू गर्नुभएको छ। यस्तै दिउँसो 3 बजे चिनिया राजदूत झाङ मी आओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 4,645 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कास्कीमा विवाहको प्रलोभनमा परेर एक महिलाको 31 लाख रूपियाँ अनलाइन ठगी, 20 वर्ष मुनिका युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
5: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले आज 40 वटा जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना, सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीमा विवाहको प्रलोभन देखाएर एक महिलाबाट 31 लाख रूपियाँ ठगी भएको घटना सार्वजनिक भएको छ। प्रविधिको विकाससँगै अनलाइन ठगीका नयाँ नयाँ शैली सक्रिय भइरहेका बेला सामाजिक सञ्जाल मार्फत गरिएको ठगीको गम्भीर घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुक मार्फत चिन्जान र कुराकानीकै क्रममा एक महिलाले पटक पटक गरी अपरिचित व्यक्तिलाई पठाएको 31 लाख रूपियाँ ठगी भएको छ। पछिल्लो समय फेसबुक र टिकटकमा यस्तो सामानको विज्ञापन राखेर अर्डर गरेपछि पैसा आएन भन्दै स्क्रीन शेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपी मार्फत बैंक खाताबाट रकम निकाल्ने घटना बढ़िरहेका छन्। प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले दिने प्रलोभनमा नपर्न, थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासनलाई ठगीको सम्भावित संकेतका रूपमा लिन पनि आग्रह गरेको छ। 20 वर्ष मुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा 4थो युवा सर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1 लाख, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ्न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। सर्ट फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। अब विदेशको खबर। शक्तिशाली डोल्फिन आदि चीनको पूर्वी तटमा प्रवेश गरेपछि 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आँधीका कारण चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डोल्फिन आदि हिजो बेलुकी झोजियाङ प्रान्तको युहान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै 1 घण्टापछि आँधीले बेन्जाउ शहरमा दोस्रो पटक जमीन छोएको चिनिया मौसम अधिकारीहरूले बताएका छन्। आँधीको प्रभावका कारण सांघाईमा मात्रै झण्डै 1,400 उडान रद्द गरिएका छन्। चीनले यसअघि आँधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढ़िरहेको खबरमा उल्लेख छ। अधिकारीहरूले पर्सि बुधबारसम्म नै केही क्षेत्रमा अत्यधिक वर्षा, बाढ़ी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्। अब खेल खबर। नेपालको होरा ई स्पोर्ट्सले फ्रान्सको फेरिसमा चलिरहेको ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष 5मा रहँदै होरा सोझे ग्राण्ड फाइनलमा पुग्न सफल भएको हो। समूहमा 4थो भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। हिजो सकिएको समूह चरणमा होराले 98 अंकसहित 4थो स्थान हासिल गर्यो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। यससँगै ग्राण्ड फाइनलका 16 मध्ये 10 टोलीको टुंगो लागिसकेको छ। अगस्त 14 देखि 16 सम्म हुने ग्राण्ड फाइनलमा होरा विश्वको उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै $5,00,000 पाउनेछ भने उपविजेताले $2,50,000 र तेस्रो हुनेले $1,50,000 प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 40 जिल्लामा बाढ़ीको जोखिम, पर्सीसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढ़ीले 10 परिवारको झण्डै 150 मुरी धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता शुरू, आजै चिनिया राजदूतसँग पनि भेट गर्दै। सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, सुन तोलाको 3,01,500 रूपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट फ्रान्सको फेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सस्तुमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 9863023422।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
6: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे। पनि प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकुसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको विषय आजको विषयमा तपाईँलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत पाँचजना साथीहरूलाई तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 00 26 फोन गरेर आउनुपर्ने हुन्छ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्ने यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्छौ। एउटा मिठो गीत बस्छ, क्याप्टेन चलचित्रको गीत रहेको छ शक्ति र बाँच्न भने। आवाजमा सुमन केसे देपा लामा रहेको छ र संगीतमा अर्जुन पोखरेल रहेको छ र लयमा रहेको छ दिग्य राज रहेको छ भने सो गीत हामी कार्यक्रममा राख्नेछौ। त्यसपछि साथीहरूको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठी राख्यो संगीत बजिसकेको छ. अब नेपाल तपाईँको रहेको छ 0848 40 20 26 फोन गरेर आउन सक्नुहुनेछ. आजको अवसायमा तपाईँको रसाईको गीत बज्नेछ. यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार साथी हुनुहुन्छ भन्दै थिएँ, बाहिरिनु भइसक्यो जस्तो लाग्यो. हजुर साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद. फेरि पनि फोन लाग्छ भने सहभागिता जनाउन सक्नुहुनेछ. तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0848 40 20 26 फोन गरेर आउन सक्नुहुनेछ. यति बेला हामीलाई साथीहरूले पनि कमेन्ट पठाउनु भएको छ. सोना कन्दुङमाजी हुनुहुन्छ, सेवानो नमस्कार आरजे सम्झना शेष हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला. मिठो माया सम्झना छ टीकाराम सुनवार, लेखक पान्त बराई, स्वस्थानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्किल, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज काम्बा, गजान थोलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगार, सिर्जना युङ हाङदिया लिम्बु, दिया राई, सुशन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस रुङ्गना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिमान, देवेन किशोर अञ्जान, समीर सगी किरात, आरजे जीवन सामिक राय, बेलिया छामी, मिना अघि सिंह, रत्न शमशेर थापा, सुनिता युङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ. उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. र त्यसै गरी अर्को साथी हुनुहुन्छ, उहाँले चाहिँ यति बेला कोही साथी हुनुहुन्छ भन्दै थिए, ठिकै छ. सोनाकन्द उहाँले छुट छ कि छाता, टुट छ कि नाता, हामी दुईको दिलमाया त दुईको चाहिँ राखिदिनु न मिल्छ भने भन्दै हुनुहुन्छ. यति बेला हामी सोनाजीले रोजाइमा पार्नुभएको कमेन्ट मार्फत रोजाइमा पार्नुभएको छ. छुट्छ कि साथ, टुट छ कि साथ भने दिलमाया दुई चलचित्र गीत भन्दै हुनुहुन्छ. सो गीत हामी कार्यक्रममा राख्छौ. त्यसै गरी हुनुहुन्छ अर्को साथी यति बेला, अर्जुनी अखाजे हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ दर्शन सेवा हजुर, म यता शङ्कर सभा धर्मदेवी दुई तामापोकबाट. अर्जुनी अखा हल्का सम्झना छ है साथीहरूलाई. मिडिया प्रेमी राय अनि सारो छेत्री, हर्पल रोस्ने, अञ्जिता मल्ल ठकुरी, त्यस्तै गरी हुनुहुन्छ राजवंशी गुरूङ, राजकले मगर, अर्जुन अर्दिनी छिमी, ललित छिमी, त्यस्तै गरी अगल्ती माइला, त्यस्तै गरी जगल्ती खान्छा भन्नुभएको छ. भटारे मामा मुसुलले साईलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. यति बेला भने हाम्रो सोनाजीले रोजाइमा पार्नुभएको गीत छ दिलमाया दुई चलचित्रको गीत. सो गीत राख्छौ, त्यसपछि अन्य साथीहरूको रोजाइको गीत लिएर आउने नै छौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौं। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा।
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
8: नवीकरणका लागि आवश्यक कागजातहरू,
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
8: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
8: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
8: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
8: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
8: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
9: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप,

कमाल एकदमै मिठो गीत राख्यो सोनाजीले कमेन्ट मार्फत पठाउनु भएको थियो। यस गीत हामीले राखिसकेका छौँ। ओरिजिनल भर्जनमा रहेको छ दुर्गा खरेल र लयमा रहेको छ अर्जुन पोखरेल र न्यू भर्जनमा रहेको छ राज रिमाग एरेन्जमेन्टमा रहेको छ राजेन्द्र बस्काई र भोकलमा सरो गौतम। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ। ठिकै छ, आजको अवस्थामा तपाईँसँग कुराकानी गर्न सम्भव नभए पनि केही छैन, तपाईँले सुनेर साथ दिनुहोस् भन्न चाहन्छु। जो साथीहरूले फोन लाग्छ तपाईँहरूले सहभागिता पनि जनाउन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राखिरहेका छौँ र साथै तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ। राफट फोन गर्नुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ मिडिया प्रेमी जी हुनुहुन्छ राई अनि साथी हुनुहुन्छ भन्दै थिए, यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, साथी हुनुहुन्थ्यो उहाँ पनि बाहिरिनु भइसकेको छ र उहाँले लेख्नु भएको छ अनिसाजीले नमस्ते निभोजपुरबाट मिडिया प्रेमी राय अनिस अपकमिङ साउन्ड डेडिकेट अल फ्रेन्डको लागि चामलिङ नकुल अर्जुन याखा दाई हुनुहुन्छ पीके राई त्यसै गरी हुनुहुन्छ रामकुमार लिम्बु सूर्य लामा मिना चामलिङ हुनुहुन्छ स्मिता बान्तवा राई सिम्पल सरिरा गुरूङ तीर्थ राई त्यसै गरी किराती अर्पण गुरूङ कुलुङ हुनुहुन्छ त्यसै गरी सञ्जीव खड्का वसन्त श्रेष्ठ माधव टुङ्केल सरो सुरज राई तुम्सा दुर्गा कटेल कटुवाल त्यसै गरी हुनुहुन्छ रमरु ढुङ्गाना हुनुहुन्छ सोधेको लागि सरारीमा तामी अर्पण रोशनी मिडिया प्रेमी राई राजेश राई हुनुहुन्छ राई सफल आयुष सानु माया शेर्पा हुनुहुन्छ जुनिता सामलिङ राई घायल अबिर बारा सुनवार पूर्वेले अबिर बारा सुनवार सरी घायल अबिर बार सुनवार हुनुहुन्छ पूर्वेले खुसी ममता पोया दिलो सानो याम्पो घायल गगन तेह्र थुम्बे हुनुहुन्छ माया भान्तवा राई प्रेम कुमार खड्का त्यसै गरी शर्मिला जी हुनुहुन्छ भान्तवा सोफिया राई शरण आले मगर हुनुहुन्छ सुशीला विश्वकर्मा विनोद सेमजुङ अञ्जना राई लिम्बु एण्ड मम्मी सम्पूर्णका लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी निश्चल राईजी हुनुहुन्छ नमस्ते नमस्कार मिठो सम्झना सँगै मिठो माया सम्पूर्णलाई ओकलडुङ्गाबाट निश्चल राई शुभ दिनको कामना सबैलाई भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी डम्बर ढुङ्गेलजी हुनुहुन्छ हेलो दिदी नमस्ते मन्थली कटजोर घर भइहाल्थ्यो दिल्लीबाट डम्बर ढुङ्गेल हो खाना भयो त दिदी हजुर भएको छ मेरो खाना भइसकेको छ मेरो खबर पनि एकदम ठिक छ साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ शोभा थापा रोली राई सुमित या त सुनवार किरात सम्झना नेवा खर्गे तिम्रो दिलको राजा सन्तोष छेत्री निरोज कार्की मम्मी बाबा सम्पूर्णको लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुना कन्दमजीले मिठो गीत बजाइदिनु भएकोमा सम्झना सिसलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ अर्को साथी निश्चल राईजीले पनि मिल्छ भने मलाई पनि बिहिबारे हाटेमा बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। बिहिबारे हाटेमा बोलको गीत भन्नुभएको छ मुभी सङ हो भने चाहिँ पक्कै पनि बज्नेछ है भन्न चाहन्छु। अनि गीत रहेछ भने चाहिँ हामी राख्न सक्दैनौँ निश्चलजी कार्यक्रम सुन्दै हुनुहुन्छ भने र त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्ते है नमस्कार म बाबुराम मगर हो कलडुङ्गाको कलिकल भइहाल्छ है साउदी अरेबियाबाट चाहिँ कार्यक्रम रियादबाट चाहिँ सुन्दैछु सबैमा धेरै माया धेरै सम्झना मेरो घर परिवार साथीसँगै सम्पूर्णका लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई विशेष धन्यवाद। निश्चलजी मुभी सङ चाहिँ रोजाइमा पार्नुहोस् है तपाईँले सुन्न मन छ भने चाहिँ मनकुमारी कान्छी कुलुङजी हुनुहुन्छ मिस यु अल सङ्घ सभाबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइराखेको छ। आजको बसाइमा हामी साथीहरूसँग कुराकानी गर्न सफल भएका छैनौँ किनभने टेलिफोन सम्पर्कमा पनि केही समस्या छ जस्तो लागिरहेको छ साथीहरूले धेरै प्रयास गरिराख्नु भएको छ उहाँसँग हामी फोन मार्फत हाम्रो आवाज उहाँसम्म पुगे तापनि उहाँको आवाज हामीसँग आइपुग्न सकेका छैनौँ त्यही भएर भने केही छैन आजको बसाइमा अहिलेको बसाइमा हामी तपाईँसँग जोडिन सकेनौँ त के भएर अर्को बसाइमा पक्कै पनि हामी तपाईँसँग जोडिनेछौँ मिठाई र माइला गीत सङ्गीतहरू राख्नेछौँ तपाईँसँग दुःख सुख कुराहरू पनि साटासाट गर्नेछौ तपाईँसँग कुराकानी गर्दैछौ यात्रा गर्नेछौ आजको दिनभर
र अहिलेको समयमा चाहिँ तपाईँले जसोतिले फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ होइन, उहाँले चाहिँ मिठो गीतहरू पनि रोजाइमा पार्नुहोस्। जो साथीको फोन लाग्दैन प्रत्यक्ष रूपमा, उहाँ साथीहरूले आज रोजाइमा गीत पार्नुपर्ने थियो र हामी साथीसँग कुराकानी गर्न सफल भएका छैनौँ र तपाईँले चाहिँ सुन्दै हुनुहुन्छ भने फेसबुक पेजबाट रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँको रोजाइको गीत बज्नेछ पनि भन्न चाहन्छु भन्दै यति बेला हामी कार्यक्रममा फेरि पनि अर्को मिठो चलचित्रको गीततर्फ लाग्ने प्रयासमा छौ र मिठो गीत बज्छ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत मखमली पछ्यौरीले सानो मुहालाई छोपेको चलचित्र भुगलान रहेको थियो। यसमा कास्टमा रहेको सदेव राय महाजेव कुमार थापा जटा थापा रहेको छ। सुशील छेत्रीको अभिनय रहेको छ अनि धेरै साथीहरूको पनि रहेको छ भने आवाजमा रहेको छ उदित नारायण झा र सञ्जीव अनीको रहेको छ। एरेन्जरमा नवीन रहेको छ भने लयमा रहेको छ सुन्दर श्रेष्ठ रहेको छ र हुनुहुन्छ म्युजिकमा रहेको छ सुरेश अधिकारी, डिरेक्टरमा रहेको छ सुभाष रेग्मी, प्रड्युसरमा रहेको छ किशोर खन्ना, शेखर कोइराला रहेको छ, सुगीता मेरा खिचकेका छौं भने कार्यक्रमको अन्तिम छेडमा आइसकेका छौं। हामी तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी अब चाहिँ भने बिदा लिने समय भइसकेको छ। हुनुहुन्छ यति बेला कल्पना साम्पाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ गुड आफ्टरनुन नाना, नमस्ते सन्चै होइसिनुहुन्छ भन्नुभएको छ। म एकदम सन्चै छु भन्नुभएको छ। सोना खन्दमा मेरो प्यारो मान्छे त्रिपाल शर्मिलालाई चाहिँ गेटुल सुन भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मिस गर्नुपर्दा हुनुहुन्छ मामु अञ्जनिया त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, सोल्टिने सुवर्ण राई हुनुहुन्छ, विकार राई, मनिषा बान्तव, रञ्जित राई सानो, सम्झना रमला साम्पाङ, एमबीएपी बस लिम्बु प्रेम भण्डारी, दादा हुनुहुन्छ राम कुमार थापा, गणेश श्रेष्ठ, इतराम चौधरी, युक्त प्रसाद श्रेष्ठ, माधव टुङ्गेल, अल्का बान्तव, भूमिका राई, कहाँ अभिरमान, ठकाल दरबार राज, शेर्थ राई, योगेन्द्र लिम्बु, हजरमान राई, जमुना राई, दादा हुनुहुन्छ शंकर कार्की, हिक्मत साई, सिक्रम बान्तवा, योगेन्द्र बस्नेत, रत्न बहादुर थापा, राम एम चामलिङ, अल साथीको लागि भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रामजी घिमिरेजी हुनुहुन्छ, नमस्ते है बागमती प्रदेश थिएनबाट चाहिँ सम्पूर्णलाई सम्झना छ भनिदिनुहुन्छ। निश्चल राईजीले लेख्नु भएको छ मलाई भरोसा मुभीको फुलपाती भागेर मनोकामना भने सँगै राखिदिनुहोस् न है भनिदिनुहुन्छ। हामी राख्ने प्रयास त गर्नेछौ र तपाईँको रोजाएको गीत राख्दै हामी पनि विदा लिनेछौ भन्दै कार्यक्रमको समय पनि सकिसकेको छ। कार्यक्रममा आज हामीले साथीसँग कुराकानी गर्न सफल भएन केही समस्याको कारणले गर्दाखेरि र तपाईँले फेसबुक पेजबाट सुन्नुभयो, साथीसँग सम्झना सन्देश राख्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद, फोन प्रयास गर्ने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ र जतिले जहाँबाट चुनचुन माध्यमबाट सुन्नुभयो उहाँ सम्पूर्ण साथीलाई विशेष धन्यवाद। कार्यक्रममा अवधिपूर्व बसेका मिठा र माया चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मलाई यति धन्यवाद व्यक्त गर्न चाहन्छु र साथै प्रविधि समीक्षणबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मलाई यति धन्यवाद व्यक्त गर्दै अन्तिममा निश्चलजीले रोसाईमा पार्नुभएको गीत रहेको छ भरोसा चलचित्रको गीत रहेको छ। सो गीत हामी कार्यक्रममा राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना गरेकी पनि बिता हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। नमस्कार।

0: अहिले दिउँसोको एक बज्यो
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98548555562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावा हुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
3: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
5: होइन हजुर बुबा, झोला बोकेर हिँड्नुभयो त? सहर जान लाग्नुभयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
6: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
5: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
6: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
5: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
6: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
8: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 मा सम्पर्क गर्नुहोस्।
8: जिल्ला अस्पताल रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित

0: अपु कार्यालय बासेश्वर सिन्धुली
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845401043, 9863024422।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछा।
4: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर, सम्पर्क नम्बर 9869422544।
6: 9840378793, ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0475904660, 9869962998।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू,
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि, यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि।
11: मिठो पनि स्वस्थ पनि।
12: यसको उत्पादन रामेछा बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
13: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
14: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
13: हुर्केकै गिरिराज चल्ला 150मा?
14: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
15: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
14: विराज किसानको साथी,
15: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
14: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: अहिले दिउँसोको 2 बजे
1: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। आज साउनको अन्तिम सोमबार देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड़ लागेको छ। काठमाण्डु पशुपतिनाथ र भक्तपुरको डोलेश्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुको लामो लाइन छ। पशुपति क्षेत्रमा भारतीय धार्मिक पर्यटकहरूको पनि उल्लेखनीय उपस्थिति देखिएको छ। भारतका विभिन्न राज्यबाट आएका दर्शनार्थीहरू पशुपतिमा पूजा अर्चना गर्न लागेका छन्। भारतीय हिन्दूहरूले पशुपतिलाई उच्च स्थानका साथ हेर्ने गर्दछन्। भारतबाट आउने उच्च पदस्थ व्यक्ति पनि सेलिब्रेटीहरू पनि नेपालमा आउँदा पशुपतिनाथ दर्शन गर्न पुग्नेछन्। हालै मात्र बलिउड अभिनेत्री शिल्पा शेट्टी नेपाल आइपुग्ने बित्तिकै पशुपतिनाथ मन्दिर पुग्नु भएको छ। मन्दिर परिसरमा शिल्पाको उपस्थितिले नेपाली तथा भारतीय प्रसंगहरूको उल्लेखनीय भीड़ लागेको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले उठेर विरोध गरेका छन्। सिंहदरबारी स्थित संसद भवनमा सभामुख सोमबार आज डोलप्रसाद आर्यले बैठक शुरू हुने बित्तिकै विपक्षी दलले बैठकमा आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम स्वीकृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। गत जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले पनि मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षी दलहरूले उठेर विरोध गर्दै आइरहेका छन्। तर पनि प्रधानमन्त्री शाहले त्यसबारे स्पष्टीकरण दिएका छैनन्, न त यो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख आर्यले सचिवालयलाई निर्देशन दिएको छ। सुदूरपश्चिम सरकारका 25 दिनदेखि बजेट विहीन अवस्थामा रहेको छ। चालू आर्थिक वर्ष 2083/84 शुरू भएको 25 दिन बितिसक्दा पनि प्रदेश सरकारले वार्षिक बजेट पारित हुन सकेको छैन। असार मसान्तभित्रै प्रदेशको वार्षिक बजेट पारित गरिसक्नुपर्ने संवैधानिक र कानूनी व्यवस्था भए पनि तत्कालीन सत्ता समीकरणमा देखिएको विवादका कारण बजेट पारित हुन सकेका छैनन्। बजेटलाई लिएर सत्ता साझेदार नेकपा एमाले र मुख्यमन्त्री कमल बहादुर शाहबीच विवाद बढ़ेकै समयमा राजनैतिक समीकरण नै फेरबदल भएको छ। अनन्त एमाले असार 31 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। यससँगै सुदूरपश्चिमको बजेट प्रक्रिया पनि अन्यलमा परेको छ। अहिले प्रदेश सरकारसँगै दैनिक प्रशासनिक तथा विकास निर्माणका काममा खर्च गर्ने अधिकार समेत सीमित भएको छ। सरकारसँग राजस्व संकलन गर्ने काम भइरहे पनि खर्च गर्नका लागि आवश्यक बजेटको कानूनी आधार बनेको छैन। 20 वर्ष मुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर 1 लाख रूपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अक्सर कलेज र चलचित्र विकास बोर्डले सहकारीमा 4th युवा शर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान गरेको छ। प्रतियोगितामा पहिलो हुनेले 1 लाख, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगितीले उस्कर कलेज पढ्न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। शर्ट फिल्म कम्तीमा 8 मिनट र बढ़ीमा 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। आज 40 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। शाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार साना नदी तथा खोलामा बहाव उल्लेखीय बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पासर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, संघोसभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेप्लाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घखाँचे, प्युठान, रूकुम पूर्व,
रूकुम पश्चिम रोल्पा झाँझरकोट सल्यान दैलेख सुर्खेत भाके बर्दिया कैलाली बझाङ दार्चुला र बैतडीमा भारीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज भोलि र पर्सी प्रमुख नदीमा जलसतह बढ़ने पूर्वानुमान रहेको छ। विशेष गरी वर्षाका कारण साना नदी तथा खोलाका बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुन्तलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो भने यसअघि हप्ताको अन्तिम कारोबारका दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रहेको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,645 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। शक्तिशाली डोल्फिन आदि चेनको पूर्वी तटमा प्रवेश गरेपछि 10,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आधीका कारण चीनको सागुवाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुका साथै ठूलो वर्षा बाढ़ी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डोल्फिन आदि हिजो बेलुकी बेजियाङ प्रान्तको युहु आड क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै एक घण्टापछि आधीले बेन्झाउ शहरमा दोस्रो पटक जमिन छोएको सिरिया मौसम अधिकारीहरूले बताएका छन्। आधीको प्रभावका कारण सांगुहाईमा मात्रै झण्डै 1,400 उडान रद्द गरिएको छ। चीनले यसअघि आधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। खबरको अन्त्यमा खेल खबर। नेपालको होराइस स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष पाँचमा रहँदै होरा सोझै ग्रान्ड फिनालेमा पुग्न सफल भएको समूहमा चौथो भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। आइतबार सकिएको समूह चरण होराले 98 अंकसहित चौथो स्थान हासिल गरेको हो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। अन्तिम खेल अघि शीर्ष पाँच रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अंक आधारमा शीर्ष पाँचमै रह्यो। समूह बीबाट भाइटालिटी 148 अंक सहित शीर्ष स्थानमा रहँदा आईडीए एस टूजी र गड लाइट पनि होराकै फाइनलमा पुगेको छन्। समूह एबाट पनि फोर थ्राइड ओरान गुटान अरो रोटा टीम फ्ल्यास र डिग्मा ग्यालेक्सीले शीर्ष पाँचमा रहँदै फाइनलमा स्थान बनाइसकेका छन्। यसँगै ग्रान्ड फिनालेका 16 मध्ये 10 टोलीको टुङ्गो लागिसकेको छ। हौस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। हौस् त नमस्कार।

0: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेटेदी रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्की भने प्रविधि समिसनबाट मलाई साथ दिनुभएको छ श्रीराज महत। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाकोसी एफएम 95.1 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम निमित्त सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित्त कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको व्यवसाय आजको व्यवसायमा तपाईँले बस्ने गीत मार्फत चाहिँ आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँले 0848 40 0024 फोन गरेर आउनुपर्ने हुन्छ। यो दिउँसोको समय छ। तपाईँ उकाली ओह्रालो भन्ज्याङ चौतारी मेला बात गरिराख्नु भएको छ होला। आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिरहेको क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ निमित्त कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको व्यवसाय आजको व्यवसायमा

0: कार्यक्रममा एकदमै मिठो गीत नजलाउ व्यर्थी छाती एकदमै मिठो गीत रहेको थियो। भोकलमा सौगात सयार रहेको छ भने नयाँमा रहेको छ, सौगात सयार नै रहेको छ र म्युजिकमा नै उहाँ नै रहनु भएको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ बज्ने गीत मार्फत तपाईँहरूले साथी सङ्गीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: सञ्चालिका सम्झनाजी, नमस्कार, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन, हाम्रो टेक बहादुर पुमार राई बोल्नु भयो है?
1: हजुर सम्झनाजी, म उदयपुरबाट बोल्दैछु।
0: उदयपुरदेखि सहर हुनु भएको छ, के छ उदयपुरतिरको खबर अनि हजुरको खबर पनि?
1: मेरो खबर पनि ठिकै छ सम्झनाजी, अहिलेसम्म आराम कुशलै सन्चै छु। यता अहिले उदयपुरमा त, यहाँ म बसेको ठाउँ उदयपुरमा त अहिले त घाम पो लाग्दैछ हो सम्झनाजी।
0: यता पनि त्यस्तो खासै घाम त चर्को छैन, मन्द मन्द घाम लागिरहेको छ, शीतल शीतल छ भन्नुपर्छ है।
1: हजुर, यहाँ त चर्को घाम लाग्दैछ हो सम्झनाजी, यहाँ
0: त यता चाहिँ छैन त्यस्तो चर्को घाम छैन, शीतल शीतलै छ। कतै कति ठाउँमा चाहिँ बादल पनि लागिरहेको छ, एकदम शीतलै छ भन्नुपर्छ।
1: सम्झनाजी, अब हजुरले पनि मलाई त कसरी ठक्कै चिन्नु हुँदैछ होइन? अब त
0: मैले चिनिहाल्छु नि होइन, एक दुई पटक हामीसँग कुराकानी भइसकेपछि कतिपय साथी।
1: हजुर, मैले पनि हजुरलाई कमेन्ट पठाउँछु नि त, मैले यो रेडियोमा पनि
0: पठाउनुहुन्छ, आइराखेको हुन्छ। ठिक छ, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
1: हजुर सम्झनाजी, सुन्दैछु फेसबुक लाइभमा।
0: फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज चाहिँ बस्ने गीत मार्फत साथीलाई सम्झनु पर्ने हुन्छ, साथी सङ्गीलाई सम्झना तर्फ लागौ है त।
1: हुन्छ सम्झनाजी, सर्वप्रथम यति मिठो स्वरको ध्वनिमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नै आदरणीय सञ्चालिका सम्झनाजीलाई नै बच्ने गीतमा सम्झना चाहन्छु। अनि हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई पनि यो बच्ने गीतमा सम्झना चाहन्छु। अनि त्यसपछि उदयपुर बेलटार निवासी चौनोपा छ सञ्चालिका आरजे तारा गदल रसैली, अनि मिना चामलिङ राई, अनि धरान विष्णु पादुकामा र हनुहुने दाजु, आदरणीय दाजु रसनफुल हाङ राई, अनि ताप्लेजुङ निवासी कमला वने, अनि खोटाङ बारापोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई, अनि धनकुटा निवासी जेनु बान्तावा राई, अनि सञ्चालिका आर निर्मला कुँवर, सरिता राई, दुर्गा निरौला, अनि दिदी सुखकला राई, उदयपुर चौनोपा नौ हडिया आदरणीय दाजु शम्भु कटुवाल, अनि भाइराज झले मगर जीवलाई पनि यो बच्ने गीतमा सम्झँदै हजुरको बसैबाट म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु। ओके, बाई बाई।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो उदयपुर देखि हुनुहुन्थ्यो टेक बहादुर पुमा राई जे हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ। पालो तपाईँको 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। हाम्रो बसाईमा एकदमै मिठा मनछुने आधुनिक गीत संगीतहरू तपाईँको माझमा राख्नेछौ, बज्नेछ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोला र साथसाथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सिंहलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते, नमस्कार दिदी। हजुर
0: नमस्ते, नमस्कार। हाम्रो देवजी बोल्नुभयो?
2: हजुर,
0: आरामै हुनुहुन्छ नि?
2: हजुर, म आरामै छु भन्नुपर्छ दिदी हजुरलाई नि।
0: म पनि एकदम आरामै छु भन्नुपर्छ है, केही पनि हुँदैन हजुरहरूको मायाले गर्दाखेरि हामी एकदम सबसम्म आरामै छु भन्नुपर्छ है। के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम सुन्न सुन्दै साथमा अन्य के काम गर्दै हुनुहुन्छ?
2: म चाहिँ अहिले भर्खर त्यहाँ ठाउँमा चाहिँ सङ्गति थियो, गएर भर्खर घरमा आइपुगेँ भन्नुपर्छ, अनि अहिले भर्खरैबाट कार्यक्रम सुन्दैछु भन्नुपर्छ है त।
0: भर्खरै कार्यक्रम सुन्दै हुनुहुन्छ, भर्खरै काको जहाँ गएर चाहिँ आउनुभयो भन्नुभयो?
2: हजुर हजुर, त्यहाँ सङ्गति थियो यहाँ नजिकै एकजना दिदीको घरमा, त्यही भएर गएर आएको भर्खरै भन्नुपर्छ है, लागिरहेको छ भन्नुपर्छ, म फोनको कुरा गर्नुपर्दा भन्नुपर्छ। अनि आज बिहान चाहिँ सुन्नु पाइनँ, बिहान दिउँसो सुन्नु पाइनँ कार्यक्रमहरू, अहिले भर्खरबाट चाहिँ सुन्दैछु भन्नुपर्छ है त।
0: ठिकै छ, कहिले काहीँ अब समय त्यस्तै हुन्छ, समय मिल्दैन, अब समय मिलेको बेलामा त अवश्य पनि हाम्रो देवजीले सुनेर साथ दिनुहुन्छ र साथमा पनि फुर्सद भयो भने कार्यक्रममा पनि सहभागिता जनाइराख्नुहुन्छ, खुसी लाग्छ। आज चाहिँ बस्ने गीत मार्फत साथीलाई सम्झनु पर्ने हुन्छ, साथी सङ्गीलाई सम्झना तर्फ लागौ है।
2: हुन्छ, विशेष गरी दिदीहरूको लागि, प्राविधिकमा रहनुहुने दाईको लागि, अनि दिदी ललिता हाइको लागि भन्न चाहन्छु, अनि हजुरको रेडियो होल युनिटको लागि, सुन्दै होला बहिनी रमिला तामाङको लागि, भन्न चाहन्छु साथी धुर्को पाण्डे निर्मला पौडेलको लागि छोरीहरू ममता माझी अस्मिताको लागि छोरी पासाङगोलमा तामाङको लागि पनि भन्न चाहन्छु लगायत जतिले पनि देवमाझी भनेर चिनी नचिनी सम्पूर्णको लागि अनि त्यसरी आयोजी बहिनी धनुगजी नै लागि अनि सरस्वती कुमारको लागि भन्दै छुटिन्छु नमस्ते बाबाई
0: हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो देव माझी उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथी सिंहलाई सम्झना राखेर छुटिसक्नु भएको छ पहिला तपाईँको रहेको छ 0840 40 0024 फोन गरेर आउन सक्नुहुनेछ पहिला तपाईँको रहेको छ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभनाम
3: म सिन्धुलीको ग्वालियरबाट सबैलाई
0: के भन्नुभयो मनिकाजी धेरै समयपछि आउनुभयो के छ खबर हजुरको
3: हजुर मेरो खबर अहिले त भन्नुपर्छ अनि खाजा भयो त
0: मेरो खबर पनि एकदम ठिक छ भन्नुपर्छ खाजा चाहिँ मेरो बाँकी नै छ केही समय पछि हुन्छ है अनि हजुरको भयो कि बाँकी छ
3: नै दिदी म जङ्गलतिर गोठालो गर्दैछु अब घर गएर खानुपर्छ एकछिनमा भन्नुपर्छ है दिदी
0: गोठालो गर्दै हुनुहुन्छ र साथमा हामीलाई पनि सुन्दै हुनुहुन्छ
3: हजुर एकदम मजाले सुरुदेखि नै सुनेर आएको छु भन्नुभयो
0: ल सुरुदेखि नै सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोस् कार्यक्रममा पनि सहभागिता जनाउनु भएको छ कार्यक्रम प्रति केही सल्लाह सुझाव जिज्ञासाहरू के छ
3: नै दिदी त्यस्तो केही पनि छैन एकदम धेरै राम्रोसँग चलाइरहनु भएको छ त्यस्तो सल्लाह दिनुपर्ने केही पनि छैन भन्नुभयो दिदी
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लाग्दा हुन्छ है
3: हुन्छ
0: ल एकदमै मिठो गीत बस्छ साथीहरूसँगलाई सम्झनुहोस्
3: दिदीहरूको लागि टेन्सन मिलाउनु हुने मित्रको लागि र मेरो घर फ्यामिली मिलाउनु हुने सबैको लागि र मेरो साथीहरूलाई कल्पना नपाए पनि एकदमै धेरै चाहेको छु भन्न चाहन्छु र मलाई मैले कबलगढी भनेर चिन्नुहुने नचिन्नुहुने माया गर्ने हुने घिरा गर्ने हुने सबैको लागि भन्दै भन्दैछु तिन्छु दिदी नमस्ते
0: हवस् त नमस्ते उहाँ हुनुहुन्थ्यो मनिका बैलकोटीजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौ त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: गजल गाइनेछौ थानेश्वर गौतमको आवाजमा रहेको एकदमै मिठो गीत रहेको थियो र यसमा रहेको छ आवाजमा आएको छ भने लिरिक्समा रहेको छ पारु लम्सार र म्युजिकमा रहेको छ थानेश्वर गौतमै रहेको छ म्युजिक एरेन्जरमा रहेको छ राजन इस्लाम रहेको छ सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौँ यस्तै मिठा गीत सङ्गीतहरू आजको बसाइमा बस्नेछ र तपाईँले साथी सङ्गीतलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार साथी हुनुहुन्छ भन्दै थिएँ भाइदिनु भइसकेको छ उहाँलाई विशेष धन्यवाद यति बेला तपाईँले पठाउनुभएका सन्देशतर्फ पनि भाषण गर्नेतर्फ लाग्छु हुनुहुन्छ यति बेला हामीलाई साथी धेरै साथीले कमेन्ट पठाउनु भएको छ टेक बहादुर पुमाजी हुनुहुन्छ सम्झनाजी नमस्कार गुड आफ्टरनुन र सुन्दैछु चौधरी नगरपालिका आठ बेल्टा राई टोल चोकबाट चाहिँ फेसबुक लाइनमा हजुरको रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ र मिलन घायलमोटुजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ टेकु छेत्रीजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी मेरो प्यारो बुढा भन्नुभएको छ हेलो सिस के छ खबर खाजा खानुभयो त कोलुङ्गा चरणहरूबाट निमा शेर्पा हो फ्रेन्डलाई मिस यु भन्नुभएको छ निमाजीलाई पनि विशेष धन्यवाद त्यसै गरी निशा थोकरजी हुनुहुन्छ नमस्ते भन्नुभएको छ नमस्ते नमस्कार हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ गुड आफ्टरनुन सिस्टर विथ मी अमिना सुनवार दोलखाबाट हो कार्यक्रम सुन्दैछु मिस यु अल भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी अतीत अञ्जान राईजी हुनुहुन्छ हेलो दर्शन नमस्कार नमस्ते म पनि आज आए है हजुर आफ्नै प्रोग्राम मा उही त हो नि हजुरलाई माया गर्ने कान्छ अतीत अञ्जन राई भन्नुभएछ घर उदयपुर हाल काठमाडौँबाट साथीहरूलाई सम्झनु पर्दा उषा किरण नमस्कार बान्तवा त्यसै गरी मन कुमारी कान्छे खुलुङ दिपा मगर काली कमला लिम्बुनी त्यसै गरी मिडिया प्रेमी निर्मला हुने मेस सोनी शेर्पा जनी लिम्बु मेसिङ रेवत रामला रमला साम्पाङ रञ्जना बाहिङ राई पूर्ण बहादुर थुलुङ हुनुहुन्छ त्यसै गरी राधिका अधिकारी हुनुहुन्छ पुष्पा अञ्जाली सरला राई त्यसै गरी दिपेश कार्की सयद रमेश अञ्जान राई त्यसै गरी पूर्णिमा थुलुङ राई भन्नुभएको छ नाम सुटेको सबै सबैलाई सम्झना सही भन्नुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते हजुर शुभनाम
1: मेरो गीताको दाजु
0: गीताजी आउनुभयो गीताजी खबर के छ सुनाउनुहोस्
1: मेरो त एकदम ठिक छ मौसमको कुरा गर्दा बेलुका पानी पर्दा अहिले लागिरहेछ दिदीहरू के छ
0: मेरो पनि खबर त्यस्तै ठिकै छ भन्नुपर्छ अब त्यता हाम्रो पनि राति त पानी नै परेको थियो अहिले चाहिँ भन्दा भन्दा काम लागेको छ यस्तै छ राम्रो रमाइलो छ भन्नुपर्छ खाजा लिनुभयो कि बाँकी छ हाम्रो गीताजीको
1: मेरो खाजा भइसक्यो दिदीहरू भयो त
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ मेरो चाहिँ अब हजुरको भइसक्यो भन्नुभयो है
1: हजुर खाने भएपछि आउनुहोस् भनेर राख्छु
0: ल खाना त मन थियो हाम्रो गीताजीले एकदमै मिठो बनाउनु भएको थियो होला है अब सँगै बसेर खाना मन थियो तर पनि मन हुँदा हुँदै पनि मन भएर मात्रै नहुँदो रहेछ समय पनि मिल्नु पर्ने रहेछ त्यो भएर चाहिँ अब अलि असम्भव भए कुनै दिन सम्भव भएसम्म हामी तपाईँसँग बसेर खानेछौँ है त
1: हुन्छ
0: ल कार्यक्रम सुन्दै हुनुहुन्छ
1: के अरे दुई बजे कार्यक्रम आउँछु भने थाहा थिएन आज रेडियो खोलेको यसो हजुरको रेडियो बाटोमा गएको कार्यक्रम आइरहेछ त्यही भएर फोन गरेको
0: ल योभन्दा अगाडि थाहा थिएन दुई बजे प्रोग्राम आउँछ भनेर
1: थाहा थिएन नि
0: ओहो है हाम्रो गीताजीले थाहा भएन छ ल अब चाहिँ थाहा भयो हाम्रो दैनिक सधैँ आउँछ है त दुई पन्ध्रदेखि अथवा 2:15-16 त्यस्तै हुन्छ त्यो दिन चाहिँ हामी कार्यक्रम लिएर आउँछौ त्यहाँनिर सुन्नुहोस् अनि के छ अरू नयाँ नौलो खबर मकै गोड्ने छ फेरि अर्को मकै भाँचिसकेर पनि फेरि
1: हजुर
0: ल मैले त मकै पो सुने त अब कहिले काहीँ त यो कानले पनि धोका दिँदो रहेछ है ल ठिक छ यस्तै हुन्छ कहिले काहीँ अब मकै सुरुमा अब नाम चाहिँ उस्तै उस्तै सुन्न लाग्यो त्यही भएर चाहिँ मस्याङ भन्नुभयो रहेछ मकै भनेर सुने यस्तै छ ल अब मस्याङ गर्नुहोस् धेरै फलाउनुहोस् है त ल हामी कार्यक्रमतर्फै लाग्छौ एकदमै मिठो गीत बस्छ फेरि पनि तपाईँले सम्झना सन्देश राख्नुपर्ने हुन्छ आफन्तजन साथीसँगैलाई
1: यति मिठो भएछ कार्यक्रम चलाउनुहुन्छ दिदी हजुरको लागि, मेरो घर फ्यामिलीको लागि र मेरो हस्बेन्ड पवनको लागि धेरै धेरै सम्झिँदा धेरै नरिसाउनु भन्न चाहन्छु। र मेरो साथीहरू भन्दाखेरि गीतालाई, इन्दिरालाई, मन्दिरा, अमृतालाई सबैलाई सम्झिरहेको छु, कसैलाई बिर्सेको छैन, कल गर्न नपाए पनि। र लागि त भनेपछि मेरो यो माया, यो कार्यक्रममा माया गर्ने घिना गर्ने सबैको लागि भन्दैछु। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो गीता दधारजी हुनुहुन्थ्यो, उहाँले पनि साथी सिंहलाई सम्झेर राखेर चिठी सक्नु भएको छ। पालो तपाईँको 0-44-40-0-0-26 फटाफट फोन गर्नुहोला। अब केही समय बाँकी छ है तपाईँसँग कुराकानी गर्नलाई, तपाईँले सहभागिता जनाउनुहोला भन्न चाहन्छु। पूर्वेली सन्देश हुन्छ, सबैलाई मिठो माया सम्झना छ, यता पाँच खपनबाट चाहिँ हो भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सोना कन्दमबाजी हुनुहुन्छ, सेवालो नमस्कार, आज सम्झना चाहिँ हजुर, म सोना कन्दमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना छ साथीहरूमा। टिकाराम सुनवार, लेखक बान्ता राई, सुस्तानी भुजेला, आमा दिनेश दिवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज गाम्बाङ, अन्जान थुलुङ, पवित्रा तामाङ, अनिता आर्यन, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, त्यसै गरी सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा, कड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोषी अमीन छेत्री, कृष्ण ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, खाइल अभिरमान, देवेन किशोर, रंजन समीर, स्वर्गीय किरात हर्जी, जीवन छामलिङ राई, विलिया समी, मिना घिसिङ, रत्न शमशेर थापा, सुनिता युङ, मेकुलुङ, सबै सबैलाई आइपुग्नु भएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार।
2: हजुर दिदी नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर भन्नुपर्छ, यो आवाज मैले सुनेको हो। हाम्रो दिपाजी बोल्नु भयो कि अन्य साथी पाउनु भयो?
2: हजुर, म अनिता तामाङ
0: ल, अनिता तामाङ बोल्नु भयो है। साथीहरूको एउटै आवाज छ, त्यही भएर कस्तो कन्फ्युज हुन्छु क्या, उस्तै उस्तै आवाज सुन्छु। ठिक छ, अनिताजीको खबर के छ?
2: हजुर, मेरो खबर सबै एकदम ठिक ठाकै छ भन्नुपर्छ दिदी। अब बिहान पनि बोलेको थिएँ हजुरसँग, अहिले पनि बोल्न पाएँ, एकदम खुसी छ पर्छ। अनि हजुर लगातार आउँछौँ डाँडातिर के छ, अनि खाजा खानुभयो कि बाँकी नै छ?
0: ल, म चाहिँ अब म लगायत हाम्रो रामेछापतिरको खबर एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ होइन। अब त्यस्तो चर्को घाम लागेको छैन दुम्ब, एकदम मौसम ठिकै छ, शीतल शीतलै छ भन्नुपर्छ। मेरो खाजा चाहिँ बाँकी नै छ, हजुरको भयो कि बाँकी छ त?
2: हजुर, मेरो पनि बाँक हुनुपर्छ दिदी। अब यति बेलाको समयमा चाहिँ गाई बाख्रा चराउँदैछु, हजुरको प्रोग्राम सुन्दै फोन ट्राई गरेको एकैतालमा लागिहाले हजुरसँग अब बोल्न पाए अहिले पनि एकदम खुसी छु भन्नुपर्छ है।
0: ल, म पनि एकदमै खुसी छु भन्नुपर्छ नि, मि त्यसरी नै हजुरसँग कुराकानी गर्न पाउँदा, तपाईँहरूको बारेमा होइन त्यताको गाउँ बस्तीहरूको खबरहरू सुन्न पाउँदा एकदमै म पनि खुसी छु भन्नुपर्छ। समयले साथ दिएसम्म यसरी नै आउँदै गर्नुहोस्, हामीलाई होइन सन्देशहरू के कस्तो छ सुनाउँदै गर्नुहोला पनि भन्न चाहन्छु। कार्यक्रममा एकदमै मिठो गीत पाउँछ फेरि पनि, तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झनु छ है त?
2: हुन्छ, तपाईँहरूमा कार्यक्रम सञ्चालन गर्नेछ विशेष गर्दै दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि प्याजिङमा बस्नुहुने प्याजिक मित्रको लागि भन्न चाहन्छु, हजुरको रेडियो होल परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि चाहन्छु। अनि अब साथीहरू भन्नु पर्दाखेरि चाहिँ निशा श्रेष्ठ, विनिता तामाङ, अनि अञ्जना सुनारको लागि भन्न चाहन्छु, सरिता ठाकुरको लागि भन्न एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि त्यसै गरेर थापाको लागि पनि भन्न चाहन्छु, राज श्रेष्ठको लागि, चेन श्रेष्ठको लागि पनि भन्न चाहन्छु, मनोज सुन्दासलाई पनि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, अनि यतिखेर जुन जुन माध्यमबाट एकदम सुनेर बसिराख्नु भएको छ सबै सबै साथीहरूलाई एकदम सम्झिँदै सम्झिँदै छुट्टिन्छु दिदी। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झन राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं, फोन मार्फत कुराकानी गर्दैनौ र यति बेला चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू वाचन गर्नेतर्फ लाग्छु। हुनुहुन्छ सुमित यादव सुनवार किराँतजी हुनुहुन्छ, उहाँले पनि गुड आफ्टरनून सम्झना नेवा खड्गे हजुर, म रामेछाप देउराले हाल चाहिँ काठमाडौँबाट, सुमित यादव सुनवार किराँत, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई धन्यवाद। त्यसै गरी हुनुहुन्छ शेर्पा हुनुहुन्छ, अङ्मु शेर्पा हुनुहुन्छ, उहाँले पनि दर्शन नमस्ते है भन्दै हुनुहुन्छ। तासी दिले भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ तो बहादुर फुलामीजी हुनुहुन्छ, गुड आफ्टरनुन भएको छ, गुड आफ्टरनुन हजुरलाई पनि। र त्यसै गरी पेम नगिम्बा शेर्पाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु है, अब बस्नेसँग सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी पवन आलेजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार। त्यसै गरी उपासना योगीजी हुनुहुन्छ, नमस्कार प्यारे दिदी, सुन्दैछु है सिन्धुली टुङ्ग्रेवासबाट, उपासना योगी हो, मिस यु अल भन्नुभएको छ, उपासनादीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी महेश बसलजी हुनुहुन्छ, उहाँले चाहिँ सहयोगको लागि अपिल गर्नुभएको छ, लेख्नुभएको छ, रामेसाप नगरपालिका दुई देउराली निवासी महेश सार्के 26 वर्ष, हाल चाहिँ बोटु रोगका कारण धुलिखेल अस्पतालमा उपचारत रहेका छन्। आमा क्यान्सर र बुवा हृदयघातका कारण गुमाइसकेका महेशको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ। विगतमा तपाईहरूकै सहयोगले उहाँको चाहिँ जीवन बचाउ सम्भव भएको थियो, त्यसका लागि सम्पूर्ण सहयोगी मनोहरलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु भन्नुभएको छ। र आज फेरि उपचारका लागि आर्थिक सहयोगको आवश्यकता परेको छ, तपाईँको सानो सहयोगले पनि महेशको जीवन बचाउन ठूलो योगदान पुर्याउनेछ भन्नु भएको छ, र उहाँले फोन सम्पर्क पनि राख्नु भएको छ, रहेको छ 97-65-09-02-41 रहेको छ, 97-65-09-02-41 रहेको छ, र सेवा आईडी रहेको छ 97-65-09-02-41 नै रहेको छ। यी सेवा आईडी पनि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर अकाउन्ट नम्बर रहेको छ 16-80-10-00-77-00-40-10 रहेको छ, 16-80-10-00-77-80-40-10 रहेको छ। सहयोग गर्न नसके पनि कृपया यो सन्देश शेयर गरिदिनुहोला, पहिला बसाइदिनु भएकोमा जीवन आज फेरि तपाईँको साथमा प्रतीक्षामा छ भन्दै हुनुहुन्छ। जो सहयोगी भावना भएकोमा हुनुहुन्छ साथीहरू, उहाँले चाहिँ अब मैले राखेको छु, सकेसम्म तपाईँले पनि यो कमेन्ट हेरेर सबको सहयोग पनि गरिदिनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी सत्यकला इसराजी हुनुहुन्छ, मिस यु प्यारे रिमा थामी एण्ड हेव अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी दीपक भान्टवा राईजी हुनुहुन्छ, हेलो दिदी के छ खबर, सन्चै हुनुहुन्छ, ताप्लेजुङ घर भई हालसी सात समुद्र पारीबाट दीपक भान्टवा राई हो, अब पहुँच्नेसँग अल माई फ्रेण्डहरूमा हुनुहुन्छ शोभा भोटिया ताप्लेजुङ भन्नुभएको छ, टीपीजे भन्नुभएको छ, त्यसै गरी हुनुहुन्छ सपना पोया, त्यसै गरी हुनुहुन्छ अर्को साथी गोपाल बानिया हुनुहुन्छ, काली शर्मिला चौलागाईजी, सा छेत्री, सविनय तामाङ, याङथुङमा आननिया, बुद्धि प्रकाश राई हुनुहुन्छ, पायल प्रेमी कुलुङ शेर्पा, पूर्वेले सुस्मिता बान्तवा राई, त्यसै गरी मिडिया प्रेमी ममता पोया, डम्बर डम्बरु भन्नुभएको छ, बुनु अमृता राई, मिस्यु भन्नुभएको छ सम्पूर्णलाई, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार, नाना सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ है कार्यक्रम, खाजा खानुभयो त नाना, मलाई पनि मिल्छ भने, मायामा धोका पाए अनि गजलकार भए म, गीत बजाइदिनुहोस् न नाना प्लिज भन्नुभएको छ। हाम्रो सपनाजीले गीत रोजाइमा पार्नुभएको छ, मायामा धोका पाए अनि गजलकार भए म भन्ने गीत रोजाइमा पार्नुभएको छ, सोही गीत हामी कार्यक्रममा राख्छौं, सुनेर साथ दिनलाई सपनाजी। र त्यसै गरी हुनुहुन्छ सुजेल भोजेल खोटाङ्गे भाइ भन्नुभएको छ, गुड आफ्टरनुन दर्शन नमस्कार दिदी, हजुर म पनि सुन्दैछु, खोटाङको रावा बेसी गाउँपालिका खार्पा घर भई हाल चाहिँ भोजपुरबाट, कार्यक्रम साह्रै राम्रो लाग्छ, अब भोज्न गीत मार्फत सम्झिनु पर्दा फर्स्ट अफ अल हजुरको लागि र मेरो प्यारी बाँचे धेरै नै रिसाउनु भएको छ, नरिसाउनुलाई सानी भन्न चाहन्छु, र मेरो खार्पामा हुने नै घर परिवार सबैमा मिठो माया सम्झना छ भन्दै बिदा हुन्छु, नमस्ते भन्नुभएको छ, उहाँको सानी चाहिँ धेरै रिसाउनु भएको रहेछ, उहाँले चाहिँ नरिसाउनु भन्नुभएको छ है, नरिसाइदिनु होला पनि भन्न चाहन्छु। त्यसै गरी सिम्पल सरिनाजी हुन्छ, उहाँले लेख्नु भएको छ, हेलो नमस्ते शेष, के छ, म पनि मोरङबाट सुन्दैछु है, सरिना गुरुङ हो, मिस यु अल माई फ्रेण्ड भन्नुभएको छ, बाबुरा मगरजी हुनुहुन्छ, न दिदी नमस्ते है, नमस्कार, म बाबुरा मगर खलडुङ्गा पोकली घर भइहाल चाहिँ साउदी अरेबिया रियादबाट सुन्दैछु, मेरो घर परिवारमा सम्पूर्णलाई सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी भावना मगर हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू मैले वाचन गरिसकेको छु, अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ, मिठो गीत पनि राख्नुपर्ने हुन्छ। हाम्रो सपनाजीले एकदमै मिठो गीत पनि रोजाइमा पार्नुभएको छ। आजको बसाइमा सहभागिता जनाउनु भएको थियो टेकबहादुर पुमार राई, देव माझी, मनिका बैलकोटी, गीता गदाल, अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभर बजेका मीठा रमाइला संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो, र तपाईँले आफ्नो आफन्तजन साथी संगीलाई फेसबुक मार्फत सम्झना सन्देश पठाउनुभयो, सुनेर साथ दिनुभयो सम्पूर्ण साथीलाई मनैदेखि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिसनबाट तीन दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्रीराज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै, कार्यक्रममा हाम्रो सपनाजीले रोजाइमा पार्नुभएको गीत रहेको छ मायामा धोका पाए अनि गजलकार भए म भने, अन्जु पन्तको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको बसाएको चाहिँ तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

वास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज उहाँहरूबीच भेटवार्ता भएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि अर्थे प्रधानमन्त्री शाहले सरकार बनेको चार महिनापछि राजदूतसँग एक्ला एक्लै भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई

0: कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभयो। सरकारले निजी क्षेत्रलाई विकासको अभिन्न साझेदारको रूपमा हेर्ने उहाँको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ्ने र नहुने रोजगारी अन्ततको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभयो। वैध रूपमा गरेको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्न पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, कर्जा र कानूनमा रहेका व्यवहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए। व्यवसायीका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आउँदो छ महिनाभित्र नीतिगत सुधारका कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूचीसहित अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ। दोलखाको यालुङरी हिमालमा हिम पहिरोमा परेर हराएका पाँचजना आरोही तथा गाइडको शव झण्डै नौ महिनापछि फेला परेर संकलन भएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्व अभ्यासका क्रममा यालुङरी पुगेका उनीहरू हिम पहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू आज बिहान हेलिकप्टर मार्फत उद्धार गरी दुईवटालाई काठमाडौँ पठाएको र बाँकी पठाउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। फेला परेका शवमा दुईजना नेपाली गाइड सहित जर्मन, इटाली र क्यानाडाका नागरिक रहेका छन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका भन्ने जानकारी आएको छ। मौसम प्रतिकूल भए पनि बिहान केही बेर मौसम अनुकूल भएको मौकामा शव तल झारिएको हो। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरेको प्रहरीले जनाएको छ। हिम पहिरोमा सातजना परेकोमा घटना लगत इटाली र फ्रान्सका दुईजनाको शव भेटिए पनि बाँकी बेपत्ता भएका थिए। बाँकी पाँचजना सबैको शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। अब काठमाडौँबाट प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई शव हस्तान्तरण गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-333-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरोहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरूद्ध गरेका हुन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दबाव दिएका हुन्। स्वास्थ्य मन्त्री मनिषा मेहताले सामाजिक सञ्जालमा टल्केबरको ट्रमा सेन्टर नसारिएको प्रतिक्रिया दिए पनि टल्केबर वासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यलबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ। आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद यादवले यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको स्मरण गराउँदै ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। अब विदेशको खबर। उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य कूटनीतिक र शैक्षिक क्षेत्रलाई लक्ष्य बनाएर साइबर आक्रमण सशक्त पार्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जियोनियन्सको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 स्पियर फिसिङ आक्रमणका लागि एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरूको प्रयोग गरिरहेको छ। अनुसन्धान अनुसार सुरक्षा निकायको नजरबाट बस्न किम सुकीले ओलामा जीपीटी फोर अल र मिन्सी जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको छ। एआई सहयोगमा छोटो समयमै विश्वासिला कागजातहरू तयार पार्न सकिने भएकाले यो प्रविधि ह्याकरहरूका लागि शक्तिशाली हतियार बनेको छ। वाशिङटन डीसीमा रहेको टिम सन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउनका अनुसार उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक र प्रभावकारी बनाउन एआई उपकरणको प्रयोग गर्न पूर्ण रूपमा सक्षम छन्। यसैबीच बेलायती ब्लकचेन एनालिस्ट कम्पनी एलिप्टिकको प्रतिवेदन अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ी मूल्यको क्रिप्टो करेन्सी चोरी गरिसकेका छन्। एआईको विकाससँगै अनियन्त्रित प्रविधि र खराब नियत भएका समूहहरूबाट बस्ने हुने सम्भावित साइबर जोखिम थप बढ़ेको छ। अब खेल खबर। पुरूष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5,000 खेलको कोषेढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुण्डीमा भएको घरेलु टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5,000 खेलको कोषेढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरूष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इङ्ल्याण्ड बीच भएको थियो। पुरूष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1,081 खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले 1,025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1,002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1,000 भन्दा धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै 617 खेल जितेको छ। यस्तै श्रीलंकाले सबैभन्दा धेरै 461 खेल हारेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला, काठमाडौँमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन सार्वजनिक, सैन्य कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ़दै, र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5,000 खेल पूरा।

0: हजुरको रेडियो 102.1 MHz।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
3: के गर्नु, सबै गाउँका ठिकाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भने कि छे, जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायौ?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल

0: रामेछापतिर कुदे।
1: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाई यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0845041106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा
1: नियन्त्रण गरौं, उर्वर भूमि जोगाउँ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।
0: हजुरको रेडियो

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेछाप अस्पतालमा पहिलो पटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा संचालनमा आएको छ। अस्पतालले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर कल्पना वज्राचार्यबाट विशेष सेवा शुरू गरेको हो। नयाँ सेवा संचालनमा आएसँगै महिलामा देखिने विभिन्न स्त्रीरोग सम्बन्धी समस्या, गर्भावस्था तथा प्रसूति सम्बन्धी समस्या, नियमित गर्भजाँच, प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा आवश्यक उपचार अब रामेछाप अस्पतालमै विशेषज्ञ चिकित्सकबाट प्राप्त गर्न सकिने भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि दिउँसो 5 बजेसम्म सञ्चालन हुनेछ। अस्पतालमा 24 घण्टा प्रसूति तथा आपतकालीन सेवा समेत उपलब्ध रहेको जनाइएको छ। आवश्यकता अनुसार एलएससीएस सिजेरियन सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ। रामेछाप अस्पतालले जिल्लाका नागरिकहरूलाई आफ्नै जिल्लामा सहज, सुलभ र गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा शुरू भएपछि महिला तथा गर्भवती आमाहरूलाई उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ। अस्पतालका अनुसार नयाँ सेवाबाट गर्भावस्था तथा प्रसूति, महिला सम्बन्धी स्वास्थ्य समस्या, महिनावारी सम्बन्धी समस्या, पीसीओएस, पीसीओडी पाठ्यघर तथा अण्डाशय सम्बन्धी समस्या, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श र नियमित स्त्री रोग परीक्षण लगायतका सेवा उपलब्ध हुनेछन्। अस्पतालले विशेषज्ञ सेवा संचालनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशकी सचिव डाक्टर सुमित्रा गौतमप्रति आभार पनि व्यक्त गरेको छ। रामेछाप अस्पतालले आगामी दिनमा पनि थप विशेषज्ञ सेवा विस्तार गर्दै स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एम पाखरिनका अनुसार विशेषज्ञ सेवा विस्तारलाई जिल्लाका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अभियानकै एक महत्वपूर्ण चरणको रूपमा लिइएको छ। अहिले अस्पतालमा हाड जोड्ने विशेषज्ञ, मानसिक स्वास्थ्य विशेषज्ञ र स्त्री तथा प्रसूति रोग विशेषज्ञले सेवा दिइरहेका छन्। रामेछापमा नयाँ उद्योग तथा व्यापार व्यवसाय थपिनुभन्दा सञ्चालनमा रहेका उद्योग, व्यापार व्यवसाय तथा संस्थाहरू बन्द हुने क्रम बढ़ेको छ। आर्थिक मन्दी, बजारमा आएको संकुचन र व्यवसाय सञ्चालनमा राज्यको अपेक्षित सहयोग नपाउँदा व्यवसायी पलायन हुन थालेको कार्यालयको तथ्याङ्कले देखाएको छ। उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रामेछापका अनुसार गत आर्थिक वर्षमा 23 वटा उद्योग तथा व्यावसायिक संस्था दर्ता हुँदा 52 वटा खारेज भएका छन्। यस अवधिमा 440 वटा उद्योग तथा व्यवसाय नवीकरण भएको छ। नयाँ दर्ताको तुलनामा खारेजीको संख्या दोब्बर भन्दा बढ़ी हुनु रामेछापको आर्थिक गतिविधिको लागि गम्भीर संकेत हो। कार्यालय प्रमुख हेमराज घिमिरेका अनुसार दर्ता गर्न आउने नागरिक, उद्योग तथा व्यवसाय दर्ता गर्ने र खारेजीको लागि आउनेको खारेजी गर्ने काम कार्यालयले गर्दै आएको छ। दर्ता वा खारेजी नागरिकको अधिकार भएकोले त्यसलाई रोक्न कानूनी आधार कार्यालयसँग नरहेको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा रामेछाप जिल्ला कमिटिले पार्टी एकता प्रक्रिया टुंग्याएको छ। पार्टी केन्द्रले दिएको समय सीमा भन्दा केही ढिला भए पनि रामेछापमा वृहत्तर एकता कार्यकर्ता भेला मार्फत जिल्ला कमिटी तथा स्थानीय तहको जिम्मेवारी बाँडफाँड गरिएको छ। मन्थल स्थित येल्लो होटलमा आइतबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिग्राम जमकटेलको प्रमुख अध्यक्षतामा भएको वृहत्तर एकता कार्यकर्ता भेलाले पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठलाई जिल्ला इन्चार्ज र लालसिंह घिसिङलाई जिल्ला संयोजक चयन गरेको छ। एकता प्रक्रियासँगै रामेछापका सबै स्थानीय तहमा समेत इन्चार्ज र संयोजक तोकिएका छन्। जसअनुसार रामेछाप नगरपालिकामा शिशिर खड्गी इन्चार्ज र मोतीलाल तामाङ संयोजक, मन्थली नगरपालिकामा उद्धव रम्तेल इन्चार्ज,
र नवीन कार्की संयोजक चयन हुनुभएको छ। त्यस्तै उमागुण्ड गाउँपालिकामा मदन कालीकोटे इन्चार्ज र विकास कार्की संयोजक, गोकुलगंगा गाउँपालिकामा राजकुमार बस्नेत इन्चार्ज र इन्द्रबहादुर तामाङ संयोजक तथा लिखुतामागुसी गाउँपालिकामा ध्रुव कार्की इन्चार्ज र शेरबहादुर खड्का संयोजक तोकिनु भएको छ। खानादेवी गाउँपालिकामा गंगा बुढा थोकी अग्निमा इन्चार्ज र रमेश कुमार तामाङ संयोजक, दोरम्ब सैलुङ गाउँपालिकामा निरबहादुर श्रेष्ठ इन्चार्ज र टीका मालबुखे संयोजक तथा सुनापति गाउँपालिकामा पियामा लामा इन्चार्ज र चण्डेश्वर चौमागाई संयोजक चयन हुनुभएको छ। बैठक तथा भेलामा स्थानीय तहको संगठनलाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा पार्टीको प्रभाव विस्तार गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। संयोजक घिसिङले बैठकबाट भएका निर्णय र संगठनको अवस्थाबारे कार्यकर्ताहरूलाई जानकारी गराउँदै आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। जिल्ला नेतृत्वदेखि स्थानीय तहसम्म जिम्मेवारी टुंगिएसँगै रामेछापमा नेपाली कम्युनिष्ट पार्टीको संगठनले अब नयाँ संरचना अनुसार काम अघि बढ़ाउने भएको छ। विपदको कारण कृषि क्षेत्रमा क्षति बिहोरेका सिन्धुलीका 121 जना किसानहरूले आर्थिक वर्ष 2082-83 22,33,669 रूपियाँ राहत पाएका छन्। गत आर्थिक वर्षमा 14 जना किसानले 4,63,600 रूपियाँ राहत पाएका थिए। यस वर्ष राहत पाउने किसानको संख्या र वितरण भएको रकम दुवै बढ़ेको कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ। विपदको कारण कृषि उत्पादनमा क्षति पुगेका किसानहरूलाई पुनः खेतीमा फर्किन सहज होस् र आगामी उत्पादनका लागि आवश्यक बिउ तथा अन्य सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले जानकारी दिनुभएको छ। बागमती प्रदेश सरकारको सहयोगमा कृषि विकास कार्यालय सिन्धुलीले क्षतिको मूल्यांकन गरी प्रभावित किसानहरूलाई राहत रकम वितरण गरेको हो। कार्यालयका अनुसार फागुनमा आएको हावाहुरी, असोजमा आएको बाढ़ी पहिरो र चैतमा परेको असिना पानीको कारण सिन्धुलीका 9 वटै स्थानीय तहका कृषि बाली तथा कृषि व्यवसायमा ठूलो क्षति पुगेको थियो। कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठका अनुसार विपदको कारण धान, तरकारी, फलफूल, च्याउ, किवी, खरबुजा, केरा लगायतका बाली तथा कृषि व्यवसायमा क्षति पुगेको थियो। यस वर्ष सबैभन्दा बढ़ी क्षति केरा खेतीमा भएको पनि उहाँले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार यस वर्ष 78 जना किसानहरूले धान खेतीतर्फ, 22 वटा कृषि फर्मले तरकारी तथा फलफूलतर्फ र सुनकोशी गाउँपालिका स्थित लेगवेसी कृषक समूहका 20 जना किसानले राहत पाएका छन्। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सिन्धुलीमा आयोजना गरिएको 18 वर्ष मुनिको अन्तर विद्यालय भलिबल प्रतियोगिता सिजन 3 आइतबार सम्पन्न भएको छ। कमलामाई नगरपालिका 6 स्थित गौमती बाल क्लबको आयोजनामा गौमती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा आधुनिक बोर्डिङ स्कूलले उपाधि जितेको छ भने आयोजक गौमती माध्यमिक विद्यालय उपविजेता बनेको छ। प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आधुनिक बोर्डिङ स्कूलले पहिलो स्थान हासिल गरेको हो। उपाधिका लागि प्रतिस्पर्धा गरेको गौमती माध्यमिक विद्यालयले दोस्रो स्थानमा चित्त बुझाएको छ। प्रतिस्पर्धात्मक बनेको फाइनल सँगै प्रतियोगिताको तेस्रो संस्करण औपचारिक रूपमा समापन गरिएको आयोजकले जानकारी दिएको छ। र वनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाएको आरोपमा रामेछापका 1 जनासहित 4 जना पक्रो परेका छन्। लुटपाटको आतंक मच्चाएको आरोपमा प्रवृत्त बालाजुबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका 5 का 31 वर्षीय विजय बाबु घिसिङ, उदयपुरको उदयपुरगढ़ी गाउँपालिका 5 का 31 वर्षीय चुरन मगर, तनहुको शुक्ला गण्डकी नगरपालिका 5 का 33 वर्षीय राजकुमार गुरूङ र महोत्तरीको बर्दिवास नगरपालिका 3 का 33 वर्षीय प्रशान्त जंगी साई छन्। उनीहरूको साथबाट प्रहरीले 57,096 रूपियाँ तालचा, ह्याक्सो ब्लेड पनि बरामद गरेको छ। पक्राउ परेकाहरू विरूद्ध 5 दिनको म्याद लिएर अनुसन्धान अगाडि बढ़ाइएको काठमाडौँ परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभएको छ। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9545-48117, 9545-55562, 048-45562, 049-42-11-30 मा सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनौ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुनचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: दूध दही भएपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
6: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
5: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनसादी पसल छँदैछ नि,

0: अर्डर अनुसार सुनचादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठोजोर रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845410106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
8: 9940-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
2: कसरी फलिरहेछ,
3: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ हो, 5 रुपियाँ हद्दाम बसे त्यति बस्ने
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति गरेछ।
4: फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको रेकर्ड तरकारी पनि आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: टमाटर साग सब्जी लगाएर बजारमा बेच्ने, जुन चामल लगाएर वजन गर्ने, मेरो काम त के हो? किसानमुखी बजेट ल्याउनु पर्दैन देश्ने, किसान गोबर नलाग्नु देश्नुको लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुराज 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्केश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। नेपालको समग्र सुपारी उत्पादनको क्षेत्रलाई, सुपारीको प्रबन्धनको क्षेत्रलाई र सुपारीको बजारीकरणको क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं। नेपालमा सुपारीको क्षेत्रमा करिब करिब 4 दशक लामो यात्रा गर्नुभएका एकजना व्यक्तिलाई स्टुडियोमा निम्तेका छौं। अर्थात आज हामीले सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसै गरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष रहनुभएका नीलकण्ठ तिवारी, जसले करिब करिब 4 दशक सुपारीको क्षेत्रमा चाहिँ उत्पादनदेखि बजारीकरणमा सँगसँगै लाग्नु भएको छ। बेला बेला समस्या देखिन्छन् सुपारी क्षेत्रमा, हामीले समाचार बनाएका हौं, कभरेज पनि गरेका हौं, के कारण रहेछन् र वास्तवमा सुपारीको सम्भाव्यता नेपालमा कस्तो छ, सुपारीको क्षेत्रलाई प्रबन्धन गर्नको लागि सरकारले कस्तो नीति लिइदियो भने चाहिँ अझै यसलाई प्रबन्धन गर्न सकिन्छ, र विशेष गरी बहुवर्षीय बाली भने जस्तै
9: यो लामो समयसम्म उत्पादन दिने सुपारीले चाहिँ धेरै किसानहरूको आय स्तरमा वृद्धि ल्याएको पनि छ। बेला बेला समस्या के कस्ता आउने रहेछन् भन्ने लगायतका विषयमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौँ। र आजको श्रृङ्खलामा चाहिँ पूर्वको विशेष गरी एउटा ब्रान्डिङको रूपमा रहिराखेको र धेरै किसानहरूलाई समेट्न सक्ने बालीको रूपमा रहेको परिचित बालीको रूपमा रहेको सुपारीलाई आजको श्रृङ्खलामा अलिकति पुरण गर्दैछौँ। हामीले अगाडि पनि भनिसकेका छौँ सुपारीका सारथी नीलकण्ठ तिवारी हामीसँग हुनुहुन्छ। हामी उहाँलाई हृदयनगरी स्वागत गर्दछौँ। नमस्कार, यहाँ स्वागत छ।
10: नमस्कार, धन्यवाद।
9: आराम हुनुहुन्छ है?
10: ठिक छ, राम्रै छ।
9: करिब करिब चार दशक सुपारी क्षेत्रमा वास्तवमा सुपारीलाई चाहिँ कसरी लिनुहुन्छ?
10: सुपारी एउटा त गणेशजीको प्रसाद, अर्को हामी ओमकार परिवारका जन्मेपछि नरन गर्दाखेरि पनि सुपारी चाहिने, मरेपछि श्राद्ध गर्नुपर्दा पनि ऋषिजीलाई चाहिँ जनै सुपारी राखेर गर्नुपर्ने, भनेपछि हाम्रो जीवनभरिका क्रियाकलापहरूमा आवश्यक पर्ने अनि खाँदाखेरि स्वास्थ्यको लागि पनि राम्रो, जस्तो सुपारी खानाले स्टोन हुन्छ के हुन्छ नराम्रो चिज हो अमल हो भनिन्छ, त्यो साइन्टिस्टहरूले त्यो कुरा पत्ता लगाएको छ। उहाँले राम्रै भनेको छ, अब पाचकको रूपमा काम गर्ने अनि थकाइ मार्ने अनि मुखको गन्ध हटाउने सास गनाउने हुन्छ नि सुपारी खायो भने त्यो नगनाउने, अनि अर्को एउटा चाहिँ त्यो के छ मलाई अहिले ट्याक्कै आएन, त्यो पनि काम हुने हुँदाखेरि जस्तो अमलको रूपमा धुम्रपानहरू जस्तो होइन, खानको लागि पनि राम्रै हो, अरू सांस्कृतिक हिसाबले जनजीवनमा प्रयोग गर्नको लागि नभइन हुने। अब बिक्री गरेर पनि तपाईँको साह्रै धेरै पैसा आउने, जस्तो एक बिघामा 900 बोट रोपिन्छ, 9x9 दुरीमा रोप्दा 900 बोट जान्छ, राम्रो फल्यो भने राम्रो जातको भयो भने 20 केजी पनि फल्छ एउटा बोटमा काँचो, 15 राख्यो एभरेजमा भने 13-13.5 टन हुन्छ। तेललाई चाहिँ अहिले हाम्रो 90 रुपियाँसम्म बिक्यो प्रति किलो काँचो, त्यति धेरै पनि नभनौँ, त्यो त अब अलिक पिक आवरमा त्यस्तो भाउ हुन्छ, कोही बेला कम हुन्छ, 60 रुपियाँ राख्दाखेरि पनि 8,10,000 आम्दानी हुन्छ, कति पैसा हो एक बिघाको धानबाट चाहिँ 1,00,000 आउला, त्यसो भए 8,00,000 आयो, अनि त्यहाँ मेहनत गरेछ भने बिचमा केरा हुन्छ, तेजपात हुन्छ, हरेक बोटमा चाहिँ तपाईँको यो मरिच हुन्छ, मरिच हाम्रो ठाउँमा झापामा एउटा सुपारी को बोटमा लगाएको मरिच 5 केजी फलिया छ, त्यसको सरदर दाम 1,000 छ, 5,000 भयो, अनि उता के अरे 15 किलो फल्यो 60 रुपियाँले भयो भनेदेखि 1,000-1,100 त्यो पनि भयो, गर्दाखेरि त 6-7,000 एउटा बोटमा हुने भयो, 900 बोट हुन्छन्, अनि त्यसको डिस्टेन्सको बिचमा चाहिँ तपाईँको केरा तेजपात पनि हुन्छ, 9x9 हुन्छ, त्यसको बिचमा चाहिँ नि राम्रोसँग ध्यान दिएर गऱ्यो भने अदुवा यो हर्दीको खेती पनि हुन्छ, फुलको खेती पनि हुन्छ, त्यो बिचको खाली ठाउँको घाँस खुवाएर पशुपालन पनि हुन्छ, दुध खान पनि पाइन्छ, हरेक हिसाबले राम्रो छ।
9: तर 2-3 जनाले बाली पनि गर्न सक्यो, 2045 सालदेखि निरन्तर रूपमा व्यावसायिक रूपमै आउनु भएको छ,
10: व्यावसायिक रूपमै आएको छु म।
9: अलिकति मैले यहाँनिर चाहिँ प्रसङ्ग छाप्न खोजेको चाहिँ वास्तवमा चाहिँ सुपारीको जागरणको अवस्था, उत्पादनको अवस्था र हामी अहिले कुन अवस्थामा छौँ, सुपारीको चाहिँ व्यावसायिक मिसन हेर्दै गर्दा चाहिँ कुन अवस्थामा छौँ, यहाँले करिब करिब 40 वर्षदेखि हेरिराख्नु भएको छ क्या नजिकबाट?
10: हजुर, यस्तो भयो, सुरुमा चाहिँ 38-39 सालतिर कृषि विकास ब्याङ्कको एउटा काम गर्ने शाखा थियो, साना किसान विकास आयोजना भन्ने, त्यसले हाम्रो क्षेत्रमा काम गर्दाखेरि हामीलाई तरकारी के अरे फलफुल खेती, धान खेती, पशुपालन, सामान्य लेखा राख्ने यस्तो एक दिन दुई दिनका चाहिँ 2-4 विषयका तालिम दियो, अनि त्यसमा फलफुल खेतीपट्टि म अलि आकर्षित भएँ, अनि रोप्नु त भनेर नर्सरी राखेर जानी नजानी त्यो निश्चित ठाउँमा रोपेकै 45 साल, त्योभन्दा अगाडि मैले नर्सरीको यताउता पनि गरेँ, त्यो पनि म अब त्यो रोपेपछि केही अन्धधुन्ध केही थाहा थिएन हामीलाई, के मल चाहिने, कुन के सूक्ष्म खाद्य तत्त्वहरू चाहिने थाहा थिएन, त्यति बेला चाहिँ खासै व्यापार पनि थिएन, तर व्यापार चल्छ हुन्छ भने एउटा लाइन एजेन्सीले कार्यालयले भनेपछि हुन्छ होला भन्ने भरमा गरियो, पछि फल्न थालेपछि त मैले मात्रै रोपिनँ अरूले पनि रोपेँ, अब पहिला चाहिँ नि सौन्दर्यको रूपमा भयो, आवश्यकताको रूपमा इन्डियाबाट आउँदाखेरि खाने पानी भएको मान्छेले बिउ लिएर आउनुभयो, रोप्नुको बिरुवा भयो, बोट भयो, फल्यो, अनि बिस्तारै बढ्दै गएपछि व्यापार चल्ने भयो। लु यो त सजिलो पो रहेछ, राम्रो पो रहेछ, रोप्नु पर्ने रहेछ। फलनाले रोप्यो, फलनाले रोप्यो, म पनि रोप्छु, यसरी गरेर रोपेपछि अहिले रोपन चाहिँ 30-32 सालदेखि चाहिँ व्यापक बढेर गयो। अब अहिले 80-82 भयो नि। अब त झापा जिल्लामा सुपारी नभएको घर त त्यही भाडामा बस्नेकोमा मात्रै छैन, प्रत्येक घरमा छ। सजिलो नि, ठ्याक्क एकपल्ट रोपिदिएपछि रोपेकै साल मर्यो भने मर्यो, नभए रोगको महामारी पनि खास छैन। अब त्यो फुल चुसेर त्यो भर्खर फुलेकै बेलामा चुसेर बिगार्ने रोग पनि छ, तर त्यो कम कम छ। अर्को ज्ञानोडरमा भन्ने छ, त्यो मर्दै मर्दै तलबाट पात मर्दै मर्दै मर्दै गएर माथि मर्दै मरिसकेपछि सबै पात छ, अनि त्यो डन्ठी जस्तो हुने बोट त्यो पनि छ, तर कम्ती छ। अनि नयाँ ठाउँमा त 10-12 वर्ष 15 वर्षसम्म त त्यसले मल पाइरहँदो रहेछ, मजाले फल्छ। अनि छोराछोरी सबै कि चाहिँ अस्ट्रेलिया, अमेरिका, क्यानाडा गए, कि अलि ठुला छन् भने साउदीतिर गए, जनश्रम पनि छैन, अब बुढो पनि भइयो, अब पानीको मात्रा पनि घट्दैछ, अब धानको दाम पनि कम्ती छ, इन्डियाबाट सस्तो मस्तो कुहिएको चामल आइहाल्छ, त्यो भएपछि अब बरु यही सुपारी रोपिदिउँ, यो तेजपातै रोपिदिउँ, चियै रोपिदिउँ भन्नेतिर गयो मानिसको भावना। त्यसले गर्दा त्यो चियामा पनि रोप्न हुर्काउन गाह्रो, 10 हप्ता दिनदेखि 15 दिनभित्रमा टिप्नुपर्छ झरी बादल। अब उद्योग र के अरे लेबरको चाहिँ झगडा छ, होइन पुगेन पोसाएन भन्छ लेबरले, वास्तवमा उसको जनजीवन पनि चलेको छैन। अब यता पतिवालाको पनि भाउ फ्याक्ट्रीवालाले तोक्छ, उसलाई पनि पुगेको छैन, अनि पुगेको छैन भन्छ, यतिमा टिपो भन्छ, टिप्नु हुन भन्छ, त्यो झगडा एउटा मानसिक झगडा सधैँ भइरहने
9: हो, सबै सस्टेन छैन जस्तो लाग्छ।
10: हजुर त्यो छ, अब त्यो सब सुपारीमा हुँदैन। मेहनत गर्ने हो भने सालमा 2 चोटि मल हाल्नु राम्रो मानिन्छ, चैत बैशाख र अस कार्तिकमा। नगर्ने हो भने पनि 10-15 वर्ष चाहिँ जे जति त्यसै फल्छ।
9: अहिले बजारले पहिलो चरणमा चाहिँ स्याहार गर्नु पर्यो, पछाडि चाहिँ हुर्के पछाडि अथवा बोट होइन,
10: स्याहार चाहिँ वास्तवमा चाहिँ वैज्ञानिक हिसाबले चाहिँ सधैँ गर्नु पर्यो होइन। तर के भयो भने नगरे पनि त्यो चिया जस्तो टिप्ने झगडा पनि परेन, झरी बादलमा टिप्नु पनि परेन, जे छ फुल्दैछ फल्दैछ बसिरहन्छ, पछि चाहिँ बिक्री हुने बेला भएपछि खास गरी पुस माघतिरदेखि व्यापार चल्छ। त्यो बेलामा किन्ने मान्छे स्थानीय प्रशोधनकर्ता व्यापारीहरू, स्थानीय मान्छे नै हुनुहुन्छ, उहाँहरूले चाहिँ किसानसँग किन्ने अनि कलेक्सन गरेर त्यसलाई प्रशोधन गर्ने, गाउँठाउँकै चिनेकै मान्छे आउनुहुन्छ, अनि त्यो तपाईँको सुपारी बेच्ने हो भने म किन्न आएको भन्नुहुन्छ, अनि कति दाम
9: मूल्य
10: यस्तो छ, मूल्य चाहिँ अपडाउन भइरहँदो रहेछ, अहिले चाहिँ राम्रै छ, अहिले राम्रो राम्रो भावमा, अहिले केजीको हिसाब चलेको छैन, पछि झारेपछि केजीको हिसाब चल्छ, अहिले चाहिँ बगान हुन्डी मुन्डी मेरो कति छ भन्ने हो, ठेका यति 1,000-1,00,000 भन्ने हुन्छ। अनि घरमा किन्न आउने स्थानीय प्रशोधनकर्ता व्यापारीसँग घरमा बसेर चिया खाएर गफ गरेर दाम के अरे मिलाएर पैसा लिइन्छ, त्यति सजिलो, धान जस्तो काट्नु भेला गर्नु दाई गर्नु परेन। अब यसमा सुपारीमा आफूले गर्यो भने त्यो भेल्यु एड आफ्नै हुने हो, तर नगर्दा पनि अर्काले लानुहुन्छ, अप्ठ्यारो छैन, सजिलो छ, र धेरैभन्दा धेरै आम्दानी दिने, धेरै आइटम हुने, अनि जस्तो धानलाई जस्तो पानी नचाहिने, पानी त चाहिने तर धानलाई जस्तो नचाहिने, परेको पानीले बर्खामा हुने, हिउँदमा चाहिँ 15 हप्तामा सिँचाइ गर्न सक्दा हुने, तर धान मकै कोदोको तुलनामा साह्रै सजिलो र साह्रै धेरै आम्दानी हुने। मैले अघि भने 900 बोट जान्छ, अब एउटा कति किलो सर्भर फल्छ त्यस हिसाबले चाहिँ नि सजिलै 7-8 लाख रुपियाँ चाहिँ आउँछ
9: एक बिघामा
10: त्यति आउँछ। अनि
9: लगानी
10: खास हुँदैन, जस्तो 60-70 रुपियाँ गोटाको बिरुवा छ, बिरुवाको प्रचलित मूल्य त्यही छ। अब खाल्डो खन्न 2x2 खाल्डो खनेर रोप्नु भनिन्छ, त्यसको लागि चाहिँ 70-80 रुपियाँमा एउटा खाल्डो खनिन्छ लेबरले, होइन, अनि त्यस हिसाबले गर्दा खासै पैसा लागेन।
9: खासै फल्ने बेलासम्म 500 रेन्जमा चाहिँ लगानी,
10: त्यस्तै भनौँ। अब फेरि के छ भने सानोमा त्यति याद पनि गरिँदैन, सानै हुँदाखेरि 1-1.5 वर्ष याद गरौ, गोडमेल गरौ, झारपातबाट जोगायो, अलिक ठुलो भएपछि सही सही आफै बढ्छ, साह्रै राम्रो हरियो,
9: होइन,
10: फल्न चाहिँ 6 वर्ष लाग्छ,
9: 10-12 वर्ष
10: 8-9 वर्षदेखि मजाले फल्न थाल्छ, छ वर्षको चाहिँ कति चाहिँ फुल्छ फेरि त्यतिकै त्यो झार्छ।
9: अलिकति बढी व्यक्तिगत केही संस्थागतका कुराहरू केही सुपारीका चाहिँ अलिकति यो टेक्निकल कुराहरूमा बढी केन्द्रित गरेर खोजिहाल्छु।
10: हजुर हुन्छ।
9: करिब करिब 90-95 वर्षको इतिहास सुपारीको छ
10: र
9: अहिले हामीले भन्दै गर्दा ठ्याक्कै यहाँ जोडिनु भयो लगभग 40-45 सालतिरको समयमै यो व्यवसायीकरणको रूप चाहिँ त्यही समयमै लिएको देखियो।
10: 30-32 सालदेखि लियो
9: 30-32 पनि बिक्री भएको अवस्था
10: थियो होइन 30-32 रोपेपछि 35-36-37-38 लागिगयो राम्रो फलेर राम्रो उत्पादन हुनलाई अनि 30-32 रोप्यो भने 40 आसपासदेखि व्यापार सुरु भयो। धेरै भएपछि भारी पुगेपछि हुँदो रहेछ जस्तो अहिले तेजपात बिकेन भनेर काटे साथीभाइहरूले अनि मैले काट्नु हुँदैन भने कहाँ सर अब यो खाँदै के कोही किन्न आउँदैन घाँस पनि खाँदैन भनेर भन्नुभयो। नगर्नुहोस् है राख्नुहोस् अलैँची 118,000 पुगेको अलैँची 20-22 आयो बढ्दैछ बढ्छ कोहीलाई धानको पनि बढ्छ घट्छ सुपारीको पनि बढ्छ घट्छ तेजपातको पनि भारी पुगेन। फेरि के भइदियो भने तेजपातको चाहिँ काँचै लान दिन्थ्यो इन्डिया दिएन गभर्मेन्टले तय होइन हरियो पात गाडामा हालेर गोरु गाडा राँगा गाडामा लान्थ्यो नि त स्थानीय त्यो दिएन के गर्नुपर्ने पात सुकाएर अनि स्थानीय व्यापारीले पारिको व्यापारीले मात्रै बेच्न पाउने गर्थ्यो। त्यसले पनि के अब कोरोना पनि आयो अनि अलिकति एउटा लहर हुँदो रहेछ रोप्ने यही बेलामा चाहिँ रोपेको बेला थियो नबिग्र काटिहाल्नु साथीहरू अब अहिले पछुताउनुहुन्छ
9: छैन
10: होइन
9: त्यो अवस्था त आएन है जस्तो उत्पादन भए पछाडि बिक्री भएन अथवा यसबाट रोपेर पछुताउनु पर्ने अवस्था कसैलाई
10: परेन परेन त्यो अपडाउन चाहिँ हुँदो रहेछ। एकपल्ट चाहिँ निकै नै कम भयो भाउ
9: कति साल पुरा
10: यो चाहिँ 57-58 सालतिर 57-58 सालतिर चाहिँ अब कोही के नि आएर बिक्ने कि नबिक्ने भने जस्तो भएको थियो। त्यहाँदेखि चाहिँ त्यस्तो साह्रो हल्का अपडाउन चाहिँ हुन्छ तर साह्रै नपोसाउने के यति पैसाले के चल्छ के आयो भन्ने किसिमको छैन राम्रै छ।
9: अब यो बोट हुर्काउने बाटोमा त यहाँले भन्नुभयो
10: अगाडि सानोमा आफै छुइँ बढिहाल्छ त्यसमा अझ मल पानीको व्यवस्था भयो भने त हेर्दा हेर्दै कति छिटो हुन्छ। साथीभाइ कहाँ जाँदा सानो बिरुवा रोपेको 2-3 वर्ष पछाडि जाँदा ए हो के हो यो ठुलो सुकारी त ठुल्ठुलो भइसकेको छ भन्ने हुन्छ नि त्यस्तो राम्रो पर्छ नि
9: धेरै छिटो। अहिले पछिल्लो समयमा त सुपारीका जुन पातबाट पनि विभिन्न सामग्री
10: दुना टपडा बनाउने हो छ त्यो पहिला चाहिँ म नै गएको थिएँ कोइम्बुटुर यो मेन के अरे मेन्युअल सिस्टमबाट बनाएको आसामको व्यापार मेलामा मैले देखेँ एउटा प्लास्टिकमा प्याक गरेको 4-5 किसिमको ल्याएर अनि नेपालको विभिन्न ठाउँमा व्यापार मेलामा लिएर गएर यस्तो हुन्छ भने अब यो सुपारीको वृद्धिको लागि विकासको लागि त गरियो नि त त्यसरी गरेर लग्यो अनि पछि चाहिँ कोइम्बुटुरमा मेसिन पाउँछ भन्ने कुरा अब भाषाको पनि समस्या नगएको ठाउँ भनेर अनि पारिपट्टि एकजना अरूप घोष भन्ने बङ्गाली साथी हुनुहुन्थ्यो जाउँ कोइम्बुटुर भनेर अनि हुन्छ भनेर गयौँ। अब भाषा उहाँको सजिलो भयो उहाँले फेरि थापाको छोरी बिहे गरेको रहेछ बङ्गाली भए पनि उहाँ पनि राम्रो नेपाली बोल्ने दार्जिलिङ पढेको रहेछ नेपाली एरियामा अनि उहाँसँग गएर मजाले गएर घुमेर पत्ता लगाएर ल्यायो पहिला ल्याएर हामीले
9: यो कति साल कुरा थियो
10: 66-67 सालतिर 12-15 भयो त्यस पछाडि अहिले चाहिँ राम्रो राम्रो विदेश गएको साथीहरूले ल्याएर अर्जुन धारामा सबभन्दा राम्रो 64 किसिमको बनाउने ग्लास चाहिँ बनेन त्यसलाई चाहिँ त्यो मोड्दाखेरि तल जानुपर्ने जाँदा च्यातिँदो रहेछ सम्झा पनि छ किसिम किसिमका चाहिँ खण्डे थालहरू बटुकाहरू सबै छ सबै 64 किसिमको आइटम छ उहाँको र त्यो सबै त्यसको सेट बनाउँदा गिलास चाहिँ भएन ग्लास बाहेक सबै छ साना साना तरकारी खाने पनि छ यसो पूजा आजामा चाहिँ चलाउने पनि छ अलिक ठुला दाल खाने पनि छ तरकारी खाने पनि छ रेस्टुरेन्टमा यसो फ्राई गरेको चिजहरू खाने पनि छ अलिक ठुलै मजाको पूजा आजा गर्न थाल पनि छ सबै छ।
9: मैले यो प्रसङ्ग जोड्नु भनेको चाहिँ हामी एकदमै सुपारीलाई यो चढाउने कुरासँग जोड्दै गर्दा या धार्मिक कुरासँग जोड्दै गर्दा पनि हाम्रो संस्कृतिसँग जोड्दै गर्दा पनि यसको खेर नजाने पात पात पनि खेर गएन भन्न खोजे यहाँ सधैँ यहाँनिर रोजगारसँग जोड्न सकियो भनेर पनि यो जोड्नु
10: खोजेको
9: यो पनि यसको माहौल बढिया छ है अहिले
10: बढिया छ पात 4 रुपियाँसम्म बिक्छ एउटा पात 6-7 पाँच छवटा पात खस्छ एउटा बोटबाट त्यसबाट पनि पैसा आयो सबै जोड्दाखेरि थुप्रै हुन्छ नि त अब मान्छेको चाहिँ तपाईँको 600-700 बोट नभएको त किसानहरू छैन अनि 600-700 गुणा 6-7 अनि गुना चार गजत पैसा त अलिकति आयो नि तर जम्मा चाहिँ गर्नु पर्छ पात जम्मा गरेर त्यो ढुसी पर्नु हुँदैन त्यो ढुसीबाट कालो त्यो के अरे छिर्का छिर्का देखिन्छ त्यो त राम्रो मानिँदैन ढुसी पर्न नदिकन हजुर अहिले यसो भएको छ युरोप अमेरिकातिर पनि गइरहेको छ त्यो बाहिर बस्ने साथीहरूले धेरै अघि 64 आइटमको भने नि उहाँ चाहिँ बाहिर बसेको साथी उहाँले अमेरिका पठाउनुहुन्छ जर्मन पठाउनुहुन्छ अब अहिले चाहिँ नि अर्ग्यानिकको कुरा छ अनि के अरे प्राकृतिक चिजको कुरा छ त्यो त खायो र यसो फ्याँक्दियो त्यही सर्छ केही भएन अब प्लास्टिकहरूको त त्यसले प्रदूषण गर्ने भयो भन्ने छ अनि नयाँ पनि भयो अब मूल्य अन्तर के अरे पैसाको के अरे यो विनिमय अन्तरले पनि युरोपियन अमेरिकनहरूको त कति पैसा गएर हाम्रो त 10-20 रुपियाँ पाइहाल्यो व्यापार गर्दै बढ्दै बिचमा नाफा खाँदै जाँदा पनि 40 रुपियाँ पर्ला त 40 रुपियाँ नेपालीको लागि त स्टर्लिङ पाउन्ड अमेरिकन डलर त कति पनि होइन त्यस हिसाबले एकदम गर्न सक्नु पर्यो हामी अल्छे भयौँ क्या कस्तो भने बाउले दिएको जग्गा छ खान पुगिरहेछ यताउता गरिरहेछ भन्ने हो त्यो जम्मै पात भेला गरेर गर्ने भने अहिले 25 ठाउँ हाम्रो उद्योग चल्न सक्छ कोसी दुईटा मात्रै छ अझै 22-23 उद्योग राख्ने बिकेका छन् उता हेरौँ न झापामा
9: अब जस्तो खेती प्रविधिमा चाहिँ त्यस्तो धेरै नयाँ प्रविधिका कुराहरू चाहिँ यसमा आवश्यक छैन होला सायद
10: होइन पर्छ यसको दूरी मिलाएर रोप्ने अनि एनपीके नाइट्रोजन फस्फोरस पोटास गोबर मल हाल्ने मल्चिङ गर्ने 17-18 किसिमको चाहिँ न्युट्रिएन्ट भन्छ नि क्याल्सियम बोरन जस्ता चिजहरू चाहिँ त्यसलाई चाहिने जस्तो के अरे यो दाना फुट्छ त्यसको लागि बोरन हाल्नु पर्यो त्यस्तो पनि छ त्यो सबै हेर्नुपर्ने त्यसको लागि चाहिँ दक्ष कृषि प्राविधिक चाहिन्छ हाम्रो नेपालमा छैन अनि एकजना नेपाली भारतीय यो सिपिसिआरआईको एक ठाउँको चिफ भएर सब अल इन्डिया सबै 5 छ

0: कार्यक्रम छ, प्र्याक्टिकल पनि गर्ने गरेको थुप्रै मान्छे यहाँ उदयपुरसम्म तालिम गराउनु भएको छ। उहाँसँग हाम्रो सम्पर्क भयो संस्थागत हिसाबले, हामीले चाहिँ चार जिल्लाको झापा, मोरङ, इलाम, सुनसरीको एउटा टिम भएका थियौँ, त्यो मोहितनगर भन्ने अनुसन्धान केन्द्रमा जलपाइगुडीमा, सिलगढीबाट नजिकै हो, अनि त्यहाँ चिनाजानी भएपछि हामीले चाहिँ तपाईँले नेपालमा चाहिँ तालिम गराइदिनुपर्छ भनेर भन्दाखेरि ठिकै छ मेरो पितृभूमि हो म गर्छु भन्नुभयो। अनि एक दिन छुट्टी लिएर दुई दिन छुट्टी लिएर एक दिन छुट्टी पारेर, जस्तो इन्डियामा आइतबार छुट्टी हुन्छ कि शुक्रबार शनिबार आइतबार कि चाहिँ आइतबार सोमबार मङ्गलबार गरेर उहाँले यहाँ उदयपुरसम्म आएर पनि तालिम गराइदिनु भयो। त्यो भएपछि अलिकति आइडिया भयो हामीलाई सेयर गर्नुपर्ने रहेछ भने, नभए पहिला चाहिँ के थियो भने रोपिदियो फलेकै चाहिँ अलिअलि फलेको छ, यति नै फल्ने हो कि कम फल्यो कि भन्ने पनि थाहा भएन। त्यस्तो भयो, सिँचाइको पनि व्यवस्था चाहिने रहेछ, मल पनि चाहिने रहेछ, त्यो अरू पनि अन्तर्वालीहरू पनि धेरै हुने रहेछ, के अरे बहु उपयोगी रहेछ क्या सुपारी। त्यस्तो छ, रोग पनि कम लाग्ने, रोग त छन् दुई चार किसिमका लाग्ने तर कम लाग्ने, त्यसो हुँदाखेरि राम्रो छ। तर अब हाम्रो समस्या चाहिँ के छ भने उत्पादन छ, यो सूचीकृत छैन। कृषि उत्पादनमा सुपारी उत्पादन हुन्छ भने नेपाल सरकारको के अरे सूचीकृत छैन। तथ्याङ्क चाहिँ 4,100 कति हेक्टरमा हुन्छ, 14,600 कति मेट्रिक टन उत्पादन हुन्छ भनेर कृषि तथ्याङ्क चाहिँ छ, बाली चाहिँ सूचीकृत छैन। त्यो नभएको कारणले हाम्रो ठाउँमा हात्तीले पनि तोडफोड गर्छ झापामा, हात्तीले बोट भाँचिदियो भने राहतको लागि चाहिँ सुपारीको काउन्ट हुँदैन, तपाईँको सूचीकृतै छैन भन्छ वनको मान्छे। त्यसको लागि चाहिँ डाक्टर अब्दुल खान भएको यो उद्योग वाणिज्य के समिति छ, संसदीय समिति, उहाँले झापामा गएर हेरेर एक दिन अन्तर्क्रिया गरेर पछि धेरै दिन लगाएर यहाँ आएर संसदीय समितिबाट निर्णय गरिदिनु भएको छ। राम्रो सुपारी सुपर जोन बनाउनु, मलको व्यवस्था गरिदिनु, ऋणको व्यवस्था गर्नु, अनि अनुदानको व्यवस्था गर्नु, कृषिमा सूचीकृत गर्नु भनेर राम्रो दिनुभएको छ। एक वर्ष हुन आँट्यो त्यो प्रतिवेदन नेपाल सरकारलाई दिएको, अहिलेसम्म भएको छैन। होइन त्यो चाहिँ सुपर जोन होइन, जोन मात्रै, जोन मात्रै, त्यो चाहिँ छँदैछ।
1: कतिको प्रभावकारी भयो कार्यक्रम?
0: होइन, कार्यक्रम प्रभावकारी नै भयो तर बजेटै छैन। अनि अनि साझेदारीमा छ, अनि हाम्रो बानी चाहिँ के भइरहेछ भने क्षमता पनि छैन। एक अर्को कुरा, फ्रीको बानी भएको छ, फ्रीमा पनि दिनुपर्छ त भन्ने, अनि साझेदारीमा ल्यायो चलाउनु पर्छ नि, ल्याएको औजार मेसिन औजारहरू त साधनहरू त चलाउनु पर्यो, चलाउनु पनि अल्छी लाग्छ। ब्याङ्कमा बरु धितो जमाना त राख्यो, पैसा ल्यायो खायो चल्दै जान्छ भइगयो भने जस्तो, यस्तो भएर पनि भएन त। पैसा पनि एकदम कम, 20-22 लाख जान्छ झापा जिल्लाको लागि। झापा जिल्लाको 788 हेक्टर चाहिँ उहाँहरूले हेर्ने बनिया छ, 2600 कति हेक्टरमा खेती छ भनेको छ पुरानो तथ्याङ्कले। अब अहिले त 4,500 हेक्टर जतिमा भइसक्यो, तथ्याङ्क ल्याउँ भनेर मन्त्रालयसँग लबिङ गरेको पनि धेरै हुँदैन भन्नुहुन्न, गर्दा पनि गर्नुहुन्न। अब 81 मङ्सिरदेखि मैले कोशी प्रदेशमा लेखेर दिएर भेटेर भनेर फोन गरेर लबिङ गरेको, अस्ति कोशीको बजेट बनाउने बेलामा पनि हुँदैछ हुँदैछ हुन्छ तपाईँको भयो भन्नुभएको, अहिले सर्कुलरमा गयो होला भनेर कृषि ज्ञान केन्द्रमा समन्वय गर्दा छैन। त्यस्तो छ, अब त्यो उत्पादन बढेको छ त्यसको पनि त हिसाब त राख्नु पर्यो नि, कति छ हामीसँग भन्ने त हिसाब चाहियो, त्यो पनि भएको छैन। सुपर जोन पनि भएन, सुपर जोन त 1,000 हेक्टर भएपछि एउटा सुपर जोन हुने हो, 4,000 भन्दा बेसी त झापामै भइसकेको छ, 4 सुपर जोन हुने भए, त्यो गरेर चाहिँ किसानलाई उत्साहित गरेर बिउ मलको व्यवस्था गरेर सिँचाइको व्यवस्था गरेर गर्ने हो भने त उत्पादन बढ्छ नि त। तपाईँको भारतमा मात्रै गइरहेछ अहिले हाम्रो, मैले अघि भने डाक्टर रिजाल उहाँले अस्ति भन्नुहुन्थ्यो तपाईँको पाकिस्तानमा पनि डिमान्ड छ, तपाईँहरू लबिङ गर्नुहोस् पाकिस्तान पनि जान्छ तपाईँहरूको सुपारी भन्दै हुनुहुन्थ्यो। होइन, अब ठुलो जनसङ्ख्या छ, उत्पादन कम छ भने त जान्छ नि त, त्यसले विदेशी मुद्रा आउने, किसान पनि धनी हुने, देशको रेकर्ड पनि धनी हुने हो, तर मिलेन। अब अहिले निर्यात बन्द भएको छ, यो सुशासन समितिले चाहिँ नि डिएनए परीक्षण गरेर मात्रै निर्यात गर्नु भनेर सर्कुलर गरिदियो, 3 वर्ष भयो अस्ति साउनमा, अहिलेसम्म निर्णय भएको छैन। अब सुशासन समितिमा हामीले लेख्ने भन्ने भेट्ने दिने सबै गऱ्यौँ, हुँदैन भन्नुहुन्न, निर्णय गर्नुहुन्न, त्यस्तो समस्या छ। तिनै समस्या भनौँ न, जस्तो कार्यक्रमले खास प्राथमिकता पाएन, सूचीकृत भएन, सूचीकृत नहुँदा मैले भने त्यो क्षतिको के अरे राहत पनि नपाइने रहेछ, अनि सूचीकृत नभएको बालीको व्यापार पनि शङ्कास्पद भयो। अनि हामीले चाहिँ के भनेको छौँ भने यहाँ उत्पादन छ, यहाँको सुपारी जन्य उद्योगलाई चाहिने 50

0: प्रतिशत चाहिँ हाम्रो उत्पादन उहाँहरूले लिनुपर्छ, अनि अरू 50% ल्याउनुहुन्छ भने ठिकै छ भनेर भन्दा त्यो पनि मानेको छैन सरकारले। अनि निर्यात बन्द भएको छ, त्यता खोल्नेपट्टि ध्यान छैन, आयात चाहिँ अस्ति खुला गरेको छ 25,000 मेट्रिक टन। त्यस्तो अचम्म नि। अब तपाईँ हामीले त आफ्नो चाहिँ बेच्ने कुरा गर्ने हो, त्यो किन्ने कुरा त सेकेन्डरी कुरा हो नि, तर किन्ने चाहिँ अस्ति निर्णय भइगयो, बेच्ने चाहिँ बन्द छ, यस्तो समस्या छ।
1: अब अलिक संगठनात्मक कुराकानी गर्न चाहन्छु। सुपारी उत्पादक संघ नेपालको अभियोगी अध्यक्ष हुनुहुन्छ, विशेष गरी सुपारी उत्पादनमा लाग्नेहरूको एउटा सामूहिक संगठन हो यसले अहिले के के गर्दैछ नि पछिल्लो समयमा?
0: यसले अहिले भर्खरै बनेको संगठन हो, सदस्यता वितरण, सम्मेलन अनि सरकारमा ती समस्याहरू राख्ने
1: संगठन चाहिँ चाहिँ
0: सङ्घीय शक्ति कलयुगे भनेको रहेछ क्या नीति, कलियुगमा सङ्घ संगठन चाहिन्छ भनेको रहेछ। अब त्यसै हुँदाखेरि नबोलिने को बोल्ने कहाँ के भन्दा होइन, एउटा बनाउन हाम्रो चाहिँ भेटघाट गर्ने बनाऊ, एउटा समिति बनाऊ भनेर समिति बनाएपछि अनि समिति बनाएर जिल्लाको बनाऊ, जिल्ला जिल्लाको बनाएर अर्को बनाऊ भने अटोमेटिक आउँदो रहेछ क्या, समयको कुराहरू छ
1: त्यसैले
0: आवश्यकतै रहेछ। जे सबैमा हेर्नु न, व्यापारीको संगठन छ, शिक्षकको छ, कर्मचारीको छ, अब राजनीतिक पार्टी पनि त संगठनै हो नि त होइन, त्यसो हुँदा संगठन आवश्यक।
2: हस्
1: नमस्कार। हजुर, हामीले हाम्रो अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग नीलकण्ठ तिवारी, सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष, त्यसरी नेपाल सुपारी खेती विकास संस्थाका समेत उपाध्यक्ष हुनुहुन्थ्यो। हामीले सुपारीको सम्भाव्यता र विशेष गरी केही टेक्निकल इररहरू सरकारले गर्नुपर्ने भूमिका लगायतमा चाहिँ युवाहरूको जागरणका कुराहरूमा पनि केन्द्रित हुँदै थियौँ। कुराकानीमा जुट्नुभएको उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याइदिने अथवा यसरी नै छलफल गर्ने काममा प्रतिबद्ध भएर नै लाग्ने गरेका छौँ भन्दै असीम सापड़ यहाँको मार्गबाट विदा हुन्छु। यहाँहरूका कुनै पनि गुनासाहरू रहे भने चाहिँ 98510-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप, भाइबर पनि गर्न सक्नुहुन्छ भन्दै असीम सापड़ यहाँको मार्गबाट विदा हुने अनुमति माग्छु। स्वदेशमा रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामीछाप।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना:
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9444-0121।

0: 69 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप

0: No! No! No!
1: हजुरको रेडियो 102.1 मेगा
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98-54-0141-575, 98-41-96-0669, 98-64-14-17-88।
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
2: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
2: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
2: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
2: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
3: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट।

0: प्रधानमन्त्री शाहसँग भारत चीनका राजदूतको भेट, विश्वका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल। रामेछाप अस्पतालमा पहिलो पटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा शुरू, स्थानीय तहको अनुदानले रामेछापमा बढ़्यो दूध उत्पादन। चीनमा शक्तिशाली आँधीका कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए र नेपालको होरा स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा प्रवेश। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946 98692695998।
8: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकारीको विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितको क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको थियो। राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको शुभकामना, सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल चीन सम्बन्ध थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास आधारलाई वृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितको क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा पनि जोड़ दिनुभएको छ। राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गर्नुभएको हो। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहु राष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभएको छ। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभएको छ। सरकारले निजी क्षेत्रलाई विकासको विभिन्न साझेदारको रूपमा हेर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ। उद्योगको नाफाबाट पुनर्लगानी बढ़ने र त्यसबाट सृजना हुने रोजगारीले अन्तत राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको उहाँले बताउनुभएको छ। वैध रूपमा गरिएको लगानी र आर्जित मुनाफाको सुरक्षा गर्ने पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रीले उद्यमीहरूलाई थप लगानी गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्नुभएको छ। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए। दुई पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि पनि अनुसन्धान शुरू भएको छ। अख्तियार दुर्योग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देवाको स्वकीय सचिव रहेका भानु देवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अनुसन्धान शुरू गरेको छ। आयोगमा परेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेरै भानुको परिवारको नाममा रहेको सम्पत्तिको छानबिन शुरू गरेको छ। सो क्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण संकलन गर्ने काम भइरहेको अख्तियार स्रोतले बताएको छ। यसै गरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकीय सचिव गंगा दाहालको परिवारको सम्पत्ति पनि अनुसन्धान शुरू भएको छ। अख्तियार स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एक साथ सम्पत्ति अनुसन्धान अघि बढ़िएको छ। जीवन आचार्य कोशी प्रदेश सभाका सदस्य एवं कोशी प्रदेश सरकारका पूर्व मन्त्री समेत हुन्। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश भद्राचार्यको सम्पत्तिको विषयमा भने अख्तियारले यसअघि नै अनुसन्धान शुरू गरिसकेको छ। भद्राचार्यलाई अख्तियारले टंगाल स्थित कार्यालयमै बोलाएर सम्पत्ति विवरण भराइसकेको छ। देशभर जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। 2 महिनाको अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकोमा 9 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ। असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा 9 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभएको छ। विभागको तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ। कोशी प्रदेशको झापामा 3 जना तथा इलाम, मोरङ र सुनसरीमा 1-1 जनाको मृत्यु भएको छ भने मधेश प्रदेशको धनुषा र रौतहटमा 1-1 जनाको मृत्यु भएको छ। यसै गरी दाङमा पनि 1 जनाको मृत्यु भएको छ। मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएकाहरू रहेको पाइएको छ। चिकित्सकका अनुसार संक्रमित लामखुट्टेको टोकाईबाट जापानी इन्सेफ्लाइटिस सर्ने भए पनि यो मान्छेबाट मान्छेमा भने सर्दैन। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबारको दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। चाँदी हिजो तोलाको 4,645 रूपियाँ थियो। रामेछाप अस्पतालमा पहिलो पटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सञ्चालनमा आएको छ। अस्पतालले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर कल्पना बजरचार्यबाट विशेषज्ञ सेवा शुरू गरेको हो। नयाँ सेवा सञ्चालन भएसँगै महिलामा देखिने विभिन्न स्त्री रोग सम्बन्धी समस्या, गर्भावस्था तथा प्रसूति सम्बन्धी समस्या, नियमित गर्भ जाँच, प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा आवश्यक उपचार अब रामेछाप अस्पतालमै विशेषज्ञ चिकित्सकबाट प्राप्त गर्न सकिने भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि दिउँसो 5 बजेसम्म सञ्चालन हुनेछ। अस्पतालमा 24 घण्टा प्रसूति तथा आपतकालीन सेवा समेत उपलब्ध रहेको जनाइएको छ। आवश्यकता अनुसार एलएससीएस सिजेरियन सेवा पनि उपलब्ध हुने अस्पतालको भनाइ छ। रामेछाप अस्पतालले रामेछापका नागरिकहरूलाई आफ्नै जिल्लामा सहज, सुलभ र गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। रामेछापमा नयाँ उद्योग तथा व्यापार व्यवसाय थपिनुभन्दा सञ्चालनमा रहेका उद्योग व्यापार व्यवसाय तथा संस्थाहरू बन्द हुने क्रम बढ़ेको छ। आर्थिक मन्दी, बजारमा आएको संकुचन र व्यवसाय सञ्चालनमा राज्यको अपेक्षित सहयोग नपाउँदा व्यवसाय पलायन हुन थालेको कार्यालयको तथ्याङ्कले देखाएको छ। उद्योग वाणिज्य तथा यातायात कार्यालय रामेछापका अनुसार गत आर्थिक वर्षमा 23 उद्योग तथा व्यावसायिक संस्था दर्ता हुँदा 52 खारेज भएका छन्। यस अवधिमा 440 उद्योग तथा व्यवसाय नवीकरण भएका छन्। नयाँ दर्ताको तुलनामा खारेजको संख्या दोब्बर भन्दा बढ़ी हुनु रामेछापको आर्थिक गतिविधिको लागि गम्भीर संकेत हो। कार्यालयका प्रमुख खेमराज घिमिरेका अनुसार दर्ता गर्न आउने नागरिकको उद्योग तथा व्यवसाय दर्ता गर्ने र खारेजीको लागि आउनेहरूको खारेजी गर्ने काम कार्यालयले गर्दै आएको छ। दर्ता वा खारेजी नागरिकको अधिकार भएकोले त्यसलाई रोक्न कानूनी आधार कार्यालयसँग नरहेको उहाँको भनाइ छ। साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईं रेडियो सुन्दै रहनुहोला।
9: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
10: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
11: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
12: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
13: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
14: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
13: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
14: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
13: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
14: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
13: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
14: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
13: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापमा स्थानीय तहले दूध उत्पादनमा उपलब्ध गराउँदै आएको अनुदान कार्यक्रम प्रभावकारी बन्द गएको छ, जसका कारण व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसान बढ़ेका छन्। उत्पादनको आधारमा किसानलाई प्रति लिटर अनुदान दिने व्यवस्थाले नयाँ किसान व्यवसायमा आकर्षित भएका छन् भने पुराना किसानले पनि उत्पादन बढ़ाउँदै लगेका छन्। रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरिरहेका छन्। मन्थली नगरपालिकाले प्रति लिटर 2.50 रूपियाँ, रामेछाप नगरपालिकाले 2 रूपियाँ तथा लिखुतामाको सिर उमाकुण्ड गाउँपालिकाले 4.50 रूपियाँको दरले किसानलाई अनुदान उपलब्ध गराउँदै आएका छन्। नेपाल डेयरी एसोसिएशन रामेसापका अध्यक्ष भानुभक्त स्पष्टका अनुसार स्थानीय तहको अनुदान कार्यक्रम शुरू भएपछि रामेसापमा दूध उत्पादन गर्ने किसानको संख्या निरन्तर बढ़िरहेको छ। जसले उत्पादन गरेर बेच्यो उसैले अनुदान पाउने भएकोले कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा रामेछाप जिल्ला कमिटिले पार्टी एकता प्रक्रिया टुंग्याएको छ। पार्टी केन्द्रले दिएको समयसीमा भन्दा केही ढिला भए पनि रामेछापमा वृहत्तर एकता कार्यकर्ता भेला मार्फत जिल्ला कमिटी तथा स्थानीय तहको जिम्मेवारी बाँडफाँड गरिएको छ। मन्थल स्थित येल्लो होटलमा आइतबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिग्राम जमकटेलको प्रमुख अध्यक्षतामा भएको वृहत्तर एकता कार्यकर्ता भेलाले पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठलाई जिल्ला इन्चार्ज र लालसिंह घिसिङलाई जिल्ला संयोजक चयन गरेको छ। एकता प्रक्रियासँगै रामेछापका सबै स्थानीय तहमा समेत इन्चार्ज र संयोजक तोकिएका छन्। जस अनुसार रामेछाप नगरपालिकामा शिशिर खड्गी इन्चार्ज र मोतीलाल तामाङ संयोजक, मन्थली नगरपालिकामा उद्धव रम्तेल इन्चार्ज र नवीन कार्की संयोजक चयन हुनुभएको छ। यस्तै उमाकुण्ड गाउँपालिकामा मदन कालीकोटे इन्चार्ज र विकास कार्की संयोजक, गोकुलगंगा गाउँपालिकामा राजकुमार बस्नेत इन्चार्ज र इन्द्रबहादुर तामाङ संयोजक तथा लिखु तामाकोशी गाउँपालिकामा ध्रुव कार्की इन्चार्ज र शेरबहादुर खड्का संयोजक तोकिनु भएको छ। खानादेवी गाउँपालिकामा गंगा बुढाथोकी इन्चार्ज र रमेश कुमार तामाङ संयोजक, दोरम्बा सेगुन गाउँपालिकामा निरबहादुर श्रेष्ठ इन्चार्ज र टीका मालबुखे संयोजक तथा सुनापति गाउँपालिकामा पेमा लामा इन्चार्ज र चण्डेश्वर चौलागाई संयोजक चयन हुनुभएको छ। बैठक तथा भेलामा स्थानीय तहको संगठनलाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा पार्टीको प्रभाव विस्तार गर्ने विषयमा समेत छलफल भएको बताइएको छ। विपदको कारण कृषि क्षेत्रमा क्षति बेहोरेका सिन्धुलीका 121 जना किसानहरूले आर्थिक वर्ष 2082-83 22,33,669 रूपियाँ राहत पाएका छन्। गत आर्थिक वर्षमा 14 जना किसानले 4,63,600 रूपियाँ राहत पाएका थिए। यस वर्ष राहत पाउने किसानको संख्या र वितरण भएको रकम दुवै बढ़ेको कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ। विपदको कारण कृषि उत्पादनमा क्षति पुगेका किसानहरूलाई पुनः खेतीमा फर्कन सहज होस् र आगामी उत्पादन का लागि आवश्यक बिउ तथा अन्य सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी स्पष्टले जानकारी दिनुभएको छ। वनस्थली क्षेत्रमा लुटपाटको आतंक मच्चाएको आरोपमा रामेछापका 1 जना सहित 4 जना पक्राउ परेका छन्। लुटपाटको आतंक मच्चाएको आरोपमा परिवृत्त भालाचोबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका 5 का 31 वर्षीय विजय बाबु घिसिङ, उदयपुरका 31 वर्षीय चुरन मगर, तनहुका 33 वर्षीय राजकुमार गुरूङ र महोत्तरीका 33 वर्षीय प्रशान्त जंग घिसाई रहेका छन्। उनीहरूको साथबाट प्रहरीले 57,096 रूपियाँ, तालचा, ह्याक्सो ब्लेड पनि बरामद गरेको छ। पक्राउ परेका विरूद्ध 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढ़ाइएको काठमाडौँ परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। शक्तिशाली डल्फिनको आँधी चीनको पूर्वी तटमा प्रवेश गरेपछि 10,00,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आँधीको कारण चीनको सांघाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुको साथै ठूलो वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेको बीबीसीले जनाएको छ। डल्फिनको आँधी हिजो बेलुका झेजियाङ प्रान्तको युवान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झण्डै 1 घण्टापछि आँधीले बेलझाउ शहरमा दोस्रो पटक जमीन छोएको चिनिया मौसम अधिकारीहरूले बताएका छन्। आँधीको प्रभावको कारण सांघाईमा मात्रै झण्डै 1,400 उडान रद्द गरिएका छन्। चीनले यसअघि आँधीको लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। र अन्त्यमा खेल समाचार। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता पारेको छ। समूह बी को शीर्ष 5 रहँदै होरा सोझै ग्रान्ड फिनालेमा पुग्न सफल भएको छ। समूहको चौथो भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। आइतबार सकिएको समूह चरणमा होराले 58 अंक सहित 4th स्थान हासिल गरेको हो। होराले पहिलो दिन नै प्रभावशाली शुरूआत गरेको थियो। अन्तिम खेल अघि शीर्ष पाँचमा रहेको होटा अन्तिम खेलपछि छैठौं स्थानमा झरे पनि समग्र अंकको आधारमा शीर्ष पाँचमै रह्यो। यिनै समाचारसँगै हामी साँझ छ बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पठा। प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको भेट, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल। रामेछाप अस्पतालमा पहिलो पटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा शुरू, स्थानीय तहको अनुदानले रामेछापमा बढ़्यो दूध उत्पादन। चीनमा शक्तिशाली आँधीको कारण 10 लाख भन्दा बढ़ी मानिस सुरक्षित ठाउँमा सारिए र नेपालको होर्रा स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा प्रवेश। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz। रामेछाप अस्पतालमा पहिलो पटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा शुरू, स्थानीय तहको अनुदानले रामेछापमा बढ़्यो दूध उत्पादन।

समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।

0: नमस्कार कार...
1: नमस्कार नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभाविष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
2: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति हुनुभएका अधिकृतलाई साउन 22 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले महासेनानी श्री हरिबहादुर विश्वकर्मालाई सहायक रथी दर्जा र प्रमुख सेनानी श्री गुप्त बहादुर कुंवरलाई महासेनानी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनको प्रमुख आतिथ्यमा जंगी अड्डामा साउन 22 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा आर्टिफिशियल इन्टेलिजेन्स विषयमा श्री दोभान राई पीएचडीले जानकारी गराउनु भएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 8 की 31 वर्षीय काशी कलारो कायालाई साउन 18 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि देशले साउन 17 गते डोल्पा जिल्ला सेफोक्सुण्डो गाउँपालिका 3 सालदाङ स्थित स्वास्थ्य चौकीमा उपचाररत सोही गाउँपालिका 1 कोमासका 69 वर्षीय फुन्जोक गुरूङलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। मध्य एयरवेजले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एकजनालाई साउन 19 गते हवाई उद्धार गरेको छ। बेसले धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 6 विनय कुमार झालाई उद्धार गरी काठमाण्डौ पुर्याएको हो। त्यस्तै मध्य एयरवेजले जटिल प्रसूति समस्यामा परि जिल्ला अस्पताल खाँदबारीमा उपचाररत संखुवासभा जिल्ला खाँदबारी नगरपालिका 1 की 33 वर्षीय प्रभा ढुंगानालाई साउन 17 गते उद्धार गरी काठमाण्डौ पुर्याएको थियो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 2 आपचौर इलाकामा साउन 20 गते ट्रक दुर्घटनामा घाइते भएका राक्सीराङ गाउँपालिका 9 23 वर्षीय चालक रंजित कार्की र सोही स्थानका सहचालक 36 वर्षीय अर्जुन कार्कीलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाएको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगढ़ अन्तर्गतको सुरक्षा पोस्ट मालुमेलाबाट खटिएको टोलीले निकुञ्जको कोर इलाकाबाट बेवारिस अवस्थामा फेला परेकी बोल्न नसक्ने एक महिलाको साउन 20 गते उद्धार गरी प्रहरीलाई बुझाएको छ। रूद्रध्वजगढ़बाट खटिएको टोलीले गोर्खा जिल्ला गोर्खा नगरपालिका 9 पहिरोका कारण भत्किएको घरमा पुरिएका 2 स्थानीयको साउन 18 गते उद्धार गरी जिल्ला अस्पताल गोर्खा पुर्याएको छ। भवानीबक्सगढ़ र खड्गदलगढ़बाट खटिएको टोलीले सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका 2 स्थित मध्य पहाड़ी लोकमार्गमा बस र जीप एकापसमा ठोकी सुनकोशी नदीमा खसेको जीप र सवार व्यक्तिहरूको साउन 18 गतेदेखि खोज तथा उद्धार कार्य गरिरहेको छ। रणभैरवगढ़बाट खटिएको टोलीले काठमाण्डौ महानगरपालिका 27 जमल स्थित स्थानीयको घरमा विद्युत सर्ट भई लागेको आगो साउन 23 गते निभाएको छ। गोरखदलगढ़ अन्तर्गत सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुस्ता गाउँपालिका 5 सुस्ता पारी क्षेत्रमा साउन 23 गते अस्थायी तटबन्ध निर्माण गरेको छ। नारायणी नदीले कटान गरी गाउँभित्र पानी प्रवेश गर्न लागेपछि अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरिएको हो। इलाम जिल्लामा तैनात रडसार्दुलगढ़ले मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 10 स्थित राजदुवालीमा साउन 17 गते गएको पहिरोले अवरूद्ध भएको सड़क खुलाएको छ। सोक्रममा टोलीले यात्रुहरू बिरामी वृद्धवृद्ध बालबालिका तथा अशक्त व्यक्तिहरूलाई सहयोग तथा सहजीकरण गर्नुका साथै अवरूद्ध बाटो खुलाउन निरन्तर रूपमा खटिएको हो। कालीजंगगढ़ र नम्बर 23 फील्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बागलुङ जिल्ला बागलुङ नगरपालिका 4 उपल्लो चौरस्थित गौरीधाम शिव मन्दिरमा साउन 18 गते स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ। मन्दिर दर्शनका लागि जाने भक्तजन तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको सहायता कक्षबाट 111 जना लाभान्वित भएका छन्। श्रीनाथगढ़ अन्तर्गत सुरक्षा बेस्ट लाङटाङबाट खटिएको टोलीले रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका 4 स्थित टेउछे खोलामा रहेको काठको पुल साउन 19 गते मर्मत गरेको छ। साउन 18 गते परेको अविरल वर्षाका कारण पुलमा क्षति पुगेपछि स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीको सहयोगमा पुल मर्मत गरिएको हो। विष्णुदलगढ़ले धनुषा जिल्ला विदेह नगरपालिका 6 तीनकौरियामा साउन 20 गते एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम सञ्चालन गरेको छ। सो दौरान विपद व्यवस्थापन, भत्किएका संरचनामा खोज तथा उद्धार, आगो निभाउने तरिका लगायत प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रडबमगढ़का 338 जना सकल दर्जाले प्रकृति संरक्षण पदक प्राप्त गरेका छन्। गणपति प्रमुख सेनानी श्री खिम बहादुर डाँगीले साउन 21 गते गढ़मा आयोजित एक कार्यक्रमका बीच सकल दर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नुभयो। विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधताका बीच प्रकृति संरक्षणमा खटी नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढ़ाउन उत्कृष्ट योगदान पुर्याउनुभएका सकल दर्जाको सम्मान स्वरूप उक्त पदक प्रदान गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसीमा तैनात नम्बर 26 वाहिनी अड्डामा अन्तर्गतका युनिटपतिहरूलाई सहभागी गराई साउन 19 गते कमाण्डर्स कन्फरेन्स 2083 सञ्चालन गरिएको छ। सो क्रममा वाहिनीपति सहायक रथी श्री भीमशंकर वनले युनिटपतिहरूलाई जिम्मेवारी क्षेत्रमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उक्त कन्फरेन्समा वाहिनी अड्डाको जिम्मेवारी क्षेत्रमा विद्यमान सुरक्षा चुनौतीहरू, बाह्य आक्रमण विरूद्धको योजना, विपद प्रतिकार्य, आन्तरिक द्वन्द विरूद्धको सुरक्षा योजनाका विषयमा छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: मित्र राष्ट्र भारतको आर्म्ड फोर्सेस मेडिकल कलेज पुणेमा सन् 2026 सञ्चालन हुने एमबीबीएस कोर्समा सहभागी हुन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका जेहेन्दार सन्ततिका लागि दरखास्त आह्वान गरिएको छ।
3: आवेदन दिने मिति र स्थान: भर्ना छनौट निर्देशनालय जंगी अड्डामा साउन 20 देखि 26 गतेसम्म स्वयं उपस्थित भई आवेदन दिनुपर्नेछ।
4: शारीरिक योग्यता: पुरूषको हकमा न्यूनतम 5 फिट 3 इन्च, महिलाको हकमा न्यूनतम 5 फिट हुनुपर्नेछ। उमेर: 17 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ।
3: थप जानकारीका लागि भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np मा हेर्नुहुन वा 01-5979-478 मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ वीरतापूर्ण सैनिक इतिहास थल्काउने सैनिक संग्रहालयको चिनारी।
5: वीर पुर्खाहरूको अदम्य साहस, समर्पण, देशभक्ति र बलिदानीबाट स्थापित नेपाली सेनाको इतिहास भनेको आधुनिक नेपाल र नेपालीकै इतिहास हो। गोर्खा राज्यबाट शुरू भएको आधुनिक नेपाल र नेपाली सेनाको इतिहास 2.5 शताब्दी पूरा भइसकेको छ। यसबीचमा नेपाली सेनाले आफ्नो सांगठनिक जीवनमा धेरै घुम्तीहरू पार गरिसकेको छ। गौरवपूर्ण इतिहास र विरासत बोकेको नेपाली सेनाको विभिन्न कालखण्डका ऐतिहासिक, पुरातात्विक, सैनिक महत्वका वस्तु सामग्री तथा दस्तावेज संकलन, संरक्षण तथा जगेर्ना गरी भावी पुस्तालाई जानकारी गराउनु संगठनको जिम्मेवारी पनि हो। त्यही महत्वलाई उजागर गर्नका लागि नेपाली सेनाले सैनिक संग्रहालय स्थापना गरेको छ। आजको कार्यक्रममा हामी इतिहास र वर्तमान जोड्ने सेतुका रूपमा स्थापित सैनिक संग्रहालयको चिनारी र महत्वबारे चर्चा गर्नेछौं। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुदीप ढकाल
6: र म प्राविधिक जमादार सरिना सापकोटा। राष्ट्रको इतिहास भनेको मिति घटना र पात्रहरूको सूची मात्र नभई पुस्तौं पुस्ताको त्याग साहस समर्पण र स्वाभिमानको अभिलेख हो। समय बित्छ पुस्ता फेरिन्छन् युद्धका मैदानहरू शान्त हुन सक्लान् तर इतिहासका पदचाप अमिट रहन्छन्। यस्ता अजर अमर पात्र घटनाक्रम र प्रमाणहरूको संग्रह हो सैनिक संग्रहालय। थप प्रस्ट्याउँदै इतिहासविद श्री दिनेश राज पन्त।
7: संग्रहालय भनेको चाहिँ कुनै जातिको बारेमा बुझ्न पनि देशको बारेमा बुझ्न कुनै समुदायको बारेमा बुझ्न कुनै संस्कृतिको बारेमा बुझ्न संग्रहालयमा विभिन्नहरू सजाएर राखिन्छन्। जस्तो उदाहरणको अब हामी कुरा गरौं कि सैनिक संग्रहालय भनेपछि सैन्यको इतिहास धेरै माथिल्लो छ। अहिले हामीले मानिआएको विक्रम सम्वत 1819 बडामहारदेव पृथ्वीनारायण शाहले 5 पल्टन खडा भएर आएको खोजी गर्दै जाँदा विक्रम सम्वत 1801 आश्विन 15 पनि त्यो हामी लिच्छवी कालसम्मको पनि कुरा बुझ्न सक्छौ। त्यसैले संग्रहालयमा चाहिँ सबै कुरा बुझ्ने छर्लङ्ग गरेर राखिने कुरा नै संग्रहालय हो। संग्रहालय चाहिँ जीवन्त इतिहास हो।
5: इतिहासको गौरवशाली गाथा पुराना हात हतियार र सैनिक पहिचानलाई जगेर्ना गर्न सैनिक संग्रहालय स्थापना गर्ने विश्वव्यापी अभ्यास छ। जस अनुरूप नेपाली सेनामा 2062 साल असार 27 गते तत्कालीन मन्त्री परिषदका उपाध्यक्ष श्री कृतिनिधि विष्टले सैनिक संग्रहालयको उद्घाटन गर्नुभएको थियो भने 2064 साल असोज 17 गतेदेखि सैनिक संग्रहालय सर्वसाधारणका लागि खुल्ला गर्न थालिएको हो। संग्रहालय स्थापनाको पृष्ठभूमिबारे प्रस्ट्याउनु हुँदै सहायक रथी श्री प्रेम सिंह बस्नेत अवकाश प्राप्त।
8: यो सैनिक संग्रहालय बनेको अहिलेको भवन आर्मी मेडिकल कलेज बन्नलाई उद्घाटन हुने अवस्थामा पुगेको रहेछ। त्यो चाहिँ एकदम इमर्जेन्सी ल्यान्डिङमा त्यो बन्नु गयो। त्यसरी अब यसरी जन्मियो यो र यो 57 सालमा यसको शिलान्यास भयो र यसरी यसको शुरू भएको हो। अहिले संसारभरिको एउटा इज्जत र एउटा सिकाउने बाटो जनता र सेनाको सम्बन्ध होस् चाहे विद्यार्थीलाई सिकाउनुहोस् चाहे राजनीतिज्ञलाई सिकाउनुहोस् साँसी दिएर पढाउने एउटा स्कूल भन्नुहोस् विश्वविद्यालय भन्नुहोस् पाठशाला हेर्नुहोस् र यो कान नसुन्नेले आफै देखेर पढ्ने ठाउँ हो। यो केटाकेटीले चाहिँ एउटा कन्सेप्टमा चित्र देखेर एउटा कन्सेप्टलाइज यो सैनिक सम्बन्ध सरकारसँगको सम्बन्ध सिभिल मिलिट्री रिलेसन हाम्रो जस्तो देशमा सेना के थियो यसको विकास के थियो यसले के गर्यो कसो गर्यो भने एउटा सेनाको यसो वृद्धिको लागि जनताले बुझ्नको लागि विदेशीले बुझ्नको लागि यो एउटा असाध्य महत्वपूर्ण स्कूल हो प्रदर्शन स्कूल हो यो र विश्वविद्यालय हो।
6: यसरी स्थापना भएको सैनिक संग्रहालय आज इतिहासबारे जान्ने बुझ्ने र अध्ययन गर्ने महत्वपूर्ण गन्तव्य बनेको छ। त्यहाँ पुग्ने जो कोहीले सैनिक इतिहाससँगै नेपालीको साहस राष्ट्रप्रेम र बलिदानको गौरवपूर्ण यात्रा नजिकबाट अनुभूति गर्न पाएका छन्। यस संग्रहालयको बाहिरी प्रदर्शनी भाग परिसरमा स्काई भ्यान हेलिकप्टर रोल्स रोल्स कार ऐतिहासिक डोजर फेरेट कार वीर शहीदको अर्धकदको शालिक हतियार तथा राउण्ड बनाउने पुराना मेसिन राणाकालीन पानी तान्ने पम्प तोप लगायतका विभिन्न हेभी मेसिनरी सामग्री प्रदर्शन गरिएका छन्। यस्ता सामग्रीले नेपालको स्मृति पहिचान र गौरवको अनुभूति गराउनका साथै राष्ट्रिय इतिहास संरक्षणमा समेत उत्तिकै सहयोग पुगेको छ। सैनिक संग्रहालयका प्रमुख सेनानी श्री गेलङ लामा।
9: यसमा चाहिँ हाम्रो बाल बच्चादेखि लिएर स्वदेशी विदेशी सबैजनालाई यो संग्रहालय चाहिँ खुल्ला रहेको छ र यस हिसाबले गर्दाखेरि यहाँ जति पनि भिजिट गर्ने आगन्तुकहरू हुनुहुन्छ उहाँले चाहिँ नेपाली सेनाको बारेमा चाहिँ एउटा राम्रो जानकारी लिएर जानुहुन्छ भन्ने म पूर्ण विश्वास गर्दछु। कारण के हो भने जस्तै समूहमा आउने बाल बालिकाहरूलाई या अरू कुनै तालिमरत सकल दर्जाहरू वा अरू कुनै ग्रुपहरू आउनुहुन्छ भने उहाँहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा हामीले यस संग्रहालयको विषयमा छोटो ब्रिफिङ पनि गर्ने गरेको छ जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई नेपाली सेनाको इतिहासबारे चाहिँ अति नै राम्रो कुराहरू चाहिँ हामीले चाहिँ जानकारी गराउन सक्छौँ।
5: छाउनी स्थित सैनिक संग्रहालय विगत वर्तमान र भविष्यलाई जोड्ने माध्यम बनेको छ। यसको उदाहरण यहाँ भएका संग्रह कक्षहरू हुन्। संग्रहालयको प्रवेश कक्षमा वर्तमान प्रधान सेनापतिको जीवनी सहितको फोटो नेपाल नेपाली सेना जंगी अड्डा तथा प्रीतनाहरूको झण्डाका साथै विभिन्न समयमा प्राप्त उपहारहरू रसुवागढ़ी तथा मकवानपुर गढ़ी प्रदर्शित गरिएको छ। साथै प्रवेश कक्षमा आगन्तुकहरूलाई श्रव्य दृश्यको माध्यमद्वारा नेपाली सेना सम्बन्धी जानकारी गराउने व्यवस्था समेत गरिएको छ। चालू आर्थिक वर्षमा मात्र 45,000 भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकले सैनिक संग्रहालय अवलोकन गरिसकेको तथ्याङ्क छ। यो तथ्याङ्कले सैनिक संग्रहालयको महत्व र उपयोगिता पुष्टि गरेको छ। सैनिक संग्रहालय बारे थप जानकारी दिँदै गुल्म प्रबन्ध हुँदा सानुराम केसी
10: परमाधिपति कक्ष छ, त्यसमा चाहिँ हाम्रो शिरपाच पृथ्वीनारायण शाहदेखि अन्तिम राजा शिरपाच ज्ञानेन्द्र वीरविक्रम शाहदेव सम्मको उहाँहरूले गर्नुभएको कृति र कार्यहरू उल्लेख गरिएको छ। वंशा चार्ट पनि राखिएको छ। युद्ध स्मृति कक्ष छ, 22-24 राज्यहरूलाई एकीकरण गर्दा लडेका गढीहरूको सचित्र वर्णन गरिएको छ। त्यही कक्षमा फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारमा नेपाली सेनाले भूमिकाहरू खेलेका झलक आउने गरी लिएको तस्विरहरू पनि त्यहाँ प्रष्ट छन्। पूर्व प्रधान सेनापति कक्ष छन्, पहिलो प्रधान सेनापति विराज थापा मगरदेखि हालसम्मका प्रधान सेनापति तस्विरहरू चाहिँ त्यहाँ राखिएको छ। पोसाक कक्ष छ, पोसाक कक्षमा पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि नेपाली सेनामा के पोसाकहरू चाहिँ लागू भए क्रमशः हामीले त्यहाँ देखाइएको छ। हतियार कक्ष आउँछ, हाम्रो जनरल गेन्द्र शमशेर राणाज्यूले बनाउनु भएको हतियारहरू पनि त्यहाँ हेर्न सक्नुहुनेछ। र त्यसमा पुराना हतियारहरू, खम्पा अपरेसन, ओखलढुङ्गा कारवाही, भूसा कारवाही जस्ता कारवाहीहरूको त्यहाँ चित्र सहित प्रयोग भएका हतियारहरूदेखि लिएर उहाँले गरेका कार्यहरू क्याप्सनमा पनि राखिएको छ।
11: मंगलबार र बुधबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सर्वसाधारण सहित विदेशीका लागि समेत संग्रहालय खुला रहने गरेको छ। अवलोकनका सम्बन्धमा थप प्रस्ट्याउँदै अमलदार सविता सापकोटा,
12: हामीले चाहिँ विशेष गरी भिजिटरलाई सुविधाहरू सकेसम्म राम्रो दिने प्रयास गरेका छौँ। अब जस्तै निशुल्क पार्किङ एरिया प्लस उहाँहरूले ल्याउनु भएको सामानहरू, राम्रो लकर सुरक्षाको व्यवस्था गरिएको छ। प्लस कोही अब घुम्दा घुम्दै बिरामी भयो भने पनि प्राथमिक उपचार, त्यसपछि अनि कोही बुढाबुढी बिरामी अब त्यस्तो आउनु भए पनि ठाउँ ठाउँमा चाहिँ सिटहरूको व्यवस्था गरिएको छ। प्लस विदेशीलाई पनि गाइड आवश्यक परेको खण्डमा चाहिँ हामीले गाइड गर्ने गरेका छौँ। त्यसपछि अब भित्र उहाँहरूको मनमा लागेको कुरा हामीहरू सबै सेयर गरेर सोध्नुहुन्छ। अब हामीले बुझेसम्म जानेसम्म उहाँहरूलाई बताइदिन्छौँ यहाँको बारेमा खुलेर। प्लस त्यसमा पनि उहाँहरूलाई लागेको सुधार गर्नुपर्ने अथवा यहाँ म्युजियममा थप केही प्लस गर्नुपर्ने छ भने उहाँहरूको लागि सुझाव पुस्तिका राखिएको छ। उहाँहरूले चाहिँ आफ्नो प्रतिक्रिया त्यसमा लेखेर चाहिँ खोल्ने गर्नुभएको।
5: संग्रहालयको पूर्व परम सेनाधिपति कक्षमा नेपाली सेनाको परम सेनाधिपति पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको पूर्ण कदको तस्विर सहित तत्कालीन राजाको पालामा खड़ा भएका पल्टन तथा सैनिक कार्यवाहीको बारेमा उल्लेख गरिएका छन्। यसै गरी युद्ध स्मृति कक्षमा एकीकरण समयका युद्धहरू, नेपाल अंग्रेज युद्ध, नेपाल तिब्बत युद्ध र प्रथम तथा दोस्रो विश्वयुद्धमा नेपाली सेनाले भाग लिएका तस्विरहरू, आधुनिक नेपाल निर्माणको क्रममा भएका एकीकरण अभियानको नक्सा, विभिन्न मित्र राष्ट्रका प्रधान सेनापति तथा विभिन्न व्यक्तिहरूको भ्रमणको फोटो र विभिन्न किल्लाको फोटो प्रदर्शन गरिएका छन्। सैनिक सम्बन्धी यस्ता दुर्लभ संग्रहले अवलोकनकर्ताहरूलाई समेत आकर्षित गरेको छ।
13: म शीतल दाहाल, बनेपा नगरपालिका वडा नम्बर 2। हाम्रो नेपाल एकीकरणदेखि चाहिँ ककले एकीकरण गर्नुभयो, कति को राजाहरू हुनुभयो, अनि कस्ता मेटेरियल्सहरू युज भएछन् नेपाल एकीकरण गर्दाखेरि भन्ने थुप्रै चिजहरू हाम्रो इतिहास चाहिँ देख्न पाइयो। यहाँनिर एकदम गौरव महसुस भयो। अब पृथ्वीनारायण शाह एकीकरण गरेर अहिले हामी सिङ्गो नेपाली भन्न पाएका छौँ, त्यो एकदम गौरव फिल भइरहेछ।
14: म दिनेश घिसिङ, विगतमा कतिपय कुराहरू चाहिँ अब पढेर थाहा पाउँछ भने चाहिँ हेरेर थाहा पाउने कुराहरू भयो। सेनाको यो पक्ष चाहिँ प्रत्यक्ष रूपमा यो यस्तो खालको रहेछ पढेर भन्दा पनि कतिपयले चाहिँ हेरेरै देख्ने भयो, देखेपछि जानकारी राम्रोसँग पाउने भयो यो रहेछ। अनि युद्धका कुराहरू भयो, युद्ध यस्तो ठाउँमा यतिखेर यस्तो यो तरिकाले लड्या रहेछ, अनि यो ठाउँको रहेछ, विगतमा चाहिँ अब कहाँ कहाँको किल्लाहरू थियो सबै ठाउँमा त नघुमेको हुनसक्छ, त योभित्र आइसकेपछि चाहिँ सबै ठाउँ घुमेको जस्तो भयो, त्यो फिल हुन्छ हामी आफूलाई। नेपाल चाहिँ पहिला यो पूर्वदेखि पश्चिमसम्मको चाहिँ सिमानहरू यहाँ यहाँसम्म थियो भन्ने कुराहरू त घुमेर चाहिँ सम्भव थिएन भने यहाँ हेरेर सम्भव भयो नि त एकै ठाउँमा, त्यो राम्रो पक्ष छ।
11: सैनिक संग्रहालय इतिहासलाई नियाल्ने, अनुभव सङ्गाल्ने र सिक्ने थलो पनि हो। संग्रहालयको अवलोकनले इतिहास प्रत्यक्ष देखिने र अनुभूति गर्न सकिने विषय समेत बन्ने गरेको छ। खास गरी विद्यार्थीहरूको सिकाइमा सैनिक संग्रहालयले के महत्व राख्दछ त? प्रभात स्कूल भक्तपुरका शिक्षक राजकुमार सहकर्मी,
15: एउटा बच्चाहरूलाई चित्र मार्फत देखाउन पायो त्यसले पनि उनीहरूको मनमा चाहिँ एउटा उत्सुकता, जिज्ञासा, गोर्खाली सैनिकहरू चाहिँ यसरी चाहिँ लड्नु पर्ने जुन आवश्यकताहरूको बारेमा चाहिँ उनीहरूले प्रत्यक्ष त देख्न पाएनन्, कमसे कम त्यो अनुभव गरोस् भन्ने उद्देश्यले चाहिँ उनीहरूलाई यहाँ लिएर आयो। अनि त्यो मात्र होइन, हात हतियार त यो बच्चाहरूको माइन्डमा अलिकति युद्ध भन्ने बित्तिकै क्युरियोसिटी हुन्छ नि त, हामीसँग पनि कस्तो खालको वेपन्स रहेछ पहिला पुराना वेपन्सहरू भन्ने त्यो वेपन्स त जसरी होइन क्याप्चर हुन्छ क्या त्यो सङ्ग्रहालयले धेरै कुराहरूमा मदत गरेकै छ जस्तो हामीले उनीहरूलाई कक्षा कोठामा मात्र हामीले पढाएर के हो जस्तो कि मैले बाघ भनेर त्यो बाघ यस्तो यस्तो छ भनेर मौखिक रूपमा भन्दाखेरि कस्तो कस्तो नि उनीहरूलाई जूमै लगेर प्रत्यक्ष देखाए जस्तै हाम्रो इतिहासको कुराहरू पनि सङ्ग्रहालयले देखाउन सकेका कोसिसहरू जुन प्रयास गरेको छ त्यसले उनीहरूलाई चार भिटामा पढाउने भन्दा धेरै कुराको ज्ञान दिने चाहिँ यस्ता खालका मदतहरू गर्ने चाहिँ मलाई अनुभव गरेको छ।
5: यस सङ्ग्रहालयमा अतिरथी प्रधान सेनापति तथा वीर योद्धा कक्षमा हालसम्म अवकाश प्राप्त सेनापतिको र अतिरथीहरूको परिचय सहितको तस्विर वीरको सम्मान पाएका सैनिक व्यक्तिहरू तथा गौरवशाली इतिहास रची भिक्टोरिया क्रस प्राप्त गर्न सफल नेपाली गोर्खा सैनिकको संक्षिप्त परिचय सहितको तस्विर राखिएका छन्। यसैगरी सैनिक पोसाक कक्षमा पृथ्वीनारायण शाहको पालादेखि हालसम्मका विभिन्न कालखण्डको समयमा लागू गरिएका नेपाली सेनाको पोसाकलाई प्रदर्शन गरिएको छ। यस्ता प्रदर्शनीले सैनिक इतिहासदेखि वर्तमानसम्मलाई उजागर गरेको छ।
16: मेरो नाम प्रनिसा पराजुली हो, म छ कक्षामा पढ्छु। मलाई यहाँ आउन पाएकोमा खुसी पनि लागेको छ अनि राम्रो लागेको छ। मैले यहाँ आएर पहिला प्रयोग हुने सामग्रीहरू हेरे अनि राजाहरूले के युद्धमा के सामानहरू प्रयोग गर्नुहुन्छ भनेर हेरे अनि त्यसपछि इतिहासको बारे थाहा पाउन पाए, वेपनहरू पनि हेरे, मलाई खुसी लाग्यो। हाम्रो लागि या हाम्रो विद्यार्थीको लागि नेपाली सेनाहरूलाई यस्तो सामानहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
17: मेरो नाम एरिकोज हो। यहाँनिर नेपाली एकीकरणको बेला भएको युद्धहरू, नेपाल अङ्गोलो वर सम्बन्धी के अर्को युद्धहरू, विभिन्न प्रकारका गन वेपनहरू, युद्धमा लाउने गियर अनि नेपाल सेनाको एउटा ठुलो झाँस टाइपको स्काई वे पनि देखे। अनि पछि यहाँ एउटा हाम्रो देशलाई पाकिस्तानको डिफेन्स मिनिस्टरले गिफ्ट दिनुभएको एउटा गोल्डन प्लेट भएको गन पनि देखे। अनि यिनीहरू सबैमा फेभरेट चाहिँ मेरो त्यो वीर गन भन्ने एउटा गन छ। यस्तोबाट सामाजिकको बारेमा धेरै कुराहरू सिक्न पायो त्यो युद्धहरूको बारेमा, अनि पछि जनरल नलेजको पनि धेरै कुरा सिक्यो। यसका साथ साथै हामीहरूले इतिहासको बारेमा पनि धेरै सिकेको छ। नेपाली सेनालाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
18: स्वप्निल बासुकावास, कक्षा छमा। मैले यहाँ वेपनहरू हेर्न पाएँ। हाम्रो नेपालको इतिहासको बारे एकदमै महत्वपूर्ण वेपनहरू र आउटफिटहरू, अनि पछि हाम्रो पहिलाका पुस्ताहरूले हाम्रो यो नेपाल बनाउन के काम गरेका थिए भनेर हामीलाई देखाएको छ। अनि पछि मलाई सबसे मनपर्ने भनेको सङ्ग्रहालय रहेको बाहिर डिस्प्ले गरिरहेको प्लेन र मसिन बनाउने सामान हो। यी सामानहरू हेर्दा मलाई मेरो इतिहास र मेरा फौजीहरूको लागि एकदमै ठुलो सामान पाएको हो। म मेरो बाहिरको साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि यहाँको सङ्ग्रहालयले हाम्रो इतिहासलाई मात्र होइन हाम्रो युवा र हाम्रो फौजीहरूलाई पनि चिनाउने गरेको छ।
11: नेपालको एकीकरण अभियान, ऐतिहासिक युद्ध, सैनिक जीवन तथा पुर्खाको वीरताको गाथाको संग्रह सैनिक संग्रहालय बनेको छ। यस संग्रहालयमा तरवार, खुडा, खुकुरी हुँदै आजसम्म नेपाली सेनाले प्रयोग गर्दै आएका हात हतियारहरू समेत राखिएका छन्। यसै गरी विभिन्न ऐतिहासिक घटनाक्रममा प्रयोग भएका हतियार, नेपाली सेनाले प्रयोग गरेका पुराना हात हतियार तथा औजार, गोलीको गति नाप्ने उपकरण, गेहेन्द्र शमशेरको जीवनी सहितको तस्विर, नेपाली सेनाको प्रत्येक युनिटहरूको आदर्श वाक्य सहितको झण्डा, वीरगन, इलेक्ट्रिक गन, 106 मिमी आर्सीएल, पूर्वाधार निर्माणका झलकहरू, पुराना संचारका उपकरणहरू, पुराना सैनिक ब्याण्डका बाजाहरू, प्याराट्रुप्स, रेन्जर, आर्टिलरीका सामग्रीहरू समेत सैनिक संग्रहालयका आकर्षण हुन्। संग्रहालयमा राखिएका यस्ता सामग्रीहरूले के अर्थ राख्दछ त? त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर श्री सुरेश ढकाल,
19: नेपालको निर्माणको कुराहरू गर्दाखेरि सैनिक इतिहासलाई बिर्सेर सम्भव छैन। सैनिक संग्रहालय भनेर भन्यो भने पनि त्यो चाहिँ नेपाली इतिहासको अथवा नेपाली समग्र सन्दर्भको एउटा पाटो हो। यदि तपाईँसँग एउटा राम्रो खालको सैनिक संग्रहालयहरू छैन जसका आधारमा चाहिँ विगतका बारेमा राष्ट्र निर्माणको कथा भन्न सकियोस्, त्यस्तो खालको नहुँदाखेरि चाहिँ मुलुकको इतिहास नै पनि कमजोर हुन्छ अथवा विश्वसनीय नहुन सक्छ। त्यो कारणले गर्दाखेरि सैनिक इतिहास चाहिँ माध्यम हो, तर सिङ्गो राष्ट्र निर्माणको इतिहासको बारेमा समाचार छ, नयाँ पुस्तालाई थाहा दिनुपर्छ, इतिहासलाई लेखन र पुनर्लेखन गरिराख्नुपर्छ। फेरि त्यसका लागि चाहिँ म्युजियमहरू एकदमै महत्वपूर्ण हुन्छन्। म्युजियम भनेको चाहिँ त्यो सबै सामग्रीहरूलाई व्यवस्थित ढङ्गबाट संरक्षण गरेर राखिएको कुराहरू भयो, सम्पूर्ण रूपमा चाहिँ तपाईँको भौतिक अवयवहरू जो अहिले उपलब्ध छ त्योहरूको पनि उत्तिकै महत्व भनेको अर्थ हुन्छ रहन्छ। सङ्ग्रहालयभित्र रहेका चाहिँ हात हतियार दस्तावेजको कुरा मात्र नभइकन कुनै गढीहरू किल्लाहरू त्यत्तिकै महत्वपूर्ण हुन्छन्।
5: मानव सभ्यताको विकास, राज्य निर्माण, प्रविधि परिवर्तन, सामाजिक संरचना र संस्कृतिको यात्रा बुझ्ने माध्यम पनि भएकाले सङ्ग्रहालय वर्तमान पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने र इतिहासप्रति गर्व गर्ने कडी बनेको हो। सङ्ग्रहालयको विविध कक्षमा पुरस्कार, पदक तथा मोमेन्टोहरू, नेपालले शान्ति स्थापनार्थ भाग लिएका विभिन्न फोटो, नेपालले नेतृत्व तथा आयोजना गरेको तेस्रो साग सम्मेलनको फोटो, पाल्पा सिलखानाको नेपाल अंग्रेज युद्ध पहिलाको हतियार राख्ने ऱ्याक, चोरी शिकारीबाट बरामद वन्यजन्तुका अस्थि पञ्जरहरू, हवाई जहाज विरूद्धको कार्यवाहीको मोडल लगायत जर्मन विरूद्ध प्रथम भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाले लडाई लडेको नमूनाको मोडल आदि राखिएको छ। छाउनीमा रहेको सैनिक संग्रहालय सँगै राष्ट्रिय संग्रहालय पनि रहेको छ। राष्ट्रिय संग्रहालयमा पनि नेपाली सेना सम्बन्धी थुप्रै सामग्रीहरू राखिएका छन्। त्यसो त राष्ट्रिय संग्रहालय रहेको पुरानो भवन भीमसेन थापाको पालामा बनाइएको नेपालको पहिलो जंगी अड्डा पनि हो। त्यसैले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय नजिकैको दूरीमा रहेकोले अवलोकनकर्ताहरूलाई थप सहज भएको र संग्रहालय स्थापनाको उद्देश्य पूर्तिमा समेत सहयोग पुगेको राष्ट्रिय संग्रहालयका अधिकृत श्री सुभाष कृष्ण डंगोलको बुझाइ छ।
20: राष्ट्रिय संग्रहालयमा चाहिँ सैनिक इतिहाससँग चम्किने विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन्, जस अन्तर्गत चाहिँ विधात हतियार, तरवार, खुकुरी, बन्दुक, अनि सैनिक पोसाकहरू, त्यसै सुरक्षात्मक सामग्रीहरू, युद्धमा भएका चाहिँ सैनिक उपकरणहरू, विभिन्न कालखण्डमा राणाहरूले प्राप्त गरेका सैनिक पदकहरू, सम्मान चित्रहरू अनि दस्तावेजहरू पनि संकलन गरेर प्रदर्शनमा राखिएको। राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय दुवै संग्रहालय नेपालको इतिहास, संस्कृति र सम्पदाको संरक्षण र प्रबन्धनको एउटा महत्वपूर्ण संस्थाको रूपमा लिन सकिन्छ। यी संग्रहालयहरू नजिकै भएकोले पनि आगन्तुकहरूले एकै भ्रमणमा दुईटै संग्रहालय अवलोकन गर्न चाहिँ उहाँहरू पाउनुहुन्छ। राष्ट्रिय संग्रहालय चाहिँ समग्र रूपमा नेपालको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा कलात्मक सम्पदाको प्रदर्शन गरिन्छ भने सैनिक संग्रहालय चाहिँ नेपाली सेनाको इतिहास, सैन्य परम्परा, युद्ध कला, वीरताको इतिहास चाहिँ विशेष रूपमा प्रदर्शन गर्छ। यसरी नै यी दुवै संग्रहालय एक अर्काका पूरक संस्थाको रूपमा हेर्न सकिन्छ।
11: श्रोता, सैनिक संग्रहालय केवल पुराना हतियार, पोसाक वा सामग्रीहरूको संग्रह मात्र होइन, यो हाम्रो राष्ट्रिय इतिहास, वीरता, त्याग र गौरवको जीवन्त अभिलेख हो। यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री, युद्धमा प्रयोग भएका उपकरण, वीर सैनिकका स्मृति चिन्ह तथा अभिलेखहरूले नेपाली सेनाको गौरवशाली यात्रालाई जीवन्त रूपमा उजागर गरेका छन्। श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाई सँगै म प्राविधिक सुबेदार शोभा विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: अहिले साँझको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप आलू जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-45-562 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाउं।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ। सर्पले टोकेमा के गर्ने, आज हामी विशेष गरी सर्प दंशको उपचार, भ्रम र यथार्थ बारे विशेष कुराकानी गर्नेछौ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ नेपाली सेना वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन सेनानी डाक्टर ताहिर अली अन्सारी। यहाँलाई स्वागत छ।
1: थ्याङ्क यू म्याडम।
0: सर्पदंश, सर्प भन्ने बित्तिकै धेरैको साथ जान्छ, मलाई पनि एकदमै धेरै डर लाग्छ होइन। तर सर्पले टोकेपछि उपचारको विषयमा चाहिँ अलिकति केही समाजमा थुप्रै खालका कुराहरू भइरहेछन्, समुदायमा पुगेर छलफल गर्दै गर्दाखेरि त्यसमा सबैभन्दा सुरुमा चाहिँ सर्पले टोक्ने बित्तिकै जुन धामी झाँक्रीकोमा लान्छौ हामीले उपचार गर्न, त्यो चाहिँ सही हो कि के हो त?
1: सर्वप्रथम त यो जुन सर्पको टोकाई भइसकेपछि अविलम्ब त्यस्तो बिरामीहरूलाई चाहिँ हामीले अस्पताल कसरी पुर्याउने भन्ने कुरा ध्यान दिनुपर्छ। यो बीचमा कुनै प्रकारको ढिलाइ, चाहे त्यो धामी झाँक्रीकोमा लाने होस् अथवा त्यसलाई चाहिँ अरू अब जडीबुटीदेखि लिएर अरू यो मिसकन्सेप्सनहरू जुन छ त्यसलाई चाहिँ हामी गर्नु हुँदैन।
0: तर लामो समयदेखि समुदायका मान्छेहरूले चाहिँ त्यो कुरालाई मानि आएको र प्रयोग गर्दाखेरि केही मानिसहरू चाहिँ बाँचेको भनेर चाहिँ विश्वास गर्नुहुँदो रहेछ। धामी के भरमा पनि लगेर सर्पले टोकिसकेपछि उपचार गर्न लाँदै गर्दाखेरि चाहिँ हाम्रो त मान्छे बाँचेको छ अनि कसरी नपत्याउने भन्नुहुन्छ कि?
1: अब यसमा दुईटा कुरा छ म्याडम। अब सर्पले टोकिसकेपछि सबै सर्पको टोकाई चाहिँ विषालु हुन्छ भन्ने छैन। यसमा हामीले जान्नुपर्ने कुरा के हो भने एउटा केही सर्पहरू विषालु हुन्छन् र केही चाहिँ नन पोइजनस हुन्छन्। अब विषालु सर्पले टोक्यो भने त्यसको लक्षणहरू देखिन्छ र हामीले उपचार चाँडोभन्दा चाँडो गर्नुपर्छ। तर नन पोइजनस स्नेक बाइट हुँदाखेरि त्यस्तो अवस्थामा अब केही नगर्दा पनि जस्ट अब्जर्भेसन गरे भए पनि पुग्नियो, बाँच्नियो मान्छे। तर विषालु सर्पले टोकेर धामी झाँक्रीको उपचारले त्यो जुन विषभित्र छिर्याएको छ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौँ। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
0: भनेपछि धामी झाँक्रीले जति पनि व्यक्तिलाई उपचार त्यो पूजा गरेर फुकफाक गरेर निको पारेका छन् त्यो चाहिँ विषालु कम भएको सर्पको टोकाएको कारणले?
1: हजुर हजुर, त्यो चाहिँ अब विषालु सर्प नभएको अवस्था हुन सक्छ। अब विषालु सर्प भएको अवस्थामा चाहिँ जति सुकै धामी झाँक्री गरौं, हामी जति सुकै हामी जडीबुटी प्रयोग गरौं त्यसले हुँदैन। कुनै पनि यसमा चाहिँ साइन्टिफिक प्रमाणहरू छैन यसमा।
0: त्यसमा अब अर्को एउटा प्रश्न, त्यो भनेको चाहिँ चुसेर कतिपयले चाहिँ सर्पले टोकिसकेपछि अनि समुदायमै भएका एकजना कोही व्यक्ति हुनुहुँदो रहेछ, उहाँले चाहिँ चुसेर निको पारिदिनुहुन्छ भनेर लगेर चुसेर अनि निको पनि पारेको छ। चुसेर निको भयो अनि कसरी नपत्याउने भन्नुहुन्छ कि? त्यो चाहिँ खास के हो त चुसेर?
1: यस विषयमा कुरा गरिसक्यौं अलिकति। अब स्नेक बाइट भनेपछि एउटा चाहिँ विषालु र अर्को चाहिँ नविषालु, दुई प्रकारका हुन्छन्। यसमा विषालु हो भने त्यो मैले अघि भनिसके, चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामी झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडोभन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
0: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने होइन।
1: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी एक ठाउँमा बनाइदियो भने त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिर्याएको छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
0: फैलिन
1: पाउँदैन। त्यो हिसाबले चाहिँ सबसे प्रथम भनेको एस्योरेन्स पेसेन्टलाई, सेकेन्ड भनेको इमोबिलाइजेसन एक ठाउँमा स्थिर रह्यो, तेस्रो भनेको उहाँलाई चाहिँ चाँडोभन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
0: सुरुमा सान्त्वना दिने, शान्त राख्ने, आत्मविश्वास बढाउने काम गर्न पर्यो। त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन, अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
1: भन्दा छिटो पुर्याउनु पर्यो।
0: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखेको छ र मानिएको पनि छ, केही रोगहरू उपचार पनि सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ जडीबुटी धेरैले प्रयोग गर्नु हुँदो रहेछ कुनै ठाउँमा के भन्ने कुनै ठाउँमा के भन्ने अनि त्यो जडीबुटी चाहिँ कौडा टाइपको के हुन्छ अनि त्यो टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ अनि अर्को चाहिँ झारमौरो के भन्ने हुँदो रहेछ त्यसले पनि निको गर्छ भन्ने पनि रहेछ समुदायमा छलफल गर्दाखेरि थापाको विषय यो चाहिँ के हो खास चाहिँ
1: यो सबै भ्रम हो यी चिजहरू जति पनि छन् सबै भ्रम हो अब विषालु सर्पले टुकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने ब्रेनलाई असर गर्ने रगत रक्तस्राव हुने होइन यी कुराहरू हुने हो अनि न्युरोलोजिकल मेनिफेस्टेसन भन्छ न्युरोलोजिकल मेनिफेस्टेसन करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने जस्तो आँखा हेर्न नसक्ने लिड्स आइलिड फल हुन थाल्ने बोल्न नसक्ने निन्न नसक्ने श्वास प्रश्वासमा प्रब्लम आउने प्यारालाइसिसहरू हुने यी लक्षणहरू हुन् अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने मैले अघि नै भनिसकेँ साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस् त्यसैले चाहिँ उपचार भनेको चाँडोभन्दा चाँडो प्राथमिक उपचार सुरु गरेर इमोबिलाइज गरेर हस्पिटल पुर्याउनेदेखि लिएर तुरन्त यदि मेनिफेस्टेसन देखियो भने तुरन्त हामी चाहिँ एन्टी स्नेक भेनम हामीले दिनुपर्छ र अस्पतालमा निगरानीमा राख्नुपर्छ
0: उपचारको पाटोभित्र हामी प्रवेश गरिसक्यौं होइन सबैभन्दा सुरुमा यहाँले भने जस्तै सर्पले टोक्ने बित्तिकै मान्छेले गर्नुपर्ने काम चाहिँ के हो
1: सर्प टोक्ने बित्तिकै पहिलो कुरा चाहिँ त्यो बिरामीलाई त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स शान्त बनाउनुपर्छ किन त्यस्तो अवस्थामा व्यक्ति एकदम आत्तिएको हुन्छ होइन त्यसले गर्दा अझ असर पर्न सक्छ त्यस्तोमा सान्त्वना दिने शान्त बनाउने सेकेन्ड काम भनेको टोकेको ठाउँलाई चाहिँ हामीले चाहिँ इमोबिलाइज गराउने अघि हामी भने स्प्लिनको अथवा कुनै काठको अथवा कुनै स्ल्याबको प्रयोग गरेर त्यो ठाउँलाई चाहिँ हामी टाई गरेर हल्का टाई भन्नाले कडा टाई टर्निकेटहरू युज गर्न पाइँदैन त्यो प्रयोग गरेर त्यो इमोबिलाइज बनाउने त्यसपछि चाहिँ चाँडोभन्दा चाँडो
0: अस्पताल लाने गर्नै नहुने गल्ती जसले चाहिँ बिरामीलाई झन छिटो मृत्युको मुखमा पुर्याउँछ
1: पहिलो कुरा हामी पहिलो के गर्छौँ टोकाई सर्पले टोक्ने बित्तिकै हामी पहिलो चिज के गर्छौँ त्यो घाउलाई चाहिँ हामी कोही कोहीले चाहिँ चिर्ने कोसिस गर्ने अनि त्यो रगत चाहिँ चुस्ने कोसिस गर्ने अनि त्यसपछि एउटा डोरीले टोकेको ठाउँभन्दा माथिल्लो भागमा चाहिँ टाई गरिदिने कसेर बाँधिने रगत माथि जाँदैन भन्ने हिसाबले त्यो सोचाइले ती सबै चिजहरू भ्रम हुन् यी चिजहरू हामी चाहिँ गर्नु हुँदैन यसले झन् ढिलाइ मात्र गराउँछ ढिलाइ भएपछि हाम्रो उपचारमा ढिलाइ हुन्छ जसले गर्दा ज्यान जोखिममा आउँछ
0: यहाँले लामो समयदेखि अब सर्पदंशको सर्पले टोकेका बिरामीहरूको उपचार गरिरहनु भएको छ कहिले कुनै त्यस्तो केस छ जुन चाहिँ एक मिनट ढिला हुँदा अथवा दुई मिनट ढिला हुँदाखेरि गुमाउनु परेको
1: अब हाम्रो नेपाली सेनामा विभिन्न ठाउँहरूमा स्नेक बाइट सेन्टरहरू छन् अहिले देशभरि हाम्रो 23 सेन्टरहरू छन् विभिन्न ठाउँमा डाक्टर साहबहरू त्यहाँ हुनुहुन्छ र ट्रेन्ड प्यारामेडिक्सहरू हुनुहुन्छ जहाँ चाहिँ उपचार गर्ने गरेका छ अब मैले चाहिँ अहिलेसम्म हालसम्म काम गर्दाखेरि जति पनि ठाउँमा मैले चाहिँ उपचारमा संलग्न रहेँ यो स्नेक बाइटमा त्यसमा चाहिँ जो चाहिँ टोकाई पश्चात अविलम्ब लिएर आउनुभयो उहाँहरूको चाहिँ म्याक्सिमम नै मृत्युबाट जोगिनुभयो उहाँहरूको उपचार टाइममै समयमै सुरु भयो र उपचार गरेर भाँच्नु भएको छ र जो चाहिँ अब यी कुराहरू जुन चाहिँ अब धामी झाँक्रीलाई देखाउनेदेखि लिएर ढिलाइ सुस्ती गर्ने घरमै उपचार गर्ने जस्तो कुराहरू गरेर जुन ढिलाइ गर्नुभयो त्यस्ता बिरामीहरू चाहिँ दुई चारवटा बिरामीहरू चाहिँ त्यस्ता मैले आफै पनि हेरेको छु जसको चाहिँ मृत्युको फेस गर्नु परेको छ
0: साह्रै नमजा लाग्दो त्यति बेला त नमिठो लाग्दो समयमा ल्याइदिएको भए सायद मैले बचाउन सक्थे भन्ने त्यो त हुन्छ होला
1: डेफिनेटली अब यो स्नेक बाइट भनेको एउटा मेडिकल इमर्जेन्सी हो तर यो मेडिकल इमर्जेन्सीलाई चाहिँ हामीले समयमै अस्पताल पुर्याइदियो भने ज्यान जोगाउन सकिन्छ त्यस्तो बिरामीहरूको
0: कति समयसम्म छिटोमा पुर्याउने त कति जति समयभित्र हुन्छ नि यति समयभित्र चाहिँ आइपुर्याउनु भयो भने बचाउन सकिन्छ होला भन्ने
1: त्यो भनेको हजुरको अब कस्तो प्रकारको टोकाई हो. अब यसै यही क्रममा चाहिँ एउटा ड्राई बाइट भन्ने हुन्छ जसमा चाहिँ टोक्या हुन्छ तर भेनम भित्र छिरेको हुँदैन. कति चाहिँ के हुन्छ अब धेरै डेप्थमा टोक्या हुन्छ र बिस चाहिँ फैलिन सक्ने धेरै बिस चाहिँ भित्र छिर्या हुन्छ जसले गर्दा चाँडोभन्दा चाँडो त्यसको मेनिफेस्टेसनहरू हुन सक्छ. त्यो यो विभिन्न कुराहरूमा अब ठाउँ कहाँ टोक्या छ, कति डेप्थमा टोक्या छ, पोइजन कतिको इन भेनोमेसन भएको छ, ती सबै चिजहरूमा डिपेन्ड हुने हो. त्यही भएर यस्तो अवस्थामा टोक्ने बित्तिकै के गर्ने, चाँडोभन्दा चाँडो हाम्रो उद्देश्य के हुनुपर्छ, यो बिरामीलाई चाहिँ अस्पताल अथवा नजिकको स्वास्थ्य संस्थासम्म तुरन्त अविलम्ब पुर्याउनु पर्छ.
0: यसमा अब सर्पले टोकिसकेपछि अस्पताल लैजाँदै गर्दाखेरि प्राथमिक उपचारको कुरा हुन्छ नि त, जुन चाहिँ गर्यो भनेदेखि केही बिरामीलाई बचाउन सकिन्छ भनेर केही डाक्टरहरूले भन्नु पनि हुन्छ होइन. त्यो प्राथमिक उपचार अथवा नजिकका आफन्त आफ्नो मान्छेले चाहिँ कस्तो खालको काम गर्नुपर्छ जसले सहज होस् अझ?
1: अब टोकाई भएको ठाउँमा अब त्यहाँ कोही यदि हुनुहुन्छ नजिकमा भने यो अवस्थामा सर्वप्रथम चाहिँ त्यो बिरामीलाई चाहिँ हामीले अघि भन्यौं एस्युरेन्स उहाँहरूलाई चाहिँ शान्त सान्त्वना दिने, शान्त बनाउने, होइन आत्तिनु भएको हुन्छ बिरामीहरू त्यो अवस्थामा सान्त्वना दिने. दोस्रो कुरा भनेको हामी चाहिँ त्यही इमोबिलाइजेसनको जुन कुरा गर्यौं, इमोबिलाइजेसन गर्नु पर्यो जहाँ चाहिँ बाइट भएको छ जुन पार्टमा. अनि तेस्रो कुरा भनेको तुरन्त अस्पताल पुर्याउने व्यवस्था मिलाउनु पर्छ. यी तीनटा कुरा गरे भने चाँडोभन्दा चाँडो हामी उपचारमा संलग्न हुन सक्छौ र ज्यान बचाउन सक्छौ.
0: सान्त्वनाकै कुरा गर्दाखेरि अस्ति मेलम्सीमा एकजना किसान हुनुहुन्थ्यो, उहाँले भन्दै हुनुहुन्थ्यो सान्त्वना दिनैका लागि पनि हामी धामीकोमा लिएर जान्छौं भन्नुभएको थियो कि त्यसले चाहिँ बिरामीमा आत्मबल हुने, हौसला बढ्ने, म बाँच्छु भन्ने खालको त्यो आत्मबल बढ्ने, त्यसकारणले चाहिँ हामी लिएर जान्छौँ पनि भन्नुभएको थियो कि यो गर्ने तरिका सही भयो त?
1: होइन, यो बिल्कुलै यो गलत कुरा हो. यसमा चाहिँ ढिलाइ सुस्ती बढ्छ, यसले गर्दा चाहिँ अझ जुन पोइजन छ त्यो बडीमा फैलिने टाइम पाउँछ र ज्यान जोखिममा हुन्छ. सर्वप्रथम गर्ने भनेकै हाम्रो उद्देश्य के हुनुपर्छ, चाँडोभन्दा चाँडो बिरामीलाई अस्पताल, र त्योभन्दा अगाडि गर्नुपर्ने दुईटा कुराहरू एस्योरेन्स र इमोबिलाइजेसन नै हो.
0: त्योभन्दा अरू केही उपाय छैन,
1: अरू गर्नुपर्ने चिज के पनि हुँदैन.
0: कतिपयले चाहिँ अब सर्पले टोकिसकेपछि यो चाहिँ विषालु छैन, खासै त्यस्तो असर पनि देखा परेन, लक्षण पनि छैन, जानु पर्दैन भनेर नजाने पनि गर्नुहुँदो रहेछ कि. अनि यस्तोमा चाहिँ अब विषालु सर्प र अविषालु सर्प चाहिँ हामी आम मान्छेले पनि छुट्याउन सक्छौ अथवा के हुन सक्छ?
1: अब यसमा चाहिँ कस्तो छ भने हामीले अब यो जुन सर्पहरू छन् सर्पको पहिचान गर्न सक्यो भने अलिकति सजिलो त हुन्छ, तर त्यो पहिचान चाहिँ अब जो चाहिँ अब सर्पहरूको एरियामा काम गर्नुहुन्छ र देख्नुहुन्छ, देख्नु भएको छ अथवा कोही ट्रेन पर्सनलहरू वरिपरि हुनुहुन्छ भने हो. अदरवाइज चाहिँ अब जस्तो कोब्रामा चाहिँ फ्याङमा माथि चाहिँ के एउटा ऊ हुन्छ, फ्याङमा चाहिँ एउटा मार्क जस्तो हुन्छ कोब्रा चिन्हलाई. अनि करेटमा चाहिँ सर्कुलर बडीमा हरेक रिङ जस्तो सेपको सर्कुलर मार्क हुन्छ. ती चिजहरू हो, तर त्योभन्दा आवश्यक चिज चाहिँ के हो भन्दाखेरि हामीले हरेक सर्पको टोकाईलाई चाहिँ पोइजनस हो भनेरै सोच्नुपर्छ. त्यो पोइजनस नभए पनि हामीले पोइजनस सोच्यौं भने हामी तुरन्त अस्पताल पुर्याउँछौ र हामी पोइजनस रहेछ भने त्यसको इफेक्ट देखिन्छ अनि हामी उपचार गर्न सक्छौ. तर नन पोइजनस हामीले ठानेर घरमै राख्यो भने ज्यान जोखिम हुन सक्छ किनभने त्यो पोइजनस हुन सक्छ. यी त्यसैले चाहिँ हामीले चाहिँ के विचार गर्नुपर्छ भने हरेक सर्पको टोकाईलाई चाहिँ हामीले पोइजनस नै हो भनेर सोचेर हामी अस्पताल पुर्याउन चाहिँ तुरन्तै पर्छ.
0: जस्तो तराईमा चाहिँ एकदमै धेरै विषालु सर्प हुन्छन् र तराईमा सर्पले टोक्ने बित्तिकै अस्पताल जानुपर्छ भन्ने, तर पहाड़ी एरिया जुन अहिले हामी बसिरहेका छौं काठमाडौँ उपत्यका वरिपरि आसपासमा चाहिँ यो क्षेत्रमा चाहिँ खासै विषालु सर्प पाइँदैन अनि टोकिहालेमा पनि त्यस्तो डराउनु पर्दैन भन्ने खालको सोच चाहिँ रहेछ समुदायमा छलफल गर्दाखेरि, कि यो साँचो
1: होइन? यो सर्प खास अब विशेष गरी हाम्रो नेपालमा चाहिँ 79 प्रकारका स्पिसिजहरू छन् नेपालमा, ती मध्ये 17 स्पिसिज चाहिँ पोइजनस छन्. ती पोइजनस स्नेक्सहरू मोस्टली चाहिँ कहाँ पाउँछ भन्दाखेरि तराई र मध्य
0: पहाड
1: मध्य पहाड अथवा तराई त्यो क्षेत्रमा बढी पाइन्छ तर अरू क्षेत्रमा नपाउने होइन अरू क्षेत्रमा पनि पाउन सकिन्छ र हरेक सर्पको टोकाईलाई चाहिँ हामी विषालु नै मानेर तुरन्त अस्पताल पुर्याएर उपचारमा संलग्न हुनुपर्छ
0: यता शंखरापुर मानेमा चाहिँ एकजना महिला किसान निर्मला तामाङ हुनुहुन्थ्यो जसलाई सर्पले टोक्यो उहाँले टोकिसकेपछि चाहिँ हात धुनुभयो पानीले मजाले हात धुनुभयो केही शून्य जस्तो भयो तर अस्पताल जानु भएन अनि यहाँ यहाँ क्षेत्रमा चाहिँ विषालु सर्प पाइँदैन भनेर अस्पतालै नगएपछि तर पछि चाहिँ निको भयो अहिलेसम्म बाँचिरहनु भएको छ राम्रै छ सबै थोक कुरा ठिक छ तर यो अभ्यास चाहिँ गलत हो भनेर हामीले भन्दै गर्दाखेरि त्यस्तो बेलामा चाहिँ के गर्ने जस्तो साबुनले मजाले धुँदाखेरि चाहिँ विष जान्छ भन्ने खालको सोचाइ पनि रहेछ
1: होइन यो चाहिँ एउटा भ्रम हो यसमा चाहिँ हजुरको सर्पले टोकिसकेपछि यदि त्यो विषालु सर्प रहेछ भने उसको चाहिँ लिम्फेटिक सर्कुलेसनबाट भित्र स्किनबाट छिर्छ त्यो चाहिँ हजुरको ब्लडमा फैलिने हो त्यो माथिबाट पखालेर अलिकति सफा हुन्छ तर बिख चाहिँ के भइसक्यो हुन्छ भित्र छिरिसक्यो हुन्छ त्यो बिखलाई चाहिँ पखाल्न सकिँदैन बाहिरबाट सफा गरेर सफा हामी गर्नुपर्छ पानीले पखाल्न सकिन्छ तर त्यो चाहिँ कस्तो भने नहल्लाइकन त्यो पार्टलाई चाहिँ नहल्लाइकन पखाल्न सकिन्छ तर त्यो पखालेर बिख चाहिँ निस्किने हामी निष्क्रिय हुने भन्ने होइन त्यो वरिपरिको टेका अब फोहोरहरू हुन्छ अब टिटानसहरू लाग्न सक्छ होइन टिटानस त्यो टोकाई भइसकेपछि एउटा टिटानसको सुई पनि हामीले दिनुपर्छ त्यो सफाई चाहिँ हुन्छ तर त्यो विष निष्क्रिय हुने भन्ने हुँदैन
0: अहिले सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल जस्तै भएको छ जहाँ चाहिँ सर्पले टोकेको छ तल र त्यसको एक बित्ता जति माथि चाहिँ डोरीले यस्तो धेरै कसिएको छ र तलको खुट्टा चाहिँ जुन कसेकोदेखि मुनिको भाग चाहिँ रातै भएको छ होइन अनि सावधान यो नगर्नुहोला भनेर आइरहेछ कि अघि यहाँले पनि भन्नुभयो नबाँधौं कसिलो गरी नबाँधौं भन्दै गर्दाखेरि खास यसको कारण चाहिँ के हो कसरी कसिलो नबाँध्नुको तर समुदायमा चाहिँ धेरैजनाले चाहिँ बाँध्ने गर्नुहुन्छ ताकि बीच माथि नजाओस्
1: यसमा चाहिँ के हो भन्दाखेरि हजुरको सर्पले टोकिसकेपछि जुन ठाउँमा टोकेको छ त्यो ठाउँमा विष छिर्यो विष छिरेपछि अब हाम्रो मेडिकल भाषामा चाहिँ लिम्फेटिक सर्कुलेसनबाट छिरेर रगतमा पुग्ने हो त्यो बाँधिदिँदाखेरि अझ जहाँ टोक्यो त्योभन्दा माथि बाँध्दाखेरि के हुन्छ हजुरको जुन ब्लड सर्कुलेसन भइरहेछ त्यो बन्द हुन्छ ब्लड सर्कुलेसन बन्द भएपछि त्योभन्दा तलका जुन बडी पार्ट छ त्यसको सेल्सहरू के हुन्छ बिस्तारै डेथ हुन थाल्छ नेक्रोसिस हुन्छ ग्याङ्ग्रिन जस्ता अब यी मेडिकल टर्म्सहरू हुन् तर के भने मर्ने हजुरको सेल्सहरू पार्ट्सहरू मर्ने हुन्छ त्यो मरिसकेपछि यस्तो अवस्था आउन सक्छ कि त्यसलाई हामीले काटेर फाल्नु पर्ने अवस्था आउन सक्छ त्यही भएर हामीले चाहिँ यो टर्निक्वेट अथवा चाहिँ डोरीले कसेर टोकाईभन्दा माथि चाहिँ यो जुन बाँध्ने तरिका छ यो बिल्कुलै गलत हो यो चाहिँ गर्नु हुँदैन
0: त्यो बाँध्यो भनेदेखि सर्पले टोकेर मान्छेको मृत्यु नभए पनि पछि अङ्ग नै फाल्नुपर्ने जोखिम हुन्छ
1: अङ्ग नै सडेर डेथ भएर ग्याङ्ग्रिन डेभलप हुन सक्छ र ग्याङ्ग्रिन भयो भने त्यसपछि त्यो काम नलाग्ने हुन्छ र काटेर फाल्न सक्छ
0: त्यो बाँधेपछि विष चाहिँ त्यो बाँधेको जुन क्षेत्र छ त्योभन्दा माथि चाहिँ जाँदैन भन्ने खालको सोच छ नि त्यो चाहिँ
1: अब त्यसमा के छ भने मैले भने नि हजुरको अब हामीले जब उपचारमा हामी जब संलग्न हुन्छौँ त्यति बेला चाहिँ के भन्छ भने हामीले स्प्लिन्ट भन्छ स्प्लिन्ट भनेको स्प्लिन्ट लगाएर त्यसलाई चाहिँ हामी हल्का कम्प्रेसन गर्छौँ त्यो कम्प्रेसन गर्दाखेरि के हुन्छ जुन लिम्फेटिक सर्कुलेसन जुन ब्लडमा जान्छ त्यो बिखहरू त्यो चाहिँ अलिकति कम्प्रोमाइज गर्न सकिन्छ तर त्यसले चाहिँ हजुरको ब्लड सर्कुलेसनलाई चाहिँ कम्प्रोमाइज गर्न दिँदैन त्यही भएर टाइट गर्दाखेरि सबै कुरा रोकियो र त्यो ड्यामेज हुने डर हुन्छ र पछि खोल्दाखेरि एकैचोटि के हुन सक्छ त्यो जम्मा भएको विष चाहिँ एकैचोटि फैलिन सक्छ र चाँडो भन्दा चाँडो त्यसको इफेक्ट देखेर अझ नराम्रो अवस्था आउन सक्छ
0: अर्को एउटा कुरा भनेको सर्पले टोकेको बिरामीलाई पानी खान दिनु हुँदैन भन्ने खालको कुरा पनि आयो के यो सत्य हो
1: अब यसमा हामीले जान्नुपर्ने कुरा के हो भने यदि त्यो टोकाई भइसकेको व्यक्तिमा चाहिँ सिम्टम्सहरू जस्तो हामीले क्लासिफाई गर्दाखेरि वर्गीकरण गर्दाखेरि सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक अर्को चाहिँ मायोटोक्सिक एउटा चाहिँ हेमाटोटोक्सिक त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई अफेक्ट गर्ने अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था सोच्न सक्ने अवस्था बोल्न सक्ने अवस्था त्यो चाहिँ त्यसमा विस्तारी कमजोरीहरू आउन सक्छ आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ मान्छे बोल्न मा समस्या आउन सक्छ निल्नमा समस्या आउन सक्छ बेहोस हुन सक्छ त्यस्तो अवस्थामा हजुरले पानी खुवाउनु हुँदैन पटक्कै पनि पानी खुवाउनु हुँदैन तर पेसेन्ट चाहिँ कन्सियस छ अचेत अवस्था छैन कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ खुवाउन मिल्छ यो चाहिँ बिल्कुलै मिल्छ
0: यसमा चाहिँ अब कस्तो खालको सर्पले टोकेको छ भन्ने कुराले पनि फरक पार्ने भयो पानी खुवाउने र नखुवाउने भन्ने विषय
1: बिल्कुलै हजुर बिल्कुलै यसमा चाहिँ अब न्युरोटोक्सिक जुन सर्पहरू छ जस्तो कोब्रा भयो करेट भयो यिनीहरूले टोक्दाखेरि चाहिँ ब्रेनको र ब्रेनसँग रिलेटेड जति पनि नर्भ फाइबर्सहरू छ उनीहरूलाई एफेक्ट गर्छ त्यस्तो अवस्थामा बिरामी चाहिँ बेहोस हुने अचेत हुने अवस्थामा पुग्छ त्यस्तो बेलामा चाहिँ हामी पानी कदापि पनि खुवाउनु हुँदैन तर मायोटोक्सिक हेमाटोटोक्सिकहरूको केसमा चाहिँ हामीले अब बिरामी चाहिँ चेत अवस्थामा छ राम्रो अवस्थामा छ भने पानी खुवाउँदा फरक पर्दैन
0: अब सर्पले टोकाएको कुरा गर्दाखेरि टोकिसकेपछि सर्पको टोकाइ अनुसार पनि विषालु सर्प र अविषालु सर्प चाहिँ छुट्याउन सकिन्छ भन्ने पनि सुनिएको छ त्यो छुट्याउन सकिन्छ
1: त्यसमा चाहिँ के छ भने अब बाइट मार्क्स भन्छ होइन हजुरको टोकिसकेको ठाउँलाई चाहिँ त्यहाँ दुईटा फ्याङ मार्क भन्छ टोकेको ठाउँमा चाहिँ यदि दुईटा मार्कहरू छ भने त्यो चाहिँ पोइजनस हो भन्ने बुझिन्छ तर यसको मतलब अब बिरामी चाहिँ चेत अवस्थामा छ राम्रो अवस्थामा छ भने पानी खुवाउँदा फरक पर्दैन
0: अब सर्पले टोकाएको कुरा गर्दाखेरि टोकिसकेपछि सर्पको टोकाइ अनुसार पनि विषालु सर्प

0: एउटा चाहिँ धमिलो हुन सक्छ अथवा नआएको हुन सक्छ, हैन, दुइटै नआएको हुन सक्छ। त्यही भएर त्यो एउटा स्योर साइन होइन। स्योर साइन भनेकै हजुरको या त सर्प देखेको हुनु पर्यो, कुन सर्प हो भनेर प्रमाणित भएपछि, अथवा अर्को भनेको अब त्यसको इफेक्ट आयो भने त्यसको आधारमा चाहिँ यो पोइजनस हो, न्युरोटोक्सिक हो कि हेमाटोटोक्सिक हो कि मायाटोक्सिक हो, त्यसको आधारमा मात्रै हामीले छुट्याउन सक्छौँ।
1: अब अलिकति लक्षणको कुरा गरौं, विषालु सर्पले टोकेको लक्षण कस्तो हुन्छ?
0: अब लक्षणमा कुरा गर्दाखेरि हजुरको अघि पनि हामीले भनिसक्यौं, तीन प्रकारका सर्पहरू छन्, तीनटा सिस्टममा एफेक्ट गर्ने हुन्छ। एउटा चाहिँ ब्रेन र ब्रेनसँग रिलेटेड जति पनि नर्भ फाइबर्सहरू छ त्यसलाई भन्छ न्युरोटोक्सिक। न्युरोटोक्सिक सर्पहरूले टोक्दाखेरि के हुन्छ, ब्रेनसँग रिलेटेड सिम्टमहरू आउँछ, जसरी अचेत अवस्था हुनु, शुरूआती लक्षण भनेको आँखाको जुन लिड छ त्यो ड्रुपिङ हुने,
1: होइन, आँखा खोल्न नसक्ने,
0: कमजोर हुने, यो लिड आई लिड कमजोर हुने, बोल्न नसक्ने, निन्न नसक्ने, अनि ब्रोकन नेक भन्छ, यस्तो होल्ड गर्न नसक्ने, हजुर यो स्ट्रेट हेड छ यसलाई होल्ड गर्न नसक्ने, मसल प्यारालाइज भएर के भन्छ यो टाउको चाहिँ अडाउन नसक्ने, ब्रोकन नेक भन्छ त्यसलाई, त्यो हुन सक्छ, प्यारालाइसिस हुन सक्छ र लास्टमा चाहिँ बेहोस भएर कोमा डेथ हुन सक्छ। यो न्युरोटोक्सिकको लक्षणहरू हो। अब मायाटोक्सिक भनेको मांसपेशी, मांसपेशीमा टोकाइबाट के हुन्छ भने हजुरको जहाँ टोक्या छ त्यो ठाउँमा चाहिँ पोइजन फैलिएर त्यहाँ भएको मांसपेशीहरूलाई चाहिँ ड्यामेज गरेर त्यसले चाहिँ किडनी फेलियरहरूदेखि लिएर समस्याहरू निम्ताउन सक्छ। हजुरको अब भाइपर प्रकार रसेल भाइपर र पिट भाइपर ग्रुपको भाइपरेडी भन्ने क्लासी ग्रुपको
1: नेपालमा पाउने जातको कुरा, पाइने सर्पहरूको नाम भन्दाखेरि
0: नेपालमा पाइने भने मैले 79 स्पेसिसका सर्पहरू पाउँछन्, जसमध्ये 17 स्पेसिसहरू चाहिँ पोइजनस छन्, बाँकी चाहिँ नन पोइजनस नै हुन्। तर हाम्रो सेटअपमा, हाम्रो एरियामा, नेपालमा भनौँ न, पाइने सर्पहरू भनेको करेट, कोब्रा, रसेल भाइपर र पिट भाइपर, यी चारहरू
1: यहाँनिर केही सर्पका रहेछन्। यहाँ हेर्दै गर्दाखेरि कहिले नसुनेका नामका सर्पहरू पनि, भ्यागुते सर्प भन्ने हुँदो रहेछ, गुरुवे सर्पहरू, हाबु सर्प भन्ने पनि हुँदो रहेछ, लाल कण्ठे सर्प, पहेँलो कण्ठे सर्प, यो आधो सर्प, गुरुवे र छिरबिरे सर्प, यो यो सर्पको बारेमा चाहिँ हामीले धेरै यहाँ चाहिँ अलिकति धेरै नै पाइँदो रहेछ यो उपत्यकामा चाहिँ, र धेरैलाई टोकेको पनि अनि यसले चाहिँ विष लाग्दैन भन्ने पनि रहेछ कि। यसको बारेमा केही भन्न सकिन्छ? यो आधो सर्प जुन सानसानो हुन्छ अनि उपचार गर्न अस्पतालसम्म जानु पर्दैन भन्ने खालको पनि सोच रहेछ।
0: अब मैले अघि हामीले क्लासिफाई गर्दाखेरि यी सर्पहरू सबै के हुन्छन्, तीनटा क्याटेगोरी मध्ये एउटा क्याटेगोरीमा पर्ने सर्पहरू नि सबै। अब हामीले भन्यौँ सिस्टमिक, एउटा चाहिँ लोकल मेनिफेस्ट, जहाँ टोकिया छ त्यसको वरिपरि सुन्निने, ब्लिस्टरहरू आउने, रक्त स्राव हुने, त्यहाँबाट रगतहरू बग्ने, त्यो एउटा भयो लक्षणहरू। अर्को चाहिँ सिस्टमिक मेनिफेस्टेसन भनेको हजुरको हाम्रो शरीरको अरू अङ्ग र अरू सिस्टमलाई एफेक्ट गर्ने, जस्तो ब्रेनलाई भने अघि होइन, अनि
1: अलिक धेरै विषालु हुँदो रहेछ,
0: त्यो चाहिँ न्युरोटोक्सिक, जस्तो करेट र कोब्राहरू भयो। अनि अर्को छ भनेको हेमोटोक्सिक, हेमोटोक्सिक भनेको हजुरको ब्लड
1: सर्कुलेसनलाई,
0: रगत हाम्रो शरीरमा एउटा फिक्स न धेरै पातलो हुने न धेरै बाक्लो हुने त्यस्तो अवस्थामा रहिरहन्छ। अब यी सर्पहरूले टोकेर क्लटिङ नै नहुने, जहाँ टोकिया छ त्यहाँबाट रक्तस्राव भएर के गर्ने, ब्लिडिङहरू यति धेरै हुन्छ कि त्यो पेसेन्ट चाहिँ फेलियरमा जान्छ, हाइपोभोलेमिक सकहरूमा जान सक्छ, किडनी फेलियरहरूमा जान सक्छ। हो, ती फरक फरक प्रकारका चाहिँ लक्षणहरू यी तीन प्रकारका,
1: यी जति पनि प्रकारका सर्प के अरे भन्नुभयो यहाँले सर्पहरूको, तिनै प्रकारका सर्पहरूलाई टोकेपछि चाहिँ अस्पताल चाहिँ पुग्नै पर्यो,
0: पुग्नै पर्यो। यी तिनटै भनेको पोइजनस मान्छे, जुन चाहिँ पोइजन कज गरेर मान्छेको बिरामीलाई चाहिँ मृत्युसम्म गराउन सक्ने अवस्था आउन सक्छ।
1: टोकेको ठाउँमा चाहिँ कतिपय ठाउँमा चाहिँ गोबर लगाउने, माटो लगाउने पनि गर्नुहुँदो रहेछ, त्यसले चाहिँ अलिक निको गर्छ, विष फैलिँदैन भन्ने खालको सोच रहेछ। यो चाहिँ के हो खास?
0: यो सबै चिज
1: भ्रममै हो,
0: मात्रै हुन् यी, यसको चाहिँ कुनै पनि साइन्टिफिक छैन, प्रमाण छैन।
2: हजुरको रेडियो 102.5

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगा।
4: अझै 10 वर्ष लाग्ने 1.5 महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु, खोप नै प्रमुख उपचार।
5: दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु।
4: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी, आज राति 40 जिल्लामा बाढ़ीको जोखिम, सतर्क रहन आग्रह, हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना।
6: साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
4: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश, आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाई, सञ्चय कोष, मेलमिलाप र बालश्रम सम्बन्धी विधेयक सदनमा।
7: 7 दिन पछाडि कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्, प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ।
4: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त, गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्यक्ष जोड़िएका महत्वपूर्ण परियोजना हुन्, तर बजेट, जग्गा प्राप्ति, रूख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्नु चिन्ताको विषय हो। हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था सरकारको कार्यक्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो। त्यसैले आवश्यक कानूनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकार दृढ़ताका साथ अघि बढ्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
8: 1.5 महिनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए, जसमध्ये 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको हो। महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ, जसमा झापामा 3 जना तथा इलाम, मोरङ र सुनसरीमा 1 जनाको मृत्यु भएको छ। यस्तै धनुषा र रौतहटमा 1 जना गरी कुल 2 जनाको मृत्यु भएको छ भने 12 धनुषा, महोत्तरी, पर्सा, रौतहट र 70 गरी 11 जना बिरामी परेका छन्। यस्तै दाङमा 1 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस को संक्रमण लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस संक्रमणबाट बच्न के गर्ने? सीआईएनसँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो,
5: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो, तर अरूहरूले त लाउन पाएको छैन। किन भन्दा सन् 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गरे कि त्यो भन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लागेको छैन होला, लायो भने फाटाफुट सबैले लाउनु नपाएको होला। यदि त्यसको हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो, यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो, र विशेष गरेर जापानिज इन्सेफ्लाइटिसको जोखिम जहाँ छ अहिले जहाँ फैलिएर छ त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन पहाडतिर काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ, हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
9: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन,
5: यसरी बुझौँ, एन्टिबायोटिकहरू जथाभावी प्रयोग नगरौँ, र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम लियो फ्लेक्सन, तर हामीले एनएसएआइडिएस भन्छौँ, यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ, त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो, चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता अनुसार उहाँहरूले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्लेक्सनको कुरा छ, यो अरू पनि
9: औषधि
5: त्यो चाहिँ ठिक छ, किन भन्दा त्यसको कुरा हो कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
9: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
5: अब खानपान भाइरल इन्फेक्सनहरू हो, त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ, हामी सधैँ भन्दै गरेका छौँ, त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज। यदि कतिपयले अब हामीले फलफुलको रस बनाउँदा अथवा गेडागुडीको रस बनाउँदा सबैले त्यो नकिन्ला, किन्न नपाउला, पकाउन नपाउला, त्यस्तो अवस्थामा जीवन जल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ, यसले चाहिँ तपाईँको शरीरलाई छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
9: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्ने नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्ने नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
5: यसको एउटै उपाय, एउटा मात्र उपाय देख्छु, त्यो भनेको चाहिँ तपाईँमा शङ्का लाग्यो, जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुनुहुन्छ, समय त्यही हो र एकदमै टाउको दुख्ने ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ नि हामीले प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त एकचोटि कमसे कम परीक्षण चाहिँ गर्नुहोस्, हो या होइन भनेर त्यही अनुसार चाहिँ सल्लाह लिनु।
8: ज्वरो आउने, टाउको दुख्ने, वाकवाकै हुने, बेहोश हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढ़ेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
10: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढीको 1 खर्ब भन्दा बढी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि सुरु भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्म सम्पन्न भएको, प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिहरू देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
8: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझावसहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सुडिम वाग्लेले कर्मचारी संचयको 17 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई बताउनुभयो।
7: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि मेच्युरिटीको लागि 7 कुरिन्छ। 7 पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 संशोधन राख्न सकिन्छ। संशोधनहरूले एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढाउन सकिन्छ।
8: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख्य बढ़न सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
6: देशको पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
8: 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ज्ञानजीन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही मिङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर 4:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। साझा खबरमा अब विदेशका खबर। भारतको महाराष्ट्रमा सञ्चालनमा रहेको मुख्यमन्त्री माझी लाडकी ब्यहन योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचन भन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप चार वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
4: दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
11: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेछ।
4: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट। सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
13: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
14: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन:
15: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले। अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ, 12-15,000 जति। केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उगरेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
14: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन:
11: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेछ।
14: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
16: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि सेउको काम नर्सरीको काम गरे। त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले, यहाँको हुने जस्तो सबै देखेँ मैले। देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी सुरु गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
14: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरुवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ:
17: यो ठाउँमा त अब यता त्यो डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। अहिले आएर ज्ञान भएको मान्छे आएर जे होस् उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ। यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो, अनि के भन्छ अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवा भेद पलम 3-4 वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो भावले।
14: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 का वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
18: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौ।
14: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम, दाङ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन जोगाउँदै समुदाय अधिकार खोज्दै उपभोक्ता
19: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यारहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ।
4: वन जोगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको 4 दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
20: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
20: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
20: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज सामुदायिक वन दिवस। नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन्। वन क्षेत्रमा भइरहेका असल अभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लीलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ।
19: 62-63 जनआन्दोलन गर्दाखेरि सड़कमा राजनीतिक पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सड़कमा आएर जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्यौं। संविधान निर्माण भयो, संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था, समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गर्यौं। समुदायको प्रगति र उन्नति नै समाजवाद हो, त्यसकारण हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद गरेको।
22: 33% मुद्दा उठ्दाखेरि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले 50% अभ्यास गरिरहेको थियो। लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा, जात जातिको कुरा, अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ।
19: त्यो धेरै चिज छ। वर्गीय समाजका गरीब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकास विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनला सरकारलाई अहिले हामीले घजघजाइरहेका छौं नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिले भन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजीसँग बसेर छलफल गरेको उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ समुदाय चिन्दैन हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ 54% मान्छे मात्रै घाँस दाउरा सेउला पत्करमा निर्भर हुन्छ नभए अब अलिकति परिवर्तन भएको छ
22: जस्तो तपाईँले यहीँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के त्यस्तो व्यवहार
19: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढ़ाइरहनु भएको छ तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन कानूनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ त्यसमा हामीले भनेको के त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ त्यसमा हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो त्यो भनेको उद्योग ऐनको समस्या हो यो वन मन्त्रालयको समस्या होइन उद्योग मन्त्रालयको समस्या हो उद्योग ऐनको समस्या उद्योगको कानूनको समस्या त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त
22: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
19: होइन गरिरहेछौ अहिलेसम्म सुनवाई भएको छैन अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढाउँछौ भनेर सचिवज्यूले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ हामी खुसी छौ अब प्रक्रिया अगाडि बढ्छ भनेर हामी त्यसकारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौ जैविक मल बनाउन सक्छौ हामीले फलफूल खेतीको कुरा गर्यौं कृषि वनको कुरा गर्यौं हाम्रो वनमा हजारौं वन्य जन्ने खाद्य छ
22: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ सिकाइ हुन सक्छ
19: होइन यही नै हो मुख्य पर्यटनमा सामुदायिक वनहरू अगाडि छन् पर्यटनमा हामी अगाडि जान सक्छौ उद्यमको कुरा भयो कृषि वनको कुरा भयो र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29% बुटियन 10% थियो वन र बुटियन जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको
22: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेर तपाईँको पटक पटक गुनासो छ अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियान कर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइरहेको छ
19: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ त्यो अनुसार अगाडि बढेको छ तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलि सहज भएको छ यद्यपि अहिले पनि समस्या छ अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ अब हामीले चाहिँ कार्ययोजना हामीले सुरु पनि गरेका छौँ अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले अब हामी अरू प्रदेशहरूमा जाँदैछौ संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं त्यो भनेको के हो भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन् जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ ल फेरि अझै 5 वर्ष अझै 10 वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ त्यो गर्न सक्यौं भने 50% समस्या समाधान हुन्छ किनभने तपाईँको तराई र तराईमा अलि धेरै आमदानीका स्रोत भएका समूहहरू हुनुहुन्छ उहाँहरूले अलि अलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ. मध्य पहाड़मा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्न, त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढाउन भनेर छलफल चलाएका छौं. यदि यो प्रक्रिया अगाडि बढ्यो भने सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने गण्डकी प्रदेशले शुरू गर्नुभएको छ, गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर शुरू गर्नुभएको छ. अस्ति गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गर्यौं, त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनु भयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई संघीय स्तरबाटै अगाडि बढाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ.
22: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भयो त्यहाँ?
19: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा छ. अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू, कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जा गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ. अहिले
21: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ. राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढ़ेको छ. डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ. खोप्ने प्रमुख उपचार रहेको विज्ञको भनाई छ. दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी गरिएको छ. आज राति 40 जिल्लामा बाढ़ीको जोखिम छ, सतर्क रहन विज्ञले आग्रह गरेका छन्. र हिमाली पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको छ. पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ. र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट पुरूष टोलीको कप्तानमा नियुक्त हुनुभएको छ. गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन गरिएको छ. आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 04-45-562 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
1: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
3: सम्पर्क नम्बर 04-45-143 98-63-023-422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255 04-45-106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
3: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
3: त्यसो भए ध्यान दिएर सुन्ने
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा यूएसजी भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा
3: सुन्नु भए त
2: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
5: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
7: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
6: नवीकरणका लागि आवश्यक कागजातहरू
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद भुवालजी।
1: प्रधानमन्त्री बालेनको जो चित्र छ त्यो त परिवर्तन भएको देखिन्न, तर चरित्र कता कता आफ्ना अडानहरू परिवर्तन भएको हो कि जस्तो आभास हुन्छ, खास गरी प्रोटोकलको मामिलामा, विदेशी कूटनीतिज्ञहरू भेट्ने मामिलामा। यो उनको बाध्यताको उपज छ वा दबाव छ वा अरू केही, तपाईँको टिप्पणी के हो?
2: भुवालजी, मैले हेर्दा चाहिँ के देख्छु भने, जस्तो उहाँले हिजो सामूहिक भेट भएको चैत्र महिना भनौँ न हामीले, होइन
1: हजुर,
2: चैत्र महिनाको अवस्था र आज श्रावणको अन्तिम भाद्र महिनाको अवस्था चाहिँ विश्व परिवेश फेरिएको छ, पहिलो कुरो चाहिँ एउटा होइन। अर्को कुरो के भन्छ भने, हाम्रो जहिले पनि प्रोटोकलमा हामीले हेर्नुपर्ने कहिले सामूहिक भेट्ने कहिले एकलाखले भेट्ने, यो एकदम परराष्ट्र नीतिको यो सामान्य कुरा हो होइन। सबै देशसँग हाम्रो बराबर उस्तै सम्बन्ध र उत्तिकै पारस्परिक र घनिष्ठता हुँदैन, र हाम्रो राष्ट्रिय स्वार्थ अनुसार कसैसँग घटी कसैसँग बढी हुनुपर्छ त्यो पक्का हो। एउटा कुरा चाहिँ बालेन सरकार आएपछि के भएको छ भने, जस्तो हिजो अस्ति त्यो तपाईँले के मिडियामा सुन्नुहुन्थ्यो भने, मैले पनि त्यही सुन्थ्यो, तपाईँले पनि त्यही सुन्नुहुन्थ्यो, राजदूतको त सबैसँग एक्सेस हुन्थ्यो, मूल त भारतीय राजदूतको होइन, इभन पत्रकारसँग पनि हुन्थ्यो होइन। अब त्योभन्दा पनि उसको खुफिया छ नि, त्यो लकी विष्ट भन्ने एकजना चाहिँ सबैलाई भेटेर उसले चाहिँ हाम्रो देशको यो त सबै ए टु जेड छ भन्थ्यो होइन। तथापि भारतले टुक्रिनुलाई कुरा चाहिँ उसलाई जानकारी थिएन क्या
1: होइन।
2: अनि भारतको बङ्गलादेशको लागि राजदूतलाई पनि केही चासो थिएन, त्यहाँ त्यत्रो काण्ड भइसक्यो, भारतको त्यस्तो इन्ट्रेस्ट भएको बङ्गलादेश मुलुक भनौँ न, एकदम महत्वको बङ्गलादेशको मुलुक उसको हातबाट खुसी छ, तर उसलाई चाहिँ के हुन्थ्यो भने त्यहाँभित्रको रोहिन्या मुस्लिमहरूकै मात्र कुरा हुन्थ्यो क्या होइन। यो चाहिँ के हो भने, यो पछिल्लो समय चाहिँ एउटा खुफिया मार्फत गरिने कूटनीति, एउटा राजनीति मार्फत गरिने कूटनीति, प्रशासन मार्फत गर्ने कूटनीतिहरूको मापदण्ड चरण र त्यसको अवस्थाहरू फरक फरक हुन्छ भने हामीले बुझ्न ढिला गर्नुहुन्न एउटा कुरो। त्यसो हुनाले त्यो परिवेश बदलिएको छ, त्यसले गर्दाखेर अहिले हाम्रो सरकारले एकलाखले भेट सुरु गर्यो, त्यसमा मलाई चाहिँ त्यति ठुलो स्खलित भएको भन्ने देख्दिनँ मैले
1: होइन। कन्टेक्स्ट चेन्ज भए अनुसारको उनको डिसिजन अथवा स्टेपहरू हुने
2: हो। अर्को कुरा चाहिँ जस्तो के छ भने, हामीले हेरौँ न, जस्तो चैत्र महिनामा सरकारको देशभित्रको लोकप्रियता र अहिले आइपुग्दाको लोकप्रियतामा पनि केही भिन्नता छ, त्यो एकदम प्रष्ट रूपले बुझिन्छ होइन। अबको कन्टेक्स्ट चाहिँ कस्तो देख्छु भने, ठ्याक्कै हाम्रोमा मात्र नभए विश्व परिवेश नै दुई तिनवटा घटनाहरू चाहिँ एकदम नौलो र एकदम परिवर्तनशील देखिन्छ। जस्तो हामीले हेर्नु है, शेरबहादुर देउवा नेपाल आउँदैछन् होइन, म तपाईँलाई दुईटा कुरा भनौँ है। अमेरिकाले प्रयोग गरेका प्रायजसो मानिसहरू उसले सरकारमा ल्याउने, राजनीतिमा स्थापित गर्ने, अनि उसले त हटाएर सकाउनलाई धेरै प्रयोग गरेको छ। हेर्नुहोस् है, तपाईँले हिजो इराकको राष्ट्रपति सद्दाम हुसेन, उसलाई चाहिँ हिजो सत्तामा ल्याउन पनि प्रो अमेरिकनहरू मरेर लागेर उसलाई सकाउन मार्न पनि प्रो अमेरिकनै लागे। हेर्नुहोस् है, बिन लादेन, खामोनी, सबै हेर्नु न, परिवेश त्यसरी चाहिँ बदल्छ। तर एकदम अमेरिकीहरूको त्यो कोर्सभित्र परेर पनि दुईटा मानिसहरू चाहिँ अझसम्म जिउँदा छन्, एउटा शेरबहादुर देउवा र अर्को शेख हसिना होइन। तिनको यो दोस्रो प्रयोग बाँकी छ भनेर बाँचे होला नि सायद भन्छु म चाहिँ होइन। मेरो विश्लेषणले चाहिँ के देख्छ भने, अमेरिकीहरूको प्रभावमा उसको प्रयोग पछि उसले त्यो मान्छेलाई सायद बाँच्न दिन्न। हेर्नुहोस् है, सबै हेर्नु न, विश्व परिवेश है। हो, त्यसो हुनाले अब शेरबहादुर देउवा आउने, बालेनले चाहिँ छिमेकीहरूसँग
1: शेख हसिना पनि बङ्गलादेश जाने,
2: त्यही त सुन्नु हेर्नु, सबै यो विश्व परिवेशको घटनाहरू चाहिँ फेरि एउटा पोस्टमा छ, म तपाईँलाई भनिहाल्छु के हो भने, मिलिटरी डिप्लोमेसी होइन,
1: यो तपाईँले पछिल्लो समय एकदम भन्दै आएको कुरा छ।
2: हो, अब मिलिटरी डिप्लोमेसीमा दुईटा घटना देखिसक्यो, हाम्रो दुई तारे जर्नल भन्छन् होइन, उहाँहरू उहाँको अमेरिकी भ्रमणमा हुन् त हो, त्यो एउटा देखिन्छ। अर्को बाँकी रहेको भारतलाई पनि अहिले पछिल्लो समय हेर्नुहोस् है, हाम्रो तराईको घटनाले र बङ्गलादेशको घटनाले, अझ तपाईँलाई वेस्ट बङ्गाल भन्छु म होइन, रोहिणीहरूको त्यो मुभमेन्टले र बिहारमा साह्रै सुरक्षा थ्रेट बढ्दै गएको देखिन्छ त्यो प्रष्ट। अर्को गजबको कुरा, साउदी अरेबिया अनि इजिप्ट लगायतको पाकिस्तानले चाहिँ के मुस्लिम लिग, नाटो मुस्लिम लिग बनाएको देखिन्छ होइन, त्यसको पनि त के प्रभाव दिए। यी सबै परिवेशहरूले चाहिँ के छ भने, अब भारतले नेपालसँग र चीनले नेपालसँगको कूटनैतिक सम्बन्धहरूका आयामहरू नबदल्ने हो भने, अब उहाँहरूलाई चाहिँ यो, अब जस्तो तपाईँलाई अर्को पनि हो, हाम्रो यहाँ तिब्बत काठमाडौँ विश्वविद्यालयमा तिब्बतन धर्मगुरुहरूको मुभमेन्टलाई चीनको त्यत्रो चासो छ फेरि होइन। हेर्नु, यो सबै कुराहरू चाहिँ केसँग जोडिन्छन् भने, पछिल्लो भूराजनीतिको प्रभावसँग जोडिन्छन् र यो स्वाभाविक हो, यो जति भूराजनीतिक तनाव बढ्छ त्यसले चाहिँ भेटघाटहरूको सिलसिला पनि बढ्छ।
1: अहिले प्रधानमन्त्री बालेनले चालेका कदमहरू यी जानी बुझिकन कोर्स करेक्सनको एउटा प्रक्रिया शुरू गरेका हुन्, अब त्यो हो
2: परिवेश फेरिएपछिको नयाँ रूप हो मात्र भन्छु म चाहिँ।
1: भनेपछि यो प्रोटोकलको जो हवाई दिएको थियो र त्योबाट ब्याक हुनुभयो भनेर अहिले चर्को आलोचना सुरु भएको छ नि, त्यो के हो?
2: होइन, यसो त नेपालमा भोपालजीले लाउनु भएको लुगामा कमेन्ट गर्ने आम फुर्सद भएका जनताको अगाडि प्रधानमन्त्रीको स्टेप के ठुलो कुरो भयो होइन? मलाई चाहिँ यो एकदम यो टिप्पणी चाहिँ जस्तो आवश्यकता अनुसारको भेटघाट गर्ने हो नि, त्यसो हुनाले अहिले अहिले आवश्यकता सायद प्रधानमन्त्रीले महसुस गरेपछि गर्नुभयो होइन, किन त सबै कुराको जिम्मेवारी त प्रधानमन्त्री हुने हो नि, त्यस कारण त्यो चाहिँ सामान्य हो जस्तो मेरो चाहिँ टिप्पणी हो।
1: यसको इम्प्याक्ट के देखिन्छ त अब इम्प्याक्टको कुरा गरौँ?
2: यसको इम्प्याक्ट हामीले भनौँ न कुन परिवेशमा यो भेटघाट भएको छ महत्वपूर्ण छ फेरि होइन, जस्तो हाम्रो तराईको मुभमेन्टमा हिन्दू मुस्लिम मुभमेन्ट युद्ध भएको परिवेश छ एउटा होइन, अनि त्यसको सुरक्षा थ्रेड छ, अर्को भारतमै पनि हेर्नुहोस् अगाडि कक्रोच मुभमेन्ट छ होइन, त्योभन्दा पनि गजब कुरा के छ भने बङ्गलादेशमा मुभमेन्ट अमेरिकाले चलाउँछ अनि सम्झौता चिनले गर्छ फेरि होइन, टिस्टा नदीसम्मको सम्झौता, त्यत्रो बन्दरगाहहरूको सम्झौता धेरै छ, त्यस कारण अब भारतलाई चाहिँ हिजो जस्तो सजिलो जस्तो सार्कको मुलुकमा चाहिँ बिग ब्रदरको कन्सेप्टमा छ नि, सबैतिरबाट भारत घेरिसकेको छ, उसले अब यो आफ्नो रणनीति छिमेक नीतिहरू नबदल्ने हो भने भारतलाई धेरै गाह्रो छ, त्यसले गर्दा उताको आफ्नो प्रयासलाई प्रधानमन्त्रीले पनि यसलाई चाहिँ सहज रूपमा अब आफ्नो देशको परिस्थिति अनुसार हाम्रा पनि चुनौतीहरू छन्, विकासका बजेटका कुराहरू छन्, अर्थतन्त्रको मामला छ होइन, अनि यी धेरै कुराहरूसँग अब को एक्जिस्टेन्सको मामलामा अगाडि नबढी न भारतलाई सुख्छ न हामीलाई सुख्छ, न चिनलाई सुख्छ न हामीलाई सुख्छ, त्यस कारणले छिमेक नीतिमा अब हामीले हिजोका दृष्टिकोणहरू बदल्न जरुरी छ भन्ने कुराको आभास भएर नै सायद दुई पक्ष वार्ताहरू सुरु लाग्यो।
1: अब यसले नेपालको तर्फबाट देखिने इम्प्याक्ट के हुन्छ? यहाँ एकैचोटि फेरि यस्तो भेटवार्ताहरू सुरु भए, भारतीय चिनिया अमेरिकन होइन, यसको इम्प्याक्ट के देख्ने सोलो टोलो?
2: यसको एउटै कुरो त मैले तपाईँलाई आयो भने मिलिटरी डिप्लोमेसी होइन, जस्तो तपाईँले इरानमा म दुईटा घटना भन्छु तपाईँलाई, इरान युद्धको वार्ता कसले गरायो भन्दा कतारले गरायो होइन, जसले लियो पाकिस्तानले लियो, ट्रम्पको बेजिङ यात्राको तय कसले गर्यो भन्दा कतारको विदेश मन्त्रीले गर्यो होइन, तर त्यसको श्रेय कसले लियो पाकिस्तानले लियो होइन, यो पाकिस्तानलाई श्रेय दिन चीन र अमेरिका किन लागे भन्दा अब चीन र अमेरिकाको विश्व राजनीतिमा एउटा अलायन्स देखिसक्यो होइन, अहिले अब ताइवान मामला पनि त्यस्तै देखिन्छ हो, उनले बङ्गलादेशको त त्यत्रो मुभमेन्ट गरेपछि आफ्नो समुदाय सेन्ट मार्टिन आइल्यान्ड लिन करिब करिब अमेरिका अगाडि त्यही युद्ध गरायो त्यो मुभमेन्ट गरायो भनेर त्यत्रो चार सिएको, तर के भने चीनलाई नै छोड्दियो नि त, यो त ठुलो विश्व राजनीतिको भूराजनीतिको ठुलो गिभ एन्ड टेक हो, बाहिर त्यसको कुराहरू आएको छैन होइन, भित्र भित्र रूपमा नै ठुलो गिभ एन्ड टेक छ कि यहाँ। अब पछिल्लो समय रसियाको भूमिका पनि त्यति शक्तिशाली देखिएन नि यो जस्तो चीन र अमेरिकी अलायन्स भित्र, भारतले पनि के गर्न थाल्यो भने अब सार्कमा आफ्नो हिजोकै रणनीति बोकेर जाँदा भारत जति सक्दो छिटो दुर्घटनामा पर्छ, ऊ टुक्रिने सम्भावना प्रबल देखिन्छ होइन, त्यो हुनाले उसले पनि भनेको हामी अब यस्तो जियो पोलिटिकल अपर्च्युनिटीभित्र छौँ, त्यसमा चाहिँ बालेनलाई उनलाई दोष लाउनु साटो, सबै मिलेर यो मुलुक यो अवसरलाई चाहिँ क्यास गरेर राष्ट्र निर्माणमा चाहिँ सबैको शक्तिहरू चाहिँ सकारात्मक रूपले एकीकृत हुने नि राम्रो अवसर छ, अब फेरि हामी चाहिँ रिस्खा आफू बुद्धिखाहरू भन्ने एउटा उखान नेपालीमा छ क्या होइन, अनि हामी चाहिँ कस्तो गर्छ भने चौथाको रिसाले कोहीको काखमा सु गर्ने उखानलाई चाहिँ एकदम चरितार्थ व्यवहारिक रूपमा परिवर्तन गरेका जनताहरू र हाम्रा नेताहरू नि
1: हो,
2: त्यसले चाहिँ के परिणाम दिन्छ भन्ने कुरामा चाहिँ हेर्न मागिन्छ, मलाई लाग्छ यो भूराजनीतिक अवसरमा यतिको राम्रो मौका चाहिँ मलाई लाग्दैन कहिले आएको थियो भन्ने चाहिँ मलाई लाग्दैन।
1: भनेपछि नेपालका लागि एउटा अवसर हो तपाईँको विचारमा?
2: अवसर हो, अलिकति अब क्षमता भएका सबै मान्छेले यसलाई चाहिँ हाम्रो यो अवसरलाई चाहिँ राष्ट्र निर्माणमा प्रयोग गर्ने, यहाँ राजनीतिक प्रतिशोधमा नगरी दलीय र दलभित्र फुटको कुरा नगरी एकजुट भएर कसरी भारतसँगको डिल हामीले नेसनल इन्ट्रेस्टमा लाने, चीनसँगको डिल नेसनल इन्ट्रेस्टमा लाने, अमेरिकासँगको डिल नेसनल इन्ट्रेस्टमा लगेर यत्रो टुरिज्मको विकास, टुरिज्मलाई इन्डस्ट्रीको रूपमा विकास गर्ने, हाइड्रो पावरलाई चाहिँ हामीले उत्पादनमा र त्यसको बजारको खोज्दै जाने, र हामी आफूले चाहिँ रोजगार सिर्जनाको बाटोहरूमा सँगै लिएर जाने, यसलाई एजुकेसन र मेडिकल हब बनाउनेतिर सोच्यौँ भने राम्रो छ होइन, राष्ट्रवाद फुटाउने, फेरि हामी पुराना खरिदारलाई ल्याउनलाई पुरै यो राजनीतिलाई हेर्नेतिर लायो भने मलाई लाग्दैन यो अगाडि जान्छ जस्तो लाग्छ।
1: तर अब यो कोषतिर जाने भन्दा पनि यहाँ त राजसंस्था त्यसको एउटा हतियारका रूपमा त्यो पात्रको रूपमा खड़ा भएर आएका हुन् अहिलेका प्रधानमन्त्री बालेन भन्ने पनि तपाईँले सम्भवतः त्यो सुन्नुभयो होला नि यो अर्को षड्यन्त्रको सिद्धान्त अन्तर्गतको कथा
2: यसो छ भूपालजी के देखिन्छ भने जस्तो राजसंस्था हटाउन पनि एउटा षड्यन्त्र भएको देखिन्छ होइन हो अब त्यसको पुनर्स्थापना पनि एकदम राम्रो बाटोबाट हुन्छ जस्तो मैले देख्दिनँ होइन
1: हजुर
2: कि त संसदले पास गर्नुपर्छ एउटा र दोस्रो कुरो चाहिँ हाम्रो कंग्रेसभित्र हिन्दू राष्ट्रको कुरा र त्यो शशाङ्कलाई चाहिँ नेतृत्वमा ल्याउनको लागि शेरबहादुरको पुनरागमनको कुराले पनि एउटा कोष चाहिँ त्यहाँ देखिन्छ होइन
1: हजुर
2: एउटा किन त्यो बेलामा पनि हिन्दू राष्ट्रको एजेन्डा चाहिँ त्यत्रो सबैसँग चाहिँ संविधानमा चाहिँ सुझाव लिएर त्यो पोकै नखोलिकन चाहिँ एउटा कन्सपिरेसी भित्रै बनाएको भन्ने कुरामा त्यत्रा मान्छेहरूको कुरा देखिन्छ क्रिस्टियनिटीको मुभमेन्टहरूको कुराहरू जोडिहाल्छ भारत र अमेरिकाको बिग इन्ट्रेस्ट देखेको भनिन्छ होइन अब यो चाहिँ मैले देखेको कुरा के हो भने हामीलाई अब हेर्नुहोस् है यो मुलुक यो हाम्रो देश स्थिर भयो भने चीन र भारतलाई यसको बिग थ्रेड छ क्या फेरि
1: हजुर
2: त्यसले हामी हाम्रो कारणले भन्दा पनि छिमेकीहरूको यो जायन्ट पावरको पावर टसलका कारणले पनि हामी धेरै अस्थिर भएका छौँ यहाँ एउटा स्थिर शक्ति चाहिँ खोजी चाहिँ भइरहेको छ पक्का हो होइन त्यो कसरी स्थिर हुन्छ भने हामीले सबै अभ्यास गणतन्त्रभित्र हेरिसक्यौँ नि होइन र
1: हजुर
2: त्यसो हुनाले यो व्यवस्थाकै विकल्पको रूपमा चाहिँ अर्को परिस्थितिको निर्माणमा चाहिँ छिमेकीहरू पनि लागे हुन् कि भने चाहिँ कहीँ कतै देखिन्छ तर त्यो पनि त्यसको फर्स्ट स्टेपहरू चाहिँ अझ आइ नसकेका हुनाले अहिले भन्न सक्ने छैन तर शेरबहादुर देउवा फर्किनु अब छिटै एमालेमा चाहिँ ओलीलाई नेतृत्व विहीन गराएर त्यहाँ एउटा भ्याकेन्ट हुनुले चाहिँ मलाई लाग्छ यो दलहरू आन्दोलन गर्न नसक्ने परिस्थिति निर्माण भयो भने मलाई लाग्छ यो परिस्थिति र जियो पोलिटिकली भारत र चीन अमेरिकाको कन्सेन्ट हुने हो भने त्यो तपाईँले भन्नुभएको राजसंस्था हिन्दू राष्ट्र मार्फत राजसंस्था स्थापना नहोला भने पनि म पनि देख्दिनँ
1: तर कोष त एउटा थियो अर्को चाहिँ अदालती प्रक्रिया मार्फत नै फेरि एकपटक अब एमालेमा त ओलीजी ओली सहित ओली यो खालको डिबेट छ नि होइन ओली बाहेक पनि ओली सहित पनि ओली एउटा यो डिबेट छ अर्को कांग्रेसमा त फेरि त्यही अनुहार देखाएर स्थानीय चुनाव र प्रदेश चुनावको मुखमा कांग्रेस जाने वातावरण बन्न खोज्दैछ देउवाकै अनुहार देखाएर योभन्दा राम्रो र सन्च हाइसन्च राष्ट्रपतिका लागि के होला प्रतिस्पर्धी दल त्यसैमा र जे हुँदाखेरि उनीहरूलाई लाभ हुनेवाला छ त्यो प्रयोग सम्भवतः अदालत मार्फत पनि हुने खालको अवस्था आउन खोज्दैछ यसले त के वातावरण सिर्जना गर्दैछ तपाईँलाई के लाग्छ
2: देख्छु तिनवटा घटना प्यारले आउँछ होला भूपालजी मेरो अनुमान है यो निजी कुरा हो कसैलाई चित्त बुझ्दा नहोला मेरो अनुमान चाहिँ शेरबहादुर देउबा समूहले वैधानिकता पाएर शेरबहादुर देउबाले कोर्स करेक्सन गरेर हिन्दू राष्ट्रको एजेन्डा सहित शशाङ्कको नेतृत्वमा पार्टीमा ठूलो समूह बोक्ने एउटा होइन
1: हजुर
2: त्यसले कंग्रेस भन्दा डेमोक्रेट भित्र भन्छु इन्क्लुडिङ राष्ट्रपा सहितलाई चाहिँ एउटा न्यू पोलराइजेसनमा लान्छ होइन
1: हजुर
2: एउटा डेमोक्रेट समूह भन्छु म फेरि यो पार्टी नटुक्राउ मोर्चा भन्छु कि डेमोक्रेट मोर्चाहरूमा चाहिँ एउटा ठूलो पोलराइजेसन हुन्छ एउटा अब अर्को केपी ओली नहुने बित्तिकै मलाई लाग्छ त्यहाँभित्र तिनवटा समूह एउटा केपी ओली समूह अर्को केपी ओली बाहेकको केपी ओलीबाट लालन पालन भएका अहिले भएका समूह दुईटा होइन शङ्कर पोखरेलहरू लगायत चाहिँ फेरि केपी ओली हटाएर आफूले नेतृत्व गर्ने एउटा समूह भन्छ अर्को विद्या भन्छ
1: होइन त्यो लालन पालनवाला पनि छिन्नभिन्न छ कसले चाहिँ पाउने भनेर त्यहाँनिर युद्ध छ नि
2: यसो छ पहिलो ओली हटाउने एकत्रित हुन्छ यो कम्युनिस्टहरूको नेतरै हो होइन जब त्यस नपाउनु भएपछि विद्या भण्डारीलाई समर्थन गर्छ दोस्रो
1: तर स्क्रिप्ट चाहिँ आउने चुनावसम्म ओलीलाई नै देखाउने त्यसलाई अझै स्खलित बनाउने यता देउवालाई देखाएर जाने त्यसलाई अझै स्खलित बनाउने राष्ट्रपाको क्याप्चर त्यहाँसम्म पुग्ने भन्ने
2: लाग्दैन भूभाजी यो दुईटा परिस्थिति निर्माण भयो भने चाहिँ यो नेपालको यो फ्रेजाइल पोलिटिक्सले भारतको बिहार जोगाउन र यो स्टेटहरू जोगाउन भारतलाई गाह्रो भइसक्यो र चीनलाई पनि यो अनेक थरी कार्यक्रम गरेर यहाँ अरूको घुसपेटले चाहिँ उसको आफ्नो छिमेक सम्बन्ध पनि बिग्रिने परिस्थिति निर्माण भएपछि मलाई चाहिँ हाम्रो स्वार्थले भन्दा पनि उनीहरूको सुरक्षाको स्वार्थले चाहिँ कोर्स यो अब यो दलहरूबाट सबै हेरिसक्यो नि त होइन संघीय हेरियो प्रदेश हेरियो यो वडा हेरिसक्यो नि त होइन
1: हजुर
2: सबै चिज हेरिसक्दा हामीभन्दा उनीहरूलाई धेरै चाहिँ थ्रेट भएको हुनाले उनीहरूले चाहिँ यो के भन्न सक्छन् अब तिमीहरू यो स्थायी रूपमा जहाँ अन्यथा पाउँदा ठिक पार्छु भन्ने खालको चाहिँ आफ्नो सुरक्षाका लागि छिमेक नीतिमा चाहिँ उनीहरूले बदलाव गर्नको लागि एउटा होमवर्क भएर एउटा मलाई लाग्छ भारत र चीन र अमेरिकाको सहमतिमा एउटा कोर्स फेरिने संकेत पनि देख्छु म
1: त्यो भनेको राजतन्त्र सहितको
2: हिन्दू राष्ट्र
1: हजुर
2: इन्ट्रिजे तर त्यसले राजा सहितको डेमोक्रेटिक भनौँ न हजुर हो त्यसरी चाहिँ जान सक्छ किनभने नेपालमा यो
1: भनेको यो बेलायती मोडल
2: बेलायत अब कन्स्टिट्युसनल मोनार्की भन्छ नि कंग्रेसले होइन
1: हो
2: त्यो कन्स्टिट्युसनल मोनार्की नभएर नै राज संस्था फ्याँक्या हो नि होइन
1: हजुर
2: तर कन्स्टिट्युसनल हुने सबै करेक्सन हुने शर्तमा हुन पनि सक्छ र अहिले भ्रष्टाचारमा धेरै मुख्या हुनाले दलभित्र पनि एउटा वर्ग चाहिँ यो बरु फेरि पनि जोइन्छ कि भन्ने पनि छ कि त्यही भएर यो
1: बढी कुनले तपाईँ कुनले डोमिनेसन गर्ने खतरा छ यो यिनै देउबा ओली सहितको अनुहार सहितको चुनावमा पुगेर अझै यिनीहरू कमजोर हुने राष्ट्रपाको क्याप्चर रूटमै किनकि स्थानीय तहले नगरिदिँदा हामीले अब्जस्ट खानु परेको छ भन्ने उनीहरूको भाषा छ प्रदेशको कारण भन्ने छ राष्ट्रिय सभामा हाम्रो प्रतिनिधित्व त्यसकारण हुन सकेन त्यसकारण हामी त्यहाँ पनि प्रतिनिधित्व गरेर देशलाई त कायापलट बनाउन चाहन्थ्यौं यसकारण भन्ने उनीहरूको भाष्य र मुद्दाहरू छन् त्यसका लागि वातावरण नै त्यस्तो बनाइदिने ओलीजी र देउबाजीकै नेतृत्वमा काँग्रेस एमाले जाने बित्तिकै उनीहरूका लागि त त्योभन्दा अनुकूल त अरू केही हुन्न जो अलोक्रिय छन् भन्ने छन् त्यो बनाइदिएर यो क्याप्चर गरेर एक खालको कोर्स त्यहाँसम्म त्यो पुर्याएर अनि करेक्सनको बाटोमा जाने सम्भावना बढी छ कि तपाईँले भनेको चिज बढी छ
2: मलाई यस्तो लाग्छ जस्तो राष्ट्रपाला आफ्नै पार्टी सम्हाल्न गाह्रो भइसक्यो होइन उसले कङ्ग्रेस एमालेको ठेक्का र जिम्मा लिन्छ जस्तो मलाई लाग्दैन एउटा होइन
1: हजुर
2: पहिले सुरु र सबैभन्दा सजिलो त पहिले आफू सम्हालिनु पर्यो नि होइन
1: त्यस
2: कारणले मलाई त्यहाँ परेको कोर्स र यो एकदम मैले तपाईँलाई पहिले पनि भनेको थिएँ यो लामो जाने सरकारहरू होइन हो यसले छिटै कोर्स फेर्न खोज्छ त भनेकै थिएँ नि होइन र तपाईँ के देख्नुहोस् भने उद्देश्य जति राम्रो भए पनि गर्नको लागि तौर तरिकाहरू चाहिँ छैन र अगाडिको तौर तरिका होइन उद्देश्य ठिक छ नि क्या दुईटाको बिचमा ग्याप छ त्यस कारण मलाई के लाग्छ भने यो सबैभन्दा विकल्प भनेको स्थानीय राष्ट्रपाला आफ्नै पार्टी सम्हाल्न गाह्रो भइसक्यो होइन उसले कङ्ग्रेस एमालेको ठेक्का र जिम्मा लिन्छ जस्तो मलाई लाग्दैन एउटा होइन
1: हजुर
2: पहिले सुरु र सबैभन्दा सजिलो त पहिले आफू सम्हालिनु पर्यो नि होइन
1: त्यस
2: कारणले मलाई त्यहाँ परेको

0: लाग्छ, स्थानीय तहसम्म पुगेर यो हेर्ने पूर्णिमा कसैलाई फुर्सद जस्तो मलाई लाग्छ।
1: हस्, तपाईँको यो महत्वपूर्ण समय संवादका लागि डाक्टर साहब धेरै धेरै धन्यवाद।
0: धन्यवाद दिपालजी।
2: रेडियो पाव, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

परेको सुन्दिनस् तैले मान्छेसँग साँचो माया गर्ने एउटा मन हुन्छ र त्यो मन मेरो टुटिसकेको छ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 2 को कार्यालय, देउराली, रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज, किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
2: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
0: हजुरको रेडियो 102.1 मेगा
3: गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
4: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
5: तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो।
4: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नेस्क्यान्स्क शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर
7: उनीहरूको
6: माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमितताबारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनुवर्षन इथिराजनको भनाई। यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गभर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। र चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
4: साझा पखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको चार महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
3: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भनेदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो,
8: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
3: लुज ग्राउन्ड लुज भन्यो रियलाइजेसन, हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता कुराहरू चाहिँ जुन आयो नि ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नुभयो कि भन्ने पनि देखिन्छ, त्यसरी यसलाई अर्थ लगाउन सक्छौ हामीले
8: भनेको। प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बद्लिन्छु बद्लिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने
3: त्यसरी पनि बुझौ र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ
8: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
3: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकी हरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ, तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला, उनीहरूको सन्देश कस्तो चाहिँ अब चार महिना ढिलो आयो नि त
8: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्योलकै सृजना गरेका थियो भन्ने यहाँको बुझाइ
3: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको
8: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए
3: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ चलन प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन्, त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अलि अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो विचार।
4: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनो एक रिपोर्ट। कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
5: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
4: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयो देवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
5: कयो देवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
9: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्नको औचित्य संसदले खोज्नु पर्दछ।
4: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
10: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
4: आजको बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
11: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच काँग्रेस जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548117 98545562 048545562 049-4211-30 सम्पर्क गर्न सकिनेछ।
2: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
2: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस दातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
6: सम्पर्क नम्बर 0475946668 98692695998।
8: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
11: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
12: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
11: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
13: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
10: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा।
1: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउन जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: मन्थली नगरपालिका, वडा नम्बर 3 को कार्यालय, कठजोड, रामेछाप।
4: के
6: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
7: सम्पर्क नम्बर 0845410043 98630423422।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
7: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
8: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
9: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
7: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98-69-22-45-44।
9: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरू बीच नेपाल भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास, साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्ले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको आजको छलफलमा अर्थमन्त्री वाग्ले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभएको छ। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पार्नुभएको छ। दुई पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि पनि अनुसन्धान शुरू भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री सर्वाधित देउबाको स्वकीय सचिव रहेका भानु देउबा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अनुसन्धान शुरू गरेको हो। आयोगमा परेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन शुरू गरेको छ। सुक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण संकलन गर्ने काम भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ। त्यसै गरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकीय सचिव गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत शुरू भएको छ। देशभर जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। 2 महिनाको अवधिमा कुल 46 जना जापानिज इन्सेफ्लाइटिसबाट प्रभावित भएकोमा 9 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ। असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा 9 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभएको छ। विभागको तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ। राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण अहिलेकै गतिमा अघि बढ़ेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको। शुरू भएको 15 वर्ष पुग्दा पनि 15 वटा आयोजनाको औसत प्रगति 55% मात्रै छ। तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको 20% मात्रै छ। विशेष अदालतले कंग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग 15 लाख धरोटी माग गरेको छ। उनलाई पोखरा विमानस्थल सम्बन्धी भ्रष्टाचार मुद्दामा 15 लाख धरोटी मागिएको विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बयानपछि धरोटी माग गरेको छ। सुनसरीको देवानागंज गाउँपालिकाको कप्तानगंजमा गोली लागेर त्रिविशेषण अस्पतालमा उपचार क्रममा ज्यान गुमाएका रविन्द्र मेहताको परिवार र सरकारबीच 7 बजे सम्झौता भएको छ। सोमबार साँझ गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र सांसद लाल विक्रम थापाको उपस्थितिमा सम्झौता भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन्। विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिनुहुने भएको छ। मुख्यमन्त्रीले यही साउन 27 वा 28 गते राजीनामा दिने तयारी गरेको जानकारी
दिनुभएको छ। प्रदेश सभामा आफूले विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्रीले राजीनामा दिने तयारी गर्नुभएको। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढ़ेको छ। सुन्तलामा 200 रूपियाँले घटेर 3,01,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँद व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रूपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ थियो। महासंघका अनुसार चाँदीको भाव आज 25 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,670 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलाको 4,645 रूपियाँ थियो। रामेछाप अस्पतालमा पहिलो पटक विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सञ्चालनमा आएको छ। अस्पतालले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर कल्पना बज्रसारीबाट विशेषज्ञ सेवा शुरू गरेको हो। नयाँ सेवा सञ्चालन भएसँगै महिलामा देखिने विभिन्न स्त्री रोग सम्बन्धी समस्या, गर्भावस्था तथा प्रसूति सम्बन्धी समस्या, नियमित गर्भ जाँच, प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा आवश्यक उपचार अब रामेछाप अस्पतालमै विशेषज्ञ चिकित्सकबाट प्राप्त गर्न सकिने भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार विशेषज्ञ स्त्री तथा प्रसूति रोग सेवा सोमबारदेखि शुक्रबारसम्म बिहान 9 बजेदेखि दिउँसो 5 बजेसम्म सञ्चालन हुनेछ। रामेछापा नयाँ उद्योग तथा व्यापार व्यवसाय थपिनुभन्दा सञ्चालनमा रहेका उद्योग व्यापार व्यवसाय तथा संस्थाहरू बन्द हुने क्रम बढ़ेको छ। आर्थिक मन्दी, बजारमा आएको संकुचन र व्यवसाय सञ्चालनमा राज्यको अपेक्षित सहयोग नपाउँदा व्यवसायी पलायन हुन थालेको कार्यालयको तथ्याङ्कले देखाएको छ। उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय रामेछापका अनुसार गत आर्थिक वर्षमा 23 उद्योग तथा व्यवसायिक संस्था दर्ता हुँदा 52 खारेज भएका छन्। यस अवधिमा 440 उद्योग तथा व्यवसाय नवीकरण भएका छन्। नयाँ दर्ताको तुलनामा खारेजीको संख्या दोब्बरभन्दा बढ़ी हुनु रामेछापको आर्थिक गतिविधिका लागि गम्भीर संकेत हो। रामेछापमा स्थानीय तहले दूध उत्पादनमा उपलब्ध गराउँदै आएको अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको छ, जसका कारण व्यावसायिक रूपमा दूध उत्पादन गर्ने किसान बढ़ेका छन्। उत्पादनका आधारमा किसानलाई प्रति लिटर अनुदान दिने व्यवस्थाले नयाँ किसान व्यवसायमा आकर्षित भएका छन् भने पुराना किसानले पनि उत्पादन बढ़ाउँदै लगेका छन्। रामेछापका मन्त्री नगरपालिका, रामेछाप नगरपालिका, लिखुतामकोशी गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरिरहेका छन्। मन्त्री नगरपालिकाले प्रति लिटर 2.50 रूपियाँ, रामेछाप नगरपालिकाले 2 रूपियाँ तथा लिखुतामकोशी र उमाकुण्ड गाउँपालिकाले 4.50 रूपियाँका दरले किसानलाई अनुदान उपलब्ध गराउँदै आएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपा रामेछाप जिल्ला कमिटिले पार्टी एकता प्रक्रिया टुंगाएको छ। पार्टी केन्द्रले दिएको समय सीमाभन्दा केही ढिला भए पनि जिल्लामा बृहत्तर एकता कार्यकर्ता भेला मार्फत जिल्ला कमिटी तथा स्थानीय तहको जिम्मेवारी बाँडफाँड गरिएको हो। मन्थली स्थित एक होटलमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिगराम चमकटेलको प्रमुख आतिथ्यतामा भएको बृहत्तर एकता कार्यकर्ता भेलाले पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठलाई जिल्ला इन्चार्ज र लाल सिंह घिसिङलाई जिल्ला संयोजक चयन गरेको छ। एकता प्रक्रियासँगै रामेछापका सबै स्थानीय तहमा समेत इन्चार्ज र संयोजक तोकिएका छन्। विपदका कारण कृषि क्षेत्रमा क्षति बेहोरेको सिन्धुलीका 121 जना किसानले आर्थिक वर्ष 2082-83 22,33,669 रूपियाँ राहत पाएका छन्। गत आर्थिक वर्षमा 14 जना किसानले 4,63,600 रूपियाँ राहत पाएका थिए। यस वर्ष राहत पाउने किसानको संख्या र वितरण भएको रकम दुवै बढ़ेको कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ। र वनस्थली क्षेत्रमा लुटपाटको आतंक मचाएको आरोपमा रामेछापका 104 जना पक्राउ परेका छन्। लुटपाटको आतंक मचाएको आरोपमा प्रवृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको। पक्राउ पर्नेहरूमा रामेछापको रामेछाप नगरपालिका 5 का 31 वर्षीय विजय बाबु घिसिङ, उदयपुरको उदयपुरगढ़ी गाउँपालिका 5 का 31 वर्षीय चुरन मगर, तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 का 33 वर्षीय राजकुमार गुरूङ र महोत्तरीको बर्दीवास नगरपालिका 3 का 33 वर्षीय प्रशान्त जङसाई छन्। उनीहरूको साथबाट प्रवेश 57,096 रूपियाँ तालचा ह्याक्सो ब्लेड पनि बरामद गरेको छ। हस्त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट
भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।

0: चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
2: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
2: जिल्ला अस्पताल रामेछाप।
4: अलपत्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको किसानका डिजिटल सल्लाहकार एप शीर्षकको शुभ समाचार।
5: नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोक मण्डन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। मेरा लागि मोबाइल एप नै मेरो खेती गर्ने सल्लाहकार हुन्, सापकोटाले भन्नुभयो। लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। किसानको हातमा अहिले स्मार्टफोन छ, त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ, उहाँ भन्नुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
8: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
9: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
8: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
9: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
10: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
11: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 10 साउनको राति सुनसरीको कप्तानगंजमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न सरकारले गृह सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 7 सदस्यीय अध्ययन समिति गठन गर्यो। एक साताभित्र प्रतिवेदन बुझाउन समय पाएको समितिले कप्तानगंज पुगेर प्रत्यक्षदर्शी, स्थानीय र सुरक्षा निकायसँग सोधपूछ गर्यो, तर हालसम्म सरकारले अध्ययन समितिको प्रतिवेदन बुझेको छैन। तत्काल बुझेर कार्यान्वयन अघि बढ़ाउनुपर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुदन गुरूङले नै समय नदिएपछि प्रतिवेदन समितिकै दराजमा थन्किएको छ। प्रतिवेदन तयार भइसके पनि बुझाउन हुने अलमोल र कार्यान्वयन नगर्ने उदाहरण थुप्रै छन्। भालिन्द्र शाह नेतृत्वको सरकार गठनको 4 महिना बढ़ीको समयमा विभिन्न घटनाका जाँचबुझ तथा छानबिन गर्न भन्दै 10 वटा आयोग र समिति गठन भएका छन्। तर यसरी गठन भएका आयोग र समितिका अधिकांश प्रतिवेदन भने कार्यान्वयनविहीन भएर बसेका छन्। सुशासन र पारदर्शिताको नाराबाट लोकप्रिय मतसहित बनेको शाह नेतृत्वको सरकारले पनि विगतकै शैलीमा प्रतिवेदन सकेसम्म बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति शुरू गरेको छ, जसका कारण प्रतिवेदन अलपत्र र कार्यान्वयनविहीन छन्। यो सरकार बनेपछिका आयोग समिति

0: देश सहकारी र सम्पत्ति छानबिन बाहेक अन्यले प्रतिवेदन सरकार समक्ष बुझाएका छन्। केहीले प्रतिवेदन बुझाउने समय पर्खिरहेका छन्। उच्च अदालतका पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक हरेक सरकारले तत्कालीन समस्या र तनावलाई सम्बोधन गर्न आयोग वा समिति गठन गर्ने तर त्यसलाई कार्यान्वयन भने नगर्ने साझा रूपबाट ग्रसित भएको बताउनुहुन्छ। विगतमा पनि यस्ता धेरै आयोग र समिति बने, तिनका प्रतिवेदन कहाँ छन् कसैलाई थाहा छैन, उहाँले भन्नुभयो। अहिलेको सरकारले पनि त्यही चरित्र देखायो। उहाँले भने जस्तै एउटा उदाहरण हो सुरक्षा निकायको विषयमा छानबिन गर्न बनेको प्रेमराज कार्की नेतृत्वको समिति। जेएनजी घटनाबारे छानबिन गर्न गठित गौरी बहादुर कार्की आएको प्रतिवेदनले सुरक्षा संयन्त्रको अध्ययन नगरेको भन्दै आलोचना भएपछि सरकारले दुई वैशाखमा पूर्व न्यायाधीश कार्कीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो। यसरी बालेन्द्र सरकार बनेपछिका प्रतिवेदनहरूमा जेएनजी घटना छानबिन आएको प्रतिवेदन, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिश खण्ड, जेएनजी घटनाकै बारेमा सुरक्षाकर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदन, गृहमन्त्री सुदन गुरूङका विषयमा गठित छानबिन समितिको प्रतिवेदन, गणेश विकको आत्मदाह प्रकरणबारे छानबिन समितिको प्रतिवेदन, सम्पत्ति छानबिन आयोगको प्रतिवेदन, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदन, कक्षा बाह्रको नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, र सप्तरी घटना सम्बन्धी छानबिन आएको प्रतिवेदन, सहकारी सम्बन्धी छानबिन प्रतिवेदन लगायत रहेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि दशवटा आयोग समिति गठन भए तर प्रतिवेदन बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति नै दोहोरिएको छ। आयोग र समितिप्रति सरकारका व्यवस्था, प्रतिवेदन बुझ्दैन, बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग दुई छिमेकी मुलुकका राजदूतले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बनेको साढे चार महिनापछि नेपालका लागि भारतीय र चिनिया राजदूतले पहिलो पटक छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको हो। सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओ मेङले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभएको हो। प्रधानमन्त्री भएपछि शाहसँग पहिलो पटक विदेशी राजदूतको रूपमा श्रीवास्तव र माओ मिङले एक्लै एक्लै शिष्टाचार भेट गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिनुभएको थिएन। दुईपटक विदेशी राजदूतहरूले प्रधानमन्त्रीसँग संयुक्त शिष्टाचार भेट गरेका थिए। यसअघि नेपालमा सरकार परिवर्तन भएर नयाँ प्रधानमन्त्री बन्नासाथ विदेशी राजदूतहरूले तत्कालै शिष्टाचार भेट गर्ने गरेका थिए। बहुआयामिक साझेदारीका विषयमा अर्थपूर्ण विचार आदान प्रदान भयो भारतीय राजदूत उपशीर्षकमा यससँगै खबर छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपाल बीचको सुदृढ़ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा भएको बताउनु भएको छ। प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदान प्रदान भएको उहाँको भनाइ छ। भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो। सोमबार बिहान नेपालको सम्माननीय प्रधानमन्त्री जुलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरे। भेटपछि उहाँले भन्नुभएको छ, आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ़ बनाउने चिनिया राजदूतको प्रतिबद्धता अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओ मिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल चीन बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यससँगै सरकार र रासोपा तिक्तता बढ़ेका बेला रवि बालेन भेट शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ उहाँहरूबीच भेटवार्ता भएको हो। सभापति लामिछाने र प्रधानमन्त्री बालेन बीच पछिल्लो पटक दूरी बढ़न थालेको संकेत माझ भेटवार्ता भएको हो। सरकार र रासोपा बीच पछिल्लो समय तिक्तता बढ़िरहेको चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनैतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। बदलियो प्रधानमन्त्रीको कूटनीतिक प्रोटोकल शीर्षकको यो खबर र यससँगै यससँग जोड़िएका अन्य खबरहरू हिमालय टाइम्समा छापिएको हो।
0: दोस्रो पटक गृहमन्त्री बन्ने बित्तिकै सुदन गुरूङले 25 वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढ़ाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ़न सकेको छैन। नेपाल प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमा अनियर हुँदा अनुसन्धान प्रक्रिया शुरू हुन नसकेको हो। 26 जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरूङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए। त्यस क्रममा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउन निर्देशन दिएका थिए, तर प्रहरी अधिकारीले तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ राणाबाट र प्रतिनिधि सभाका प्रतिपक्ष दलका नेता माधव कुमार नेपाल समेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्री परिषदबाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए। पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोड़मा पुग्न सकिँदैन भन्ने बुझाई प्रहरीको रह्यो। मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन् त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोड़मा पुग्ने भन्ने टुंगो लागेको छैन। गुरूङले केही दिन अघि दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गरेका थिए। गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो उनले भनेका थिए। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुंगोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ़न सकेको छैन। दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो चुनावी बाचामै भनेको थियो सार्वजनिक सेवा सहज छिट्यो र डिजिटल बनाइनेछ। वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएकै दिनबाट लाइन होइन अब सबै सेवा अनलाइनबाटै भन्ने नारा लाग्यो, तर अत्यावश्यकीय सेवा प्रदान गर्ने कार्यालयमा सेवाग्राहीको लाइन लामो हुँदै गएको छ। चार महिनामा सरकारले केही प्रविधि मैत्री काम थालेको पनि छ। अनलाइन सेवासँगै घर दैलोसम्म नागरिकता र पासपोर्ट पुर्याउने लोकप्रिय नारा पनि दिएको छ, तर अधिकांश लोकप्रिय काम शुरू नहुँदै अलपत्र परेका छन्, जसका कारण सार्वजनिक सेवा प्रवाह हुने अधिकांश कार्यालय र निकायमा सेवाग्राहीको भीड़ थामी नसक्नु बढ़ेको छ। चुनावी बाचा अनुसार सरकारले साउन एकदेखि यातायात व्यवस्था विभागका सबै काम अनलाइनबाटै गर्ने घोषणा गरेको थियो। आवश्यक प्राविधिक संरचना विनय घोषणा गरेको उक्त योजनाबाट नागरिक थप मारमा परेका छन्। सवारी चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्सको आवेदन नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको बताए पनि व्यावहारिक रूपमा काम भएको छैन। सरकारले घोषणा मात्रै गर्ने र नागरिकलाई लाइनमा पर्खाएर सेवा नदिने सरकारको कार्यशैली नागरिक मैत्री नभएको सेवाग्राही बताउँछन्। सवारी चालक अनुमति पत्रको परीक्षाका लागि फारम भर्न साउन पहिलो हप्तादेखि पर्खदा पनि अनलाइन सेवाबाट काम नभएको सिन्धुलीका अशोकराज घिमिरेले बताए। उनले भने, म यो सरकारको समर्थक पनि हुँ र सेवाग्राही पनि, तर मैले सरकारले भने अनुसार लाइसेन्सका लागि अनलाइनबाट फारम भर्न पाइन, कार्यालयमा बुझ्दा प्राविधिक समस्या देखाउँछन्। यातायात कार्यालयले नागरिकलाई सहज सेवा दिन नसकेको विषयमा यातायात कार्यालयले भने सर्भर सिस्टम नै बिग्रिएको प्रष्टीकरण दिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो। सार्वजनिक सेवामा शास्ति जताततै लाइन शीर्षकमा
0: जेएनजी आन्दोलनका क्रममा आगो लगाइएको ललितपुरको भैँसीपाटी स्थित मन्त्री निवासका भवन 42 करोड़ रूपियाँ लागतमा पुननिर्माण तथा मरमत भइरहेको छ। सरकारले पुननिर्माण र मरमतका लागि गत जेठमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो। पूर्वाधार विकास मन्त्रालय मार्फतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी अरूण भुजेलका अनुसार आगामी असोजमा काम सक्ने गरी भएको सम्झौता अनुसार हाल काम भइरहेको छ। हाल भैँसीपाटी स्थित मन्त्री निवास पुननिर्माण तथा मर्मत सम्भारको काम भइरहेको छ। उनका अनुसार पुननिर्माण पूरा भएपछि प्राथमिकताका आधारमा हाल पुलचोक स्थित मन्त्री निवास र निजी निवासमा बस्दै आएका मन्त्रीलाई क्रमशः भैँसीपाटी लगिनेछ। तीन चरणमा काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको उनले बताएका छन्। पहिलो चरणको कामका लागि 8 करोड़ 60 लाख र दोस्रो चरणको कामका लागि 15 करोड़ 49 लाख रूपियाँमा ठेक्का सम्झौता गरेका छौं भुजेलले भने। यसबाहेक साज सज्जाका लागि 17 करोड़ 89 लाख रूपियाँमा छूट सम्झौता गरेका छौ। यो सबै रकम जोड्दा 41,98,00,000 रूपियाँ हुन्छ। गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनका क्रममा भैंसेपाटी स्थित मन्त्री निवासका 27 ब्लक मध्ये 26 आगो लगाइएको थियो। जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़